0: FM 90.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्भको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही

प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू म टेकढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। राजाको वचनको शीर्षक रहेको छ कारणले होइन। हामी पाँचवटा इन्द्रियहरूबाट चल्दछौ जसरी आँखा कान नाक जिब्रो छाला यी पाँचवटा इन्द्रियहरूबाट हामीले जिन्दगी चलाउँदछौ र यी पाँचवटा इन्द्रियहरूले असल र खराबको ज्ञानद्वारा कारण यी पाँचवटा इन्द्रियहरूले निकाल्दछन्। तर पवित्र बाइबलले अलिकति फरक भन्दछ। सृष्टिकर्ता परमेश्वरलाई विश्वास गरिसकेपछि अब आत्माबाट हिँड्ने हुनपर्छ र आत्माबाट चल्नु चाहिँ यो यथार्थ सत्य हुन्छ भनिकन बाइबलले ती कुराहरू नै बताउँदछ र गलातीको पुस्तक 3:11 यस्तो लेखिएको छ, परमेश्वरको दृष्टिमा व्यवस्थाबाट कोही मानिस धर्मी ठहरिँदैन भन्ने कुरा प्रत्यक्ष छ, किनभने धर्मी चाहिँ विश्वासद्वारा नै जिउँछ र धर्मी चाहिँ विश्वासद्वारा जिउँछ भनिएको छ। यहाँ विश्वास र यो जो पाँचवटा इन्द्रिय छ यो फरक कुराहरू हो। पाँचवटा इन्द्रियहरूले चाहिँ भौतिक कुराहरूलाई संकेत गर्दछ, भौतिक व्यवस्थाद्वारा नै उसले कारणहरू निकाल्दछ। तर हामी चाहिँ जो आत्माबाट जिउने आत्मिक मानिसहरू चाहिँ अब विश्वासबाट जिउनु पर्छ भनिकन यस खण्डले बताएको हो। त्यो भएको कारणले गर्दाखेरि विश्वास र यहाँ इन्द्रियहरू फरक भएको कारणले गर्दा इन्द्रियहरू भौतिक हुन पुग्यो तर विश्वास चाहिँ आत्मिकी भएको कारणले गर्दाखेरि कतिवटा इन्द्रियहरूले जो गरिएको काम कुराहरूलाई विश्वासले मान्दैन। विश्वासको व्यवस्था फरक छ भनिकन बाइबलले यो स्पष्ट गर्दछ र विश्वास सम्बन्धी हामीलाई थाहा छ। हिब्रूको पुस्तक 11:1 भन्छ, अब विश्वास चाहिँ आशा राखिएका कुराहरूको निश्चयता र नदेखिएका कुराहरूको दृढ भरोसा हो भनेर चाहिँ बताइँदछ। यहाँ नदेखिएका भन्नाले दृष्टिका कुराहरूदेखि यो अलग हुँदछ। यो जो इन्द्रियहरू भन्दा विश्वास फरक हो भनेर चाहिँ यस खण्डमा बताइएको छ र हामीलाई प्रभु येशूले धरतीमा आउनु हुँदाखेरि एउटा दृष्टान्त भन्नुभयो। यो दृष्टान्त मत्तीको पुस्तक 20:20 हामीले पढ्न पाउँदछौ र यो दृष्टान्तमा उहाँले एउटा जो भूमिको मालिक यानि एक जिमीदार मानिसले एक दिन उहाँले खेतालाहरू लगाउनु भयो भनिकन भन्नुभयो। मत्तीको पुस्तक 20:1-15 यो घटना यानि यो दृष्टान्त रेकर्ड भएको छ र त्यो भूमिको मालिक यानि जिमीदार खेतको मालिक बाहिर निक्लेर जाँदै गर्नुहुँदाखेरि 9:00 कोही मानिसहरू काम नगरिकन त्यतिकै उभिएर बसिराखेको देख्नुभयो। ए भाइ हो तपाईँहरू काम गर्न चाहनुहुन्छ भनेर चाहिँ उहाँले भन्नुहुँदाखेरि हामी काम गर्न चाहन्छौ भनेर चाहिँ भनेपछि उहाँले आफ्नो दाख मध्येको जो दाख बारीमा लगेर चाहिँ उहाँले त्यहाँ कामहरू दिनुभयो। त्यो पछि फेरि उहाँले यसो हेर्दै जाँदाखेरि 12:00 फेरि केही मानिसहरू काम नपाएर त्यतिकै बसिराखेको देख्नुभयो। उनीहरूलाई पनि उहाँले बोलाउनु भयो के गएर काम गर्ने हो मेरो दाख बारीमा भनेर चाहिँ उहाँले भन्नुहुँदाखेरि तिनीहरूले पनि हुन्छ भने उहाँहरूलाई पनि लगेर त्यही दाख बारीमा काम लगाउनु भयो। त्यसपछि उहाँले फेरि 3:00 निक्लेर यसो बाटोमा हिँड्दै गर्दाखेरि त्यहाँ पनि केही काम नपाएर उभिरहेका मानिसहरूलाई उहाँले देख्नु भएपछि त्यही प्रस्ताव उहाँले ती मानिसहरूलाई राख्नुभयो र ती मानिसहरूले पनि मंजूर गरे, उहाँलाई पनि लगेर दागबारीमा काम लगाउनु भयो र त्यस्तै गरेर 5:00 भइसकेको थियो। अब त घाम डुब्ने जस्तो अवस्था भएको थियो। त्यो 5:00 समयमा पनि केही मानिसहरूलाई चोकमा काम नपाएर उभिरहेको उहाँले देख्नुभयो कि काम गर्ने हो मेरो दागबारीमा भनेर चाहिँ उहाँले सोध्नुभयो। सोध्नुहुँदाखेरि हामी काम गर्छौ भनेर चाहिँ उहाँहरूले भन्नु भएपछि उहाँलाई पनि लगेर 5:00 दागबारीमा काम लगाउनु भयो। अब घाम डुब्न लागेपछि हुनसक्छ 6:30 काम डुब्न लागे पछाडि ती सबै मानिसहरूलाई बोलाएर उहाँले कामदारहरू यानि खेतालाहरूलाई ज्याला दिन सुरु गर्नुभयो र सबभन्दा पछि आएको 5:00 आएको व्यक्तिलाई उहाँले पैसा दिन सुरु गर्नुभयो। यहाँ पैसाको रकम नतोके पनि हामीले उदाहरणको रूपमा लिन सक्दछौ। सम्झौ कि हरेक व्यक्ति 5:00 आउनेलाई 1,000 दरले दिन भएछ अरे। त्यस पछाडि 3:00 आउने र 12:00 आउने 9:00 आउनेले सम्झे ओहो 5:00 आउनेलाई नै साउले 1,000 दिनुभयो भने हामी त निश्चय नै धेरै पाउँछौ होला भने चाहिँ उहाँको आशा त्यो भएको थियो। तर 3:00 आउनेलाई दिँदाखेरि पनि उहाँले 1,000 दिनुभयो। 12:00 आउने काममा लाग्नेलाई पनि उहाँले 1,000 नै उहाँले तनखा यानि ज्याला दिनुभयो र 9:00 आउनेलाई पनि उहाँले 1,000 नै ज्याला दिनुभयो र यो प्रकारले ज्याला बाँडिसकेपछि ती 9:00 आउने 12:00 बजी आउने र तीन बजी आउनेले कम्प्लेन गरे, उनीहरूले विरोध गरे र उनीहरूले भने कि पाँच बजी आउनेले पनि 1000 रुपियाँ पाउने, हामी त्यो भन्दा धेरै अगाडि आएर काम गर्नेले पनि यही 1000 रुपियाँ पाउने, यो त भएन नि साउजी भनेर चाहिँ उहाँहरूले यसरी कम्प्लेन गर्न शुरू गर्नु भएपछि त्यो दागबारीको साउले उहाँहरूलाई भन्नुभयो कि मैले तपाईँहरूलाई पहिला ज्यालामा लगाउँदा नै म तपाईँहरूलाई 1000 रुपियाँ दिन्छु है भनेर चाहिँ भनेको थिइनँ र अब मैले अनुग्रह गरेर 5 बजी आउनेलाई मैले 1000 रुपियाँ दिएँ भने तपाईँहरूको यसमा के मतलब? तपाईँहरूले कारण खोज्नु हुँदैन, तपाईँले हामी धेरै काम गरेर चाहिँ थोरै पाउने, थोरै काम गरेर धेरै पाउने भनेर चाहिँ तपाईँहरूले त्यसरी कुराहरू राख्नु हुँदैन भनिकन उहाँले त्यसरी उत्तर दिनुभयो। र यो स्वर्गको राज्य चाहिँ यस प्रकारको छ भनिकन उहाँले मत्तीको पुस्तक 20 अध्यायको 1 पदमा नै भनिसक्नु भएको थियो। र स्वर्गको राज्यको विषयमा यहाँ यसरी लेखिएको छ, स्वर्गको राज्य जमिनको एकजना मालिक जस्तो हो जो बिहान सबेरै आफ्नो दागबारीमा खेतालाहरूलाई ज्यालामा काम लगाउनलाई बाहिर निस्कियो भनेर चाहिँ यहाँ बताइएको छ। र स्वर्ग राज्यको कुराहरूमा कारण काम लाग्दैन, र स्वर्ग राज्यका कुराहरूमा यो हाम्रो 5 वटा इन्द्रियको कारणहरूलाई महत्वपूर्ण ठानिँदैन, तर हाम्रो जो आत्माको जो विश्वास छ यसको अर्कै व्यवस्था छ भनिकन यहाँ प्रभु यीशुले यसरी भन्न चाहनुभयो। यानि उहाँले यहाँ यसो भन्नुभयो, र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदी बहिनीहरू, परमेश्वरको राज्यको काम हामीले कति समय कारणबाट हाम्रो 5 वटा इन्द्रियबाट बुझ्न खोज्दछौ, हामीले बुझ्न सक्दैनौ। यी 3 बजी 12 बजी 9 बजी लागेको खेतालाहरू जस्तै हामी हुँदछौ, तर परमेश्वरको राज्य चाहिँ उहाँ त आत्माको व्यवस्थाबाट उहाँले काम गर्नुहुन्छ। र अन्तिममा गएर प्रभुले भन्नुभयो 16 पदमा, यसरी नै पछिल्लाहरू पहिला हुनेछन् र पहिलाहरू पछिल्ला हुनेछन् भनिकन उहाँले निष्कर्षमा ती कुराहरू बताउनुभयो। र कारणलाई यहाँ यी व्यक्तिहरूले त्यो दागबारीको मालिकसँग कारण माग्नुभयो, तर दागबारीको मालिकले त मैले तपाईँलाई पहिला नै कबुल 1000 रुपियाँमा नै गरेको थिएँ दिनको, भने मैले 5 बजी आउनेलाई 1000 रुपियाँ दिएँ, 3 बजी आउनेलाई 1000 रुपियाँ दिएँ भने त्यो तपाईँको सम्पत्ति होइन, त्यसमा तपाईँको के मतलब हो? मैले कबुलेको त तपाईँलाई दिइहाले नि भन्नु चाहिँ उहाँले यस प्रकारले उत्तर दिनुभयो। र परमेश्वरको राज्य चाहिँ विश्वासको व्यवस्थाबाट स्थापित भएको हुँदछ, र हामीले जो 5 वटा इन्द्रियबाट सृष्टिकर्ता परमेश्वरको कार्यलाई, उहाँको गराईलाई कति समय हामी बुझ्न सक्दैनौ, तर हामी विश्वासबाट हिँड्नु पर्दछ। र अघि नै मैले तपाईँहरूलाई जो गलातीको पुस्तक 3 अध्यायको 11 पदबाट बताइसकेको छु, यानि पढेर सुनाइसकेको छु, किनकि धर्मीहरू चाहिँ विश्वासबाट जिउँछन् भनेर चाहिँ त्यहाँ बताइएको छ। र 5 वटा इन्द्रियले कति कुराहरू हाम्रो बुझ्दैन, कतिवटा परमेश्वरका कुराहरू बुझ्न सक्दैन, र त्यो अवस्थामा हामीले क्यास गर्नुपर्ने, बजाउनु पर्ने चाहिँ हाम्रो विश्वास हो। परमेश्वरले चाहिँ असम्भव कुराहरू पनि सम्भव गर्नुहुन्छ, र हाम्रो गराई परमेश्वरको गराई होइन र परमेश्वरको गराई हाम्रो गराई होइन भन्ने चाहिँ त्यो सत्यतामा हामी आउन सक्नुपर्छ। त्यस्तै गरेर हामीले पहिलो समयको पुस्तक 13 अध्यायतर्फ अध्ययन गर्ने हो भने त्यहाँ इजरायलको पहिलो राजा साउलले समुएल अगमवक्तालाई लडाई गर्न अघि इजरायल देशको पलिस्तीहरूसँग लडाई हुन लागेको थियो। इजरायल देशमा थोरै मानिसहरू थिए, पलिस्तीहरू त समुद्रको किनारका बालुवाहरू भन्दा पनि ज्यादा थिए, तर इजरायल देशले लडाई गर्नुभन्दा अगाडि पहिला त्यहाँ चाहिँ होम बलि र मेल बलि चढाउनु पर्ने त्यो प्रकारको सिद्धान्त रहेछ, र उहाँले समुएल अगमवक्तालाई 7 दिन पर्खेर बस्नुभयो, तर 7 दिनसम्म समुएल अगमवक्ता नआउनु भएको कारणले गर्दा यहाँ राजा साउलले आफै नै ती बलिहरू चढाउनु भयो, उहाँले बलि चढाइ पनि सक्नुभयो, समुएल अगमवक्ता आइ नै हाल्नुभयो, कारण यहाँ साउलको हृदयलाई परमप्रभु परमेश्वरको तराजुले जोखी राख्नु भएको थियो। यो व्यक्ति इन्द्रियबाट चल्छ कि विश्वासबाट चल्छ, उसले कारणबाट चल्छ कि परमेश्वरको शक्तिबाट चल्छ, आश्चर्य कर्मबाट चल्छ? कारण थोरै सेनाहरूबाट धेरै सेनाहरूलाई त जित्ने त्यो सम्भव थिएन, कारण प्रभुले एउटा पाठ इजरायलको राजा साउललाई सिकाउन गइराख्नु भएको थियो, तर साउलमा विश्वास चाहिँ थिएन, उनी सारा इन्द्रियहरूबाट कारणबाट चल्ने मानिस हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि समुएल अगमवक्ता आउन ढिलो गर्नुभएको देख्नु भएपछि उहाँले जो गर्न हुँदैन थियो परमेश्वरको व्यवस्था अनुसार उहाँले त्यो नागेर उहाँ आफैले मेल बलि र होम बलि चढाइहाल्नुभयो। त्यो पछि समुएल अगमवक्ताको गाली पनि उहाँले खानुभयो, बरे लडाई त आफ्नो छोराको विश्वासबाट पलिस्तीहरूलाई उहाँले जितेरै छोड्नुभयो, र आफ्नो तागतबाट थिएन, परमेश्वरकै तागतबाट त्यो भएको थियो। जब उहाँ साउल राजाको छोरा जोनाथन पलिस्टियरको छाउनीमा गएर उहाँले लडाई गर्न सुरु गर्नुभयो। पलिस्टियरले आफू आफूलाई नै चिनेनन् र आफू आफूमा नै युद्ध गरेर उनीहरू नष्ट भए र लडाई त परमप्रभु परमेश्वरकै हातमा थियो। तर यहाँ साउल राजाले परमप्रभु परमेश्वरलाई भित्र विश्वासबाट उसले लिन चाहन्छ कि लिएर हिँड्दछ कि उसले पाँचवटा इन्द्रियलाई नै भौतिक कुरालाई नै विश्वास गरेर जान्छ भनिकन परमप्रभु परमेश्वरले उहाँको हृदयलाई जोखी राख्नु भएको थियो र साउल राजा फेल पनि हुनुभयो। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, हाम्रो जो पाँचवटा इन्द्रियले हामीलाई अयोग्य ठान्ला, हामी ठूलो परिवारबाट पनि आएको होइन, हामीसँग यो स्रोत त्यो स्रोत पनि छैन भन्ने हामीलाई त्यो प्रकारले लाग्ला, तर परमेश्वरमा त हामी त उहाँको विश्वासमा जिउने व्यक्तिहरू हौ। र फिलिपीको पुस्तक 4:13 जसले मलाई शक्ति दिनुभयो उहाँमा म सबै कुरा गर्न सक्छु भनेर चाहिँ त्यो विश्वासमा चाहिँ हामी अगाडि बढ्न पर्छ, कारणले हामी जिउन हुँदैन भनेर चाहिँ यो स्पष्ट गरेको छ भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह तथा नमस्कार सबैलाई। मेरो नाम मेरो श्रेष्ठ हो। मेरो खास जन्मघर काभ्रेज जिल्लाको पनौती नगरपालिका 4 वडा, तर हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर 8 दार्जीलिङ हाइटमा हो। मेरो दुईजना छोराहरू छन्। म किन ख्रिस्टियन भएँ, यीशु ख्रिस्टलाई विश्वास गरेर आए भन्ने कुरामा कौतूहलता होला। र पहिला यीशु ख्रिस्टलाई विश्वास गरेर चर्च जानुभन्दा अगाडि मलाई मेरो परिवारको मेरो कुल घरानामै कसैसँग नभएको एउटा रोग, जो छारे रोग, जसलाई विभिन्न ठाउँमा ठाउँ अनुसार पनि चिनिँदो रहेछ, चरेफ्याङ पनि भन्दो रहेछ आदि इत्यादि, यो रोग चाहिँ मलाई लागेर हाम्रो चलन अनुसार धामी झाँक्री गर्दै फुफा गर्दै मन्छाउने पन्छाउने गर्दै साथसाथै त्यो पनि गरेर नभएसिन मेरो बुवाले यो साँखुको एउटा वज्रयोगिनी भन्ने मन्दिर छ त्यहाँको प्रसाद महिनाको एक पटक खायो भनेदेखि निको हुन्छ भनेर उहाँले पनि भन्नुभएको थियो। उहाँले भन्नुभए अनुसार मैले त्यो प्रसाद पनि खाएँ, त्यो प्रसाद पनि खाएँ, तर त्यति बेला पनि मेरो छारे रोग 20:19 पनि भएन। त्यो छारे रोगले गर्दा म दिनको 4 पनि बेहोस हुन्थे। एक पटक बेहोस हुँदाखेरि 6-7 बेहोस हुन्थे, जसको कारणले गर्दाखेरि त्यो बेहोस हुँदा मेरो मुखभित्रको गाला चपाउँथे अनि जिब्रो चपाउँथे। त्यो हुँदाखेरि मैले आफ्नो रगत आफैले धेरै खाएँ, धेरै शास्ति खाएँ, तर त्यो रोगको समाधानको लागि अनेक उपाय गर्दा नै नभएसिन। अन्तमा हस्पिटल, हामी सबैलाई प्राय थाहा छ, पाटन हस्पिटलको अपोजिट साइडमा मानसिक हस्पिटल छ, त्यहाँ गएर जचाएँ। त्यति बेलाको वरिष्ठ डाक्टरहरू साइकेट्रिस्ट डाक्टरहरूले पनि सल्लाह दिनुभयो, विभिन्न औषधिहरू दिनुभयो, उहाँहरूले त्यो औषधि खाए। त्यति बेला पनि मलाई त्यो औषधिले पनि ठिक गरेन, तर त्यतिखेर मेरो माइलो दाजु, हामी परिवारमा 3 दाजु भाइ, जेठा दाजुले प्रभुलाई पाउनु भएको छैन, माइलो दाजु उहाँ हाल अहिले नेपाली सुसमाचार्य मण्डलीको आदरणीय वरिष्ठ पास्टर रे पास्टर चन्द्र श्रेष्ठ हुनुहुन्छ, म उहाँको भाइ। त्यति बेला उहाँ चाहिँ पाटनमा बसेर पाटन संयुक्त क्याम्पस पढ्नुहुँदाखेरि उहाँ चर्च गइसक्नु भएको रहेछ। मेरो विषयमा उहाँले थाहा पाइसक्नु भएको कारणले गर्दाखेरि उहाँले मलाई यसोमा विश्वास गर, आउनु मसँग बस भनेर भन्नुभयो। त्यस कारणले गर्दाखेरि जुन म भक्तपुरमा बसेर अध्ययन गर्दै थिएँ, त्यहाँको पढाइ पनि छाडेर पाटनमै दाइसँगै बसेर पढ्न गए मंगल बजारमा। त्यति बेला उहाँसँगै चर्चमा गए। चर्चमा गएर डाक्टरले दिएको औषधि प्रार्थना सहित खाँदाखेरि म पनि प्रार्थना गर्न जाने, मेरो लागि त्यहाँको गुरूजनहरूले पनि प्रार्थना गरिदिनु भएको थियो, औषधिको लागि प्रार्थना गरिदिनु भयो, मेरो लागि प्रार्थना गरिदिनु भयो, जसको कारणले गर्दाखेरि पाँच छ पटक बेहोस हुने रोग भइहाल्यो भने तापनि बिस्तारै तीन पटक चार पटकमा झरेर दुई पटकमा झरेर त्यसरी कम हुँदै हुँदै गयो। अनि दिउँसो बेहोस हुन्थे, बिस्तारै बिस्तारै त्यो दिउँसो नभएर राति मात्र हुने गर्यो। त्यो पनि मेरो लागि ठूलो सुरक्षाको कुरो भयो। राति हुँदाखेरि म घरमै हुने भए, कतै भएन, केही खतरा डर भएन। त्यस कारणले गर्दाखेरि यसरी बिस्तार बिस्तार बिस्तार बिस्तार प्रभु येशु ख्रीष्टलाई विश्वास गरेर मेरो रोग निको हुँदै गयो, छारे रोग। एउटा कुरो चाहिँ के हो भनेदेखि, अहिले पनि रोगी बिरामीहरू जब रोगी हुन्छन् हस्पिटलमा भर्ना हुन जान्छन्, त्यसपछि उनीहरू रोग निको भएपछि डिस्चार्ज भएर आआफ्नो घर जान्छन् र हस्पिटलमा भर्ना भएरै बसिराख्दैनन्। अनि मलाई यो याद आयो, मैले यो सम्झेँ कि म पनि प्रभु येशु ख्रीष्टलाई विश्वास गरेर गएको, मेरो छारे रोग निको पार्नको लागि, त्यो रोग निको होस् भनेर गएको हो। रोग निको भयो, अब त्यसपछि म पनि भनौँ अब येशुबाट डिस्चार्ज भएर अब मलाई राम्रो भइहाल्यो भनेर म आफू खुसी गरेर हिँड्न सक्थे। तर यो बाइबल भन्ने धर्मशास्त्र जो क्रिश्चियनहरूले पढ्नुहुने आदर साथ पढ्नुहुने धर्मशास्त्र, त्यसको एउटा पुस्तक मर्कुस भन्ने पुस्तकको दुई अध्यायको सत्र पदमा एउटा श्लोक मैले पाएँ कि निरोगीलाई वैद्यको आवश्यकता हुँदैन तर रोगीहरूलाई हुन्छ। त्यस्तै म धर्मीलाई बचाउन आएको होइन, म पापीहरूलाई बचाउन आएको भनेर येशूले भन्नुभएको त्यो श्लोक मैले बाइबल अध्ययन गर्दै जाँदाखेरि मैले पाएँ। त्यस कारणले गर्दाखेरि मेरो लागि एउटा साह्रै शोचनीय अवस्था हो यो हुन आयो कि शारीरिक रोगबाट मैले छुटकारा पाएँ, निको भएँ, र अब शारीरिक रोग मात्र होइन रहेछ मानिसको जीवनमा, मेरो जीवनमा, तर आत्मिक रोग पनि हुँदो रहेछ। त्यो भनेको पाप रहेछ, अधर्म रहेछ, जसकै लागि येशु ख्रीष्ट यस संसारमा त्यो निको पार्नलाई आउनु भएको रहेछ भन्ने कुरोको निश्चयता यस श्लोकबाट मैले पाएँ। त्यस कारणले गर्दाखेरि म येशु ख्रीष्टमा विश्वास गरेर डिस्चार्ज भइनँ, तर उहाँमा विश्वास गरिरहे गरिरहन्छु र यसरी प्रभुलाई विश्वास गरेर आफू बाँचे। धेरै जसो नेपालमा ख्रीष्ट येशूलाई विश्वास गरेर आउनेहरू रोगको कारणले गर्दाखेरि विश्वास गर्छन् गरेका छन्, थोरै मात्रै बुझेर सत्यता बुझेर प्रभुलाई विश्वास गरेका छन्। तर मेरो यस व्यक्तिगत जीवन गवाईद्वारा म हजुरहरूलाई यही भन्न चाहन्छु कि शरीरमा रोग लाग्छ, तर हामी मानिसमा यसरी शारीरिक रोग मात्र होइन आत्मिक रोग हामी सबैमा व्याप्त छ, जो चाहिँ अधर्म हो, जो चाहिँ पाप हो, अनि त्यसको लागि नै भनेर येशु ख्रीष्ट मात्र यस संसारमा आउनुभयो। त्यसकारण मैले अघि नै पनि भने बाइबलको मर्कुस भन्ने पुस्तकको यो दोस्रो अध्यायको सत्रौं श्लोकमा उहाँले भन्नुभएको निरोगीलाई वैद्यको आवश्यकता हुँदैन तर रोगीलाई मात्रै, त्यस्तै म धर्मीलाई बचाउन आएको होइन, म पापीलाई बचाउन आएको। त्यसकारण हामी पापी हौ, हामी अधर्मी हौ, येशु प्रभु येशु ख्रीष्ट तपाईँ मेरो लागि त्यो पापबाट निको पार्नको लागि, त्यो पापको समस्याबाट हामीलाई समाधान दिनको लागि येशु ख्रीष्ट मात्रै आउनुभयो। यस कारणले गर्दाखेरि जसरी मैले येशूलाई अब कुनै पनि हालतमा छोड्ने छैन, चाहे मलाई पिटाइदियोस् अथवा मेरो जीवन लिने प्रयास गरोस्, किनकि मैले सत्यता येशूमा पाएँ। हजुरहरूले पनि प्रभु येशु ख्रीष्टलाई विश्वास गर्नुभयो, हृदयमा राख्नुभयो भनेदेखि हजुरहरूको आत्मिक रोग जो पापको रोग हो पूर्ण रूपमा येशु ख्रीष्ट प्रभुले मात्रै निको पारिदिन सक्नुहुन्छ। उहाँलाई प्रभु र मुक्तिदाता भने स्वीकार गर्नुहोस्। र येशूमा निको हुन आउनुहोस् भन्ने मेरो अनुरोध छ। धन्यवाद। जय मसीह तथा नमस्ते।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटिदिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9 97 49 88 6 96 9।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला मात्र गुड न्यूज एफएम 105.1 MHz।
3: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 MHz गुड न्यूज एफएम रेडियोको प्रसारण।
4: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
5: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
6: तपाईँ ख्रिस्टलाई सुन्नुहुनेछ वा संकटलाई? जयमसी आज बिहिबार मे 14 तारीक वैशाख 31 गते। आजको बाइबलले खण्ड मर्कुसको पुस्तक 4 अध्यायको 35 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, आओ हामी पारीपट्टि जाउँ। यीशुले आफ्ना चेलाहरूलाई भन्नुभयो, आऊ हामी पारीपट्टि जाउँ। त्यसपछि यस्तो लेखिएको छ, अनि त्यहाँ ठूलो हुरी बतास चल्यो र छालहरू डुंगामा बस्रन लागे। चेलाहरू यीशुतिर फर्किए र उहाँलाई निदाउनु भएको भेटाए। तिनीहरू चिच्याए, गुरूज्यू हामी डुब्न लाग्यो भन्ने के तपाईँलाई वास्ता छैन? यीशु बिउजनु भयो, आँधीलाई रोकिन आदेश दिनुभयो, अनि चेलाहरूलाई भन्नुभयो, तिमीहरूमा विश्वास छैन? कस्तो अचम्मको हप्की! समुद्र उर्लिरहेको थियो, छाल उठिरहेको थियो। यसरी तिनीहरूलाई किन हप्काउनु भयो? कुरा सरल छ, तिनीहरूले उहाँको वचन अनुसार उहाँलाई विश्वास गरेनन्। उहाँले भन्नुभयो कि तिनीहरू पारीपट्टि जाँदैछन्। उहाँले यसो भन्नु भएन, हामी डुब्न तालको बीचमा जाँदैछौ। यीशुले परिणाम घोषणा गर्नुभएको थियो, तर जब आँधी आयो चेलाहरूले बतासको गर्जन सुने र उहाँको वचन बिर्सिए। आँधी तपाईँको बाटोमा पनि आउँदैछ, हावा चल्नेछ, तपाईँको डुंगामा छालहरू बज्रनेछन्, अनि तपाईँसँग एउटा छनौट हुनेछ, तपाईँले ख्रिस्टलाई सुन्नुहुनेछ कि संकटलाई? तपाईँले धर्मशास्त्रको प्रतिज्ञाहरूमा ध्यान दिनुहुनेछ कि आँधी बेरीको आवाजमा? परमेश्वरले यहोशूलाई व्यवस्थाको पुस्तकमा दिन रात ध्यान गर्न भन्नुभयो, जुन कुरा तपाईँले यहोशूको पुस्तक 1 अध्यायको 8 पदमा हेर्न सक्नुहुन्छ। ध्यान गर्नु भन्ने शब्दको अर्थ तपाईँले पढिरहनु भएको कुरामा मनन गर्नु हो। यो बिम्बले एउटा त्यस्तो व्यक्तिलाई जनाउँछ जसले परमेश्वरको वचन बारम्बार पाठ गर्छ, अभ्यास गर्छ र पुनर्विचार गर्छ। पावल भन्छन्, ख्रिस्टको वचन तिमीहरूमा प्रशस्ततासँग बास गरोस्, पूरा बुद्धिमानी साथ एउटाले अर्कालाई सिकाओ र अर्थ दियो। यो कुरा तपाईँले कलसीको पुस्तक 3 अध्यायको 16 पदमा हेर्न सक्नुहुन्छ। यस्तो प्रार्थनाबाट शुरू गर्नुहोस्, परमेश्वर कृपया आज मैले वचन पढ्दा मेरो हृदयमा भन्नुहोस्, त्यसपछि तपाईँलाई सन्देश स्पष्ट नहुन्जेल खुल्ला हृदयले पढ्नुहोस्। यसो गर्नु भए पनि संकष्टको समयमा तपाईँ ख्रिस्टको वचनमा भरोसा राखेर अधिक रहन सक्नुहुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
5: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
7: मोबाइल नम्बर 98082048 70।
5: इमेल ठेगाना mos.radioministry@gmail.com।
7: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
5: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यसले भन्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।

श्रोता कार्यक्रम धन्यवाद बिहानीमा म पास्टर साजन नेपाली यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। परमेश्वरको वचन भजन संग्रह 50:23 हामीलाई भन्दछ, धन्यवादको बलिदान चढाउनेले नै मेरो महिमा गर्दछ र त्यसले मार्ग सुधार्दछ, यसरी म त्यसलाई परमेश्वरको मुक्ति देखाउनेछु। परमेश्वरको वचनले हामीलाई यहाँ कति स्पष्टसँग भनिएको छ कि धन्यवादको बलिदान चढाउनेले नै मेरो महिमा गर्दछ। आज तपाईँ परमेश्वरको महिमा गर्न चाहनुहुन्छ भने परमेश्वरलाई धन्यवादको बलिदान चढाउनुहोस्। यो परमेश्वरको वचनले हामीलाई स्पष्ट भनेको छ, अनि परमेश्वर स्वयंले नै दाऊदको मुखबाट यो कुरा भनिराख्नु भएको छ कि धन्यवादको बलिदान चढाउनेले नै मेरो महिमा गर्दछ। तपाईँ आज परमेश्वरको महिमा गर्न खोजिराख्नु भएको छ, परमेश्वरको महिमा म कसरी गर्न सक्छु होला, मेरो जीवनबाट म परमेश्वरलाई कसरी महिमा दिन सक्छु, यो कुरा आज तपाईँले विचार गरिराख्नु भएको छ अनि प्रयासरत हुनुहुन्छ भने, परमेश्वरको महिमा गर्नलाई प्रयासरत हुनुहुन्छ भने, परमेश्वरको वचनले आज तपाईँलाई स्पष्ट मार्ग बताइदिएको छ कि धन्यवादको बलिदान चढाउनु। यदि तपाईँले धन्यवादको बलिदान चढाउनुहुन्छ भने परमेश्वरको महिमा त्यसबाट हुनेछ, एकदमै सजिलो। धन्यवाद दिनुहोस्, परमेश्वरलाई धन्यवाद दिनुहोस्, त्यहाँबाट परमेश्वरको महिमा भइराखेको हुन्छ। एकअर्कालाई धन्यवाद दिनुहोस्, त्यहाँबाट परमेश्वरको महिमा भइराखेको हुन्छ। र फेरि भन्दछ परमेश्वरको वचनले, र त्यसले मार्ग सुधार्दछ। यदि तपाईँले परमेश्वरप्रति धन्यवादी हुनुभयो भने अनि एकअर्काप्रति धन्यवादी हुनुभयो भने तपाईँले आफ्नो मार्ग सुधारिराख्नु भएको हुन्छ। परमेश्वरको वचनले हामीलाई यसरी शिक्षा दिइराखेको छ र मार्गदर्शन गरिराखेको छ, यसरी म त्यसलाई परमेश्वरको मुक्ति देखाउनेछु। आज तपाईँले परमेश्वरलाई धन्यवाद दिइराख्नु भएको छ भने तपाईँलाई परमेश्वरले आफ्नो मुक्ति देखाउनुहुनेछ। एकअर्काप्रति धन्यवादी भइराख्नु भएको छ भने परमेश्वरले आफ्नो मुक्ति तपाईँलाई देखाउनुहुनेछ। यसकारणले गर्दा हाम्रो दैनिक आत्मिक जीवनमा परमेश्वरलाई धन्यवाद दिन कहिले पनि छोड्नुहुन्न, त्यहाँबाट परमेश्वरको महिमा उत्पन्न भइराखेको हुन्छ, यसले परमेश्वरलाई खुसी पार्दछ। परमेश्वरलाई हामी मानव जातिले अरू दिन सक्ने कुरा केही पनि छैन। परमेश्वरको वचन यसैको पुस्तकमा भनेको छ, स्वर्ग मेरो सिंहासन हो, पृथ्वी मेरो पावदान हो। यसकारण गर्दा हामीले उहाँलाई चढाउन सक्ने दिन सक्ने आफ्नो तर्फबाट केही पनि छैन। हामीसँग आफ्नो भन्ने कुरा, यो मेरो हो र म यो परमेश्वरलाई दिन्छु भनेर भन्न सक्ने कुरा केही पनि छैन, किनभने सबै कुरा परमेश्वरबाटै आएका हुन्। त्यही भएर रोमीको पुस्तक 11 अध्यायमा भनेको छ, आह परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो, उहाँका इन्साफहरू कति अगम, र उहाँको मार्ग बुझ्न नसकिने। किनभने प्रभुको मनलाई कसले जानेको छ, अथवा उहाँको सल्लाहकार को भएको छ, अथवा कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्वरले उसलाई फिर्ता दिनुपर्छ, किनकि सबै थोक उहाँबाट उहाँद्वारा र उहाँकै निम्ति हुन्, उहाँलाई नै सदा सर्वदा महिमा होस्। यसरी परमेश्वरको वचनले हामीलाई भन्दछ, उहाँलाई कसैले पनि केही दिन सक्दैन, किनकि सबै थोक उहाँबाट हो भनेर भनिराखेको छ। उहाँलाई कसैले पनि केही उपहार दिन सक्दैन भनिराखेको छ, किनभने सबै कुरा बनाउने र सिर्जेर तयार पारेर राखिदिने त परमेश्वर नै हुनुहुन्छ भने हामीले उहाँलाई के उपहार दिन सक्छौँ र? आज हामीले उहाँलाई दिन सक्ने एउटै मात्र उपहार छ, त्यो हो धन्यवादको उपहार। तपाईँले परमेश्वरलाई धन्यवादको बलिदानको उपहार चाहिँ दिन सक्नुहुन्छ। यो धन्यवादको बलिदानको उपहारलाई चाहिँ परमेश्वरले धेरै खुसी भएर स्वीकार गर्नुहुनेछ। यसकारणले गर्दा आज परमेश्वरलाई तपाईँले धन्यवाद दिनुहोस्, धन्यवाद दिनको लागि कहिले पनि नचुक्नुहोस्। परमेश्वर यस्तै बलिदानमा प्रसन्न हुनुहुन्छ, यस्तै बलिदान चाहिँ परमेश्वरलाई धेरै धेरै मनपर्छ। विश्वता हाम्रो कार्यक्रमको समय सकिन आँटिसकेको हुनाले म कार्यक्रमबाट बिदा हुन चाहन्छु। आफ्नो दैनिक जीवनमा परमेश्वरलाई धन्यवाद दिन कहिले पनि नबिर्सनुहोस् र धन्यवाद दिने बानी बसाल्नुहोस् र एकअर्कालाई पनि धन्यवाद दिने बानी बसाल्नुहोस् भन्दै म बिदा हुन चाहन्छु। जय मसीह।

गुड न्युज एफएम 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुत जुनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चलाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीका साथ कार्यक्रम हो प्रेयर टावर प्रेसवता। यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै तपाईँ श्रोताहरूले नै टिपाउनुभएका प्रार्थनाको अनुरोधहरू लिएर हामी प्रार्थना गर्ने गर्दछौ। प्रेसवता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँसँग प्रार्थनामा सहकार्य गर्नु र प्रार्थनामा समय बिताउनको लागि उत्साह दिनु रहेको छ। तादनी श्रोता, आज पनि त्यही उद्देश्य अनुरूप अबको करिब आधी घण्टासम्मको लागि तपाईँको रेडियो सेट मार्फत आज हामी तपाईँको बीचमा आइसकेका छौं। तादनी श्रोता, आउनुहोस् अब भने आजको यो बिहानमा हामी सँगै मिलेर आजको बिहानलाई प्रार्थनामय बनाऊ। तपाईँसँग प्रार्थनामा सहकार्य गर्नु र प्रार्थनामा समय बिताउनको लागि उत्साह दिनु रहेको छ। तादनी श्रोता, आज पनि त्यही

यदि तपाईँसँग प्रार्थना गर्नुपर्ने अथवा हामीले प्रार्थना गरिदिएको चाहनुहुन्छ अथवा तपाईँसँग प्रार्थना गर्नुपर्ने कुनै विषयहरू छन् भने तपाईँका प्रार्थनाका अनुरोधहरू टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01447070754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ र तपाईँले यसमा प्रत्यक्ष फोन गरेर फोन मार्फत तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ भने अर्को रहेको छ हाम्रो वाट्सएप नम्बर 9778903444। हजुर, 9778903444 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 MHz। तदनि श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै हुनुहुन्छ भनेदेखि तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर हामीसँग तपाईँले आफ्नो प्रार्थनाको अनुरोध पुर्याउन सक्नुहुनेछ। तदनि श्रोता भने तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्दै रहनुहोस् र म भने अबको केही समय तपाईँसँग प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। श्रोता, हामीले प्रार्थनाको विषयमा कुरा गर्नुपर्दा प्रार्थनाको उद्देश्य र प्रार्थनाको शक्तिलाई हामीले हाम्रो मानसपटलबाट यसै हटाउन सक्दैनौ। प्रार्थना त्यो हतियार हो जसले हामीलाई भविष्यको आशा पनि दिन सक्छ, हामीलाई मार्गदर्शन पनि गर्न सक्छ र हामीलाई सबै प्रकारका दुष्टको बन्धनहरूबाट पनि छुटकारा दिन सक्छ, हामीलाई सृष्टिकर्ता परमेश्वरसँग सम्बन्ध स्थापित गर्नको लागि पनि मद्दत गर्न सक्छ। श्रोता, आजको बसाईमा हामी यी र यस्तै कुराहरूलाई लिएर हामी हेर्न गइरहेका छौं। श्रोता, यतिखेर मैले यदि तपाईँको बीचमा गन्ती 20:16 लिएर आएको छु र सबैभन्दा पहिला यहाँ लेखिएको छ, जब हामीले परमप्रभुमा पुकारा गर्यौं तब उहाँले हाम्रो बिन्ती सुन्नुभयो र एउटा स्वर्गदूत पठाउनु भएर हामीलाई मिश्र देशबाट निकालेर ल्याउनुभयो र अहिले तपाईँको देशको सीमा नेर कादेश सहरमा हामी छौं भनेर मूसाले त्यो ठाउँमा अर्थात एदोमको राजा कहाँ यसरी बिन्ती पठाएको हामी पाउँदछौ। प्रेसरता उनले आफ्नो पुर्ख्यौली इतिहास सहित बताएर उनले एदोमलाई परमप्रभुले कसरी काम गर्नुभयो भनेर यहाँ गवाही दिइरहेका छन्। उद्देश्य हो उनीहरू एदोमको देशबाट भएर आफ्नो गन्तव्य देशमा पार गरेर जान चाहन्थे। प्रेसरता, अब हामीले विचार गर्ने हो भने मिश्रको दासत्व कस्तो थियो भनेर हामीले हेर्छौ भने प्रस्थान 2:23 हामीले 23 हेर्ने हो भने त्यहाँ देख्न सक्छौ। लेखिएको छ, धेरै दिन बितेपछि मिश्रको राजा मरे, इसरायली जातिले दासत्वको कारण सुस्केर हालेर पुकारा गर्न लागे। दासत्वको बन्धनमा तिनीहरूले गरेको पुकारा परमेश्वर कहाँ पुग्यो र परमेश्वरले तिनीहरूको सुस्केरा सुन्नुभयो र अब्राहम, इसाक र याकुबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो र यसैले परमेश्वरले इसरायलीहरूमाथि नजर राख्नुभयो र उहाँ तिनीहरूको अवस्थाप्रति चिन्तित हुनुभयो भनेर उल्लेख गरिएको छ। अनि त्यसपछि प्रस्थान 3 अध्यायमा गएर मूसाको बोलावट भयो र त्यसपछि प्रस्थान 4 अध्यायदेखि इसरायलीहरूको छुटकाराको प्रक्रिया सुरुवात भयो।

भएको हामी देख्न सक्दछौ। प्रेसरता यी सबै कुराहरूलाई हामीले ध्यान दिने हो भने आज हामी कुनै एउटा शासकहरूको भनौ अत्याचारी शासकहरूको दासत्वमा छैनौं। हामी एउटा अहिले लोकतान्त्रिक देशमा स्वतन्त्र नागरिक भएर बसिरहेका छौं। तर त्यो समयमा मिश्रको देशको फारोले उसको नागरिकहरूलाई होइन तर इसरायलीहरूलाई पूर्ण रूपले मिश्रीहरूको कमारा बनाएको थियो र उनीहरूमाथि अत्याचार गरेको थियो। उसको एउटै मात्र उद्देश्य के थियो भने इसरायलीहरूको जनसंख्या नियन्त्रित होस्, ताकि भोलिको दिनहरूमा इसरायलीहरू मिश्रको राजसत्ताको विरूद्धमा विद्रोह गरेर निस्केर जान नसकुन्। तर त्यो भयंकर कष्टमा उनीहरूले आफ्ना पिता पुर्खाका परमेश्वर यहोवालाई पुकारा गरेको हामी देख्छौ। अनि त्यसपछि त्यो पुकारा उहाँले सुन्नुभयो र आफ्ना दासहरूसँग गर्नुभएको करार प्रतिज्ञालाई उहाँले याद गर्नुभयो र तिनीहरूको अवस्थालाई हेर्नुभएको कुरा हामी देख्न सक्छौ। प्रेसरता हामी पनि आत्मिक रूपमा र व्यक्तिगत रूपमा विभिन्न प्रकारको दासत्वमा हुन सक्छौ। हुन सक्छ तपाईसँग ठूलो रोग बिमारी छ, त्यो पनि एउटा दासत्व हो, तपाई बिमारीको दासत्व। अर्को, तपाई हामी पापको दासत्वमा छौ, हामी नचाहँदा नचाहँदै पनि साना ठूला गरेर हामी पाप र अधर्म गरिबस्छौ। भलै तपाईँ हामीले गरेका पाप र अधर्म देशको कानून अनुसार अपराध नठरिएला, तर सृष्टिकर्ता परमेश्वरको विधानमा सानोभन्दा सानो गल्ती पनि अपराध हो र त्यसले हामीलाई दासत्वमा राख्छ। र त्यो दासत्व कसको? त्यो दासत्व हो दियाबोलसको, जसले तपाईँ हाम्रो घर परिवारलाई बर्बाद गर्छ, हाम्रो जीवनलाई नष्ट गर्छ र हामीलाई बेकार बनाइदिन्छ र अन्तमा हामीलाई मार्नेसम्मको चेष्टा त्यसले गर्दछ। आज हाम्रो समाजमा हेर्ने हो भने कति ख्रिस्टीय विश्वासी जनहरू अहिले पनि जाँड, रक्सी, जुवा, तास, लागू औषध जस्ता कुराहरूको दासत्वमा छन् र सिङ्गो परिवार त्यो दासत्वको कारण गरिबीमा गइरहेको छ, पीड़ामा गइरहेको छ र परिवारमा अशान्ति भइरहेको छ। श्रोता, अब यो अवस्थामा हामीले के गर्ने? हामी हाम्रो तर्फबाट गर्न सक्ने काम त गर्छौ तर केही पनि लाग्दैन, त्यसो भए के गर्ने? त्यसको अर्थ हामीले सृष्टिकर्ता परमेश्वरमा पुकारा गर्नुपर्दछ। जब हामी साँच्चो हृदयले पुकारा गर्छौं, उहाँले हाम्रो प्रार्थनालाई सुन्नुहुन्छ। श्रोता, तपाईं र म हामी जो छौ करारको सन्तान हौ भनेर भन्दा गल्ती हुँदैन। तपाईँको मनमा यतिखेर यो कुरा सुनेपछि एउटा जिज्ञासा आयो होला, हामी कसरी करारका सन्तान? के हामी यहुदी हौ र भन्ने विचार तपाईँको मनमा आयो होला, होइन? अब्राहम, इसाक र याकुबसँग परमेश्वरले केवल एउटा मौखिक करार बाँध्नुभएको थियो, प्रतिज्ञा गर्नुभएको थियो र त्यो करार उहाँले याद गर्नुभयो। तर हामी चाहिँ उहाँको एकलौटे पुत्र प्रभु यीशु ख्रीष्टको रगतद्वारा स्थापित करारका सन्तान हौ, जुन
वाचा भित्र प्रवेश गर्नलाई यीशु ख्रीष्टलाई विश्वास गर्नुपर्दछ। यदि तपाईँले यीशु ख्रीष्टलाई विश्वास गर्नुभएको छ भने अब तपाईँ चाहिँ रगतको करारको सन्तान हुनुहुन्छ। अब विचार गरौं, जतिखेर उहाँको एकलौटे पुत्र प्रभु यीशु ख्रीष्टले रगत बहाउनु भएको थिएन र त्यतिखेर रगतको वाचा त्यहाँ बाँधिएको थिएन, तर वचनको मात्रै प्रतिज्ञा करार त्यहाँ बाँधिएको थियो। त्यसलाई परमेश्वरले सम्झनुभयो र ती वाचाका सन्तानहरूलाई उहाँले देख्नुभयो र उनीहरूको दुःखमा सहानुभूति प्रकट गर्दै उहाँले आफ्नो काम गर्नुभयो भने अब विचार गरौं, हामी त रगतको करारको सन्तान, अब हाम्रो प्रार्थनालाई उहाँले कति छिटो सुन्नुहुन्छ होला र उहाँले हाम्रा दुःख पीड़ाहरूलाई कसरी झन नजिकबाट हेर्नुहुन्छ होला भन्ने कुरा चाहिँ हामी एकछिन कल्पना गरौं। जुन रगतको करार छ नि त्यो चाहिँ पुरानो नियमको करार भन्दा अझै पक्का करार हो। आदरणीय श्रोता, त्यो करार जो चाहिँ सृष्टिकर्ता परमेश्वरले अब आउने हजारौं हजार युगसम्म पनि, अझै भनौँ अनन्त अनन्तसम्म पनि उहाँले बिर्सनुहुन्न। हामी अनन्त रगतको करारका सन्तान हौ। आदरणीय श्रोता, अब यहाँ इसरायलीहरू जो इसाक, अब्राहम र याकुबका सन्तान थिए, उनीहरूको पुकारा सुन्नुभयो र उनीहरूलाई सहायता गर्नुभयो भने आज तपाईँ हाम्रो आत्मिक जीवनमा भएका बन्धनहरू, अझै भने भौतिक जीवन, तपाईँको व्यक्तिगत जीवनमा भएका बन्धनहरूको निम्ति पनि तपाईँ यदि पुकारा गर्नुहुन्छ भने निसन्देह तपाईँका हरेक पुकाराहरूलाई सुनिनेछ र जवाफ दिइनेछ र तपाईँलाई स्वतन्त्र गरिनेछ र परमेश्वरले त्यो काम गर्नुहुन्छ, यीशु ख्रीष्टले त्यो काम गर्न सक्नुहुन्छ। तर त्यसको लागि तपाईँले विश्वासपूर्वक निरन्तर प्रार्थना गर्नुपर्ने हुन्छ र तपाईँको पुकारा उहाँसम्म पुर्याउनु पर्ने हुन्छ। आदरणीय श्रोता, त्यसै गरी म तपाईँलाई अर्को एउटा उदाहरण बताउन चाहे। यदि हामीले परमेश्वरको वचनमा गन्ती 20 अध्यायको 4 11 पदलाई हामीले हेर्ने हो भने यहाँ यसरी लेखिएको छ, किनभने अब हाम्रा गाईबस्तु समेत हामी सब यहाँ मर्नेछौ, परमप्रभुको समुदायले तपाईँले यस उजाड स्थानमा ल्याउनुभयो, मिश्रबाट किन हामीलाई यस खराब ठाउँमा ल्याउनु भयो र यसहाँ अन्न अथवा नेवारा वा दाख वा अनार केही छैन र पिउने पानी पनि छैन भनेर जब इसरायलीहरूले परमप्रभु र मोसाको विरूद्धमा गनगन गरेर आवाज उठाइसकेपछि ती व्यक्तिहरूको आवाजप्रति सुनिसकेपछि सृष्टिकर्ता परमेश्वरको अगाडि मोसा र हारून भेटु नेपालमा गएर घोप्टो परे भनेर लेखिएको छ। प्रेसवर्ता घोप्टो पर्नुपर्छ कि हो? घोप्टो परेर प्रार्थना गर्नु हो र उनीहरूले नम्रतामा सृष्टिकर्ता परमेश्वरको अगाडि प्रार्थना चढाएका छन्। त्यसपछि अर्को खण्डमा भनिएको छ, परमप्रभुको महिमा तिनीहरूका देखा पर्यो, तब परमप्रभुले भन्नुभयो, यो लहुरो लिएर त र तेरो दाजु हारून गएर समुदायलाई जम्मा गर र तिनीहरूकै आँखाको सामुन्ने यस चट्टानलाई हुकुम गर र चट्टानबाट पानी निस्कनेछ र तैँले यस चट्टानबाट तिनीहरूका निम्ति पानी निकाल्नेछस् र यसरी तैँले समुदाय र तिनका गाईवस्तुहरूलाई पानी दिनेछस्। तब परमप्रभुले आज्ञा गर्नुभयो चाहिँ मोसा लहुरो लिएर उहाँको सामुन्नेमा गए अनि मोसा र हारूनले चट्टानको सामुन्ने समुदायलाई भेला गरे। तब मोसाले तिनीहरूलाई भने, सुन ए विद्रोही मानिस हो, के यही चट्टानबाट हामी
तिमीहरूका निम्ति पानी निकालिदिऊ। अनि मोसाले आफ्नो हात उठाएर दुईपल्ट आफ्नो लौरोले चट्टान हिर्काए, तब त्यहाँबाट प्रशस्त पानी फुटेर निस्कियो, अनि समुदाय र तिनीहरूका गाई वस्तुले पानी पिए भनेर उल्लेख गरिएको छ। यसबाट हामीले के थाहा गर्न सक्छौ भने उजाड स्थानमा हामी देख्छौ उनीहरूको बीचमा ठूलो समस्या छ, अभाव छ, र त्यो बन्जर ठाउँमा तिर्खाले मानिस लगायत पशु पंक्षीहरू मर्दैछन्। तब मोसा र हारूनको प्रार्थनाले गर्दा परमप्रभु परमेश्वरले उनीहरूलाई पिउनको लागि पानी एउटा चट्टानबाट चट्टान फुटाएर दिनुभएको कुरा हामी थाहा गर्न सक्छौं। यसबाट हामी के थाहा पाउन सक्छौं भने यदि तपाईँको जीवनमा पनि उजाड स्थानमा जस्तै सबै कुरामा सुक्खा लागेको छ, खडेरी लागेको छ, तपाईँसँग अभाव छ, घटी कमी छ भनेदेखि तपाईँले परमेश्वरमा विनम्र हृदय र समर्पित जीवनका साथ आशावादी भएर उहाँको सामु प्रार्थना चढाउनुहुन्छ भने तपाईँको उजाड स्थान जस्तो बन्जर जीवनमा उहाँले पुनः आशाका नदीहरू, सम्पन्नताका नदीहरू बहाउन सक्नुहुन्छ भन्ने कुरा हामी थाहा गर्न सक्छौं। आदरणीय श्रोता, यहाँ त्यो उजाड स्थानमा पानी बगाउनको लागि मोसा र हारूनले प्रार्थना मात्रै गरेनन्, परमेश्वरलाई सुने पनि र परमेश्वरलाई सुनेर उहाँको वचनलाई पालन गरेर काम पनि गरे। हामीले पनि कतिपय अवस्थामा प्रार्थना मात्रै गरेर पुग्दैन, प्रार्थनाको साथसाथै हामीले परमेश्वरलाई सुन्नुपर्छ, उहाँको निर्देशनलाई पालन गर्नुपर्छ र उहाँको निर्देशन अनुसार चल्दै जाँदा जस्तो सुकै असम्भव भन्दा असम्भव देखिएका ठाउँहरूमा पनि उहाँले हाम्रा निम्ति नयाँ आशा र नयाँ जोश सञ्चारित गर्न सक्नुहुन्छ। प्रेसवता अनि हाम्रो घटी कमी र अभाव जस्ता कुराहरूमा उहाँले प्रशस्तताका नदीहरू बगाउन सक्नुहुन्छ। आदरणीय श्रोता, त्यसै गरी हामीले उत्पत्तिको पुस्तक 16 अध्यायको 6-12 पदमा हेर्ने भने त्यहाँ साराईको अत्याचारको कारणले गर्दा उसको नोकर्नी जो पहिले अब्राहमको श्रीमतीको रूपमा सारा आफैले दिएकी थिइन् उसलाई अत्याचार गर्न थाली। जतिखेर त्यो सारा गर्भवती थिए र उसको पेटमा इस्माइल आएको थियो र ऊ आफ्नो मालिकनीको अत्याचारलाई खप्न नसकी ऊ उजाड स्थानमा भागेर जाँदै गर्दा उसलाई साह्रै वेदना पर्यो, दुःख पर्यो। अब कहाँ जाउँ, कसो गरौं? तर त्यस अवस्थामा सृष्टिकर्ता परमेश्वरको एकजना दूतले उनलाई भेटेर गएर साराकै अधीनमा बस र त्यहाँबाट तैँले एउटा छोरा जन्माउनेछस् र त्यस्तोमा वृद्धि गर्नेछु भनेर एउटा भविष्य देखाइदिनु भएको कुरा हामी थाहा गर्न सक्छौ। श्रोता, यसबाट हामीले के थाहा गर्न सक्छौ भन्दा प्रार्थनाले तपाईँ हामीले संकष्टको बेलामा अब के कदम चाल्ने भनेर मार्गदर्शन पनि गर्न सक्दो रहेछ भन्ने कुरा हामी थाहा गर्न सक्छौ। तपाईँ कुनै पनि कुराको निम्ति अन्यल अवस्थामा हुनुहुन्छ, अब मैले के गर्ने हो, कसो गर्ने हो भनेर तपाईँ विचार गर्दै हुनुहुन्छ भने तपाईँले प्रार्थना गर्नुहोस्। पक्कै पनि सृष्टिकर्ता परमेश्वरले तपाईँलाई अगाडि बढ्ने बाटो देखाउन सक्नुहुन्छ। श्रोता, त्यसै गरी उत्पत्ति 21 अध्यायको 14-16 पदमा हेर्ने हो भने त्यहाँ पनि एउटा समस्या भएको छ। जतिखेर साराईको कुरा सुनेर परमेश्वरको आज्ञामा अब्राहमले त्यो हागार र इस्माइललाई आफ्नो घरबाट निकालिदिएको छ र ऊ चाहिँ बेर्सेबाका उजाड स्थानहरूमा हिँड्न थालेको हामी देख्दछौ र हिँड्दै गर्दा उसँग रोटी पनि सकिएको छ, पानी पनि सकिएको छ, बालक सानै छ र ठाउँ उजाड ठाउँ मरूभूमि हो। यसकारणले गर्दा लेखिएको छ उसले
बालकलाई एउटा झाडीमा छडेर एउटा काँडले पार गर्न सक्ने दूरी जति पर गएर ऊ रुन थाली भनेर उल्लेख गरिएको छ। रुनुको अर्थ प्रार्थना गर्नु हो र अनि उसको प्रार्थनालाई परमेश्वरले सुन्नुभएको छ र त्यहाँ त्यो बालकलाई पिउनको लागि परमेश्वरले एउटा कुवा देखाइदिनु भएको कुरा उल्लेख गरिएको छ र त्यसपछि त्यो बालकलाई कसरी हुर्काउनु पर्ने हो र ऊ के हुनेछ भन्ने विषयमा समेत बताउनु भएको छ र यसरी हागारको प्रार्थना जो चाहिँ मिश्रबाट आएकी मिश्री स्त्री थिए जो यहुदी होइन र यसरी यहुदी नै नभए तापनि परमेश्वरमा विश्वासपूर्वक प्रार्थना गरेको कारण हागारको प्रार्थनाको सुनवाई भएको छ र उसको समस्या समाधानको साथसाथै उसको जीवनमा छाएको अन्यलतालाई पनि परमेश्वरले हटाई त्यो बालकको भविष्य कस्तो हुनेछ भनेर स्पष्ट चित्र देखाइदिनु भएको छ। तापनि श्रोता यी सबै कुराबाट हामीले के थाहा गर्न सक्छौं भन्दा परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ र उहाँले प्रार्थना सुनेर हामीलाई छुटकारा दिन सक्नुहुन्छ, हाम्रो अन्यलतामा मार्गदर्शन गर्न सक्नुहुन्छ अनि त्यसपछि हामीले अगाडि कसरी बढ्ने भन्ने कुरालाई देखाउन सक्नुहुन्छ र हाम्रो बन्जर जीवनलाई उहाँले हराभरा बनाउन सक्नुहुन्छ। यी सबै काम उहाँले प्रार्थनाद्वारा हामीले गरेको प्रार्थनाद्वारा गर्नुहुन्छ र प्रार्थनाको साथसाथै हामीले उहाँलाई सुन्नु पर्यो र उहाँप्रति आज्ञाकारी पनि हुनु पर्दछ। प्रिय श्रोता यति भन्दै अब आजको कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यी सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा, र म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तुता जनाथन गिरी भनी प्रविधिमा हुनुहुन्छ विजयजी। र अब पनि कार्यक्रममा तपाईँ श्रोताले टिपाउनु भएका प्रार्थनाको अनुरोध लिएर प्रार्थना गर्ने समय भइसकेको छ, र त्योभन्दा अगाडि म तपाईँको बीचमा यसै 41:18 पदलाई म वाचन गर्न चाहे। लेखिएको छ, नाङ्गा टाकुराहरूबाट म नदीहरू बगाउने छु र बेसिकमा पानीका मूलहरू निकाल्नेछु। म मरूभूमिलाई पानीको दह र सुक्खा जमिनलाई पानीको मूलमा परिवर्तन गर्नेछु भनेर प्रतिज्ञा गर्नुभएको छ। श्रोता, यो प्रतिज्ञा केवल यहुदीहरूको लागि मात्र होइन, यो प्रतिज्ञा तपाईँ र मेरो निम्ति पनि हो, र यो प्रतिज्ञा हाम्रो जीवनमा पूरा होस् भनेर हामीले प्रार्थना गर्नुपर्दछ भन्दै अब भने एकजना श्रोताको प्रार्थनाको अनुरोध मेरो बीचमा मेरो हातमा परेको छ, र उहाँ हुनुहुन्छ उत्तम सेवाकोटीज्यू, र उहाँको प्रार्थनाको अनुरोध रहेको छ, मेरो घर परिवारमा बेमेल भइरहेको छ, व्यवहारिक कुराहरू मिलिरहेको छैन, यी कुराहरू मिल्न सकेको होस् भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। भने साथै परिवारमा सुख शान्ति पनि आउन सकेको होस् र मेरो सेवकाई पनि बढ्न सकेको होस् भनेर प्रार्थना गरिदिनु होला भनेर तपाईँ हाम्रो बीचमा उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। त श्रोता आउनुहोस्, हामी सबै मिलेर उहाँको निम्ति प्रार्थना गरौं। सर्वशक्तिमान जीवित अनि दयालु परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ र तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। पवित्र पिता, हामी प्रार्थना गर्छौ तपाईँको दास, तपाईँको सेवक, उत्तम सेवाकोटी पास्टर ज्यूको लागि। प्रभु, उहाँको सेवकाईलाई तपाईँले बढोत्तरी दिनुभएको होस्, बढ्न सकेको होस् पिता। उहाँको थुप्रै ठाउँहरूमा प्रभु तपाईँले सेवकाईहरू दिनुभएको छ, र अझै उहाँको पालहरू बढाउन तपाईँले सहायता गर्नुभएको छ, हामी प्रार्थना गर्दछौं। र साथै हामी प्रार्थना गर्छौं उहाँको परिवारमा तपाईँको सुख शान्ति र आरोग्यता आउन सकेको होस्, र उहाँको घर परिवारमा नमिलेका व्यवहारहरू के छन् प्रभु त्यो तपाईँ जान्नुहुन्छ, तपाईँ परमेश्वरले मिलाउन सहायता गर्नुभएको छ। पिता परमेश्वर, उहाँको आर्थिक अवस्थादेखि लिएर परिवारमा एकता शान्ति र मेलमिलाप जस्ता कुराहरू प्रभु उहाँको परिवारमा आउन सकेको छ। पवित्र आत्मा तपाईँले सहायता गर्नुहोस् र उहाँको परिवारमा एकता दिनुहोस्, शान्ति दिनुहोस् प्रभु, अनि साथसाथै आरोग्यता र सम्पन्नता तपाईँले दिनुहोस्, मण्डली वृद्धि गर्नु सहायता गर्नुभएको छ। धन्यवाद पिता, सबै कुरा हामी तपाईँलाई धन्यवाद दिन्छौँ, र उहाँ अब अगाडि कसरी बढ्न पर्ने सोको निम्ति पनि तपाईँले उहाँलाई मार्गदर्शन दिनुहोस् पिता, हामी प्रार्थना गर्छौं। सबै कुरा तपाईँ परमेश्वरको हातमा राख्दछौ, र हाम्रो प्रार्थनालाई सुनेर तपाईँले जवाब दिनुभएको छ भने हामी विश्वास गर्दै हामी धन्यवाद चढाउँछौ येशु प्रभुको नाममा, आमेन। हवस् त श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै यो प्रार्थना विन्तीको साथसाथै पनि आजको कार्यक्रम प्रेरटावरबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा विजयजीको साथ प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्, र तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस्। तपाईँको आजको दिन आशिषमय होस्। अवस्था जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हजुरबालाई चिट्ठी।
2: नबिर्सिनु कहिले हजुर आफ्नो जन्म मिति, यो हो कार्यक्रम हजुरबालाई चिट्ठी।
3: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएम सँगै बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हजुरबालाई चिट्ठीमा। आदरणीय श्रोता, कार्यक्रम हजुरबालाई चिट्ठी लिएर हाम्रो हजुरबा र म नाति उपस्थित भइसकेका छौं र हामी हजुरबाले हामीलाई अति उपदेश दिनु नै हुन्छ र हामी आफूभन्दा अग्रजको होइन हाम्रो आमा बुवा हजुरबा हजुरआमा हाम्रो टिचरहरूको अति उपदेशलाई हामीले मानिलिनुपर्छ र कार्यक्रम हजुरबालाई चिठीमा हजुरबाले हामीलाई अर्थ उपदेश त दिनु नै हुन्छ र सबैभन्दा ठूलो कुरा हजुरबाले हामीलाई माया गर्नुहुन्छ र माया गर्ने मान्छेले जहिले पनि के गर्छ, अर्थ उपदेश दिन्छ नै हामीलाई। यसो गर, उसो नगर, अथवा गल्ती गर्यो भने पनि उहाँले के गर्नुहुन्छ, हामीलाई सुधार्ने काम गर्नुहुन्छ। र हजुरबा यतिखेर आइसक्नु भएको छ, हजुरबालाई कुरै नरखौं, उहाँ अर्थ उपदेश दिन एकदमै जोस जागर सहित आउनु भएको छ। हजुरबालाई स्वागत गरौं कार्यक्रममा। स्वागत छ हजुरबा तपाईँलाई कार्यक्रममा।
2: ओहो नाति, अनि के छ तेरो हाल खबर चाहिन्छ कुरामा?
3: के हुनु नि हजुरबा, हजुरले भने जस्तै हाँसेकै छु, बाँचेकै छु, नाचेकै छु नि हजुरबा।
2: अनि बाबु के छ त अरू नयाँ नौलो हाल खबर? तेरो पढाइ लेखाइ कस्तो?

ल भन् तेरो के छ हाल खबर ठ्याक्क पारे भन् त नाति। हजुर बा, अब त्यही त हो नि, अब बिहानै उठ्ने, तपाईँले भने जस्तो एक्सर्साइज गर्ने, मन तातो पानी बनाएर एक गिलास खाने, अनि त्यसपछि कलेज जाने, अनि त्यसपछि आउने, यस्तै त हो नि हजुर बा। ल कति राम्रो बानी भएछ यस, पहिले त उठ्न पनि साह्रै अल्छे मान्ने मान्छे, बिहानै उठ्ने बित्तिकै मैले भनेको छु नि त मन तातो एक गिलास पानी खाएर जहाँ गए पनि हिँडे राम्रो हुन्छ, अनि एक्सर्साइज पनि हाम्रो जीवनमा एकदमै आवश्यक छ बा। अब म बुढो मान्छे त सकी नसकी एक्सर्साइज गर्छु, त्यो भएर अरू भन्दा म अलिकति हेल्दी पनि छु क्या नाति, किनभने हिँड्नु पर्छ, एकै ठाउँमा बस्नु हुँदैन, हिँड्नु पर्छ, एक्सर्साइज गर्नुपर्छ, समयमै खानुपर्छ, समयमै सुत्नुपर्छ। समय भन्ने कुरा यति महत्वपूर्ण कुरा हुन्छ बा, यति महत्वपूर्ण कुरा हुन्छ, यो कुरा चाहिँ एकदमै हामीले ख्याल गर्नुपर्छ है बा। हो नि हजुर बा, तपाईँले जब मलाई भन्नुभयो, तपाईँले मलाई जुन आठवटा आठ सिकाउनु भयो नि हजुर बा, त्यो आठवटा आठ चाहिँ मलाई एकदमै मन परेको छ क्या। एकचोटि फेरि त्यो आठवटा आठ मलाई स्मरण गराइदिनुहोस् क्या हजुर बा, म अरू साथीहरूलाई पनि सिकाउन चाहन्छु क्या। ल कस्तो ज्ञानी भएछ मेरो नाति त गाँठे हो यहरी, जहिले पनि अति उपदेश भन्ने कुरा मानिलिनुपर्छ। औ के गर्नु, कति नाति नाति नात के भन्छन् भने मैले अति उपदेश दिँदा उहिलेको कुरा खुइलेर गयो ओ भनेर भन्छन्। त्यसो होइन नि बा, हामीले तिमीहरू जस्तो नपढे पनि, तिमीहरू जस्तो कलेज नगए पनि, तिमीहरू जस्तो स्कुल नगए पनि अनुभव त छ नि बा। हामीले कोही पढेर जान्छन्, कोही पढेर जान्छन् भन्ने कुरालाई त मान्नुपर्छ नि त कि कसो नाति। हो नि हजुर बा, हो हजुरले भनेको कुरा त 100% हो हजुर बा। म पनि बुढाबुढीले भनेको कुरा मलाई एकदमै मनपर्छ नि हजुर बा। जस्तो होइन, कतिले के भन्छन् भने उहिलेको कुरा खुइलेर गयो, म चाहिँ यो कुरालाई मान्दिनँ, किनभने हजुरबा तपाईँले दिएको अति उपदेशले गर्दा मेरो धेरै उन्नति प्रगति भएको छ नि। म त के भन्छु भने ओल्ड इज गोल्ड भन्छु, होइन पुरानो नै के हो सुनो। त्यो भएर म चाहिँ यो कुरालाई मान्छु, अरूले मानुन् या नमानुन्, किनभने हजुरहरूसँग चाहिँ पढ्नु भएको छ, अनुभव गर्नुभएको छ, होइन सबै कुराको अनुभव भएको कारणले नै म चाहिँ हजुरहरूको कुरालाई होइन स्वीकार्छु, मानिलिन्छु। ल अब परमेश्वरले हामीलाई चाहिँ होइन आठवटा आठ दिनुभएको छ, आठ तिन चौबिस हुन्छ, अनि चौबिस घन्टा हामीलाई दिनुभएको छ रात दिन गरेर, र सबै यो भन्दा महत्वपूर्ण एउटा आठ भनेको चाहिँ हामीलाई सुत्नको लागि दिनुभयो। ल तिनवटा आठलाई चाहिँ छुट्याउँदैछु है नाति, यो कुरा ध्यान दिएर सुन, र रेडियोबाट सुन्ने नाति नातिनाले पनि ध्यान दिएर सुन्ने, कतिजना त यतिखेरै पनि उठ्न गाह्रो भइरहेको होला। हुँदैन, समयमा सुत्ने, समयमा उठ्ने, दस बजी साँझ सुत्ने, पाँचदेखि छ बजीसम्म उठ्ने, अरू बेला नसुत्ने, यो सुत्ने बानीले जब धेरै नै मान्छे अल्छे हुन्छन् क्या बा। होइन अब कति कुरा हामीले सुनेका छौँ नि, घरै बगाइसकेको मान्छे सुत्या सुत्या छ ए गाँठी, यस्तो त गर्नु हुँदैन नि, यो कुम्मा कर्ण सुताइ त सुत्नु हुँदैन नि त बा, यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। ल सुन है नाति, मैले यो आठवटा आठको महत्व बताउँदैछु, जसले यो आठवटा आठलाई जीवनमा लागू गर्छ त्यसको जीवन फलिफाप, उन्नति, प्रगति, समृद्धि हुँदै जान्छ बा। म लेखेर दिन्छु, अब एउटा आठ सुत्नको लागि होइन, एउटा आठ काम गर्नको लागि, अर्को आठ आफ्नो व्यक्तिगत जीवनको लागि। हेर न, आठ तिन चौबिस, हेर बा, मान्छे रात दिन नखटी पनि मरिहत्ते गरेर काम गर्नुहुँदैन। कति मान्छेलाई सोध्छु म, तेरो आँखा त रातो भएको छ बा, भनौँ भने म त सुतेको छैन, दुई घन्टा मात्रै सुत्छु, रातभरि काम गर्छु। हुँदैन बा, हुँदैन, त्यसरी त्यसरी गर्नु हुँदैन, मरिहत्ते गर्नु हुँदैन, होइन

यो यो ज्यानलाई शास्ति दिनु हुँदैन होला, किनभने हामीले 8 घण्टा चाहिँ सुत्नै पर्छ बा होइन। अनि 8 घण्टा सुत्तेन भने के हुन्छ थाहा छ? हामी रोगको शिकार भन्छौँ, हामी चाँडै बुढो हुन्छौँ, अनि हामी चाँडै मर्न पनि सक्छौँ बा। आठवटा आठलाई प्रयोग गरेन भने, एउटा 8 चाहिँ सुत्नको लागि, अर्को 8 चाहिँ भनेको बा काम गर्ने होइन, 8 घण्टा काम गर्ने। त्यो जागिरको कुरा हुन्छ नि त, जागिरमा पनि कहिले 8 घण्टा 10 घण्टासम्म मान्छे काम गर्छन्, गर्नुहोस्। त्यो हामीलाई चाहिँ परमेश्वरले के दिनुभएको छ भने वा यो 8 चाहिँ काम गर्न दिनुभएको छ, एउटा 8 होइन। हामी 8 घण्टा काम गर्छौँ नि त, जहाँ गए पनि 8 घण्टा काम गर्छौँ, 8 घण्टा पढ्छौँ होइन। त्यो चाहिँ उन्नतिको लागि, आफ्नो आर्थिक आय स्रोतको लागि होइन, काम 8 घण्टा चाहिँ काम गर्नै पर्छ बा, जहाँ होस् जसरी होस् हामीले काम गर्नुपर्छ। र अर्को 8 भनेको चाहिँ व्यक्तिगत प्रयोगको लागि, अब आफूलाई पनि त समय दिनु पर्यो नि बा होइन त। अब आफ्नो पढाइ लेखाइको कुरा होला, सरसफाइको कुरा होला, साथीभाइसँग भेटघाटको कुरा होला, त्यो 8 चाहिँ परमेश्वरले फेरि हामीलाई दिनुभएको छ। यो कुरा चाहिँ ठ्याक्कै हामीले याद गर्नुपर्छ होइन बा। अनि कस्तो लाग्छ त नाति, मेरो 8 कुरा हो नि हजुरबा? हजुरले धेरै अगाडि पनि मलाई त भन्नुभएको थियो हजुरबा होइन, म त यो 8 प्रयोग गर्ने भइसकेँ नि त, म 8 घण्टा मेरो त जागिर छैन हजुरबा होइन, 8 घण्टा पढ्न जान्छु, कलेजमा पढ्छु अनि आउँछु, अनि आफ्नो व्यक्तिगत पढाइ लेखाइका कुराहरू हुन्छन्, साथीभाइसँगको भेटघाट हुन्छ, म चाहिँ फुटबल खेल्छु होइन। जो हजुरले भने जस्तो 8 म प्रयोग गर्छु, अनि अर्को भनेको हजुरबा म 8 घण्टाले मजाले सुत्छु। तपाईँले मलाई भन्नुहुन्छ नि साँझ 10 बजी सुत्ने बानी गरे नाति भन्नुहुन्थ्यो, हो नि हजुरबा, म बिहान अब साँझ 8 बजी 10 बजी सुत्छु, अनि बिहान चाहिँ म 6 बजी उठ्छु हजुरबा, अनि त्यसपछि कलेज जाने तयारी गर्छु। अनि जो अहिले हजुरले भनेपछि, पहिले त म केही गर्न भ्याउँदिनँ थिएँ, यता म त अब कलेज जानुभन्दा 5 मिनट अगाडि त उठेर मुख धोएर कलेज हिँडिहाल्थे, त्यस्तो थियो हजुरबा, तयारी केही हुँदैन थियो। तर अहिले चाहिँ मेरो तयारी राम्रो छ, पहिले मेरो कस्तो हेबिट थिएन हजुरबा, म बेलुका मोबाइल हेर्थेँ होइन, खाना खाने बित्तिकै अब खाना खायो, बेडमा गयो, मोबाइल हेर्दा हेर्दै कहिले त राति 12-1 बजेको हुने हो हजुरबा, एउटा फिल्म हेरेपछि सकाउन मन लागिहाल्ने, त्यस्तो हुन्थ्यो। जब हजुरले भन्नुभयो त्यसपछि चाहिँ मेरो सबै कुरा मिलेको छ, स्कुल जाँदा पनि मलाई झपचप निन्द्रा लाग्दैन, कहिले काहीँ टिचरहरू आउनुभन्दा अगाडि नै म निदाइसकेको हुन्थ्यो हजुरबा। अहिले जुन तपाईँले भनेपछि 8 प्रयोग गरेपछि त मलाई चाहिँ धेरै फाइदा भएको छ हजुरबा। ल बा, यो हजुरबाले जहिले पनि फाइदा के कुरा गर्ने हो क्या बा, ठ्याक्क पारेर। ल नाति, अब चाहिँ एउटा गीत सुन्नुपर्छ है, ल मजाले यो गीत सुनौ त, ठ्याक्क पारेर।

हजुर बा, यो गीत सुन्दा त मलाई त ठ्याक्कै त पहिलेको प्रभुलाई पाउनुभन्दा अगाडि तपाईँलाई भेट्नुभन्दा अगाडिको जीवन याद आयो नि हजुर बा। तपाईँलाई भेटेपछि त मैले त धेरै कुरा अब खानै छोडिसकेँ नि हजुर बा। अब चुरोट खाने बानी थियो, खैनी खाने बानी थियो, अब तपाईँले भन्नुभयो चुरोट र खैनीको बारेमा, यो के यसले के गर्छ हामीलाई, होइन कति हानि पुर्याउँछ भन्ने कुरा। जस्तो तपाईँले भनेको कुरा भनेपछि मैले चुरोट पनि खान छोडेँ, होइन अब जाँदा फेरि चुरोट पनि खान छोडेँ। जस्तो तपाईँले मलाई भन्नुभयो नि जुन खैनी खाने बानी गर्ने मान्छेको चाहिँ दाँत त अब 40 वर्ष नपुगी कुनै नै झर्ने रहेछ, अनि त्यसपछि क्यान्सर हुने डर हुँदो रहेछ। अनि तपाईँले भन्नुभयो जाँदा फेरि चुरोटहरू खाँदा चाहिँ होइन अब फोक्सोमा समस्या हुँदो रहेछ, हाम्रो फोक्सो चाँडोभन्दा चाँडो ड्यामेज हुँदो रहेछ, होइन अनि त्यसपछि हाम्रो मृगौलामा पनि होइन तनाव हुँदो रहेछ, होइन मृगौला चाँडै फेल हुने समस्या हुँदो रहेछ जाँदा फेरि चुरोट खाने मान्छेहरूलाई, होइन। त्यो भएर हजुरबा तपाईँले दिएको शिक्षाले त म त हाम्रो जीवन कति बहुमूल्य छ भन्ने कुरा त तपाईँले चाहिँ मलाई जुन अर्थी उपदेश दिनुभयो हजुरबा, यो कुराले चाहिँ मलाई एकदमै छोयो क्या हजुरबा। ल बा, जहिले पनि नाति नातिनाको उन्नति प्रगति चाहने म हजुरबा। हेर, म यति बुढो भएर पनि अब आज हो कि भोलि हो, म बुढो मान्छे, मैले चाहिँ खानुपर्ने हो नि त। आ बाजुन्जेल खान्छु भनेर चुरोट खानुपर्ने हो, रफी खानुपर्ने हो, तर म मलाई परैबाट गनाउँछ हेर बा। मलाई मलाई मलाई मैले कहिले पनि यो जाँदोसी खाने सङ्गत पनि गरिनँ, कहिले चाखिनँ पनि। फेरि बाइबलले के भन्छ बा, नछुव नचाख नहेर अब भन्छ। त्यस्तो कुरालाई मैले कहिले पनि माने क्या, माने प्रभुले भने कुरालाई मैले माने। अहिले हेर्दा बा मसँगैका साथीहरू सबै गइसके माथि, अब कोही स्वर्ग गए कोही नर्क गए, अब मलाई चाहिँ परमेश्वरले यति यसम्म बचाइराख्नु भएको छ। यो सबैभन्दा ठुलो कुरो के हो भने यो शरीर चाहिँ परमेश्वरको पवित्र आत्माको मन्दिर हो। यो मन्दिरलाई जति सफा राखौँ त्यति परमेश्वरले दीर्घायु दिनुहुँदो रहेछ क्या बा। हेर अब त जस्तै दौतारी त जस्तै साथीहरू केटाकेटीहरू यसो बाटोतिर हेर्छु म, ए बा अब स्कुलको लुगा लगाएको छ, कलेजको ड्रेस लगाएको छ, बङ बङ चुरो उडाएको छ, अनि वा भविष्य के होला तिनीहरूको। म त 3-6 पर्छु बा यस्तो देखेर। जे होस् नाति, त चाहिँ परमेश्वरको छोरा भएर परमेश्वरको आज्ञा मान्या छ, म साह्रै खुसी छु। अब पहिले त तँ पनि त ठ्यासा छ खान्थेस् नि त, होइन अब अहिलेहरू यसो बाटोतिर हेर्छु म, ए बा अब स्कुलको लुगा लगाएको छ, कलेजको ड्रेस लगाएको छ, बङ बङ चुरो उडाएको छ, अनि वा भविष्य के होला तिनीहरूको। म त 3-6 पर्छु बा यस्तो देखेर। जे होस् नाति, त चाहिँ परमेश्वरको छोरा भएर परमेश्वरको आज्ञा मान्या छ, म साह्रै खुसी छु। अब पहिले त तँ पनि त ठ्यासा खान्थेस् नि त, होइन अब अहिले खाँदैन, कति राम्रो हेर्दा पनि चम्केको जस्तो देखिन्छ मेरो नाति, कति हेल्दी छ, अहिलेसम्म कहिले हस्पिटल गएको रेकर्डै छैन। हेर त कति फाइदा हुन्छ। त्यसैले मैले भनेको कुरा चाहिँ मान्यौ भने वा तिमीहरू लामो समयसम्म बाँच्छौ, कुनै पनि रोगको शिकार हुँदैनौ। अब अहिले सबैभन्दा समस्या के हो भने तेरो पनि बानी त सुध्रिया छ नि, पहिले घरको खाना नखाने, खालि बाहिरको खाना, बाहिरको पिज्जा बर्गर के अहिले वा कति हो म त थाहा पनि छैन। घरि यो खाने भन्छन्, घरि त्यो खाने भन्छन्, सबैभन्दा हेल्दी कुरा चाहिँ वा घरको हुन्छ, आफ्नै आमाको हातले बनाएको, आफूले बनाएको जस्तो खाना कसैले खान पाउँछ। खानेकुरामै हुन्छ रोग जति सबै कुरा, हामीले जे खायो शरीरमा लाग्ने हो, राम्रो खायो राम्रो लाग्छ, नराम्रो खायो नराम्रो लाग्ने हो जानु। त्यो भएर बाहिरको खाना भन्दा पनि घरको खाना खाने बानी बसाउनु पर्छ। अब बाहिरको हेर उनीहरूलाई पैसा चाहिएको भयो,
हाम्रो हेल्थको त उधारलाई के के हुँदैन, बासी भात बनायो दुई तिन दिनको भात चाहिँ फ्रिजमा राखेको अनि चाहिँ टन्न भुटो फ्राई राइस बनाउ दियो, हामी चाहिँ यहाँ घरमा भएको चाहिँ म त बासी भात खान्न है भन्छौँ वा। अब त्यो होटेलतिर बासी राखेको छ कि के राखेको छ कसलाई के था, यो महानगरपालिकाले कहिले काहीँ त छड्काइहाल्छ नि होटलमा, आमा मामा हो ढुडी परेको कुरा पो दिँदा रहेछन् त, म त तिन छक्कै परे, त्यो भएर जब तिमीहरू बाहिर खाना खाने भन्छ नि बा, म बुढोलाई यति टेन्सन हुन्छ यति टेन्सन हुन्छ, कुहिएको खाना खाने हुन् कि के गर्ने हुन् कि, अब ढुसी परेको कुरा खायो भने त क्यान्सर हुन्छ, ये बा यति टेन्सन हुन्छ, हामी हजुर बा हजुर आमालाई जब नाति नातानालाई चाहिँ बाहिर खाना खान जान्छु भन्छन्, साह्रै टेन्सन हुन्छ क्या नाति हो नि हजुरबा। मेरो पनि त त्यस्तै थियो बानी, अब साथीहरूले गरी पिज्जा खान मन थिए गरी बर्गर खाने गरी के खाने गरी के खाने खाइन्थ्यो, तर अब कस्तो खाना चिल्लो दिने होइन, कति दिनदेखि तारेको एउटै तेलमा तारेको खाना दिन्छन्, बनाएको कुराहरू दिन्छन्, हामीलाई के थाहा, उनीहरूलाई पैसा भए भइगयो, त्यो भएर हजुरबा अहिले म बाहिर त्यति कहिले काहीँ चाहिँ अब हुन्छ।

साथीभाइसँग ग्यादरिङ हुँदा खाइन्छ हजुर बा, तर तपाईँले भने जस्तो म भरि सके चाहिँ घरमै आमाको हातले बनाएको खाने नै कुरा खान्छु। त्यो खाएपछि त म पनि अहिले एकदमै हेल्दी भएको छु नि हजुर बा। पहिले त खालि बाहिरको कुरा खाने, चिल्लो खाने, पिरो खाने यति गाह्रो हुन्थ्यो मलाई हजुर बा। जब हजुरबाले जुन शिक्षा दिनुभयो नि, यो शिक्षाले चाहिँ मलाई मेरो जीवनमा चाहिँ ठुलो काम गर्यो, एउटा ज्योति नै बालिदिनु भयो क्या हजुरबा तपाईँलाई। अहिले म मेरो साथीहरूलाई पनि एकटा बाहिरको कुरा नखामै जस्तो भए पनि घरमा जे छ त्यो खाम, त्यो चाहिँ हेल्दी हुन्छ होइन। अब आमाले भनेको नि मायाले बनाएकी हुन्छन्। अब बाहिर चाहिँ कसरी बनाएको हुन्छ भने पैसाको, पैसाले बनाएको हुन्छ होइन, उनीहरूलाई केही मतलबै हुँदैन होइन। त्यो भएर हजुरबाले भनेको कुरा मैले सिरोपर गरेको छु हजुरबा, मानिलिएको छु। जहिले पनि मलाई एउटा कुरा चाहिँ के भयो भने, जब हजुरबाले यो कुरा अति उपदेश दिँदै गर्दा चाहिँ जहिले पनि आमा बुवा हाम्रो अग्रजले चाहिँ हाम्रो उन्नति नै चाहनुहुँदो रहेछ होइन, हाम्रो प्रगति नै चाहनुहुँदो रहेछ। तर आमा बुवा बाहेक होइन, हजुरबा हजुरआमा बाहेक अरूले हाम्रो उन्नति प्रगति चाहँदैनन् होइन। तर हामी जब सही बाटोमा हिँड्छौँ नि, जब सही निर्देशन परमेश्वरद्वारा पाउँछौँ नि, परमेश्वरले गरेका योजनाहरू जहिले पनि सफल हुन्छन् होइन। परमेश्वरले भन्नुभएको कुरा जब हामी मान्छौँ नि, हामी सफल हुन्छौँ। जब परमेश्वरको आज्ञा हामी आज्ञामा हिँड्छौँ नि, अनि हामी सफल हुन्छौँ। तर जब तपाईँ र म परमेश्वरको आज्ञा मान्दैनौँ, हामी असफल हुन्छौँ, निराश हुन्छौँ, चिन्ता हुन्छौँ, फिक्री हुन्छ। यो छ नि त हजुरबा होइन त। ल मेरो नाति हेर्दा हेर्दै कति अति दिने भइसकिन्छ, म त साह्रै तिन छक्कै परिसकेँ। एउटा भनाइ छ नि बा, जस्तो मान्छेसँग सङ्गत गरौँ त्यस्तै मान्छे भइन्छ भन्थ्यो, हो रहेछ बा। अब म बुढोको सङ्गत गरी यसको कुरा पनि सुन्दै जाँदा बुढो मान्छेले बोले जस्तै कुरा गर्छ। ल भरिसके चाहिँ अनुभवी व्यक्तिको सङ्गत गर्ने, बुढाहरूकै सङ्गत गर्ने, धेरै कुरा सिकिन्छ जानिन्छ बा। यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ होइन त नाति? हो नि हजुरबा। हजुरबा धेरै धेरै धन्यवाद है, आज हजुरले यति राम्रो कुरा मलाई सिकाइदिनु भयो। आठवटा आठ मैले पनि मानिलिएको छु, म अहिले त्यो कुरालाई एकदमै फलो गरेको छु हजुरबा। त्यो भएर मेरो साँच्चै भन्नुपर्दा मेरो उन्नति प्रगति सबै कुरा भएको छ होइन। अहिले म स्कुलमा निदाउँदिनँ, कलेज जाँदा पनि निदाउँदिनँ होइन। अब हेल्दी छु, समयमै उठ्छु, समयमै खान्छु, अनि सबै कुरा अहिले ठिक छ हजुरबा। यो नातिले चाहिँ हजुरबाले भनेको अर्तीलाई मानिस, जसले हजुरबाले भनेको कुरा अर्ती मान्छ उसको जहिले पनि प्रगति हुन्छ। ल नाति हो, म पनि यसो मर्निङ वक जानुपर्ने निस्किया थिएँ, अब तँलाई बाटोमा टुप्लुक्क भेटे, नाति र हजुरबाको कुराकानी भएको। ल म लागे त पनि कलेज जानुपर्ने होला, यसो तयारी गर्दै गर्नु है त। हुन्छ हजुरबा, हुन्छ। ल हजुरबा धेरै धेरै धन्यवाद है, हजुरले आज मलाई यति धेरै उत्साहित बनाउनु भएको छ, तपाईँलाई मेरो अन्तस्करणदेखि धन्यवाद दिन्छु। ल हजुरबा, ल बा, ल म चाहिँ लागे है, राम्ररी जानु ल। आदरणीय श्रोता, अहिले सुन्नुभयो हजुरबा र नातिहरूको, नातिको गन्थन। र जहिले पनि सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ के हो भने, हामीले हाम्रो अग्रजहरूको अर्थीलाई मानिलिनुपर्छ। जहिले पनि अग्रजहरूको अर्थी चाहिँ हाम्रो कुभलको लागि हुँदैन, भलाइकै लागि हुन्छ। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै, कार्यक्रम हजुरबालाई चिट्ठीबाट म प्रस्तुता कुमार अब्राम पनि बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन

0: संसारमा धेरैजना यस्ता मानिसहरू छन् जो यसो भन्ने गर्छन्, म स्वर्ग जाने योग्यको त छैन तर त्यति नराम्रो र दुष्ट पनि छैन कि म नरकै जान परोस्। उनीहरू विचार गर्दछन् कि उनीहरू थोरै वा अलिकति भए पनि असल वा धर्मी छन्, त्यसकारण परमेश्वरले जसो तसो वा ठेलठाल गरेर पनि उनीहरूलाई स्वर्गमा ठाउँ दिनुहुनेछ। यो मानिसले आफ्नो मनमा गर्ने विचार मात्र हो श्रोता मित्र, के अलिकति धर्म र थोरै अधर्म गरेर मानिस स्वर्ग जाने लायकको हुन्छ र के परमेश्वरले मानिसको पाप र धर्मलाई तराजुमा जोखेर उसको अन्तिम लक्ष्य निश्चित गर्नुहुन्छ? उहाँले कदापि त्यसो गर्नुहुन्न। परमेश्वर पवित्र हुनुहुन्छ अनि पूर्ण पवित्रता बिना मानिसले उहाँलाई प्राप्त गर्न सक्दैन। पवित्र बाइबलले मानिसको बारेमा के भन्छ? यर्मिया 17 अध्यायको 5 पदमा बाइबलले भन्छ, मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ र त्यसलाई निको पार्न सकिँदैन, त्यसलाई कसले जान्न सक्छ र? वैज्ञानिकहरूका भनाई अनुसार मानिसको मनमा एक मिनटमा 10,000 विचारहरू आउँछन्। ती सबै विचारहरूलाई सम्हालेर हामी राख्न सक्दैनौ। हाम्रो तत्कालीन जीवनसँग सम्बन्धित विचारहरू मात्र हामीले स्पष्टसँग बुझ्छौ वा ती विचारहरू लिन्छौ। तर मानिस धेरै सुविधा र सहजताको पछि लागेको छ। उसले जहिले पनि असल कुराको मात्र खोजी गरेको हुन्छ अथवा सुख सुविधाको मात्रै कुरा गरेको हुन्छ। उसले कतिपय कुराहरूलाई टार्छ पनि। उदाहरणका निम्ति, तपाईँको मृत्यु पछि तपाईँ स्वर्ग कि नर्क कहाँ जानुहुनेछ पनि सोधियो भने धेरै जनाले यसो भन्ने गर्छन्, त्यो पछिको विषय हो, यसबारे पछि विचार गरौंला। यसो भनेर यस्तो महत्वपूर्ण विषयलाई टार्छन् अनि पछ्याउँछन्। मानिसको मन छली हुन्छ, मनले धेरै चोटि आफैलाई छलिरहेको पनि हुन्छ। परमेश्वरको वचन भन्छ, धर्मी कोही छैन, एकजना पनि छैन, सबैले पाप गरेका छन् र परमेश्वरको महिमा सम्म पुग्नबाट चुकेका छन्। रोमी 3 अध्यायको 10-23 पदमा हामीले पढ्न सक्छौ। यो संसारमा जिउने हरेक व्यक्ति पापी छ। हो श्रोता मित्र, सबै मानिस पापले गर्दाखेरि परमेश्वरबाट अलग भएका छन्। उनीहरूको पापले गर्दा मानिसलाई परमेश्वरबाट धेरै टाढा पुर्याएको छ। हामी त्यो मानिस जस्तो जो एक घना जंगलमा हराएको छ अथवा एउटा विशाल जंगलमा ऊ हराएको छ। परमेश्वरले मानिसलाई आफ्नो साथमा रहनका निम्ति सृष्टि गर्नु भएको थियो। परमेश्वरले मानिसलाई आफूसँग रहनलाई बनाउनु भएको थियो। तर पापको कारण मानिस परमेश्वरदेखि टाढा भएको छ, हराएको छ। उसले परमेश्वरलाई बिर्सिएको छ। उसमा भएको पाप नै उसको निम्ति सब थोक भएको छ। के तपाईँ पनि यस्तै हराएको जस्तो अवस्थामा हुनुहुन्छ? तपाईँ कहाँ र कुन अवस्थामा हुनुहुन्छ भनी के तपाईँले जान्नुहुन्छ? हो श्रोता मित्र, तपाईँको निम्ति एउटा आशा छ। तपाईँ हराएको अवस्थामा नै बसिरहनु पर्दैन, तपाईँले बाटो बिराएको अवस्थामा नै बसिरहनु पर्दैन, तपाईँ निराश र आशा रहित हुनु पर्दैन। प्रभु येशूले एक आनन्दित जीवनका निम्ति बाटो खोलिदिनु भएको छ। प्रभु येशू ख्रीष्टले तपाईँको निम्ति असल बाटो अथवा जीवनको निम्ति बाटो खोलिदिनु भएको छ। हाम्रो पापको कारण स्वर्गको जुन ढोका हाम्रो निम्ति बन्द भएको थियो त्यो ढोका प्रभु येशूले खोलिदिनु भएको छ। तपाईँ चाहे महलमा बस्ने अति धनी मानिस वा झुपडीमा बस्ने एक गरिब मानिस जो भए पनि स्वर्गमा तपाईँलाई पूरा खुशी र आनन्दको साथमा स्वागत गरिन्छ। प्रभु येशूले तपाईँलाई उहाँको छेउमा आउने मौका दिनुहुन्छ। उहाँले भन्नुभएको छ, म कहाँ आउनेलाई कुनै रीतिले म त्याग्ने छैन। युहन्ना 6 अध्यायको 37 पदमा हामीले यसरी पढ्न सक्छौ, तपाईँ जो हुनु भए पनि येशु कहाँ आउन सक्नुहुन्छ। तपाईँ जहाँ हुनु भए पनि तपाईँले येशुमा विश्वास गर्न सक्नुहुन्छ। तपाईँको जीवनका पापहरू उहाँले मात्रै क्षमा गर्नुहुन्छ। श्रोता मित्र, येशुले तपाईँलाई पवित्र पार्न सक्नुहुन्छ। प्रभु येशुले तपाईँलाई जीवनमा शान्ति पनि दिनुहुन्छ। एक दिन एउटा कक्षामा शिक्षकले एउटा राम्रो कलम देखाउँदै विद्यार्थीहरूलाई भन्यो, तिमीहरू मध्ये जो पनि आएर यो कलम लिन सक्छौ। कक्षाका विद्यार्थीहरूले बीचमा बसेको एकजना सानो केटो बाहेक अरू कोही पनि त्यो कलम लिन अघि आएन। त्यो सानो केटोले त्यो सुन्दर कलम पाएकोमा अरूहरू छक्क परे। अरू विद्यार्थीहरूले शिक्षकको कुरामा विश्वास गरेनन्। उनीहरूले शिक्षकले भनेका कुरा सत्य होइन भन्ने सोचे। तर अब मौका उम्किसकेको थियो। त्यो सानो केटोले भने उपहार पाएको थियो। आज धेरै मानिसको अवस्था यस्तै छ श्रोता मित्र, उनीहरू पवित्र बाइबलले भनेको कुरामा विश्वास गर्दैनन्। अविश्वास गर्दा गर्दा एक दिन यो मौका उनीहरूको हातबाट उम्किएर जानेछ। एकछिन तपाईँले आफूलाई विचार गर्नुहोस् त, तपाईँको अवस्था चाहिँ कस्तो छ नि? हो श्रोता मित्र, आज धेरै पटक परमेश्वरको कुरा नमान्दा, पवित्र शास्त्र बाइबलले भनेको कुरालाई व्यवस्था गर्दा धेरै मानिसहरूले यो मौका गुमाइरहेका छन्। प्रभु येशु ख्रिस्टले दिनुहुने उद्धार मुक्तिलाई उनीहरूले इन्कार गरिरहेका छन्। आज एक पटक हामीले आफैलाई निहालेर हेर्ने बेला आएको छ। मित्र, प्रभु येशूसँग मानिसहरूलाई दिने धेरै धेरै आशिषहरू छन्। उहाँ भन्नुहुन्छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु, शान्ति म तिमीहरूसँग छोडिराख्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिए जस्तो त तिमीहरूलाई दिदिन, तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्, आदि इत्यादि आशिषहरू परमेश्वरले ख्रिस्ट येशूद्वारा तपाईँको निम्ति साँच्नु भएको छ। उहाँले हामीलाई पहिला शुद्ध र पवित्र भएर म कहाँ आऊ भन्नुहुन्न, तर तपाईँ र म जस्तो अवस्थामा छौ त्यस्तै अवस्थामा उहाँ कहाँ आउन सक्छौ, उहाँलाई विश्वास गर्न सक्छौ अनि उहाँलाई पछ्याउन सक्छौ। तर उहाँ कहाँ आएपछि हामीले आफ्ना पापहरू स्वीकार गर्नुपर्छ, आफ्ना पाप र गल्तीहरूका निम्ति उहाँसँग क्षमा माग्नुपर्छ। उहाँले हाम्रा पापहरू क्षमा गरेर हाम्रा अपराधहरूलाई माफी गरेर हामीलाई तीबाट शुद्ध पार्नुहुन्छ भनी उहाँमा विश्वास गर्नुपर्छ। त्यो सानो केटो जस्तो विश्वास गरी हामी प्रभु येशु कहाँ आउनुपर्छ, तब हामी मनमा विश्राम र शान्ति पाउनेछौ। प्रभु येशुको यो निम्तोलाई धेरै मानिसहरूले स्वीकार गरेका छन् र उहाँले दिनुहुने आशिषहरू आफ्नो जीवनमा अनुभव गरेका छन्। के तपाईँले उहाँको निम्तोलाई स्वीकार गर्नु भएको छ? उहाँले तपाईँलाई पनि बोलाइरहनु भएको छ मित्र। प्रभु येशुले तपाईँलाई पनि म कहाँ आऊ भन्नुहुन्छ। आज यो निम्तोलाई तपाईँले कसरी लिनु भएको छ? के साँच्चै आफ्नो जीवनमा येशुलाई अपनाउनु भएको छ, येशुलाई विश्वास गर्नु भएको छ र उहाँको निम्तोलाई स्वीकार गर्नु भएको छ? हाम्रो गाउँ बस्तीमा उकालो ठाडो प्रकारको बाटो हुन्छ, घोडा गाडी चल्ने बाटो हुँदैन। त्यस्तो बाटोमा जीव मात्र लिएर हिँड्नु गाह्रो पर्छ भने घाँस र दाउराको भारी बोकेर हिँड्नु त झनै गाह्रो हुन्छ। तापनि बाटोको उकाली कटेपछि फलैचामा भारी बिसाउँदा कस्तो आनन्द लाग्छ, कति शीतल लाग्छ। केही बेर पछि शरीरको थकान मेटिन्छ र नयाँ स्फूर्ति आउँछ। तर मानिसको मन थाकेपछि जीवन नै निराशामा डुब्छ, चारैतिर अँध्यारो छाएको जस्तो हुन्छ, अन्धकारले आफूलाई पक्रेको जस्तो हुन्छ। मन थाकेपछि कोही त गति छाड्छन्, कोही पागल हुन्छन्। श्रोता मित्र, जीवनको समस्या कठिनाई दुःखले मानिसलाई यस्तो बनाउँछ। प्रभु येशु भन्नुहुन्छ, जीवनको अवस्था जस्तो सुकै भए पनि म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। चाहे तपाईँको अवस्था जस्तो सुकै हो श्रोता मित्र, आज नै तपाईँ येशुमा आउनु भयो भने, ख्रिस्ट येशुलाई विश्वास गर्नुभयो भने, उहाँलाई पछ्याउनु भयो भने तपाईँलाई उहाँले विश्राम दिनुहुनेछ, तपाईँलाई उहाँले शान्ति दिनुहुनेछ। के आज तपाईँ उहाँको आवाज सुनेर उहाँ कहाँ आउन चाहनुहुन्छ? आज तपाईँको निम्ति एउटा मौका राखिएको छ। आफ्नो जीवनको निम्ति एउटा निर्णय लिनुहोस्। आज नै तपाईँको जीवनका निम्ति निर्णय लिनु पर्दा अरूको कुरा नसुन्नुहोस्। मानिसको मन छली हुन्छ, तर परमेश्वरको वचनमा विश्वास गर्नुहोस् र तपाईँले आफ्नो जीवनमा शान्ति पाउनुहुनेछ। आफ्नो पापबाट तपाईँले विश्राम पाउनुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौँ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com paulgko@gmail.com। हस् त भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छु। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
1: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता पुनमको साथमा सुन्न नभुल्नुहोला।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते दुवै हात जोडेर त्रिएक परमेश्वर पिता पुत्र र पवित्र आत्माको नाउँमा तपाईँलाई यस कार्यक्रममा म हार्दिक स्वागत गर्दछु। म धन्यवाद दिन्छु तपाईँ मोबाइल वा रेडियो वा विद्युतीय संचारका विभिन्न माध्यमहरूद्वारा यो कार्यक्रम सुनिराख्नु भएको छ। तपाईँले दिनुभएको यो बहुमूल्य समय तपाईँको जीवनमा एउटा महत्वपूर्ण आशिषको स्रोत बनोस् मेरो प्रार्थना छ। घर परिवार मानिसको जीवनको प्रथम संस्था हो। आमा बुवा छोराछोरी हजुरबा हजुरआमा भएको ठाउँ परिवार हो। परिवारमा अरू को भए अझ सुन्दर हुनेछ। सुन्नुभयो प्रश्न? परिवारमा अरू को भए परिवार अझ सुन्दर हुनेछ। आज यही कुरा लिएर म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको उही भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र म धन्यवाद दिन्छु तपाईले यो कार्यक्रम सुनिरहनु भएको छ। सायद कोही कोही तपाईले चाहिँ यस कार्यक्रममा केही गलत कुरा केही नराम्रा कुरा पनि खोजिराख्नु भएको होला। सुन्दा सुन्दै सायद तपाईँ थाकिसक्नु भएको होला। म विश्वास गर्छु कि परमेश्वरको वचनले तपाईँको जीवनलाई निरन्तर आशिषमा र एउटा परिवर्तनमा ढालिरहेको छ। धेरै धन्यवाद मलाई पत्र लेख्नु भएको निम्ति, तपाईँले व्हाट्सएप मार्फत मलाई सन्देश पठाउनु भएको निम्ति र धेरै किसिमबाट तपाईँले मलाई सहायता गरिराख्नु भएको छ अनि प्रार्थना गरिराख्नु भएको छ। म कृतज्ञ छु। परमेश्वरले तपाईँलाई आशीर्वाद दिउन्। आउनुहोस् सधैँ आज पनि एउटा मधुर भक्तिमय गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर्नुहोस्।

प्रत्येक व्यक्तिको कुनै न कुनै परिवारमा जन्म हुन्छ, होइन त? मेरो तपाईँको त्यही घर परिवारमा उसको जीवन सुरु हुन्छ, है? तपाईँलाई याद आइरहेको छ, मानिसले आफ्नो इच्छाले कुनै परिवारमा जन्म लिन सक्दैन, कुनै परिवार चुनेर त्यसमा जन्म लिन पाउँदैन। परमेश्वरले उसको परिवार निश्चित गर्नुहुन्छ। परिवार परमेश्वरले नै बनाउनु भएको हो। परिवार परमेश्वरको आफ्नो योजना हो। बाइबल शास्त्रमा लेखिएको छ, परमेश्वरले पुरुष र स्त्रीलाई सृष्टि गर्नुभयो, अनि ती प्रथम पुरुष र स्त्री आदम र हब्बाबाट नै संसारमा परिवारको सुरुवात भयो। सुरुमा भूमिको माटोबाट परमेश्वरले पुरुष सृष्टि गर्नुभयो। सारा सृष्टिमा परमेश्वरले आदमलाई सुहाउँदो कुनै जोडी पाउनु भएन, अनि परमेश्वरले नै एउटा उपाय गर्नुभयो। उहाँले आदमलाई मस्त निन्द्रामा पार्नुभयो। आदम निदाको बेला तिनको शरीरबाट देब्रेतिर एउटा करङ निकालेर त्यसबाट स्त्री बनाएर आदम कहाँ ल्याउनु भयो। अब आदमको निम्ति सुहाउँदो जोडी भयो। आदमकी पत्नी भइन्, पति र पत्नीबाट नै परिवारको सुरुवात हुन्छ। आदम र हब्बाबाट छोरा छोरी जन्मे, ती छोरा छोरीबाट अरूहरू जन्मे, अरूहरूबाट अझै अरूहरू जन्मे। यसरी पृथ्वीमा मानिसहरू छरि नै र भरि नै गयो। परमेश्वरले वास्तवमा मानिसलाई यस्तै आशीर्वाद दिनुभएको थियो। उहाँले ती पहिलो पति पत्नीलाई फल्दै फुल्दै पृथ्वीमा भरिँदै पृथ्वीमा अधिकार गर्दै जानु भनी आज्ञा दिनुभएको थियो। हुन त हाम्रो नेपाली संस्कारमा हाम्रा बाउ आमाले पनि यस्ता शुभ दिनहरूमा हामीलाई आशीर्वाद दिँदा यसरी नै आशीर्वाद दिने गर्दछन्। आज पृथ्वी साँच्चै ढाकेको छ मानिसहरूका सन्तानले, डाँडा काँडाहरू ढाकिएको छ मानिसका सन्तानले। अब त पृथ्वीमा जनसंख्या धेरै भएर डर पो उत्पन्न होला होला जस्तो भइसकेको छ, होइन त? बस्ने ठाउँको कमी, भोजन पानीको कमी, अन्नको कमी, स्वास्थ्य उपचारको कमी अहिलेबाटै सुरु भइसकेको छ। कुनै दिन भोजनको अभाव होला भन्ने सोचेर कोही कोही डराउँछन्। पृथ्वीमा अनेक प्रकारका परिवार छन्। बाइबलमा त्यो पहिलो परिवारको बारेमा हामी पाउँछौ। सुरु सुरुमा मानिस मात्र भनिएको छ, तर मानिसको संख्या बढ्दै जाँदा, तिनीहरू छरिँदै जाँदा, तिनीहरूको ठाउँको नामद्वारा उनीहरू चिनिए, कुनै कुनै परिवार घरमुलीको नामद्वारा चिनिए, कोही तिनीहरूका कार्यहरूद्वारा राष्ट्रको नामद्वारा चिनिन थाले। यसरी परिवारहरूको नाम बस्दै आयो। सायद यसरी नै मानिसको जात जाति थर गोत्र सुरु भएको हुन सक्छ, तर पनि सबै जातिको सुरुवात तिनै प्रथम आमा बुवाबाट भएको यसमा हामी निश्चित हुन सक्छौ। याद गर्नुहोस्, कुनै पनि मान्छे माथि स्वर्गबाट तल झरेको होइन। परिवार घरको कुरा हामी गरिरहेका छौ। जुन घर परिवार पृथ्वीमा हाम्रो पहिलो ठेगाना हो, होइन त? हामी थाहा नपाई त्यस परिवारमा आउँछौ, होइन? आज यदि तपाईँ कुनै धनाढ्य परिवारमा जन्मनु भएको छ भने त्यो तपाईँको वीरताले गर्दा होइन, तपाईँको गुण वा कर्मले गर्दा होइन, परमेश्वरले त्यो परिवारको एउटा सदस्य बन्न तपाईँलाई त्यहाँ पठाउनु भएको छ। अनि कुनै दिनहीन सामान्य परिवारको सदस्य हुनुहुन्छ भने त्यसमा तपाईँले पछुतो गर्नुपर्ने वा लज्जित हुनुपर्ने कुनै कारण छैन, किनकि तपाईँले चुनेर त्यो परिवारमा जन्मनु भएको होइन। परमेश्वरले एउटा विशेष उद्देश्य राखेर तपाईँलाई मलाई त्यस परिवारमा पठाउनु भएको छ। तपाईँको परिवार धनी सम्पन्न वा दीन अभावग्रस्त जे जस्तो भए पनि त्योभन्दा महत्वपूर्ण तपाईँ कस्तो व्यक्ति हुनुहुन्छ भन्ने कुरा नै हुन्छ। आज तपाईँको परिवार गरीब अभावग्रस्त छ, परमेश्वरको कृपा र तपाईँको परिश्रमको कारण त्यो अवस्थामा परिवर्तन आउन सक्छ, तपाईँको निम्ति नयाँ सुरुवात हुन सक्छ। हो, तपाईँले ठिक सुन्नुभयो, म बोल्दैछु, तपाईँको निम्ति नयाँ सुरुवात हुन सक्छ। एउटा परिवारमा शान्ति आनन्द र सुरक्षा हुनुपर्छ। धेरै मानिससँग प्रशस्त धन सम्पत्ति छ भने परिवार राम्रो बन्छ भन्ने सोच्दछन्, तर यस्तो विचार धेरैपल्ट गलत साबित भएको हामी पाउँदछौ। सम्पत्तिको कारण परिवार भित्रकैहरूमा दुश्मनी बढेको देखिन्छ, भ्रष्टता भएको देखिन्छ। परिवारको प्रत्येक सदस्यमा सहृदयता, इमानदारी, सत्यता हुनुपर्छ। यस्तो कसरी हुन सक्छ? के सम्भव छ र? बाइबलमा वर्णन गरिएको एउटा परिवारको बारेमा बताउन लागेको छु।
सुन्नुहोस्, यौना रचित सुसमाचारको 12 अध्यायमा एउटा परिवारको वर्णनमा यस्तो लेखिएको छ, यो चाहिँ निस्तार चाडको 6 दिन अघि यीशु बेथानियामा आउनुभयो। त्यहाँ लाजरस बस्थे, जसलाई यीशुले मृतकबाट जीवित पार्नु भएको थियो। तिनीहरूले उहाँको निम्ति त्यहाँ बेलुकाको भोजन तयार गरे। मार्थाले सेवा टहल गर्थिन् अनि लाजरस चाहिँ उहाँसँगै खान बस्नेहरूमध्ये एक थिए। तब मरियमले किम्ती जटामसीको सुगन्धित अत्तर लाएर यीशुको पाउमा मलिन् अनि उहाँको पाउ आफ्ना केशले पुछिन् र अत्तरको बास्नाले घर भरियो। यहुदीहरूको एउटा ठूलो भीड़ले उहाँ त्यहाँ हुनुहुन्छ भनी थाहा पायो र यीशुको खातिर मात्र होइन तर उहाँले मृतकबाट जीवित पार्नुभएको लाजरसलाई पनि हेर्न भनी तिनीहरू आएका थिए। यसैले मुख्य पुजारीहरूले लाजरसलाई पनि मार्ने मतो गरे, किनभने तिनैले गर्दा यहुदीहरूमध्ये धेरैजना छुट्टिएर गई यीशुमा विश्वास गर्न लागेका थिए। त्यस घर परिवारमा आमा बुवा थिएनन्, मरिसकेका थिए। 2 बहिनी र 1 दाई मात्र थिए। गाउँमा बस्दै सायद खेतीपाती पशुपालन गर्थे भनी हामी अनुमान लाउन सक्छौ। तिनीहरूमा एउटा गुण थियो, तिनीहरू ईश्वर भक्त थिए, यीशु परमेश्वर हुनुहुन्छ भनी जानेका थिए। त्यो परिवारले यीशु ख्रीष्टलाई सदैव स्वागत गर्थे, उहाँको वचन ध्यान लगाएर सुन्थे अनि त्यस वचन अनुसार जिउँथे। त्यस घर परिवारका सदस्यहरू इमान्दार पवित्र जीवन जिउँथे, त्यसै कारण यीशु पनि त्यस घरमा जान मन पराउनुहुन्थ्यो। जुन घर परिवारमा सच्चा र इमान्दार मानिसहरू हुन्छन् त्यहाँ जीवित र सत्य परमेश्वर आफ्नो बास बस्नुहुन्छ, त्यहाँ आउन मन पराउनुहुन्छ। प्रभु येशु त्यस घरमा जानुहुँदा मरियमले जटामसीले यीशुको पाउँ धोइदिई, जटामसी महुको अत्तर हो, मिठो बास्नाको हुन्छ। तिनीहरूको परम्परा समाजमा विवाह नगरेका स्त्रीहरूले आफ्नो विवाहको निम्ति जटामसी बचाएर राख्थे, त्यो तिनीहरूका निम्ति ठूलो सम्पत्ति हुन्थ्यो। कुनै पनि अवस्थामा आफ्नो विवाहको निम्ति बचाएर राखेको जटामसी खर्च गर्दैनथे, तर मरियमले प्रभु येशूको निम्ति त्यो खर्च गरिन्। आफ्नो बहुमूल्य वस्तुलाई भन्दा ठूलो महत्व येशूलाई दिइन्, उहाँको उपस्थितिलाई दिइन्। एउटा घर परिवारमा जब परमेश्वरलाई यस्तो महत्व दिइन्छ तब त्यो घरले परमेश्वरको आशीर्वाद पाउँछ। जब जीवित परमेश्वरको आशिष पाइन्छ, कृपा पाइन्छ, तब त्यो परिवारले सबै कुरा पाएको हुन्छ। परमेश्वरलाई स्थान दिने परिवारद्वारा अरूहरूले पनि आशिष पाउँछन्। येशूले त्यस परिवारको दाई लाजरसलाई मृतकबाट जीवित पार्नुभएको थियो। त्यो व्यक्ति मरेर पनि चिहानमा गाडिएको 4 दिन भइसकेको थियो। 4 दिनपछि येशु त्यस परिवारमा जानुभयो। येशूले लाजरसलाई चिहानबाट जीवित पारेर निकाल्नुभयो। येशू जीवनदाता हुनुहुन्छ। आज उहाँले नै हामीलाई जीवन दिनुभएको छ। हामीले जुन जीवनलाई मेरो जीवन भन्दैछौ त्यो जीवनमाथि हाम्रो कुनै अधिकार छैन, परमेश्वरको अधिकार छ। लाजरस जीवित भएको कारण अरू धेरै मानिसहरूले परमेश्वरमा विश्वास गरे, उहाँको शक्तिलाई जाने चिने, येशूका विश्वासी भए। एउटा ईश्वर भक्त परिवार यस्तै हुनुपर्छ, अरूलाई पनि ईश्वर चिनाउने। कति मानिसको परिवार कस्तो हुन्छ हामी देख्छौ। मान्छे थुपारेर उनीहरू आफ्नो घर परिवारमा जुवा तास खेलाउँछन्, फोहोर कुराकानी र गफ गाफ गर्छन्, दुष्ट मानिसहरूलाई बोलाएर दुष्ट कुरा गर्छन्, जीवित परमेश्वरको नाम लिँदैनन्। हर प्रकारका गलत कुराहरू परिवारमा हुन्छ। जीवित परमेश्वरले दुष्ट मानिसलाई घृणा गर्नुहुन्न तर उसको जीवनको दुष्टतालाई घृणा गर्नुहुन्छ। प्रभु येशु दुष्टलाई बचाउन सुधार्न नै यस संसारमा आउनुभएको हो। हामीले आफ्नो घर परिवारमा परमेश्वरलाई ठाउँ दिनुपर्छ, उहाँको चर्चा गर्नुपर्छ, उहाँमाथि विश्वास गर्नुपर्छ। आज तपाईँको परिवारको अवस्था कस्तो छ, यही प्रश्नसँग मेरो कुरालाई अन्त गर्छ। मैले धेरै बोले, तपाईँले सुन्नुभयो। सायद तपाईँको मनमा धेरै जिज्ञासाहरू, धेरै कुराहरू मनभित्र खेलिरहेका छन् होला। म तपाईँलाई बताउन चाहन्छु, हेर्नुहोस्, परमेश्वरमा सब कुरा सम्भव छ। परमेश्वरले सबै कुरा हाम्रो निम्ति गर्नुहुनेछ। उहाँमा भरोसा गरौं, उहाँमाथि विश्वास गरौं। परमेश्वरले तपाईँको परिवारलाई प्रशस्त

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईमा ठूलो योग्यता छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक चारमा यहाँहरूलाई स्वागत छ। तपाईँको आफैले आफ्नो बारेमा कस्तो धारणा राख्नुहुन्छ? के तपाई परमेश्वरले तपाईँको बारेमा भन्नुभएको कुरामा विश्वास गर्नुहुन्छ, वा तपाईँको परिवार, साथीभाइ र अरू मानिसहरूले तपाईँको बारेमा के भन्छन् भन्ने कुरामा ध्यान दिनुहुन्छ? धेरै जस्तो मानिसहरूले अरूले आफ्नो बारेमा के भन्छन् भन्ने आधारमा आफ्नो बारेमा आफ्नो विचार बनाउने छनौट गर्छन्। यो एउटा ठूलो समस्या हो, किनभने मानिसहरूको विचार परमेश्वरले हाम्रो बारेमा के सोच्नुहुन्छ भन्ने भन्दा धेरै फरक हुन्छ। वास्तवमा धेरै पटक मानिसहरूले हामी प्राय बेकार र महत्वहीन छौ भन्ने सोच्छन्। हामीले उनीहरूलाई हामी आफ्नो बारेमा के विश्वास गर्छौ भन्ने कुरामा प्रभाव पार्न दिनुहुँदैन। बरु हामीले परमेश्वरले हाम्रो बारेमा के भन्नुहुन्छ भनेर सुन्न रोज्नुपर्छ। परमेश्वरले तपाईँलाई अद्भुत भन्नुहुन्छ, उहाँले तपाईँलाई महान भएको घोषणा गर्नुहुन्छ र उहाँको इच्छा यो छ कि तपाईँले ख्रीष्ट येशूमा भएको तपाईँको पहिचानलाई जान्नुहोस् र बुझ्नुहोस्। दोस्रो कोरिन्थीको पुस्तक 5:21, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो। प्रिय श्रोता, यीशु ख्रीष्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्नेहरूका लागि बाइबलले भन्छ कि तिमीहरू परमेश्वरको नजरमा धर्मी छन्। तिनीहरूका विगतका पापहरू यीशु ख्रीष्टले तिनीहरूको पापको लागि क्रुसमा बगाउनु भएको रगतले धोइएका छन्। यद्यपि तपाईँलाई क्रिसमा वास्तवमा को हुनुहुन्छ र तपाईँले आफ्नो बारेमा के विश्वास गर्न रोज्नुहुन्छ, ती दुई पूर्ण रूपमा फरक कुरा हुन सक्छन्। केही क्रिस्चियनहरूले यीशु ख्रीष्टले आफ्नो लागि के हासिल

0: चिन्नु अत्यन्तै महत्वपूर्ण छ। अनुग्रह त्यो हो जहाँ परमेश्वरले तपाईँलाई त्यो चीज दिनुहुन्छ जुन तपाईँ प्राप्त गर्न योग्य हुनुहुन्नथ्यो। दया त्यो हो जहाँ परमेश्वरले तपाईँले गलत गर्नुभएको कुराको लागि तपाईँलाई दोषी ठहर्याउनु भएन। जब यीशु ख्रीष्ट क्रुसमा मर्नुभयो उहाँले तपाईँको सबै विगतका पापहरूको मूल्य तिर्नुभयो। श्रोता, आफूलाई परमेश्वरले तपाईँलाई जसरी हेर्नुहुन्छ त्यसरी नै हेर्ने छनौट गर्नुहोस्। आफूलाई त्यस्तो व्यक्तिको रूपमा हेर्नुहोस् जसको विगतका पापहरू यीशुले तपाईँको लागि क्रुसमा बगाउनु भएको रगतले पूर्ण रूपमा पखालिएका छन्। जब तपाईँ यीशु ख्रीष्टले सम्पन्न गर्नुभएको कामको कारणले तपाईँसँग भएको विशाल मूल्यलाई चिन्न रोज्नुहुन्छ, तपाई आफ्नो शिर माथि उठाएर आफू बसेको समुदायमा हिँड्न सक्नुहुन्छ। तपाईँ आफैमा विश्वास गर्नुहुन्छ किनकि तपाईँलाई थाहा छ कि परमेश्वरले तपाईँलाई क्रिसमा के हुनको लागि सृष्टि गर्नुभएको थियो। दोस्रो कोरिन्थीको पुस्तक 5:17। यसकारण कोही क्रिसमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। यस क्षणमा तपाईँ भित्र परमेश्वरको धार्मिकता छ, यसले तपाईँलाई धेरै मूल्यवान व्यक्ति बनाउँछ। तपाईँले गर्नुभएको कामको कारणले होइन, तर यीशुले तपाईँको लागि गर्नुभएको कामको कारणले। त्यसैले जब तपाईँ अरूसँग अन्तर्क्रिया गर्नुहुन्छ आफ्नो बारेमा यो विश्वास गर्ने छनौट गर्नुहोस्। जब तपाईँ त्यसो गर्नुहुन्छ तपाईँले अरूप्रति परमेश्वरको निस्वार्थ प्रेम प्रदर्शन गर्नुहुनेछ र परमेश्वरले तपाईँको बाटोमा अद्भुत मानिसहरू ल्याउनुहुनेछ ताकि तपाईसँग तिनीहरूको मिठो र शक्तिशाली सम्बन्ध हुन सकोस्, एउटा सम्बन्ध जुन परमेश्वरको प्रेममा आधारित छ। प्रिय श्रोता, तपाईँ पूर्ण रूपमा सम्मान र माया पाउन योग्य हुनुहुन्छ। अरूले तपाईँको बारेमा के भन्छन् भन्ने कारणले होइन र तपाईँले गर्ने सबै कुरामा तपाईँ सिद्ध हुनुहुन्छ भनेर पनि होइन। हामी सधैँ गल्ती र पाप गर्नेछौ किनभने हामी हाम्रो शरीरमा कमजोर छौ। हामीलाई परमेश्वरको सामु योग्य बनाउने कुरा भनेको हाम्रो तर्फबाट यीशु ख्रीष्टले सम्पन्न गर्नुभएको काम हो। सधैँ यो कुरालाई दावी गर्नुहोस्, ख्रीष्टमा तपाईँ को हुनुहुन्छ भनेर सम्झनुहोस् र परिवारका सदस्यहरू, छिमेकीहरू वा अरू कसैलाई तपाईँलाई अन्यथा भन्न नदिनुहोस्। परमेश्वरले तपाईँलाई सृष्टि गर्दा उहाँ के गर्दै हुनुहुन्थ्यो भनेर उहाँ जान्नुहुन्थ्यो र उहाँसँग तपाईँको जीवनको लागि एक महान उद्देश्य र योजना छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: अब प्रस्तुत छ कार्यक्रम मधुर संगीत।
3: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.6 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं कार्यक्रम मधुर संगीतको साथमा। बिहिबार हामी 9:05 देखि 9:30 समय कार्यक्रममा आउने गर्छौं। निकै मीठा मीठा गीत संगीतहरू तपाईँ आज प्रस्तुत गर्दछौ। प्राविधिक मित्र सुनजीलाई धन्यवाद दिँदै आज पनि सलोमीज्यूको आवाजमा निकै मीठो गीतबाट शुरू गर्छौं।

निकै अर्थपूर्ण भजन हामीले एक बिहान एकको साँझ सुन्यौं। साँच्चै नै बिहानको समयमा परमेश्वरको महिमा गरिरहन पाऊ भन्ने भजन नै निकै मिठो लाग्दछ। यतिखेर अर्को भजन सुन्दछौ, हे येशू मेरो जीवनको बोलको मिठो भजन सुनाउँछु।

मधुर संगीत भन्ने केही मिठा मिठा मधुर संगीतहरू सुनिरहेका छौँ। परमेश्वरकै निम्ति गाइएका मधुर भजनहरू हामी हजुरहरूलाई सुनाउँछौ, आश्रित र आनन्दित बनाउँछौ। यतिखेर सुन्दर ईश्वरको सृष्टिमा भन्ने भजन सुन्दैछौ।

मिठो गीत सुन्दै थियौ। कार्यक्रमको लगभग अन्ततिर हामी आइसकेका रहेछौं। सुनेर साथ दिने सम्पूर्ण श्रोतालाई धन्यवाद। प्राविधिक मित्र सुनजीलाई पनि धन्यवाद दिँदै यसै गीतलाई निरन्तरता दिँदै म भन्दै छुट्टिन्छु। धन्यवाद। जय श्री कृष्ण।

0: Good News FM 105.1 MHz. अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स.
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू.
2: परिवर्तन गर्न सकिने कुराहरूलाई बदल्नुहोस्. नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा परिवर्तनको बारेमा केही उत्साहजनक शब्दहरूका साथमा आएकी छु. धेरै मानिसहरूका लागि परिवर्तन निकै कठिन हुन सक्छ. मलाई सम्झना छ, एकपटक म नर्सिङ होममा रहेकी मेरी साथी बोनीलाई भेट्न गएकी थिए, जो त्यहाँको अवस्थालाई लिएर निराश थिइन्. जब म व्हीलचेयर गुडाउँदै उनको कोठामा पसे, उनलाई निकै निरुत्साहित देखे. मैले उनको ओछ्यानमाथि एउटा सानो काठको पाटी झुण्डाइएको देखे, जसमा यी परिचित शब्दहरू कुदिएका थिए. हे परमेश्वर, मलाई ती कुराहरू स्वीकार गर्न शान्ति दिनुहोस्. जसलाई म बदल्न सक्दिन, ती कुराहरू बदल्ने साहस दिनुहोस्. जसलाई म बदल्न सक्छु र ती दुई बीचको भिन्नता छुट्याउने बुद्धि दिनुहोस्. उनको ओछ्यानमाथि झुण्डिएको त्यो कुरा देख्दा मलाई निकै आशावादी बनायो. म बोनीलाई उनको निराशाबाट बाहिर निकाल्न मदत गर्न सकिन्छ कि भनेर भेट्न गएकी थिए. मैले उनलाई नर्सिङ होमको अवस्थाको बारेमा केही प्रश्नहरू सोध्न थाले. उनले आफ्नो असन्तुष्टि व्यक्त गर्न कुनै कसर बाँकी राखिनन्। बोनीले मलाई भनिन्, जनी, तपाईँले पत्याउनुहुन्न यहाँ कति नराम्रो हेरचाह गरिन्छ. यी मानिसहरूले मेरा समस्याहरूमा ध्यान दिँदैनन् र नर्सहरूले मलाई राति राम्रोसँग कोल्टे पनि फर्काइदिँदैनन्। उनले गुनासोहरूको एउटा लामो सूची नै सुनाइन्. उनको कुरा सुनेपछि अन्तत मेरो पालो आयो. मैले केही उपायहरू सुझाए. के उनलाई थाहा थियो कि नर्सिङ होममा गुनासो निवारण अधिकृत कार्यक्रम थियो? उनले समय मिलाएर आफ्ना गुनासोहरू राख्न सक्थिन्. आखिर एक गुनासो निवारण अधिकृतको काम नै बिरामीको अधिकार सुनिश्चित गर्नु र जायज गुनासोहरूको समाधान गर्नु हो. मैले यो पनि सुझाए कि हामी दुवै मिलेर नर्सिङ सुपरभाइजरसँग उनको हेरचाहको बारेमा कुरा गर्न सक्छौ. उनले आफ्नो डसना मन नपरेको बताइन्. त्यसैले मैले भने कि हामी यसबारे सुपरभाइजरसँग कुरा गर्न सक्छौ र यदि बीमा कम्पनीले अर्को डसना कभर गर्दैन भने हामी राम्रो डसना किन्नको लागि पैसा छुटाउन सक्छौ. मैले नर्स काउन्सिललाई पत्र लेख्न वा उनको ओछ्यानमाथि राति कसरी कोल्टे फर्काउने भन्ने स्पष्ट निर्देशन ताँच्न सुझाव दिए. हामीले बोनीको डाक्टरसँग उनको स्वास्थ्य समस्या बारे दोस्रो राय लिन सक्थ्यौं. हामी उनको परिवार र चर्चलाई पनि यसमा संलग्न गराउन सक्थ्यौं. मैले सबै प्रकारका व्यवहारिक उपायहरू सुझाए, तर मेरो हरेक सुझावमा बोनीले टाउको हल्लाउँदै नै भनिन्. यस्तो लाग्थ्यो मानौ उनी परिस्थिति परिवर्तन होस् भन्ने चाहदिनन्, उनी प्रयास गर्नै चाहदिनन्, मानौ उनी आफैलाई दया गरेर बसिरहन चाहन्थिन्. 30 मिनटसम्म उनका बहानाहरू सुनेपछि मैले सिधै कुरा गर्ने निर्णय गरे. मैले उनको टाउको माथिको पार्टीतिर इशारा गर्दै भने, बनी, तिमीलाई थाहा छ पछिल्लो 6 महिनादेखि यहाँ नर्सिङ होममा तिमीले यो प्रार्थनाको पहिलो भाग निकै राम्रोसँग पालना गरिरहेकी छौ. तिमीले बदल्न नसकिने कुराहरूलाई स्वीकार गर्ने काम उत्कृष्ट ढंगले गरिरहेकी छौ. तिमीले यो ओछ्यानमा सुतेर कष्ट सहँदै बसिरहेकी छौ. तर अब मेरी साथी, तिमीलाई त्यो प्रार्थनाको दोस्रो भागमा काम गर्न आवश्यक छ. तिमीलाई आफूले बदल्न सक्ने कुराहरू परिवर्तन गर्ने साहस चाहिएको छ. परीक्षाहरूलाई अंगाल्नुमा ठूलो सम्मान छ, तर सम्झनुहोस् कि परमेश्वरले ती परीक्षाहरू परिवर्तन ल्याउनका लागि दिनुहुन्छ. हो, प्राय हाम्रो परिस्थितिमा परिवर्तन ल्याउन, तर त्यो परिवर्तनका लागि पनि जसको चर्चा पहिलो सामुएल 10:6 गरिएको छ, जहाँ भनिएको छ, परमप्रभुको आत्मा शक्ति साथ तिमीमाथि आउनुहुनेछ र तिमी अर्कै मानिसमा परिवर्तन हुनेछौ. आज मित्र, तपाईँ आफ्नो परिस्थितिलाई लिएर निराश हुनुहुन्छ होला र केही पनि कहिले बदलिँदैन भन्ने सोचिरहनु भएको होला, तर सायद तपाईँले पहिलो कदम चाल्न आवश्यक छ. म प्रार्थना गर्दछु कि परमेश्वरले तपाईँलाई बदल्नु पर्ने कुराहरू बदल्ने साहस दिनुभएको होस् र उहाँले परिवर्तन गर्न नचाहनु भएको कुराहरूलाई स्वीकार गर्ने बुद्धि पनि दिनुभएको होस्। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू. कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ. हाम्रो सम्पर्क नम्बर 98082 48 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: म पनि सुन्दैछु, तपाईहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज।
2: जय मसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम स्वयं बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम धन्यवाद गुड न्यूजमा आदरणीय श्रोता, कार्यक्रम धन्यवाद गुड न्यूज लिएर प्राविधिक मित्र विजय र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र विशेष गरिकन कार्यक्रममा चाहिँ तपाईँले धन्यवाद दिन सक्नुहुन्छ। विशेष गरिकन तपाईँले धेरैलाई हामीले धेरैलाई धन्यवाद दिनुपर्छ अथवा हामी धन्यवादी चाहिँ हुनैपर्छ धेरै कुरामा। हप्ताभरिमा तपाईँले कसैलाई धन्यवाद दिनु छ भने यतिखेर तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। जस्तो सुरुमा त हामीले परमेश्वरलाई धन्यवाद दिनुपर्छ कि आज हामीलाई परमेश्वरले यो दिन देख्ने अवसर र मौका दिनुभएको छ। र दोस्रो महत्वपूर्ण कुरा चाहिँ हाम्रो आमा बुवालाई पनि धन्यवाद दिनुपर्छ, हाम्रो साथीभाइलाई धन्यवाद दिनुपर्छ, हाम्रो आफन्तलाई धन्यवाद दिनुपर्छ, हामीलाई पहिलोचोटि सुसमाचार सुनाउने परमेश्वरको जनहरूलाई पनि धन्यवाद दिनुपर्छ। र धन्यवाद दिनुपर्ने धेरै विषयहरू छन्, तीमध्ये तपाईँले पक्कै पनि आज कसैलाई तपाईँले धन्यवाद पक्कै दिनुपर्ने हुन्छ र फोन गर्नुहोस्। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800234646 9800234646। यतिखेर भने फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। हजुर सुमनजी आरामै हुनुहुन्छ? सुमनजी आरामै हुनुहुन्छ?
3: सुमनजी आरामै हुनुहुन्छ भन्दाखेरि धेरै खुसी लाग्यो है मलाई।
2: हजुर हो नि,
3: आरामै हुनुहुन्छ त?
2: म पनि आरामै छु हजुर। के छ अनि नयाँ नौलो तपाईँको?
3: नयाँ नौलो यस्तै हो, प्रभुको सेवाकाई प्रार्थना आराधना अनि यसो हजुरहरूको पर्खाइ, हजुरहरूको यसो आशिष सुनाइ।
2: हजुर हजुर,
3: यस्तै हो। अब अन्धारा अन्धारा मौसम मौसम छ अनि आज हजुरसँग मैले कुरा गर्नु पाउँदा धेरै हुँदाखेरि धेरै धेरै खुसी लाग्यो त।
2: हजुर हजुर हजुर, सुमनजी भन्नुहोस् यतिखेर कसलाई तपाईँ धन्यवाद दिनुहुन्छ यतिखेर?
3: परमेश्वरको वचनले हामीलाई सिकाएको छ सबै परिस्थितिमा धन्यवाद देऊ, किनकि ख्रिस्टमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो भनेर चाहिँ वचनले हामीलाई भन्दा छ। हामी पल पलमा धन्यवाद धन्यवाद धन्यवाद हामी भइराख्नुपर्छ, किन धन्यवादले चाहिँ हामी अगाडि बढ्ने मौका र हामी चान्स पाइन्छ, धन्यवादले अगाडि बढ्ने हो। त्यही कारण मैले धन्यवाद दिनु पर्दाखेरि सर्वप्रथम आज हाम्रो अपराम सरलाई एकदमै हाँसो खुसीको साथमा हृदयको मेरो हृदयको क्षमता शक्तिद्वारा अपराम सरलाई धन्यवाद धन्यवाद भन्न चाहन्छु अनि यसै गरी हाम्रो विजय सरलाई धन्यवाद धन्यवाद भन्न चाहन्छु अनि यसै गरी हाम्रो पुनम बहिनी सुमन बहिनीको उपस्थितिमा अनुपस्थितिमा आज अब्राहम सर आउनुभएको छ। हाम्रो बहिनीलाई म धन्यवाद दिन चाहन्छु, हाम्रो ज्ञानो बहिनीलाई धन्यवाद, मिनिमा बहिनीलाई धन्यवाद, सन्ध्या बहिनीलाई धन्यवाद अनि यसै गरी हाम्रो सन्दीप भाइलाई धन्यवाद, सुनिता सरलाई धन्यवाद, मिनिमा बहिनीलाई धन्यवाद अनि यसै गरी मैले धन्यवाद दिनुको लागि हाम्रो आदिका राईलाई धन्यवाद, यान्दु खटडालाई धन्यवाद, केजुरोगाजीलाई धन्यवाद, हाम्रो हिरो सर टार्जन गुरुङ सरलाई धन्यवाद, सोरज सरलाई धन्यवाद, सुजान सरलाई धन्यवाद अनि हाम्रो कुमार विष्ट सरलाई धन्यवाद जसले हामीलाई आत्मिकी यात्रामा डोर्याउनुहुन्छ, नारायण शर्माजीलाई धन्यवाद, जीवनको मार्गमा डोर्याउनु हुने हाम्रो केजा सरलाई धन्यवाद अनि धन्यवाद दिनु चाहन्छु म हाम्रो मङ्गलमान महर्जनजीलाई धन्यवाद दिन चाहन्छु, धन्यवाद धन्यवाद उहाँको परिवारलाई, हाम्रो यसै गरी मिन कुमार सरलाई म धन्यवाद दिन चाहन्छु, धन्यवाद धन्यवाद सम्पूर्ण कुनै एफएम परिवारलाई म सुमन्द्रको तर्फबाट धेरै धेरै धन्यवाद एकदमै एकदमै हृदयद्वारा भन्न चाहन्छु अनि म धन्यवाद दिन चाहन्छु अनि विशेष गरी हाम्रो अमिता बहिनीलाई धन्यवाद दिन चाहन्छु, मिसमा बहिनीलाई धन्यवाद, हाम्रो शोभा बहिनीलाई धन्यवाद, हाम्रो यसरी काथापा कुमार बहिनीलाई धन्यवाद, सुन्दरी तामाङलाई धन्यवाद अनि धन्यवाद दिन चाहन्छु, हाम्रो यसै गरी सुनित्रा बहिनीलाई धन्यवाद, सानो बहिनीलाई धन्यवाद, शान्ता बहिनीलाई धन्यवाद अनि धन्यवाद, चन्द्रमा बहिनीलाई धन्यवाद दिन चाहन्छु, उहाँको परिवार उहाँको साथीहरूलाई धन्यवाद अहिले सुनिराख्नु भएको छ।

0: अनि विशेष गरी हरिको काजीलाई धन्यवाद, सावित्रीको काजीलाई धन्यवाद, अनि धन्यवाद हाम्रो यशु भक्तजीलाई धन्यवाद, हरिबोल पुरा थुप्रीजीलाई धन्यवाद, अनि यसै गरी धन्यवाद दिन चाहन्छु हाम्रो उत्तम शिवपति दाईलाई धन्यवाद, विद्या श्रेष्ठजीलाई धन्यवाद, अनि धन्यवाद दिनु चाहन्छु हाम्रो पुनाजीलाई धन्यवाद, हाम्रो सारा बहिनीलाई धन्यवाद, अनि यसै गरी हाम्रो लक्ष्मी सुन्दास बहिनीलाई धन्यवाद, शर्मिला गोपनजीलाई धन्यवाद, हाम्रो यसै गरी हन्दा बहिनीलाई धन्यवाद, जमुना राणाजीलाई धन्यवाद, अनि यसै गरी धन्यवाद विशेष गरी हाम्रो दुर्गा बस्नेतजीलाई धन्यवाद भन्न चाहन्छु, अनि धन्यवाद दिन चाहन्छु म हाम्रो लक्ष्मी मगर बहिनीलाई धन्यवाद, अनि यसै गरी धन्यवाद दिन चाहन्छु हाम्रो रुपेन राईलाई धन्यवाद, हाम्रो आशिष राईलाई धन्यवाद, हाम्रो रामकुमार राईलाई धन्यवाद, हाम्रो सन्तोष राईलाई धन्यवाद, शान्ति राईलाई धन्यवाद, कठिन राईलाई धन्यवाद, अनि यसै गरी राम्ररी कचेलजीलाई धन्यवाद दिन चाहन्छु, राम्ररी सिपाहीजीलाई धन्यवाद, हाम्रो चित्र मगाजीलाई धन्यवाद, सुशील मगाजीलाई धन्यवाद, हाम्रो यसै गरी भीम प्रजाजीलाई धन्यवाद, माधवजीलाई धन्यवाद, अनि धन्यवाद दिनु चाहन्छु म जसले भारतबाट कन्ट्याक्ट गर्नुहुन्छ हाम्रो कुमार राई राईलाई धन्यवाद, उहाँको परिवारलाई धन्यवाद दिन चाहन्छु, अनि यसै गरी हाम्रो धर्म विनोद परालजीलाई धन्यवाद, अनि यसै गरी जोन स्वराष्ट्रजीलाई धन्यवाद, अनि धन्यवाद दिन चाहन्छु जिम कुमार राईलाई धन्यवाद, जस्तै नै शेख बहादुर कदाजीलाई धन्यवाद, गुनिमा कन्ट्याक्ट गर्नुहुने मित्रहरू सम्पूर्ण अनि मित्रहरूलाई पम्पा रोकाजीलाई धन्यवाद, सङ्गीता भीमाजीलाई धन्यवाद, अनि धन्यवाद हाम्रो पम्पा व्यापारीजीलाई धन्यवाद दिन चाहन्छु, यसै गरी सावित्री खड्काजीलाई पनि म धन्यवाद दिन चाहन्छु, जस्तै पोखराबाट कन्ट्याक्ट गर्नुहुन्छ हाम्रो रूपा विष्ट बहिनीलाई म धन्यवाद, राजु कापराजीलाई धन्यवाद, विनोद कापराजीलाई धन्यवाद, अनि हाम्रो सम्पूर्ण गुनबी एफएममा कन्ट्याक्ट गर्नुहुने मित्रहरूलाई म साँच्चै नै एकै मुस्तमा सबैको नाम लिएर अब धेरै टाइम लाग्छ सबैलाई म एकै मुस्तमा धन्यवाद दिन चाहन्छु, अनि धन्यवादमा हामीले छुटाउनु हुँदैन कहिले पनि हाम्रो कलाकार सङ्गीतकार गायककार अनि हाम्रो सम्पूर्ण गीतकारहरूलाई धेरै धेरै म सुमन दाईको तर्फबाट धन्यवाद धन्यवाद धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिन चाहन्छु म मेरो करार मण्डलीको सम्पूर्ण आदरणीय तथा दाजुभाइ दिदी बहिनी पास्टर प्रचारक एलर चिकन मण्डली विशेष मण्डली सम्पूर्णलाई म धन्यवाद, अनि विशेष गरी पोखरा वासीहरूलाई म धन्यवाद दिन चाहन्छु, अनि पूर्व पश्चिम उत्तर दक्षिण चारैतिर 14 अञ्चल 75 जिल्लामा छरिएर बस्नु भएका सम्पूर्ण परमेश्वरको दास दासी प्रियजनहरूलाई एक पुस्तामा म सुमन्दर तर्फबाट धन्यवाद धन्यवाद दिन चाहन्छु सर।
1: हजुर धेरै धेरै धन्यवाद सुमनजीलाई पनि धेरै धेरै धेरै धेरै धन्यवाद, धेरैलाई सम्झिनु भयो, यति धेरै सानो मुटुमा धेरै मान्छेहरू अटाउनु भएको छ यसको लागि पनि धेरै धेरै धन्यवाद, अहिलेलाई छुटौं।
0: हस् हजुर धेरै धेरै धन्यवाद, म भोजन पर्न चाहन्छु।
1: हस् सुमन राईजी हुनुहुन्थ्यो, हामीलाई माता तीर्थबाट फोन गरेर साथ दिनुभएको थियो भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
2: हजुर अब्राम जी जय मसी।
1: जय मसी उत्तम जी, आरामै हुनुहुन्छ?
2: म सन्चै छु, तपाईँलाई कस्तो छ?
1: म पनि एकदमै ठिकठाक छु उत्तम जी, अनि नयाँ नौलो के छ तपाईँको?
2: नयाँ नौलो नानीहरू दुई तिनजना उद्धार गरेका छौ यो अघिल्लो हप्तातिर, यो सफल भएको छ हाम्रो नानीहरू उद्धार गर्ने काम।
1: हजुर हजुर,
2: जोडी मिलाउने सुधार भइरहेछ, प्रार्थना गरिदिनु होला।
1: हुन्छ, यतिखेर कार्यक्रमबाट कसलाई धन्यवाद दिन चाहनुहुन्छ?
2: सर्वप्रथम परमेश्वरलाई धन्यवाद, किनभने परमेश्वर यो दिन देख्न दिनुभयो, हामीलाई जीवित राख्नु भएको छ, प्रभुलाई धन्यवाद होस्। साथै प्रभु हुनुभएको कारणले, प्रभुलाई चिनेको कारणले आज हामीले यो गुड न्युजमा बोल्न पाएका छौँ, र गुड न्युजको सम्पूर्ण परिवारलाई धन्यवाद, अनि गायक कलाकार सबैको निम्ति धन्यवाद भन्न चाहन्छु, अनि वचन ल्याउने टेक ढाल जीवको निम्ति धेरै धन्यवाद, अनि अब्राहमजीको निम्ति धन्यवाद, पुनमजीको निम्ति धन्यवाद, अनि गुड न्युजका जति पनि परिवारहरू हुनुहुन्छ सबैलाई धेरै धेरै धन्यवाद। साथै गुड न्युज स्थापना गर्ने संस्थापकहरू हुनुहुन्छ जो हुनुहुन्छ, अनि हाम्रो रामचन्द्र तिमोथी जसले घर दिएर सहायता गर्नुभएको छ, सलोमी तिमोथी दिव्याएर सहायता गर्नुहुन्छ, जति पनि कलाकार हुनुहुन्छ सबै सबैको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। साथी अहिले दुई दिन सुनिराख्नु भएका हामी इन्डियाबाट सुन्नुहुने, पोखराबाट सुन्नुहुने, यहाँबाट सुन्नुहुने हाम्रो सुमन राईजी, अनि रामहरी सिपाही, रामहरी पटेल, यशु भक्त, अनि पम्फा गोपाली, पम्फा रुखा, अनि चन्द्र माया, अनि जतिले सुनिराख्नु भएको छ सबैलाई धन्यवाद। अनि मेरो मिलाप मण्डली परिवारप्रति धन्यवाद, मेरो श्रीमती छोराश्रीको निम्ति धन्यवाद, मलाई सुसमाचार सुनाउने त्रिवेन प्रधान दाईको निम्ति धेरै धन्यवाद, मलाई विवाह दिनुहुने फेरि दिनुहुने देवी दाई देवी पार्श्व देवीको निम्ति धेरै धन्यवाद। सबै जो जसले सुनिराख्नु भएको छ मेरो निम्ति प्रार्थना गर्नुहुन्छ, उत्साह दिनुहुन्छ, अनि सबै सबैलाई म धन्यवाद भन्न चाहन्छु।
1: हस्, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो अहिलेलाई छुटौ।
2: हजुर हस्, धेरै धन्यवाद यो मौका दिनुभएको लागि।
1: ओके, वहाँ हुनुहुन्थ्यो उत्तम शिवाकोटीजी, हामीलाई मैथी हामीलाई जो स्थानकोटबाट फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। र तपाईँले यतिखेर आफ्नो आफन्तजनहरू, साथीभाइहरू, आमा बुवा त्यस्तै गरेर पहिलोचोटि तपाईँलाई सुसमाचार सुनाउने प्रभुका दासहरू धेरै हुनुहुन्छ, उहाँहरूलाई सम्झेर तपाईँ धन्यवाद दिन सक्नुहुन्छ भने यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
3: हेलो सर, जय चतुर,
1: जय मसी पम्फाजी, आरामै हुनुहुन्छ?
3: म एकदम ठिकठाक छु, पम्फाको कृपा, हजुरहरूको सबैजनाको प्रार्थनाको कारण एकदम ठिकठाक छु, आशीर्वाद छु सर। हजुरलाई आरामै हुनुहुन्छ नि?
1: म एकदमै ठिकठाक छु हजुर। ल भन्नुहोस्, यतिखेर कार्यक्रमबाट कसलाई धन्यवाद दिन चाहनुहुन्छ?
3: सर, प्रथम परमेश्वरलाई धन्यवाद, यो दिन मौका समय घरिसम्म जीवित राख्नुभयो, सुरक्षा सुस्वास्थ्य दिन भएको छ, र मलाई दुईचोटि गाडी आइसिनमा परे, तिनचोटि मोटरसाइकल आइसिनमा परे, र खोलाले नै बगाएको थियो, अनि आजको दिनसम्म मेरो कुनै अङ्ग प्रत्यङ्ग केही सबै सकुशल राख्नु भएकन, आजसम्म जीवित राख्नु भएकन, परमेश्वरको सेवा सङ्गति गर्ने, परमेश्वरको वचन प्रचार गर्ने, परमेश्वरको निम्ति महिमा गर्ने, मलाई यो जीवन सञ्चालन गर्नुभयो उहाँको महिमाको निम्ति, परमेश्वरलाई नै लाखौं लाख धन्यवाद। मलाई सुन्दर जीवन दिनुहुने, सुन्दर परिवार दिनुहुने, सुन्दर मण्डली परिवार दिनुहुने, सुन्दर गुडनी जेफएम परिवार दिनुहुने, सुन्दर गुडनी जेफएम कार्यालय दिनुहुने, परमेश्वरलाई नै धन्यवाद। सुन्दर गुडनी जेफएम परिवार सबै सुनिरहने साथीहरू कति मलाई वास्ता फिक्री गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ, मलाई फोन गरेर बस्नुहुन्छ, भन्नुहुन्छ कस्तो माया गर्ने साथीहरू जुटाइदिनु, म परमेश्वरलाई धन्यवाद लाखौँ लाख, सबै परमेश्वरको अनुग्रह कृपा कारण सबै पाएँ, परमेश्वरलाई धन्यवाद, धेरै धेरै धन्यवाद चढाउँदछु चढाउँदछु, र विशेष गरी हजुरलाई पनि धन्यवाद, म जस्तो अनपढले म जस्तो को मान्छेलाई पनि मलाई गीत भजन रेकर्ड गर्नमा डोराउने पछि पछि लागेर मेरो पाइलैदेखि सहायता गर्नुहुने हजुरलाई मुरी मुरी धन्यवाद, यस्तो आशिषले भरपुर, प्रतिभाले भरपुर, यस्तो परमेश्वरको आत्माले भरपुर भएर पनि म जस्तोलाई पछि पछि लाएर मलाई डोराउनु हुने, गीत भजन रेकर्ड गर्नलाई डोराउनु हुने, परमेश्वर सिकाउनु हुने, परमेश्वरको छोरा हजुर हजुर यस्तो प्रतिभाशाली एकदमै ट्यालेन्ट भरपुर आत्माले परमेश्वरको आत्माले भरपुर भएर पनि नम्रताको साथ म जस्तोसँग पछि पछि लागेर मलाई पछि पछि डोराउनु हुने हजुरलाई नै मुरी मुरी धन्यवाद टक्राउँदछु, धेरै धेरै सम्झनाको साथ, प्रेमको साथ, वासा फिक्री गर्दै, आदर गर्दै, प्रेम गर्दै हजुरलाई दुवै हात जोडेर धन्यवाद गर्छु, जति धन्यवाद टक्राउने हजुरलाई कति धन्यवाद टक्राउनाले मेरो म कहिले पनि अगाउँदिन, मलाई संसारमा मेरो आफन्तले नगर्ने गर्न नसक्ने काम मेरो बाउले मेरो दाजुभाइले गर्न नसक्ने मलाई वास्ता फिक्र गर्न नसक्ने हजुरले गर्नुभएको छ, हजुरलाई मुरी मुरी धन्यवाद लाखौँलाई धन्यवाद। आज म जसरी गीत भजन रेकर्ड भने के हो केही पनि नजान्ने मान्छेले स्टुडियो देख्न पाएँ, रेकर्ड गर्ने मौका समय पाएँ, मेरो गीत भजनको स्वर शब्दले परमेश्वरको महिमा यो संसारसम्म परमेश्वरको महिमा गरिरहनेछ, म यति खुसी भएको छु, यो परमेश्वरको अनुग्रह कृपा र हजुरको सहायताले नै गर्न पाएँ, हजुरलाई धन्यवाद टक्राउँदछु, अनि त्यो विशेष सर मिसहरूलाई धन्यवाद टक्राउँछु, दुवै हात जोडेर सम्मानको साथ आदरको साथ धन्यवाद टक्राउँछु, हामीले फोन गर्दाखेरि हजुर समक्ष हाम्रो फोनहरू उठाएर दिनुहुन्छ, उहाँहरूलाई एकदमै सम्मान गर्दै म धन्यवाद टक्राउँछु, र गुनिजाको परिवार सब पहिला बिहान छ बजीदेखि बेलुका दसैँसम्म परमेश्वरको वचन ल्याउनुहुन्छ, त्यो वचन सुनेर नै हामी एकदम आशिष भएका छौँ, परमेश्वरको मार्गमा हिँड्न पाएका छौँ। परमेश्वरदेखि हाम्रो मनहरू बदलिएका छैनन्, दाहिनेमा लागेका छैनन्, त्यही सुनेर नै हो उहाँले बाँध्नु भएको वचन र उहाँ त्यो गुनिजामबाट सञ्चालित हरेक कार्यक्रमहरू सुनेर नै हामी एकदमै आशिष भएका छौँ। गुनिजामले सुन्ने जति सबैजना आशिष भएका छौँ, कति मान्छेहरूलाई गुनिजामले सुन्नुहोस्, गुनिजामले जस्तो यस्तो परमेश्वरको आशिषमय वचन बस्कार परमेश्वरको आशिषमय कार्यक्रमहरू त अरू कुनैमा पनि आउँदैन भनेर मान्छेहरूलाई सुनाउँछु, तर उहाँले गुनिजामले सुन्ने फुर्सद छैन, गुनिजामले लाउने फुर्सद छैन, गुनिजामले एफएम ना आउने मोबाइल छैन, किन दिन म सक्दिनँ त्यस्तो भइरहेछ। तर पनि कोही फोन गर्ने नजान्ने गुनिजामले सुनिरहनुहुन्छ, फोन गर्ने नजाने त्यस्तो जस्तो हुनुहुन्छ, सुनिरहनु भएको छ हजुरको यो गुनिजाम स्थापना गर्ने हाम्रा पास्टर गुरुजनहरू अग्रजहरू सबैलाई एकदम सामान्य सम्मानको साथ आदरको साथ म एकदमै धन्यवाद टक्राउँछु। गुनिजाम नभइजाँदै हामी हप्तामा एकचोटि चर्चा गरेर वचन सुन्छौँ, के हो के हो, कसरी हिँड्ने, कसरी बोल्ने, कसरी के गर्ने, परमेश्वरको महिमा कसरी गर्ने भन्ने नि याद हुन्थेन होला, मलाई त्यस्तो लाग्छ। एकदमै आभारी यो गुनिजाम परिवारप्रति म एकदमै आभार प्रकट गर्दै आभारी हुँदै म धन्यवाद धन्यवाद सक्नुहुन्छु। पुनम मिसलाई धन्यवाद, ज्ञान मिसलाई धन्यवाद, ताजन गुरुङ सरलाई धन्यवाद, सुनिल सरलाई धन्यवाद, त्यहाँबाट आउने हरेक कार्यक्रम सञ्चालन गर्नेहरूलाई धन्यवाद, सबै एक मुद्दामा धन्यवाद टक्राउँछु र सुनिरहने भाग लिने साथीहरू सबैलाई एकदमै धन्यवाद। देश र नेपाल नेपाल देश र जनताको लागि प्रार्थना गर्नु छ, हामी विश्वासीको लागि प्रार्थना गर्नुहुन्छ, हाम्रो परमेश्वर नचिनेका हाम्रो परिवारहरूको लागि प्रार्थना गर्नुहुन्छ। साथीहरू सबैलाई एकदम सम्मानको साथ आदरको साथ धन्यवाद जनाउँछु। म गीत भजन रेकर्ड गर्नेलाई आर्थिक सहायता गर्नु, चन्द्रमाया मगरलाई कति धेरै आर्थिक सहायता गर्नुभएको, कति परमेश्वरले दिनुभएको थियो आत्मा, कस्तो आत्माले भरिएर मलाई सहायता गर्नुभएको छ, उहाँलाई मुरी मुरी धन्यवाद। उहाँको खर्चीको भन्नामा मेटी हातमा आशीर्वाद दिनुभएको होस् र सबै परिवारमा आशीर्वाद दिनुहोस्, काम काममा आशीर्वाद दिनुभएको होस् भनेर प्रार्थना गर्दछु। सबै साथीहरू म जस्तोको पछि लाग्ने सङ्गीता रिमाललाई धन्यवाद, सङ्गीता रिमालको दुईजना साथीलाई धन्यवाद, अनि अमिता महाजन विद्या श्रेष्ठज्यू र जमुना विकास बहिनीलाई धन्यवाद, गोपाल पङ्खा गोपालीलाई उहाँको परिवारलाई धन्यवाद, मलाई सहायता गर्नु नि सबै धन्यवाद, र डान्स सिकाउने मिसहरूलाई धन्यवाद, डान्सर बहिनीहरूलाई धन्यवाद, सबैलाई धन्यवाद। कति अब मेरो म्युजिक भिडियो आउँदैछ, सबैको मोबाइलमा आउनेछ, हजुरहरू लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला साथीहरू, र हजुरलाई मनमा लाग्छ भने अगाडि हुन्छ भने मलाई सहायता पनि गर्नुहोला। अर्को गीत भजन पनि तयारी छ, म रेकर्ड गर्न चाहन्छु परमेश्वरको महिमाको लागि, हजुरलाई परमेश्वरले धेरै आशीर्वाद दिनुहुनेछ, सक्नुहुन्छ भने सहायता गर्नुहोला जति हुन्छ भन्न चाहन्छु। सबैलाई धन्यवाद टक्राउँछु, मेरो भक्तपुर मण्डल परिवार, पाठशाल मण्डल परिवार, घर परिवार सबैलाई धन्यवाद टक्राउँछु, मलाई परमेश्वरलाई चिनाउने मेरो बहिनीजनालाई धन्यवाद टक्राउँछु, सबैलाई धन्यवाद टक्राउँछु सर।
1: हुन्छ, धेरै धेरै धन्यवाद, एकदमै लामो समय लिनुभयो, सबैलाई सम्झिनु भयो, तपाईँले सबैलाई सम्झिनु नै सबैभन्दा ठूलो कुरो हो, यो ठूलो मनको लागि धेरै धेरै धन्यवाद। अहिलेलाई छुटौं है त। जय मसी पम्फा रोकाजी हुनुहुन्थ्यो र उहाँले सबैलाई सम्झेर धन्यवाद दिइसक्नु भएको छ। अहिलेलाई भने हामी एउटा गीत राख्न चाहन्छौ, त्यसपछि भने फेरि पनि उपस्थित हुने नै छौं।

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ देखेर सुन्दै हुनुहुन्छ कार्यक्रम धन्यवाद गुड न्यूज र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ तपाईँले कसैलाई धन्यवाद दिनु छ कसैले तपाईँलाई कहिले नबिर्सिने गुण लगाएको हुन सक्छ त्यसको लागि तिनै भनेकै धन्यवाद हो र यतिखेर भने कोही मित्र हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो हेलो
1: हेलो
0: हजुर हजुर जय मसी
1: हजुर जय मसी
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
1: म सुनिता
0: सुनिता कहाँबाट हजुर
1: हजुर म भक्तपुरबाट
0: सुनिताजी ककसलाई सम्झेर तपाईँ धन्यवाद दिन चाहनुहुन्छ यतिखेर
1: सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस् उहाँले बताउनु भएको यो प्राण आत्मा शरीरबाट अनि गुड न्युज होल युनिटलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु यो अवसर हामीलाई दिनुभएको छ अनि यसै गरेर अनि जति पनि कार्यक्रम सुनेर बसिराख्नु भएको छ गुड न्युज एफएम सुनेर बसिराख्नु भएको सबैजनालाई अनि हाम्रो निम्ति वास्ता अनि फिक्री गरिकन प्रार्थना गर्नुहुने जति प्रभुका जनहरू हुनुहुन्छ अनि उहाँहरू पनि सबैजनालाई धन्यवाद भन्न चाहन्छु अनि हजुरलाई पनि विशेष गरेर धन्यवाद हुन्छ
0: धन्यवाद हामीलाई साथ दिनुभयो खुसी लाग्यो सुनिताजी भक्तपुरबाट हुनुहुन्थ्यो र तपाईँ देखेर सुन्दै हुनुहुन्छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज अथवा धन्यवाद गुड न्यूज र तपाईँले यतिखेर आफ्नो साथी संगी आफन्तजनहरूलाई सम्झेर धन्यवाद दिन सक्नुहुन्छ कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो
2: नमस्ते
0: नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
2: हरिबोल बुढा छ कि सुन्दर जेलबाट
0: हरिबोलजी कस्तो हुनुहुन्छ
2: अहिले आरामै छ हजुरको प्रार्थना ले गर्दाखेरि ठिकै छ
0: भन्नुहोस् यतिखेर कार्यक्रमबाट कसलाई सम्झेर धन्यवाद दिन चाहनुहुन्छ
2: सर्वप्रथम त परमेश्वरलाई जीवन दिनुभएको छ सुस्वास्थ्य राख्नु भएको छ धन्यवाद अनि त्यसको साथसाथै म सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई पनि यो लोकप्रिय रेडियो मार्फत सम्मान प्रकट गर्न चाहन्छु उहाँको सरकारले हाम्रो इस्टर सन्डे मनाउन दशरथ रङ्गशाला दिनुभयो उहाँ गयौं रमाइलो भयो जेस् उहाँले अहिलेसम्म त्यति नेगेटिभ हेरे जस्तो त लाग्दैन सरकारलाई धन्यवाद हाम्रो इसाईप्रति सताव नआओस् सरकारबाट भन्न चाहन्छु अनि त्यसको साथसाथै संगीता रिमाल पम्फा रोका पम्फा गोपाली पुनम म्याम चन्द्रमाया अनि कुमार राई अर्जुन प्रधान हरियो खर्क चर्चका टिकन राजकुमार लामा टिकनिस्ट काजली लामा कुमार भित्रीकोटी उत्तम शिवाकोटी गोविन्द आचार्य सावित्री खड्का राजकुमार सुब्बा उहाँ हरियो खर्क मण्डलीको फुल टाइम वर्कर हो अहिले एकदम 80-90 वर्ष हुन लागिसक्नुभयो घुँडाको प्रब्लम छ प्रार्थना गरिदिनु होला सुमन राई उहाँले सधैँ सम्झिनुहुन्छ मलाई पम्फा गोपाली रुबेन राई लक्ष्मी माया यशुभक्त गौतम लक्ष्मी बोहरा टेक बहादुरज्यू दिल कुमारी रेखा शर्मा ज्ञानो म्याम प्राविधिक मित्र अहिले जुन फोन उठाएर हाम्रो र जुन प्रसारणमा ल्याइदिनु भयो अनि हजुरले सुसमाचार सुनाएर एकदम बिहान 6-10 हामीलाई गुड न्युज एफएमले सुसमाचार सुनाएको छ प्रत्येक आकर्षक कार्यक्रम दिएको छ त्यसको लागि धन्यवाद भन्न चाहन्छु
0: हजुर धेरै धेरै धन्यवाद हरिबोल बुढाथुकीजी साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौं जयमसी उहाँ हुनुहुन्थ्यो हरिबोल बुढाथुकीजी हामीलाई सुन्दरी जलबाट सम्झिनु भएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 र श्रोता यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्थ्यो बाहिरको जानकारी मैले पाइसकेको छु केही छैन अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाई यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम धन्यवाद गुड न्यूज र कार्यक्रम धन्यवाद गुड न्यूजमा विशेष गरिकन तपाईले धन्यवाद दिने धेरै पात्रहरू हुनुहुन्छ होला, उहाँहरूप्रति तपाई धन्यवादी हुनुपर्छ र फोन गर्नुहोस्। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800 44 46 98 0 23 44 46। हजुर तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु र धन्यवाद दिने कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ, किनभने हामी सानो सानो कुरामा पनि धन्यवादी हुनुपर्छ। जस्तो कतिचोटि कस्तो हुन्छ भने हामी कतै गइरहेको हुन्छौँ अनि हामीलाई लोकेसन थाहा हुँदैन, त्यहाँको ठाउँको बारेमा थाहा हुँदैन, अनि त्यसपछि दाइ यो ठाउँ कहाँ पर्छ, दिदी यो ठाउँ कहाँ पर्छ भनेर सोध्छौँ नि होइन, त्यतिखेर उहाँहरूले बताइदिनुहुन्छ। त्यहाँ पनि धन्यवादी हुनुपर्छ होइन। ड्राइभरले हामीलाई लामै यात्रा गरेर गन्तव्यसम्म पुर्याइरहेको हुन्छन् गाडीहरूमा, अनि ड्राइभर खलासीलाई पनि धन्यवाद दिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। म चाहिँ धन्यवाद दिन्छु यी कुराहरूमा। यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो,
0: जय मसी चन्द्रमाईजी, आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु हजुर। अनि खाना खानुभयो? भन्नुहोस् यतिखेर कसलाई सम्झेर तपाईँ धन्यवाद दिन चाहनुहुन्छ यतिखेर?
1: कस्तो टाढा छ होला सर, हाम्रो नजिक पसल छ क्या यो, त्यही भएर कस्तो आवाज आइरहेछ। धन्यवाद, सर्वप्रथम त परमेश्वरलाई धन्यवाद दिन चाहन्छु अनि हजुरलाई धन्यवाद दिन चाहन्छु, किनभने हजुरले बोलेको अरे कुराले हजुर कति आशिषी हुन्छु, हजुर बा बनेर कहिले कहिले नाति बनेर अनि कति आशिषको कुरा बोल्नुहुन्छ कार्यक्रममा, अरू अरू कार्यक्रम चलाउँदाखेरि कति आशिषमय कुराहरू बोलिरहँदा हजुरहरूले बोलेको कुराहरू चाहिँ एकदमै आशिषी हुन्छु, अनि कति त हजुरहरूले बोलेको पदहरू बाइबलको पदहरू अनि कति कुराहरू त म अगाडि कपी कलम राखेर लेख्छु, कहिले त त्यो पन्नाभरि हुन्छ कि हजुरहरूले बोलेको त्यो मिठो मिठो कुरा शब्दहरू अनि लेखेर राख्छु अनि बेलुकी पढ्ने गर्छु अनि त्यति खुसी लाग्छ हजुरहरूले गर्दा। हामी धेरै धेरै धन्यवाद दिन चाहन्छु हजुरहरूले गर्दा, हामी परमेश्वरको नजिक हुनलाई अनि बाइबलको कति कुराहरू बुझ्न अनि जान्न पाएको छ हजुरले गर्दा, अनि धेरै खुसी लाग्छ। परमेश्वरलाई धन्यवाद, मेरो हजुरलाई सम्पूर्ण परिवारलाई धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो पम्फारोका दिजुले भन्नुभएको जस्तै शनिबार एक दिन चर्च गएर त हामी जयमसी गरे, यसो वचन सुन्यो आयो है, केही केही पनि थाहा थिएन, बुझ्नु थिएन होला। हामी साँच्चीकै हजुरहरूको यो कार्यक्रम सुनेर चाहिँ हामी धेरै आशिष भएको छ अनि धेरै धन्यवाद दिने थिएनला हजुर लगायत सम्पूर्ण जति पनि कार्यक्रम चलाउनुहुन्छ, बिहानदेखि बेलुकीसम्म हामी जुनमा कार्यक्रम चलाउनुहुने, वचन बोल्नुहुने आदरणीय गुरुजनहरू, हाम्रो निम्ति प्रार्थना गरिदिनुहुने गुरुजनहरू सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छु अनि हजुरलाई नै धन्यवाद दिन चाहन्छु। हाम्रो सुजन सरलाई, हाम्रो विजय सरलाई, सन्ध्या म्यामलाई, हाम्रो ज्ञानी म्यामलाई, पूर्ण म्यामलाई, अनि हाम्रो सुनिराज सरलाई, अनि हाम्रो दाजन गुरु सरलाई धन्यवाद दिन चाहन्छु। उनीहरूले सम्पूर्ण परिवारलाई नछुटाइकन नाम नलिए पनि सबै कार्यक्रम सुन्छ, आशिष हुन्छ, सबैजनालाई धन्यवाद दिन चाहन्छु। अनि मेरो मण्डली परिवारलाई, मेरो आदरणीय गुरुजनहरू, विश्वासी दाजुभाइ दिदी बहिनी सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। अनि म धन्यवाद दिनुपर्दा उनीहरूले सुन्नुहुने, उनीहरूलाई माया गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। हाम्रो पम्फा रोका दिजुलाई, पम्फा गोपाली दिजुलाई, अनि हाम्रो दुर्गा बस्ने दिजुलाई सम्झिन चाहन्छु, धन्यवाद दिन चाहन्छु। अनि उहाँ चाहिँ बिमारी नै हुनुहुन्छ, उहाँको निम्ति प्रार्थना गरिदिनुहोला सबैजनाले नै भन्न चाहन्छु। अनि हाम्रो अमिता महाजन दिजु, विद्या श्रेष्ठ दिजु, अनि हाम्रो लक्ष्मी सुन्दर दिजुलाई धन्यवाद दिन चाहन्छु, लक्ष्मी मगर, हाम्रो माया मगर आन्टीलाई धन्यवाद दिन चाहन्छु, अनि हाम्रो शर्मिला गौतम दिजुलाई, अनि हाम्रो नैना थापा बहिनीलाई धन्यवाद दिन चाहन्छु, अनि हाम्रो सुमन दाईलाई, अनि हाम्रो सारा तामा साथीलाई, अनि हाम्रो उत्तम शिवाकोटी गुरु बालाई, माधव विश्वकर्म दाईलाई धन्यवाद दिन चाहन्छु, हाम्रो यसु भक्त दाईलाई धन्यवाद दिन चाहन्छु, उहाँलाई सम्झिन चाहन्छु, उहाँ धेरै भयो गुनेमा बोल्नु भएको होइन हुनुहुन्छ, अनि उहाँलाई पनि सम्झिन चाहन्छु, अनि हाम्रो भारतबाट फोन गर्नुहुने कुमार राई दाईलाई, अनि हाम्रो अर्जुन प्रधान सरलाई नि सम्झिन चाहन्छु, रुबिन दाईलाई सम्झिन चाहन्छु, सुशील मगया, अनि हाम्रो जति पनि गुनिएथे फोन गर्नुहुन्छ, अन्ना बहिनी ओखलढुङ्गाबाट फोन गर्नुहुन्छ, उहाँलाई पनि सम्झिनु धन्यवाद दिन चाहन्छु, अनि धेरै माया गर्नुहुन्छ, फोन गरिरहनुहुन्छ, गुनी एफएम सुन्नु नपाए पनि उहाँले फोन गर्नुहुन्छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, अनि हाम्रो जति पनि गुनी एफएम सुन्नुहुन्छ, फोन गर्नुहुन्छ, भर्खरै फोन गर्नुहुने हाम्रो सुनिता राई बहिनीलाई पनि धन्यवाद दिन चाहन्छु, सम्पूर्णलाई कतिजनाको मैले नाम चिताएको छ है, सबैजनालाई धन्यवाद दिन चाहन्छु, किनभने उहाँहरूले बोलेको कुराले म धेरै आशिष हुन्छु, आशिषमय कुरा बोल्नुहुन्छ, आशिषको कुरा वचनको कुराहरू बोल्नुहुन्छ उहाँले पनि, अनि आशिष पार्नुहुन्छ, म आशिषी हुन्छु, उहाँले सम्पूर्णलाई हाम्रो हरिबोल बुढाथोकी दाईलाई पनि धन्यवाद दिन चाहन्छु, सम्पूर्णलाई नछुटाइ पनि धन्यवाद दिन चाहन्छु
0: हजुर, धेरै धेरै धन्यवाद, सबैलाई सम्झिनु भयो त्यो हृदयको लागि पनि तपाईँलाई धन्यवाद, अहिलेलाई छुटौँ,
1: हुन्छ हजुर धन्यवाद,
0: हस् धन्यवाद, जय मसी, वहाँ हुन्थ्यो चन्द्रमाया मगर्जी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई सम्झन सक्नुहुन्छ, हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754, हाम्रो फोन नम्बर रहेको छ, र अहिलेलाई भने म राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यो अर्थपूर्ण भजन पछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: हजुर, जय मसी।
0: जय मसी, पुनाजी आरामै हुनुहुन्छ?
1: हजुर, आरामै छु म।
0: ल भन्नुहोस्, यतिखेर कसलाई धन्यवाद दिन चाहनुहुन्छ तपाईँ?
1: मैले घरमा बसेर नि धेरै बेर ट्राई गरेँ, लागेन। बाटा आएँ यो कालीमा, अच्छा कलाङ्कीको ओहिरिएको गाडी, ओहिरिएको बाइक, अनि बल्ल लाग्यो। धन्यवाद छ, विशेष गरी म त परमेश्वरलाई धन्यवाद दिन्छु है। मैले सङ्गति बाबु, मैले धन्यवाद दिएर नसक्नु छ मेरो प्रभुलाई है। अनि मलाई मैले कति तपस्या गरेर घुँडा टेकेर बसेर धन्यवाद चढाएर होइन मेरो प्रभुलाई मबाट थोरै नै भयो होला जस्तो लाग्छ, उहाँको अनुग्रह प्रेम सम्झिँदा है। अनि हजुरहरूलाई धन्यवाद, गुड न्युज परिवारलाई, अनि म धन्यवाद दिन्छु धेरै धेरै धेरै। अनि कस्तो आनन्दको कुरा र आशिषको कुरा सम्झिएर नसक्नु छ भनेर। अनि मेरो मण्डली परिवारलाई पनि धन्यवाद, जयमसी तपाईँलाई, अनि जो जति फोन गरेर जानुभयो सबैलाई सम्झिन्छु। अनि धन्यवाद छ किनभने पुग नपुग अभाव भन्ने कुराहरू हामी, म संसारमा छु तर अचम्म लैजा कुनै ठाउँमा
2: अरण्य
1: नभए सिचाइ म चाहिँ अति प्रशस्तैको मन भयो कि मेरो है। हेलो,
0: हजुर हजुर
1: हजुर, मलाई चाहिँ प्रशस्तै भएको देखाएको छु मैले, वरिपरि म बसेको कोठालाई मैले प्रशस्तै देखाएको छु, प्रशस्तै। अब आफ्नै छोराछोरी आफ्नै धुनमा छन्, आफ्नै उसमा छन्। मलाई चाहिँ मैले पाएको यो आनन्द र शान्ति म भन्न र सक्दिनँ, तर किनभने उहाँहरूले पनि पाउनुपर्छ। आज चाहिँ भ यो परमेश्वर, यस्तो परमेश्वर हुनुहुन्छ भने त म बनान गर्नै सक्दिनँ उहाँको चलित्र, यो काम, यो प्रेम है। र पनि कुनै भण्डारमा कसैले ल्याएर नराखे नि, कसैले मुठी नपुगाए नि, मलाई त प्रशस्तै प्रशस्तै छ के। यस्तो आनन्दको खानी खनाउने परमेश्वर मैले भेटे, म यति खुसी छु हो। नहोस् आनन्दै छु म, अनि नपुगोस् आनन्दै छु म, अनि केही नहोस् सबै कुरा प्रशस्तै के छ। धन्यवाद छ प्रभुलाई है। तपाईँ साथीहरूलाई जो जतिले मेरो लाइफ सम्झिनुहुन्छ, एउटा गुड न्युजमा बोल्छु भनिन्छ, अनि प्रार्थना जो जतिले गर्नुहुन्छ तपाईँलाई नछोडिकन म धन्यवाद भन्दछु। अनि हामीले चाहिँ जसको नि सुनिन्छ प्रार्थना गरिन्छ, अनि यस्तो परमेश्वरको सन्तान भेटाउने काम यो चाहिँ एउटा मूल, एउटा ढोका, एउटा बाटो, गुड न्युज पाएको छु मैले। म धेरै धन्यवाद भन्छु, अनि मेरो ज्ञानु बहिनीलाई धन्यवाद सम्झिन्छु, भन्छु पुनम बहिनी, हजुरहरूलाई, हजुरहरू हुनुहुन्छ अनि दुःख सुख आपतको बेलामा अनि कोही बेलामा अनि परमेश्वरसँग गुहार गरिदिनुहुन्छ हजुरहरूले, तपाईँले अनि परमेश्वरले सुन्नुहुन्छ। म भन्नै नसक्ने आशिषमा र अति धेरै खुसी भयो, म राख्नुभयो मलाई प्रभुले है। धन्यवाद छ हजुर, ल जय
0: धेरै धेरै धन्यवाद हामीलाई साथ दिनुभयो त्यो पुनाजीले।
1: हजुर,
0: अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथमा राख्न चाहन्छु र यो गीतपछि भने फेरि पनि म उपस्थित हुने नै छु।

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। परमेश्वरको वचनले पनि स्पष्ट रूपले भन्दछ, सबै परिस्थितिमा परम परमेश्वरलाई धन्यवाद देऊ, र परमेश्वरको इच्छा पनि यही हो। र धेरैले कार्यक्रममा धन्यवादी हुनुभयो, र यतिखेर परमेश्वर पनि एकदमै आनन्दित हुनुहुन्छ र आफ्नो छोराछोरी धन्यवादी भएको कुरा एकदम आशिषमय कुराकानी पनि हो। र जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद, फोन नगरेर पनि कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राहम पनि बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो एसी पनि सकियो,
2: मेरो प्लस टूको एक्जाम पनि सकियो,
3: म त खाली समय बिताइरहेछु, के गर्ने होला।
4: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
5: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
4: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
5: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
6: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
7: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
6: अनि यी सबै कहाँ पाउने त दाई?
7: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
6: कार्यक्रम मुक्तिको मार्ग?
7: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36-7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
8: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
9: एड हिम्सन, प्रचारक साथै लेखक, उहाँ भन्नुहुन्छ, एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।

अति हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट र दर्शनमा र विशेष गरिकन हामी धेरै कुराकानी गर्ने गर्छौं। परमेश्वरको बोलावट हाम्रो जीवनमा पक्कै पनि छ र परमेश्वरले तपाई र मलाई करोड़ौं लाखौं मानिसको बीचबाट चुन्नुपर्ने त एउटा बोलावट हो नि त होइन र तपाईँ र मलाई परमेश्वरले विशेष देख्नु भएको छ होइन। संसारमा 8 अरब मानिसहरूको बीचमा तपाईँ र मलाई नै चुन्नुको पछाडि पनि त परमेश्वरको महान योजना छ नि होइन र त्यो भएर हामीले आफूलाई आफूले कहिले पनि कमजोर नसम्झ्यौं होइन। म एकदमै विशेष छु, मलाई विशेष परमेश्वरले बोलाउनु भएको हो र आफ्नै स्वरूपमा बनाउनु भएको हो भन्ने कुरालाई चाहिँ हामी कहिले पनि बिर्सनु हुँदैन। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। तपाईँ र म परमेश्वरको स्पेशल जाति पनि हौ र परमेश्वरले सबैभन्दा महत्वपूर्ण कुरा मलाई चाहिँ के लाग्छ भने नि कतिचोटि यति शक्तिशाली त्यो जनावरहरू देख्छु म होइन, जंगली जनावरहरू देख्छु, बाघ देख्छु, भालु देख्छु होइन, हात्ती देख्छु, विभिन्न कुरा देख्छु क्या, तर उनीहरूलाई त्यो आवाज चाहिँ परमेश्वरले दिनु भएन क्या होइन। तर हामीलाई चाहिँ परमेश्वरले के गर्नुभयो, सर्वश्रेष्ठ प्राणी बनाउनु भयो र अधिकार दिनुभयो क्या, ती शक्तिशाली त्यो बाघ भालु सबैलाई नियन्त्रण गर्ने शक्ति चाहिँ परमेश्वरले मानव जातिलाई दिनुभयो। त्यो प्रति पनि म चाहिँ परमेश्वरप्रति एकदमै धन्यवादी हुन मन लाग्छ मलाई होइन। हामी देख्छौ नि हामी त बाघसँग लडाइँ गर्न सक्दैनौ नि, तर त्यो बाघलाई नियन्त्रण गर्ने शक्ति चाहिँ परमेश्वरले हामीलाई दिनुभएको छ नि होइन। तर कति त लडाईँ गर्न पनि सक्नुहुन्छ, कतिजनाले बाघसँग मैले यति सालमा चाहिँ फाइट खेलेको मेरो दुईटा औँला छैन र पनि मैले बाघलाई चाहिँ सिद्धाएँ भनेर भन्नेहरू पनि हुनुहुन्छ सक्नुहुन्छ, तर डर लाग्छ नि त हामीलाई बाघ भन्ने बित्तिकै डर लाग्छ होइन। तिनीहरू हुनुपर्ने हो नि त शक्तिशाली, तर परमेश्वरले हामी मानव जातिलाई चाहिँ आफ्नो स्वरूपमा बनाएर त्यो सबै कुरालाई अधिकार गर्ने जुन अधिकार दिनुभएको छ नि, तपाईँ र म त अधिकारी पनि हो नि त अधिकार गर्ने होइन। परमेश्वरप्रति हामी यो कुरामा धन्यवादी हुनुपर्छ, आफ्नै स्वरूपमा बनाउनु भयो, कति धेरै माया गर्नुहुन्छ उहाँले हामीलाई होइन। आज चाहिँ म तपाईँको निम्ति दाउदको बारेमा एकदमै महत्वपूर्ण कुरा राख्दैछु। दाउद एउटा भेडा गोठाला थिए, परमेश्वरले उनीलाई राजा बनाउनु भयो। सम्भव छ त एउटा भेडा गोठालो राजा बन्न? परमेश्वरमा सम्भव छ। अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट हो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बोलावट र दर्शन, प्रस्तोता कुमारको साथमा। जय मसीह।

दाऊद कस्तो व्यक्ति तपाईँको निम्ति निकै नै महत्वपूर्ण कुरा राख्दैछु। दाऊद स्त्रीका आठजना छोरा मध्ये सबैभन्दा कान्छा थिए। पहिलो सामुएल 16:10-12 इजरायलीहरूको पहिलो राजा साउलले परमेश्वरको डर मान्नुभन्दा पनि मानिसहरूको डर मानेर उनीहरूलाई खुशी पार्न खोजेका कारण उनलाई परमेश्वरले त्याग्नु भएको थियो र उहाँले उनको सट्टामा दाऊदलाई उनीहरूको राजाको रूपमा छान्नुहुँदा दाऊद राता राता गाला र चम्किला आँखा भएका सुन्दर युवक थिए। उनको उमेरबारे उल्लेख नगरिएको भए तापनि बाइबलका विद्वानहरूले उनको उमेर झण्डै 15-17 वर्षको थियो भनेर अड्कल गरेका छन्। आजका युवा युवतीले दाऊदको जीवनबाट सिक्न सक्ने धेरै कुराहरू छन् किनकि दाऊदमा निम्न गुणहरू थिए जो धेरै मानिसहरूमा छैन। दाऊद एक आज्ञाकारी थिए, उनी आज्ञाकारी छोरा हुन् र हामी आज्ञाकारी हुनुपर्छ। पहिलो सामुएल 17:17-20 दाऊद एक आज्ञाकारी छोराको रूपमा देखेका छन् किनकि उनले आफ्नो बुवाको आज्ञा पालन गर्थे। त्यस बेला दाऊद साउलको छाउनी र बेथलेममा आफ्नो पिताको भेडाको हेरचाह गर्नलाई आउने जाने गर्थे। एक दिन इसैले आफ्नो छोरा दाऊदलाई भने, तिम्रो दाजुहरूको लागि यो 5 पाथी चिउरा र यी 10 वटा रोटी लिएर चाँडो तिनीहरूको छाउनीमा जाऊ। यी 10 वटा पानी र चाहिँ तिमीले निम्ति लैजाऊ। तिम्रो दाजुहरू कुशलै छन् कि छैनन् हेरेर तिनीहरूबाट केही आश्वासन लिएर आऊ अथवा केही खबर लिएर आऊ। तिनीहरू साउल र इजरायलका सबै मानिसहरूसित एलाहाको बेसीमा पालिस्टीहरूको विरूद्धमा युद्ध गर्दैछन्। भोलिपल्ट बिहानै भेडाहरू कसैको हेरचाहमा छोडेर इसैले अराएअनुसार दाऊद आफ्नो काममा हिँडे। सेना युद्ध ध्वनि लगाउँदै आफ्ना स्थान लिइरहेको बेलामा तिनीहरू छाउनीमा बसे। पहिलो सामेल 17:17-20 हामी पाउन सक्छौ र दाऊद एक वीर योद्धा पनि थिए। दाऊद एक वीर योद्धा थिए र सिंह अनि भालुहरूलाई हतियार बिना नै हातले समातेर कुटी कुटी मार्थे। उनका दाजुहरू पालिस्तीहरूको विरूद्ध युद्धमा थिए तर गोलियतले परमप्रभुको नामको अपमान गरेको थियो अनि इजरायली सेनाले त्यसको मुकाबिला गर्न सकिरहेको थिएन। त्यसरी कोही बेखत नेलले परमेश्वरको विरोध गरेर उहाँको अपमान गरेको दाऊदले देख्न र सहन सकेनन्। उनी त आफ्नो बुवाको भेडा चराउने गोठाला मात्र थिए, सेनामा थिएनन्। आफ्ना दाजुहरूको हालखबर बुझ्न, खाना पुर्याउन मात्र आएका थिए।

दाउद परमेश्वरमा भरोसा गर्ने युवा थिए। उनी वीर योद्धा भएर पनि दाउदले परमेश्वरमा भरोसा गर्थे र भन्थे, सिंह र भालुदेखि बचाउनुहुने परमेश्वरले यस पलिस्थीको हातदेखि पनि मलाई बचाउनुहुनेछ। परमेश्वरमा भरोसा गरेर उनले भन्थे, तँ त मसँग लड्न तरबार, भाला र बसा लिएर आएको छस्, तर म तसँग लड्न तैले विरोध गरेको इजरायलका फौजहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुको नाउँमा आएको छु। आजको दिन परमप्रभुले तलाई मेरा हातमा सुम्पिदिनुहुनेछ र म तलाई मारेर तेरो टाउको काट्नेछु। आज पालिस्तीहरूको लास आकाशका चरा र जमिनका जनावरहरूलाई खुवाउनेछु र इजरायलमा एउटा परमेश्वर हुनुहुँदो रहेछ भनी सारा संसारले थाहा पाउनेछ। यहाँ भेला भएका सबैले जान्नेछन् कि परमप्रभुले न त तरबार न त भालाद्वारा बचाउनुहुन्छ, किनभने लडाई परमप्रभुको हो र उहाँले तिनीहरू सबैलाई हाम्रो हातमा सुम्पिदिनुहुनेछ। पहिलो सामेल 17:45-47। जब राजा साउलले दाउदको आँट बारे सुने, तब उनले आफ्नो लभेदा दाउदलाई लगाइदिए र झिलमिल र आकाशको टोप पनि लगाइदिए, तर उनलाई त्यस्तो लगाउने बानी थिएन। त्यसैले उनले ती सबै फुकाले, बरु खोलाको पाँचवटा चिल्ला चिल्ला ढुङ्गा टिपेर झोलामा हाले अनि आफ्नो लाठो लिएर लड्न गए। आफ्नो बलमा भन्दा बढी दाउदले परमप्रभुमा भरोसा गर्थे र भन्थे, सिंह र भालुदेखि बचाउनुहुने परमप्रभुले यस पालिस्तीहरूको हातबाट पनि मलाई बचाउनुहुनेछ। पहिलो सामेल 17:37। तिनै दाउदले यसो भने, कोही रथहरूमा र कोही घोडाहरूमा भरोसा गर्छन्, तर हामी त परमप्रभु हाम्रो परमेश्वरमा नै उहाँको भरोसा गर्छौं। जब त्यो पालिस्ती तिनी भएतिर बढ्न लाग्यो, तब दाउद त्यससँग लड्नलाई तुरन्तै अघि कुदेर गए। तिनले आफ्नो हात झोलामा हालेर एउटा ढुङ्गा निकाले र गुहेत्रोमा राखेर त्यस पालिस्तीको निधारमा हाने। त्यो ढुङ्गा त्यस पालिस्तीको गोलियतको निधारमा गाडियो र त्यो घोप्टो परेर भुइँमा लड्यो। यसरी दाउद आफ्नो गुहेत्रो र ढुङ्गाको प्रयोगले विजय भए। आफूसित तरबार भएर पनि तिनले गोलियतलाई हिर्काएर लडाए र मारे। तिनी कुदेर त्यस पालिस्ती लडेको ठाउँमा गए र छेउमा खड़ा भए, अनि तिनले त्यसैको तरबार म्यानबाट थुतेर त्यसलाई खत्तम गरेर त्यसको टाउको काटिदिए। तब पालिस्तीहरूले आफ्नो वीर पुरूष मारिएको देखे, तब उनीहरू फर्केर भागे। उनी हरेक कुरामा परमेश्वरमा भर पर्ने व्यक्ति थिए। एकपल्ट आफ्नै सेना पनि दाउदमाथि आइलागे, तर उनीहरूमाथि जाइलाग्नुको बदला उनले परमेश्वरमा भरोसा गरे। उनी त यति निर्धक्क थिए कि उनलाई दशौं हजार शत्रुसँग पनि डर

यो अर्थपूर्ण भजन पछि भने मैले आज निकै नै महत्वपूर्ण कुरा दाउदको बारेमा केही महत्वपूर्ण कुरा बताउँदैछु र अघि बताए दाउद परमेश्वरमा भरोसा राख्ने व्यक्ति थिए र अर्को महत्वपूर्ण कुरा दाउद इमानदारी पनि थिए। दाउद आफ्नो हृदयमा इमानदारीता भएका एक युवा थिए। उनको इमानदारीता नै उनलाई बचाउने छ भन्ने विश्वास गर्थे। राजा दाउदले उरियाकी पत्नीलाई आफ्नो पत्नी बनाएर गल्ती गरे पनि पश्चाताप गरे अनि भजन 51 लेखे र योआबेक उनले अरू कुनै पनि पाप गरेनन्, अरू यो बाहेक अरू उनले कुनै पनि पाप गरेनन्, अरू मानिसले पाप लुकाउँछन् तर उनले चाहिँ लुकाएनन्, बरु यसरी पश्चाताप गरे, तपाईँको विरूद्धमा केवल तपाईँको विरूद्धमा मैले पाप गरेको छु र तपाईँको दृष्टिमा जे खराब छ त्यही गरेको छु। दाउदको बारेमा परमेश्वर आफैले भन्नुभयो, हृदयको इमानदारीता र सोझोपनमा दाउद हिँडे। दाउद आफैले पनि आफ्नो इमानदारीता र सोझोपनको घोषणा गर्छन्, मेरो इमानदारीता र सोझोपनले मलाई बचाउँछ। उनी आफ्नो बारेमा यसरी घोषणा गर्न सक्छन् कि परमप्रभु म निर्दोष छु भनी प्रमाणित गरिदिनुहोस्, किनकि मैले निर्दोष जीवन बिताएको छु, कति पनि नटक मगाइकन मैले परमप्रभुमा भरोसा राखेको छु, मलाई जाँच्नुहोस् हे परमप्रभु र मेरो पारख गर्नुहोस्, मेरो हृदय जाँच्नुहोस्, किनकि तपाईँको प्रेम जहिले पनि मेरो सामुन्ने छ र तपाईँकै सत्यतामा म निरन्तर चल्छु। उहाँले आफ्नो दास दाउदलाई चुन्नुभयो र तिनलाई भेडाहरूको गोठबाट लिनुभयो। भेडाहरूको रखवाली गर्ने कामबाट उहाँले दाउदलाई याकुबका सन्तान र आफ्नो उत्तराधिकारी इजरायलको गोठालो हुनलाई चुन्नुभयो। दाउदले हृदयको इमानदारीताको साथ तिनीहरूलाई चराए अनि निपुण हातले तिनीहरूको नेतृत्व गरे। दाउद एक वर्षभन्दा पनि बढ़ी बसेका थिए। उनले दाउदमा एउटै पनि दोष भेटाएनन्। यिनी इजरायलका राजा साउलका सेवक दाउद हुन् जो मसँग एक वर्षभन्दा ज्यादै रहेका छन्। तिनी मतर्फ लागेदेखि यसो मैले कुनै किसिमको दोष तिनमा भेटाएको छैन। उनले फेरि भने, जीवित परमप्रभुको नाउँमा म भन्दछु कि तिमी सोझा मानिस हौ र मेरो सेनामा तिम्रो सेवाले म सन्तुष्ट छु। तिमी मसँग आएदेखि यसो मैले तिमीमा कुनै दोष भेटाएको छैन। उनी आफ्नो जवानीमा गरेका पापबारे परमेश्वरसँग क्षमा माग्छन्। मेरो जवानीका पापहरू र मेरा अपराधहरू स्मरण गर्नुहोस्।

परमेश्वरको अभिषिक्त जनमाथि हात नउठाउने युवा, एउटा कस्तो अचम्मको कुरा। उनी शक्तिशाली हुँदा पनि कोसँग लड्ने कोसँग नलड्ने भन्ने एउटा ज्ञान चाहिँ दाउदमा थियो। अभिषिक्त जनलाई उसले हात उठाएन। दाउदलाई आफ्नो सत्तामा राजा बनाएकोमा राजा साउल साह्रै रिसाएका थिए र भेटाएमा उनले दाउदलाई मारि पनि हाल्थे। त्यसैले उनी 3,000 सेना लिएर दाउदलाई खोज्न हिँडेका थिए। दाउद र उनका सेनाहरू बसेको एनगदी गुफामा आएर साउल बस्दै गर्दा दाउदका सेनाले भने, दिन यही हो कि परमप्रभुले हजुरको शत्रुलाई हजुरको हातमा सुम्पिदिनु भएको छ, हजुरलाई जे इच्छा लाग्छ सो गर्न सक्नुहुन्छ। तर दाउदले आफ्नो मालिक साउल अभिषिक्त जन भएकोले उनीमाथि हात नउठाउने तर उनलाई चेतावनी चाहिँ दिने विचार गरे, किनकि लेखिएको छ, मेरो अभिषेक भएकालाई नछौ र मेरो भविष्य वक्तालाई केही हानि नगर। दाउदले त आफूलाई सानो सम्झे अनि आफूलाई मरेको कुकुर र उफ्या पो सम्झे। दाउदको यस प्रकारको गुण देख्दा साउलले घोप्टो परी दाउदलाई दण्ड गरे। दाउदले दाउदलाई रुँदै यसरी भने, तिमी म भन्दा धर्मी मानिस रहेछौ, तिमीले म प्रति असल व्यवहार देखायौ, मैले चाहिँ तिमी प्रति खराब व्यवहार देखाए। कसैले पनि आफ्नो शत्रुलाई कुशल साथ जान दिँदैन। दाउद इमान्दार र सिधा भएकाले उनको पालामा इजरायलले उन्नति गर्नेछ भनेर साउलले भविष्यवाणी समेत गरे। दाउद र उनका सेनाहरूले साउल र उनका 3,000 सेनाहरू मस्त सुतिरहेका भेटाए। दाउदको सेनाहरूले साउलकै भालाले घोचेर साउललाई मार्ने सल्लाह दिए, तर दाउदले परमप्रभुको अभिषिक्त जनमाथि हात नउठाउने निर्णय गरे र साउलको भाला चाहिँ लिएर गए र उनले साउलबाट पछि आशिष पाए। दाउदलाई परमेश्वर आफैले रुचाउनु भएको मानिस भनेर पहिलो सामेल 13:14 र प्रेरित 13:22 उल्लेख गरिएको छ। परमप्रभु आफैले रुचाउनु भएको एकजना मानिस खोज्नु भएको छ र तिनलाई नै आफ्नो प्रजाका मानिस हुनलाई नियुक्त गर्नुभएको छ। पहिलो सामेल 13:14 दाउदलाई यस्तो मानिस पाउनुभयो, उनी परमेश्वरकै उपस्थितिमा बस्न चाहन्थे र यसरी भन्थे, एउटै कुरा म परमप्रभुसँग माग्छु, मैले रोजेको यही हो कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊ र उहाँको सुन्दरतालाई हेरिरहन पाऊ र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकौं। एउटा यस्तो परिस्थिति आयो जब उनले 3 स्थिति मध्ये एउटा रोज्नु पर्यो, देशका 3 अनिकाल, 3 शत्रुबाट खेदिनु, 3 रूढी पर्नु। उनी मानिसको हातमा होइन तर परमेश्वरको हातमा पर्न चाहे। बरु देशमा 3 रूढी नै आओस् भन्ने अनि त्यही नै भयो। उनी मानिसको हातमा होइन तर परमेश्वरको हातमा पर्न चाहन्थे। म त साह्रै संकटमा परेको छु, हामीलाई परमप्रभुको हातमा पर्नु नै बेस होला, किनभने उहाँको करूणा महान छ, तर मलाई मानिसहरूको हातमा पर्नु नपरोस्, किनकि उहाँ करूणामय हुनुहुन्छ। उनी भन्थे, किनकि उहाँको क्रोध छेडभरिको मात्र हुन्छ तर उहाँको निगाह आजसम्म रहन्छ।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र मैले निकै नै महत्वपूर्ण कुरा राखेँ दाउदको बारेमा. दाउद कस्तो थिए, उनी कस्तो व्यक्ति थिए. परमेश्वरले जसरी इसाईको छोरो दाउदलाई एउटा इजरायलको राजा बनाउनुभयो त्यो साधारण कुराहरू थिएन, किनभने दाउदमा पनि त्यो प्रकारका गुणहरू थिए. उनीमा त्यो स्वर्गीय गुणले परिपूर्ण व्यक्ति हुनुहुन्थ्यो दाउद. त्यो भएर त परमेश्वरले त्यो स्थानमा पुर्याउनुभयो. र श्रोता यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद. र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु. धन्यवाद. जय मसीह. नमस्कार.

0: के भयो? के को हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव?
1: हो त, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।

0: विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आचेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आचेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आचेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
2: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म सुन्न नभुल्नुहोला।
3: अब प्रस्तुत छ कार्यक्रम आदम इव।
4: नमस्ते, गुड न्युज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण प्यारा श्रोता मित्रमा आज कार्यक्रम आदमी लिएर फेरि पनि आएको छु। बिहिबार हामी 12 देखि 1 बजीसम्म कार्यक्रममा आउने गर्छौं। श्रोता, मिठा मिठा गीत संगीतको साथमा वैवाहिक सम्बन्धका कुराहरू गर्ने कार्यक्रम हो यो। विवाह कस्तो हुनुपर्छ, विवाह अगावैका हाम्रा तरिकाहरू के हुनुपर्छ, विवाह पश्चातका जीवन जिउने तरिकाहरू, सबै कुराहरू बाइबलमा रहेर कुराकानी गर्ने गर्छौं र आज भने विविध कुराकानी नै रहनेछन्। विवाह सम्बन्धी र आधिकारिकता हरेक कुराहरू पनि हामी गर्नेछौं भन्दै कार्यक्रमको शुरूआतमा निकै नै मिठो गीत सुनाउँछौं।

आगामी र कार्यक्रम आगामीमा हामीले कृष्ण बोलको भजन सुनिरहेका थियौं र विवाह सम्बन्धी भजन नभए पनि सबै भजन नै हामी सुन्ने गर्छौं किनभने सबै कुराहरू चाहिँ परमेश्वरको वचनबाट निकालिएको हो र हामी विवाहको कुराकानी गर्नुपर्दाखेरि विविध कुराकानी पनि आज हामी गर्छौं नै पक्कै पनि बाइबलले चाहिँ हामीलाई विवाह सम्बन्धी कस्तो किसिमका कुराहरू गर्दछ भन्ने कुरा हामीले गर्नुपर्दाखेरि चाहिँ बाइबलमा विवाहका कति पदहरू पनि हामी देख्छौं होइन र विवाह चाहिँ के हो भनेर बाइबलले भन्छ भने यो चाहिँ मानिसले बनाएको सम्बन्ध होइन यो चाहिँ परमेश्वरले बनाउनु भएको सम्बन्ध अनि परमेश्वरले गर्नुभएको करार भनेर हामी बुझ्छौं र एफिसीको पुस्तकले पनि विशेष गरी हामीलाई भन्दछ पतिले पत्नीलाई प्रेम गर्ने र पतिले पत्नीले पतिलाई आदर गर्ने भन्ने कुराहरू हामीले थाहा पाउँछौ र यो चाहिँ प्रेम प्रतिज्ञा र पति पत्नी बीचको सम्बन्धलाई हामी बुझ्छौं किनभने शारीरिक विवाह संसारमा जति किसिमका विवाहहरू हुन्छन् त्यो विवाहभन्दा अलिकति फरक विवाह नै हामीले गर्छौं र विवाहमा रहिरहनको लागि सजिलो भने पक्कै छैन सम्बन्धलाई कायम राख्नको लागि सदा हामी पवित्र विवाह भनेर गर्ने गर्छौँ जहिले पनि यो कुरालाई उठाउन चाहन्छु किनभने परमेश्वरका जनहरू पवित्र हुनुपर्छ व्यभिचारमा फस्नु हुँदैन अनज्ञाकारितामा भङ्ग हुनु हुँदैन भन्ने कुराहरू हामीले जान्नै पर्छ किनभने हामीले विवाह गरिरहेका हुन्छौँ अनि ब्यानरहरू टाँसिएको हुन्छ पवित्र विवाह भनेर वचनहरू लेखिएको हुन्छ साँच्चै त्यो विवाह पवित्र छ त भन्ने प्रश्न पक्कै पनि आउनुपर्छ अब हामी नयाँ हुनुपर्छ परिवर्तन हुनुपर्छ विलापको पुस्तकले भन्दछ नयाँ मनको भएर जिउनु भनेर भनिन्छ हामी कार्यक्रम आधारमा किन यस्ता कुरा गर्छौँ भन्दाखेरि चाहिँ कति अवस्थामा हामी लडिरहेका हुन्छौँ विश्वासमा कमजोर भइरहेका हुन्छौँ हामीलाई उत्साहको खाँचो पर्छ पारिवारिक जीवनमा आएका तनावहरू अनि उतार चढ़ावदेखि लिएर हरेक किसिमका बाधाका कुराहरूले गर्दाखेरि बेमेलहरू आउने गर्दछ अनि परिवारमा चाहिँ अशान्त भइरहेको हुन्छ जसले परमेश्वरको महिमामा बाधा गर्दछ अनि त्यसैले गर्दा हामीले यसको सोल्युसन छिटै खोजेनौँ भने चाहिँ यसको नतिजा राम्रो नहुन सक्छ किनभने आज धेरै मानिसहरू वैवाहिक सम्बन्धलाई तोडेर पारपाचुके गर्न पनि तयार हुन सक्छन् सानोतिना कुराहरूले गर्दाखेरि धेरै ठूलो विषय हामी देख्दैनौँ कहिलेकाहीँ पति पत्नी छोटाराम गर्नको निम्ति अदालतहरूमा एप्लाई गरेको हुन्छ हामीले राम्ररी ती केसेसहरूलाई केलाउने भनेदेखि त्यति ठूलो इस्यु पनि देख्दैनौँ सानो इस्युले नै अनि मलाई कस्तो लाग्छ भने याकुबको पुस्तकले भन्दछ जिब्रोबाट बोलिएको वचन पनि त्यस्तै हो जस्तै सानो झिल्कोले बन्नै सुहा पारे जस्तो जिब्रोबाट बोलिएका कुराहरूले चाहिँ ठूल्ठूलो पापको परिणामहरू ल्याउन सक्छ त्यसैले सायद त्यो इस्युलाई हामीले त्यसको सोर्स पत्ता लगाउँदै जाँदाखेरि चाहिँ पत्नीले बोल्नुभएको एउटा खराब वचन पतिले बोलेको एउटा खराब वचनबाट नै डिभोर्ससम्म पुग्दाखेरि कहिले कहीँ हाँसो पनि लाग्दछ हामीलाई होइन यस्तो नहुनुपर्ने हो तर यस्तो हुन्छ किनभने हामी मानिसौँ सानातिना कुरामा अल्झिरहने अनि झिना मसिना कुराहरूमा तिर चिन्ता लिएर नै मानिसहरू भएको हुनाले परमेश्वरले चाहिँ हामीलाई यो वचनहरू दिनुभएको हो हामीलाई साहस बल शक्ति पाउनको लागि परमेश्वरको वचन छ हामीसँग होइन र परमेश्वरै हामीसँग हुनुहुन्छ उहाँको शक्तिले हाम्रो जीवनमा काम गर्छ भनेपछि हामी किन निराश हुने हामीलाई पति पत्नी बनाउने पनि परमेश्वर नै हुनुहुन्छ आज मानिसको इच्छाले यो पक्कै पनि भएको होइन आमा बुबाले त कस्तो किसिमको केटीसँग विवाह गरिदिन्छु केटोसँग विवाह गरिदिन्छु भन्ने चाहनाहरू होला हाम्रो आफ्नै स्वयंको चाहना पनि विभिन्न प्रकारको होला तर विवाह गर्ने बेलामा अर्कै हुँदछ त्यो के भन्दाखेरि यो चाहिँ सबै कुरा माथिबाट नै भएको हुनाले जो परमेश्वरसँग डराउँछ त्यो व्यक्तिको निम्ति परमेश्वरले नै जोडी खोजिदिनुहुन्छ र परमेश्वरको वचनले हामीलाई दुई भन्दा एक भन्दा दुई असल हो किनकि एकले अर्कालाई सहायता गर्न सक्छ भनेर पनि भनिएको छ हामीलाई हितोपदेशको पुस्तकमा र यो कुरा भन्दै गर्दाखेरि चाहिँ परमेश्वरले आदमलाई एक्लो देखेर नै सहाराको लागि बनाउनु भएको हवालाई भन्ने कुरा हामीले बुझ्छौं र श्रीमती चाहिँ शरीरबाट निस्किएको हुनाले धेरै प्रेम गर्नुपर्छ भनेर भनिएको छ करङबाट निकालिएको
भनेर चाहिँ हामीलाई बाइबलले भन्दछ। हामी यो कुरा विश्वास पनि गर्छौँ किनभने हामी परमेश्वरको वचनलाई हुबहु विश्वास गर्ने व्यक्तिहरू हौ, परमेश्वरलाई नदेखेका परमेश्वरलाई विश्वास गर्ने हिब्रू 11:1 अनुसार। त्यसैले हामीले परमेश्वरले लेख्नुभएका हरेक उत्पत्तिदेखि प्रकाशको पुस्तकलाई नकार्न सक्दैनौ। यो सबै कुरा चाहिँ परमेश्वरले गर्नुभएको अनि स्त्री जातिलाई पनि करङबाट बनाउनु भयो। कति व्यक्तिहरूले भन्लान् करङबाट पनि मानिस बन्छ, तर परमेश्वरको निम्ति असम्भव केही पनि छैन। मानिसमा असम्भव भएका कुराहरू परमेश्वरमा सम्भव हुन्छन्। त्यसैले श्रोता, सानातिना कुराले पनि हाम्रो जीवन तहस नहस पार्छ अनि सानातिना उत्साहले पनि हाम्रो जीवन कहाँ पुग्छ, आशिषित हुन्छ होइन। त्यसैले गर्दा आशिषित भनौँ, पोजिटिभ कुराहरू सोचेर है, परिवारमा तनाव कसलाई हुँदैन, झैँ झगडाहरू आउन सक्छन् अनि अभावहरू हुनसक्छ, रोग बिमारहरू आउन सक्छ। म एउटा कुरा चाहिँ जहिले पनि भन्ने गर्छु, सोच्ने गर्छु आफै पनि, कति विवाहहरूमा एटेन्ड हुँदाखेरि त्यो विवाहमा चाहिँ करारहरू बाँधिएको हुन्छ अनि करार अनुसारको जीवन मानिसको नदेख्दाखेरि असाध्यै अचम्म लागेर आउँछ होइन। हुन त मेरो आफ्नै पनि नहोला त्यो, त्यस्तो जीवन गाह्रो छ त्यो जीवन जिउनु। त्यसैले गर्दा हामी जे बोल्छौँ त्यो गर्नु चाहिँ परमेश्वरले मन पराउने व्यक्ति बन्ने महत्वपूर्ण तरिका हो। र हामीलाई करार जसरी बाँधिएको छ, दुःखमा सुखमा पनि म साथ दिन सक्छु, रोगमा बिमारमा। जस्तै यो भनिरहँदाखेरि कति व्यक्तिहरूले चाहिँ श्रीमानलाई अपाङ्गताको रोग लाग्यो भने अनि ओछ्यानमै स्याहार्नुपर्ने त्यस्ता किसिमका रोगहरू, स्ट्रोक भयो अथवा लङ टर्मसम्म चाहिँ हामीले उसलाई स्याहार सुसार गर्नु पर्यो भने छोडेर हिँडिदिने होइन, मानिसको दिक्क पनि लाग्ला, तर पनि यो बन्धनलाई हामीले विचार गर्नुपर्छ। परमेश्वरले सायद उसलाई स्याहार सुसार गर्नको निम्ति नै यो जोडी दिनुभएको होला भनेर हामीले त्यो मान्नु पर्यो नि त होइन। त्यसैले गर्दा राम्रो हुँदाखेरि हामी प्रेम गर्छौँ, जब पुरानो हुन्छ, जब थोत्रो हुन्छ, जब रूपहरू हराउँछ अनि हामी प्रेम गर्न छोड्छौँ, त्यो होइन। परमेश्वरले त्यस्तो व्यक्ति चाहनुभएको होइन, त्यस्तो जोडी चाहनुभएको होइन। हामी साँच्ची नै परमेश्वरका जनहरूले गरिएको विवाह चाहिँ स्वर्गीय जोडी हौ। श्रोता, स्वर्गको निम्ति काम गर्ने मानिसहरू भएको हुनाले हामी साधारण मानिस चाहिँ पक्कै पनि होइनौँ, हामी एक्स्ट्रा अर्डिनरी नै हौ भन्ने हो भने। तर कतिजनाले आफ्नो जीवनलाई हल्का लिनुहुन्छ होला, तर तपाईँको विवाह मण्डलीमा भयो होस् अथवा जहाँ भए पनि तपाईँले बाँध्नुभएको करार चाहिँ महत्वपूर्ण छ। त्यतिखेर धेरै मानिसहरूको गवाहीमा तपाईँको विवाह भएको थियो। एक त संसारले देख्दाखेरि पनि तपाईँको वैवाहिक सम्बन्ध जोडिएको छ होइन, अनि तपाईँले के कुराहरू गर्नुभएको थियो, त्यो प्रणहरू गर्नुभएको थियो, त्यो पूरा गर्नुपर्छ नै। अनि अर्को महान कुरा चाहिँ परमेश्वरले चलाउनु भएको हुनुहुन्छ। त्यसैले गर्दाखेरि चाहिँ हाम्रो आज्ञाकारिता कहिले पनि भङ्ग हुनुहुँदैन र जीवन ठ्याक्कै त्यस्तो चल्न नसके पनि जस्तो अवस्थामा पनि एकले अर्कालाई सहेर जीवन बिताइरहेका जोडीहरू पनि हामीले प्रशस्तै देख्छौँ। त्यस्ता जोडीहरूलाई हेरेर हामीले उदाहरणीय बन्नुपर्छ, उदाहरणहरू हेरेर जिउने कोसिस गर्नुपर्छ, थाकेर पछाडि हट्नु हुँदैन। मेरो श्रीमान पहिले त यस्तो हो, श्रीमती पहिले त यस्तो हो, अहिले यस्तो छिन् भनेर कम्प्लेनहरू पनि नगरौं, किनभने हामी चाहिँ यो संसारको लागि भन्दाखेरि पनि आउनेवाला युगको लागि जिइरहेका मानिस हौ। आखिरी आफ्नो पत्नीलाई छोडेर अर्की विवाह गर्दाखेरि पनि त हुने त केही पनि होइन, हाम्रो जीवनमा एउटा ठूलो जादु नै हुने त होइन। त्यसैले गर्दा परमेश्वरले जसरी एकबाट अर्को विवाह गर्ने अनुमति दिनुभएको छैन, त्यसरी नै हामीले रमाउन सिक्नुपर्छ। किनभने म त के भन्छु भने, जसले परमेश्वरको वचनलाई मृत्यु पछिको जीवनको शुरूआत हो भनेर बुझ्दछ, त्यो व्यक्तिले आज जस्तो परमेश्वरले दिनुभयो त्यसैमा सन्तुष्ट रहन जान्दछ। त्यसैले अहिले हामी सक्षम छौँ, हाम्रो शारीरिक अवस्था बिग्रन सक्छ, श्रीमानले श्रीमतीलाई जहिले पनि प्रेम गर्नुपर्छ होइन, एक्लै अर्कालाई। अनि यसरी नै हामी अगाडि बढ्यौं भनेदेखि हामीलाई न समाजले केही गर्न सक्छ, न हाम्रा शत्रुहरूले हाम्रो सम्बन्धलाई तोड्न सक्छ होइन। हामी नै बलियो छौं भने एकदमै अगाडि असल तरिकाले बढ्न सक्छौं, परमेश्वरलाई महिमा दिन सक्छौं। कति स्त्री जातिहरूले भन्नुभएको छ, जसले परमेश्वरलाई चिन्नु भएको छैन, मैले उनीहरूको मुखबाट पनि भर्खरै पनि के सुनेको छु भनेदेखि, श्रीमान चाहे जस्तो अवस्था भए पनि श्रीमानको बानी अनि आनी बानी चाहिँ अलिकति खराबै भए पनि श्रीमान भए जस्तो चाहिँ हुँदैन श्रीमतीलाई, उहाँ चाहिँ एउटा संरक्षण हो भनेर भन्ने गर्नुहुन्छ होइन। श्रीमान भयो भनेदेखि चाहिँ हाम्रो शिर हो,
हामीलाई एक किसिमको साहस आउँदछ, बिग्रिएको श्रीमान नै किन नहोस् भन्ने कति स्त्रीहरूले भन्ने गर्छन्। तर सबै श्रीमानहरू त्यस्तो हुँदैनन् अनि सबै श्रीमतीहरू पनि त्यस्तो हुँदैनन्। तर साँच्चै नै परमेश्वरले एउटा संरक्षकको रूपमा मान दिनुभएको, पत्नीलाई त्यस्तै तरिकाले स्त्री जातिलाई बनाउनु भएको छ, पुरूषलाई पहिले सृष्टि गर्नुभएको, पुरूष अलिकति स्त्रीको अनुपातमा होइन कम्पेरिटिभली कुरा गर्नुपर्दाखेरि चाहिँ अलिकति बलियो, पुरूषले गर्ने काम कति कामहरू चाहिँ स्त्रीले गर्न सक्नुहुन्न जस्तो मलाई लाग्छ, किनभने त्यो शारीरिक अवस्थामा चाहिँ होइन, बौद्धिक क्षेत्रमा त धेरै अगाडि हुनुहुन्छ होला पक्कै पनि, तर जुन शक्तिको लागि, शारीरिक शक्तिको लागि चाहिँ परमेश्वरले अलिकति बढ्ती बनाउनु भएको हो। त्यसैले ममा बल छ, शक्ति छ भन्दैमा हामीले कसैलाई आफूभन्दा तल राख्न सक्दैनौँ। प्रेम गर्नुपर्छ, आफूभन्दा मुनिकालाई प्रेम गर्ने, आफूभन्दा माथिकालाई आदर गर्ने भन्ने त परमेश्वरको वचनले सिकाउँछ नै। र आज मैले कार्यक्रममा यस्ता कुराहरू किन ल्याएँ भन्दाखेरि चाहिँ कहिलेकाहीँ हामीलाई सानो सल्लाहले पनि हाम्रो जीवनमा एउटा नयाँ मोडहरू आउन सक्छ होइन, नयाँ बाटोहरू अन्यलमा बसिरहेको बेला अल्टरनेटिभ नै छैन, कसो गर्ने, अब यहाँबाट उता विकल्प नभएको बाटो कसरी हिँड्ने भन्नेको समयमा पनि कहिलेकाहीँ हामीले बोलेका कुराहरूले पनि तपाईँको जीवनमा काम गर्न सक्छ। कार्यक्रममा आदमी माया देखेर एउटा निकै नै मिठो गीत राख्छु, सामसावले गाउनु भएको छ, ख्रिष्टलाई बोकी जीवनमा हामी यस्तो नहुँदा

कार्यक्रममा आगामीमा हामीले शान साहको आवाजमा ख्रिष्टलाई भोकी जीवनमा सुन्यौं। श्रोता मित्र, आज मैले किन यो भजन सुनाएँ भन्दाखेरि येशु ख्रिष्ट मण्डलीको शिर भनेर एउटा पतिको रूपमा हेर्नु भएको छ मण्डलीलाई, होइन। एक दिन म आउनेछु अनि विवाहको भोज हुनेछ, तिमीहरू तयार रह्यो भनेदेखि म योग्य दुलही खोज्दैछु भनेर पनि भन्नुभएको छ। त्यसैले मण्डलीहरू तयार भइरहेका छन्। अन्तको समय आइरहेको छ, प्रभु आकाशमा देखा पर्ने बेला भइरहेको छ बाइबलले भने अनुसार, अनि दुलहाको रूपमा म आउँछु पनि भन्नुभएको छ। त्यसैले मण्डलीको शिर ख्रिष्ट हुनुहुन्छ, पत्नीको शिर पति भए चाहिँ मण्डलीको शिर चाहिँ ख्रिष्ट हुनुहुन्छ। मण्डलीको शिर आउने बेलाको लागि तयारी विशेष कुरा त्यही हो। हामीले संसारमा आज्ञाकारी जीवन जिएर मात्रै भन्दा पनि त्यो जियाईले चाहिँ हामीलाई कहाँ डोर्याउँछ भन्दा प्रभुको आगमनमा, होइन। हामी पति पत्नी मिलेर परमेश्वरको महिमा गर्दै गर्दाखेरि अन्त त यसको डेस्टिनेसन अथवा लक्ष्य चाहिँ के हो त भन्दाखेरि चाहिँ प्रभु आउनु हुँदाखेरि उहाँलाई पर्खिएर उहाँसँगै जाने हाम्रो लक्ष्य हो नि त। त्यसैले गर्दा एक्लो हुँदा जसरी हामीले परमेश्वरलाई महिमा दिन्थ्यौं, अब डबल भएर अथवा दुईजना संयुक्त भएर चाहिँ प्रार्थना गर्ने समय आएको छ। अनि प्रभुलाई शिर बनाएर मण्डलीहरूले पनि तयार हुने बेला आएको छ, किनभने आज कति मण्डलीहरू चाहिँ अनाज्ञाकारितामा लडिरहेको पनि पाउँछौ हामी। पावलले त्यसैले गर्दा कोरिन्थीको मण्डलीलाई पत्र पनि पठाउनु भयो, तिमीहरूको आचरण सुध्रिनुपर्छ, आज्ञाकारी हुनुपर्छ, तिमीहरूको जीवनबाट व्यभिचारहरू हट्नुपर्छ, परमेश्वरलाई मनपर्ने कामहरू गर्नुपर्छ भनेर पावलले भन्नुभयो। यो चाहिँ सबै प्रभु आउनुको तयारी नै थियो, होइन। त्यतिखेरको मण्डलीहरूलाई पनि भने आज मण्डली ख्रिस्टको दुलही भनेर पर्खिनुपर्छ। यसले यो चाहिँ एउटा सिम्बोलिक रूपमा चाहिँ भन्दछ कि हामी पक्कै पनि ख्रिस्टका दुलहीहरू हौ। र पति पत्नीको कुरा गर्दै गर्दाखेरि अन्त त सबैभन्दा महान कुरा त यही नै हुन्छ, हामी एउटा पत्नीको रूपमा सिँगारिएको दुलही जस्तो भएर प्रभुलाई पर्खिने मानिसहरू हौ हामी। शरीरमा जब हामीले पति पत्नी बीचमा आएका तनावहरू हेर्छौं, होइन, आर्थिक कारणहरू हुनसक्छ, कहिलेकाहीँ सामाजिक कारणहरू हुनसक्छ, अनि समाजबाट बहिष्कृत भएको दम्पतिहरू पनि हामीले देखेका छौँ, अनि दम्पति जीवनमा खटपट आउनुको कारण चाहिँ कहिले लामो समयसँग रोग बिमार, अघि मैले भने रोग बिमारसँग लडिरहँदाखेरि विभिन्न किसिमका नेगेटिभ विचारहरू आउन सक्छ पति पत्नी बीचमा, र आर्थिक अभाव हुँदा घरमा पैसो छैन, खाना छैन, लगाउनु छैन, गाँसबास कपडाको राम्रो सन्तुलन नहुँदाखेरि पनि हाम्रो सम्बन्ध चाहिँ बिग्रन सक्छ। त्यसैले के शारीरिक अवस्था कमजोर भयो भने परमेश्वरसँगको सम्बन्ध हामी टुटाउने त होइन नि त। शारीरिक जीवन कमजोर भयो भने, शरीरमा हाम्रा अभावहरू भयो भने वैवाहिक जीवनलाई कमजोर बनाउने त त्यो पनि होइन नि त, होइन। वैवाहिक जीवन खानामा पिउनमा लगाउनमा मात्रै बनिएको होइन नि त, स्वर्गसम्म बनिएको करार भएको हुनाले हामीले त स्वर्गीय राज्यको निम्ति फाइट गरिरहेका छौं। त्यसैले यस्ता सातिना कुराहरूलाई हामीले वास्ता गर्नु हुँदैन, धीरज गर्नुपर्छ। कहिलेकाहीँ पति पत्नी बीचमा एकजना धैर्यता गर्ने, एकजना धैर्य गर्न नसक्ने व्यक्तित्वहरू पनि हामी हुन सक्छौं, र त्यसैले गर्दा धैर्यता चाहिँ हाम्रो जीवनलाई खाँचो पर्दछ। अधैर्य जब हुन्छौं नि अनि कामहरू सबै बिग्रन थाल्दछ। परमेश्वरको वचनले भन्दछ, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ, तिनीहरू गरूड झैं माथि माथि हुनेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्, तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:31 यो कसलाई भनिएको? त्यतिखेरको इजरायल जातिमा मात्रै नभएर तपाईँ र मेरो निम्ति पनि यो वचन हो। त्यसैले आज हामीले धीरज साथ प्रभुको बाटो हिँड्यौं भने हाम्रो सम्बन्धहरू राम्रो हुन सक्छ, पति पत्नी बीचको सम्बन्धहरू राम्रो हुँदै जान्छ, छोराछोरीसँग आमा बुवाको सम्बन्धहरू राम्रो हुँदै जान्छ, सबै कुरा मिल्दै जान्छ। त्यसको निम्ति चाहिँ भरोसा परमेश्वरमा गर्नु पर्यो, पति पत्नी एक मनको भएर प्रार्थनामा लागिरहनु पर्यो। नेपाली अनुवादमा आशा गर्नेहरू भनी अनुवाद गरिएको छ, तर प्राचीन हिब्रू भाषामा चाहिँ काभा भनेर प्रयोग गरिएको छ शब्दलाई, जसको अर्थ उत्सुकता साथ पर्खनेहरू, धैर्य गर्नेहरू, प्रतीक्षा गर्नेहरू भनी अनुवाद गरिएको छ। अरे, जीवनमा आइपरेका समस्याहरूको बीचमा एउटा उत्सुकता बोकेर उहाँमा पर्खनु भन्ने सबैभन्दा कठिन शब्द पनि हो। यो एउटा कठिन शब्द नै हो पर्खनु भनेको चाहिँ। इजरायलीहरू मिश्रमा 400 वर्ष दासको रूपमा
बस्नु पर्यो दासत्वबाट छुटकाराको निम्ति तिनीहरूले परमेश्वरसँग 400 वर्ष पर्खनु पर्यो। अलौकिक र आश्चर्यपूर्ण तरिकाले तिनीहरूले छुटकारा त पाए अनि प्रतिज्ञाको देशतिर यात्रा शुरू भयो। तिनीहरूको निम्ति प्रतिज्ञाको मुलुक 40 दिनको मात्र दूरी थियो, तर 400 वर्षको दासत्वबाट छुटेर आएका ती इजरायलीहरूले 40 दिन पनि धीरज गर्न सकेनन्। 40 दिनको यात्रामा थकित भएर तिनीहरूले परमेश्वरको विरूद्धमा गनगन गरे र परमेश्वरको सेवकलाई ढुङ्गाले हान्न समेत तयार भए। मूसा 10 आज्ञा लिन जाँदा तिनीहरू धैर्य गर्न सकेनन् र सुनको बाछा बनाएर पूजा गर्न लागे। जब मानिसहरूले मूसालाई पर्वतबाट ओर्लन भ्यालो गरेको देखे, तब तिनीहरू हारून कहाँ भेला भएर तिनलाई भन्न लागे, उठ्नुहोस्, हाम्रा अघि जानलाई देवताहरू बनाउनुहोस्, किनकि हामीलाई मिश्रबाट निकालेर ल्याउने मूसालाई के भयो हामी जान्दैनौ। प्रस्थान 32:1 यो चाहिँ के जनाउँछ भन्दाखेरि, आज प्रभुलाई पर्खने जातिहरू, प्रभुलाई एउटा दुलहीको रूपमा पर्खिरहने मानिसमा चाहिँ धैर्यता हुनुपर्छ, होइन, आशा त्यो हुनुपर्छ। इजरायलीहरूलाई भन्छौँ हामी, होइन, 40 वर्षको यात्रा, 40 दिनमा को यात्रा 40 वर्ष लाग्यो गनगनले गर्दा, तर हामी पनि कमका छैनौँ। अहिले हाम्रो जीवनलाई हेर्ने भने हामी हरेक कुरामा परमेश्वरलाई भरोसा नगरेर दुखित तुल्याएका नै हुन्छौँ पक्कै पनि। त्यसैले गर्दाखेरि इजरायलीहरू जस्तो नहुनको लागि नै यो उदाहरण हाम्रो लागि भएको हो। बाइबलमा जति पनि नकारात्मक सकारात्मक कुराहरू लेखिएको छ, लडाईँका कुराहरू लेखिएको छ, व्यभिचारका कुराहरू लेखिएको छ, पापका कुराहरू लेखिएको छ, किन भन्दाखेरि यो तिमीहरूले गर्नुपर्छ, यस्तै गरेर हिँड भनेर लेख्नु भएको होइन। परमेश्वरले यो चाहिँ यो उदाहरण दिएर चाहिँ ओहो यस्तो चाहिँ गर्नुहुन रहेछ, परमेश्वरले यस्तो गर्यो भनेदेखि चाहिँ हाम्रो जीवनमा क्रोधहरू आउन सक्छ। हामी चाहिँ असल बाटोमा हिँड्नु पर्दो रहेछ, हामीले लोभ गर्नुहुँदैन, धैर्य गर्नुपर्ने रहेछ, व्यभिचार गर्नु नहुने रहेछ, पापका कर्महरू गर्नु हुने रहेनछ भनेर चाहिँ लेखिएको हो। लडाईँका कुराहरू छन् कति अवस्थामा, त्यसैले गर्दाखेरि यी सबै कुराले चाहिँ हामीलाई ठूलो लेसन दिइरहेको छ जीवनमा। एक्लो जीवनमा होस्, वैवाहिक जीवनमा होस्, परमेश्वरको वचनले हामीलाई बल पक्कै दिन्छ नै। यतिखेर विवाहको गीत सुनाउँछु, अञ्जु पन्त र दानियल राईको आवाजमा निकै नै मिठो गीत छ।

हजुर, निकै अर्थपूर्ण भजन हामीले सुन्यौं, उत्साह पनि बढेको छ भजनले गर्दाखेरि। दानियल राई र अन्जु पन्तको आवाज मैले राखेको थिएँ श्रोता, र परमेश्वरको योजना पनि अचम्मको हुन्छ। परमेश्वरको योजनाले हामीलाई खुसी दिन्छ, आनन्द दिन्छ। म पनि कहिलेकाहीँ एक्लो भएर विवाह नगर्ने निर्णयमा पुग्ने व्यक्ति म पनि हो। म परमेश्वरको सेवा गर्छु, म विवाह गर्दिनँ भनेर बस्ने व्यक्ति म पनि हो, किनभने सानै उमेरदेखि मैले परमेश्वरप्रति झुकाव पाएको थिएँ मेरो फ्यामिलीहरूबाट। तर पछि गएर चाहिँ परमेश्वरको योजना महान हो। आज श्रीमती पाउनु भनेको मेरो लागि चाहिँ एकदम एउटा पारिवारिक प्रेम नै पाएको महसुस भइरहेको छ। तपाईँलाई पनि त्यस्तो भइरहेको, किनभने श्रीमती बिना श्रीमान बिना आज बाँच्नै नसक्ने हामी भएका छौं, किनभने परमेश्वरको योजना यो। तपाईँ एक्लै हुँदाखेरि दुखित हुनुहुन्छ, तपाईँ एक्लै हुँदा गाह्रो पर्ला भनेर परमेश्वरले यति धेरै हाम्रो वास्ता गर्नुभएको छ। त्यसैले नै आज तपाईँको असल पत्नी छ, तपाईँको असल पति छ। परमेश्वरको वचनले भन्छ, बाइबलले त विशेष गरी विवाहलाई पवित्र परमेश्वरद्वारा स्थापित सम्बन्ध भनेर नै वर्णन गर्छ। यसले केवल दुई व्यक्तिको सम्बन्ध मात्रै होइन तर एउटा जिउने आधार पनि हामीलाई सिकाउँछ, र परमेश्वरको योजनामा एकता भएर प्रतिज्ञामा अगाडि बढ्नु भन्ने कुरा पनि हामीलाई देखाउँदछ। तपाईँ यसो मनन गर्नुहोस् होइन, तपाईँको असल पत्नीलाई हेर्नुहोस्, खुसी हुनुहोस्, परमेश्वर तपाईँलाई धन्यवाद। पतिलाई हेर्नुहोस्, खुसी हुनुहोस्, धन्यवाद। कति असल पति दिनुभयो, कतिजनाका पतिहरू आज बेग्लै बाटो हिँडिरहेको, दुःख दिइरहेको, अप्ठ्यारो परिस्थितिहरू आइरहेको देख्छौ, तर तपाईँ कति आनन्दको परमेश्वर, आज मलाई आनन्द दिनुभएको छ। यस्तो तरिकाले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। हो, अप्ठ्यारो परिस्थितिहरू आउँछन् तर केही क्षणको लागि मात्रै आउँछन्। त्यसैले हामीले एक भन्दा दुई विवाह गर्ने अथवा विवाहलाई बेमेलतिर लाने कोसिस चाहिँ गर्नै हुँदैन कहिले पनि। त्यसैले गर्दा परमेश्वरको योजनालाई पूरा गर्ने हाम्रो काम हो। र मलाई त कस्तो लाग्छ भने पत्नी दिनुहुन्छ, पति दिनुहुन्छ, हामीलाई बाँच्न सजिलो होस् भनेर नै रहेछ होइन। हामीलाई विभिन्न किसिमको रोगहरू लाग्छ अहिले, हामीले थाइरोइड प्रेसर सुगरका औषधिहरू प्राय प्राय मानिसहरूले खाइरहेका हुन्छन्, अनि त्यो खाएन भनेदेखि जीवन जिउन गाह्रो हुन्छ। त्यस्तै पति पत्नीको सम्बन्ध पनि त्यस्तै एउटा हो। यो चाहिँ भएन भनेदेखि कसलाई हेरेर जिउने भन्ने पनि हुन्छ होइन। त्यसपछि छोराछोरीहरू अनि पारिवारिक उन्नतिहरू गराउनुहुन्छ, त्यो सबै हाम्रो खुसीको स्रोत हो। त्यसैले गर्दा परमेश्वरको योजना असल छ तपाईँ र ममा। परमेश्वरले कहिले पनि तपाईँ र मेरो निम्ति खराब गर्नुभएको छैन। यस्तो तरिकाले हामी नल्यौं कि परमेश्वरको कारणले पो मेरो विवाह यस्तो भयो भनेर कहिले पनि नल्यौं। कहिलेकाहीँ हाम्रो आफ्नै इच्छाले गर्दा, इच्छा गर्भवती भएर पाप जनाउँछ, पापले मृत्युमा लान्छ भनेर याकुबको पुस्तकले भने झैं, कहिलेकाहीँ हामीले गरेका पापका परिणामहरू हुन सक्छन्। अनि हामी पुस्तौं पुस्तकको श्राप हो भन्दै बस्ने गर्छौं, गल्ती गर्छौं आफै, अनि परिणाम आउँदछ नराम्रो, अनि परिणाम भोग्ने बेलामा चाहिँ हामी भन्छौं यो चाहिँ कतैबाट श्राप आयो। त्यो भन्दाखेरि पनि हामीलाई त रोमी 8:28 पदले भनेको छ, ख्रिस्टमा हुनेहरूलाई दण्डको आज्ञा छैन भनेर। परमेश्वरले यति धेरै प्रेमका कुराहरू गर्नुभएको छ। योभन्दा 3:16 त झन् हामीलाई उहाँको अगापी प्रेम नै देखाउँछ। त्यसैले श्रोता, हामीले परमेश्वरले तपाईँ र मलाई मृत्युमै गएर त प्रेम गर्नुभयो भने हामीलाई त त्यस्तो पति पत्नीमा प्रेममा बस्नको लागि त्यति अप्ठ्यारो परिस्थिति त आउँदैन नि। हाम्रो त झन् खुसी अनि आनन्द परमेश्वरले दिनुभएको एउटा स्रोतको रूपमा मान्नुपर्छ होइन। र प्रेममा रहनु चाहिँ राम्रो हो, प्रेम धैर्यशील र कृपालु हुन्छ भनेर कोरिन्थीको पुस्तक 13 जम्मै पदहरूले चाहिँ हामीलाई प्रेम प्रेम प्रेम भनेर सिकाइरहेको हुन्छ। पढ्न त पढ्छौं तर कुन प्रेम पढ्छौं थाहा हुन्न होइन। त्यसैले गर्दा त्यो प्रेमलाई पढेर मनन पनि गर्नुपर्छ। सबै कुरा सहन्छ, सबै कुरामा आशा राख्छ र कहिल्यै असफल हुँदैन। सम्बन्धहरू राम्रो हुन अनि हाम्रो क्यारेक्टर सुध्रिन, हामी चारित्रीय असल चरित्रको बन्नको लागि चाहिँ श्रोता विशेष गरी वचन पढेर मनन गर्ने नै हो। वचन दुई किसिमले पढिन्छ, एउटा पढ्ने, एउटा अध्ययन गर्ने हुन्छ। जुनसुकै कुरा तपाईँ अध्ययन गर्नुहुन्छ भने त्यसलाई एनालाइसिस गर्नुहुन्छ, त्यहाँभित्र पस्नुहुन्छ, अनि उसले तपाईँलाई छुन्छ त्यो पदहरूले होइन। तर पढ्नु मात्रै भयो भनेदेखि चाहिँ पढिन्छ तर त्यो रहँदैन दिमागमा। त्यसैले गर्दाखेरि चाहिँ परमेश्वरको वचन चाहिँ मनन गर्ने कुरा पनि हो। जब मनन गर्न थाल्छौं अनि हाम्रो चरित्र त्यसै सुध्रिन थाल्छ, किनभने हामीलाई नराम्रा कुराहरू मनै पर्दैन होइन। हाम्रो जीवनबाट खराब कुराहरू नै हुँदैनन् भने कहाँबाट खराबी आउँछ र होइन। हाम्रो जीवनबाट असलै असल कुराहरू बग्न थाल्छन् भन्नुभएको छ।
हारूनको दारीसम्म बग्ने त्यो महको थोपा जस्तो समाजमा दाजुभाइ मिलेर बस्नु चाहिँ एउटा आनन्दमय कुरा हो भनेर भनेको छ। यसरी परमेश्वरको वचन जति पढ्यो त्यति आनन्द आउने, जहाँ हेर्यो त्यही हामीलाई उत्साह दिने। तर खोज्नु पर्यो नि त, होइन? हामी खोज्दैनौ अनि अर्कालाई प्रार्थना गरिदेऊ भन्दै दौडन्छौं, होइन? मेरो लागि प्रार्थना गरिदेऊ, आफ्नै अगाडि वचन छ, तपाईँसँग परमेश्वर हुनुहुन्छ, तपाईँ किन प्रार्थना गर्नुहुन्न, म किन प्रार्थना गर्दिनँ, होइन? त्यसले गर्दा हाम्रो जीवन साँच्ची नै अमूल्य छ। कार्यक्रम आदरणीय सुन्दै हुनुहुन्छ, हामी गुड न्युज एफएमको प्रसारणमा नै छौं। एक घण्टाको अवधिभरि मिठा मिठा गीत संगीतको साथमा वैवाहिक सम्बन्धका कुराहरू गर्छौं। यतिखेर एउटा गीत सुनाउँछु है म, त्यसपछि म फेरि आउँदैछु।

श्रोतामित्र, हामी कार्यक्रमको लगभग अन्ततिर नै छौँ। निकै मिठा मिठा भजनहरू पनि तपाईँमा आज मैले प्रस्तुत गरिरहेको छु र म भन्न चाहन्छु, विवाहलाई चाहिँ बोझको रूपमा नलिएर परमेश्वरको उपहारको रूपमा लिनु नै हाम्रो लागि असल छ। विवाह परमेश्वरको योजना हो। परमेश्वरले मानिसलाई एक्लो रहन नहोस् नरहोस् भनेर पति पत्नी बनाई प्रेम एकताको सम्बन्धमा राखिदिनुभयो र विवाह प्रेम निष्ठा र आदरमा आधारित छ। पति पत्नीले एकअर्कालाई त्यागपूर्ण प्रेम गर्नुपर्छ, जसरी ख्रिस्टले मण्डलीलाई प्रेम गर्नुभयो। विवाह जीवनभरिको प्रतिज्ञा हो, जसलाई परमेश्वरले जोड्नु भएको छ र तिनीहरूलाई मानिसहरूले अलग नगरोस् पनि भन्नुभएको छ। विवाह परमेश्वरको आशिष हो। पत्नी पाउने मानिसले राम्रो कुरा पाउँछ भनेर भनिएको छ र परमप्रभुको अनुग्रह प्राप्त गर्छ भनेर भनिएको छ। त्यसैले विवाह बोझ होइन। कति मानिसले चाहिँ मैले विवाह गरेर चाहिँ दुःख पाएँ, यो श्रीमती ल्याएर श्रीमान भएर मैले दुःख पाएँ भन्ने शब्दहरू निकाल्नु हुँदैन, किनभने परमेश्वरले यदि तपाईँको जोडी जोड्नु भएको भने सधैँ आनन्दित हुनुपर्छ, दुःखलाई पनि सहनुपर्छ, एकले अर्कालाई सहने बानी गर्नुपर्छ। दुई पृष्ठभूमिबाट आएका व्यक्तिहरूको मन कहिलेकाहीँ मिल्न सक्दैन। जस्तै म बेग्लै पृष्ठभूमिबाट आएँ भने मेरो श्रीमती अर्कै पृष्ठभूमिबाट, तर एकले अर्काको निम्ति बलिदान दिन सक्ने हुनुपर्छ। उसलाई मन नपर्ने कुराहरू मैले बलिदान दिनुपर्ने हुन्छ, होइन, अनि उसले मलाई मन नपर्ने कुरा उसले पनि दिनुपर्ने हुन्छ। त्यसैले एक परस्परमा हामीले ख्रिस्टको प्रतिज्ञालाई पूरा गर्नु छ भनेदेखि चाहिँ सहनुपर्छ, बोझ मान्नु हुँदैन। औषधि त निको पार्नलाई दिएको होइन, त्यस्तै पति पत्नीको सम्बन्ध भनेको चाहिँ खुसी ल्याउनलाई दिएको हो, यो बोझको निम्ति होइन। त्यसैले बोझ सम्झँदै हुनुहुन्छ भने चाहिँ तपाईँ पक्कै पनि परमेश्वरको जन हुनुहुन्न। तर पति पत्नी बीचको सम्बन्धलाई तपाईँ आशिष अनि खुसीको यो स्रोत हो, जहाँबाट चाहिँ प्रशस्तै खुसीहरू बगेर आउँछन् भनेर सोच्नुहुन्छ भने तपाईँको लागि यो सम्बन्ध असलै हुन्छ। हुन्छ, सुनेर साथ दिनुभयो, धेरै धन्यवाद दिन चाहन्छु। म प्रश्न पनि गर्न चाहन्छु यहाँहरूलाई, हामीले बोलेका यहाँबाट जति कुराकानीहरू छन् ती कुराहरूको फिडब्याक पनि हामी चाहन्छौँ। तपाईँहरूले कस्तो किसिमको फिडब्याक दिनुहुन्छ हामीलाई, होइन, यो कस्तो छ, के छ, कस्तो हुनुपर्ने भन्ने सल्लाह सुझाव पनि हामीलाई अफलाइनमा फोन गरेर पनि अनि जसरी पनि हामीसँग रहन सक्नुहुन्छ। र मलाई आशा छ धेरै नै हामीले आशिष पाएका छौँ, उत्साह पाएका छौँ, किनभने परमेश्वरको वचनले हामीलाई उत्साह दिएको छ। प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छु। दिनभरिको तपाईँको समय आनन्दित र आशित बनोस् भन्दै कार्यक्रमबाट म चाहिँ बिदा हुन्छु। धन्यवाद चाहिँ।

0: गुड न्युज एफएम 105.1।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
5: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
4: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
5: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
4: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
5: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
4: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
5: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com। सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी।
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि
7: चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति टाइमले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चटाइन पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: टाइम चेक, यति बेला अपराह्नको 2 बज्यो।

प्रिय श्रोता मित्र जयमसी तथा हार्दिक स्वागत छ गुडनीज एफएमको यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउमा। यस कार्यक्रमको हरेक श्रृंखलामा हामी पवित्र बाइबलसँग सम्बन्धित केही प्रश्नहरूका साथमा ती प्रश्नका उत्तरहरूलाई प्रस्तुत गर्दै अर्थपूर्ण गीत संगीतलाई सुन्दै यीशु ख्रीष्टको जीवित वचन बाइबलबाट पनि केही कुरालाई हेर्नेछौ। आशा गर्छौ गुडनीज एफएममा प्रसारण हुने हरेक अन्य कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर साथ दिनुभएको जस्तै यो नयाँ कार्यक्रमलाई पनि नियमित रूपमा सुनेर साथ दिनुहुनेछ र म हुँ तपाईहरूकै कार्यक्रम प्रस्तोता आइजेक राई। मित्र अब आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अघि एउटा अर्थपूर्ण अनि मधुर ख्रिष्टीय वचनलाई सुनौं।

0: प्रिय श्रोता मित्र, यो अर्थपूर्ण खिष्टीय भजन पछि कार्यक्रम बाइबललाई बुझाउमा तपाईँलाई स्वागत छ।
1: यसमा हामी तपाईँलाई बाइबललाई बुझ्नको लागि येशु र परमेश्वरको राज्यको विषयमा केही कुरा बताउन लागिरहेका छौं र आशा छ यस अध्ययनद्वारा तपाईँले पवित्र बाइबललाई बुझ्नको लागि अझ केही उत्साह र प्रेरणा प्राप्त गर्नुहुनेछ र पवित्र आत्मा परमेश्वरले तपाईँलाई बाइबललाई बुझ्नको लागि अझ प्रेरणा दिनुहुनेछ। आउनुहोस् हामी आजको लागि बाइबल अध्ययनतर्फ लागौं। मित्र, हामीले गएको श्रृंखलामा तपाईँलाई यस बुझाइको क्रमाङ्क दुईमा येशु ख्रिष्टको बारेमा बताउने क्रममा र परमेश्वरको राज्यको बारेमा बताउने क्रममा पुरानो करारका आशाहरू, येशु र यहुदीहरू मसीहको दुःख भोग र विजयको विषयमा केही कुरा बताएर तपाईँलाई येशु र परमेश्वरको राज्यको बारेमा बुझ्नको लागि केही मदत पुर्याएका थियौं भन्ने हामी आशा गर्छौं। र आज भने हामी तपाईँलाई मानिसको पुत्रको विषयमा बताउँदै यस क्रमाङ्क तीनलाई शुरू गर्नेछौ। आउनुहोस् हामी येशु र परमेश्वरको राज्यको विषयमा बुझ्नतर्फ लागौं। मानिसको पुत्र, मित्र, सुसमाचारका पुस्तकहरूमा पाइने येशुका सबै नाउँ, विवरण र उपाधिहरूमध्ये मानिसको पुत्र भन्ने उपाधि येशुले उहाँको निम्ति धेरै पटक प्रयोग गर्नुभयो र अरूले त्यो थोरै प्रयोग गरे। सुसमाचारका पुस्तकहरूदेखि बाहिर यो उपाधि प्रयोग गरिएको पाइँदैन र सुसमाचारका पुस्तकहरूमा यसको प्रयोग प्राय येशुले गर्नुभएको छ। साधारण बोलचालमा यो एक व्यक्तिका निम्ति प्रयोग गरिएको एक कवितात्मक शब्द मात्र हुन सक्छ। गन्ती 23:19 पद र इजेकियल 2:1-3 तपाईँले यस कुरालाई हेरेर बुझ्न सक्नुहुन्छ। तर येशुले त्यसको प्रयोग विशेष अर्थमा गर्नुभएको मानिसहरूले बुझे। यो एक व्यक्तिले आफैलाई सम्बोधन गर्ने एक असामान्य तरिका थियो, तर मानिसहरूले येशु को हुनुहुन्छ र उहाँको कार्य के हो भन्ने कुराबारे सोचुन् भन्ने उहाँ चाहनुहुन्थ्यो। यहोन्ना 12:34 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। मित्र, मानिसको पुत्रको विषयमा परमेश्वरको राज्य र येशुको बारेमा बुझ्नको लागि रहेको केही कुरा यिनै हुन्। यस समय हामी तपाईँलाई अब येशु र परमेश्वरको राज्यको विषयमा अझ बुझ्नको लागि चाहिँ स्वर्गका एक व्यक्तिको बारेमा बताउँदै अगाडि बढ्न चाहन्छौ। मानिसको पुत्र भन्ने उपाधि दानियलको पुस्तकमा उल्लेखित दर्शनहरूबाट आएको हो, जहाँ मानिसको पुत्र जस्तो एकजना व्यक्ति परमेश्वरको स्वर्गको उपस्थितिमा आउँदछ र उहाँबाट एउटा विश्वव्यापी र अनन्त राज्य प्राप्त गर्दछ। दानियल 7:13-14 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। मानिसको पुत्रलाई आउन लागेको परमेश्वरको राज्यसँग जोड़िएको छ। येशुले उहाँद्वारा परमेश्वरको राज्य संसारमा आइसकेको छ भनी स्पष्ट रूपमा भन्नुभयो। मत्ती 4:23-24 पद, मत्ती 12:28 पदमा तपाईँले हेर्न सक्नुहुन्छ र हामीले यस विषयमा तपाईँलाई विगतको श्रृंखलामा पनि बताइसकेका छौं। मित्र, त्यो राज्य त्यस बेला पूर्ण रूपले प्रकट हुनेछ जब मानिसको पुत्र यस युगको अन्त्यमा सबै दुष्टता हटाउन र अनन्तकालका निम्ति धार्मिकता स्थापित गर्न आउनुहुनेछ। दानियल 7:13-14 पद, मत्ती 13:41-43 पद, मत्ती 24:30-31 पद र मर्कुस 8:38 पदमा तपाईँले यस कुरालाई पढेर पनि बुझ्न सक्नुहुन्छ। मित्र, दानियलको पुस्तकमा

पाइने दर्शनको एउटा थप विशेषता यो हो, यसले मानिसको पुत्र र परमेश्वरका मानिसहरूलाई जोड्दछ। मानिसको पुत्रले त्यो राज्य पाए पनि उसले त्यो मानिसहरूसित बाँड्दछ। दानियल 7 अध्यायको 14 पद र 27 पद। स्वर्गबाट आएको मानिसको पुत्र येशूले त्यसकारण उहाँका अनुयायीहरूलाई तिनीहरू त्यस राज्यको अन्तिम विजयमा उहाँको हिस्सेदार हुनेछन् भनी प्रतिज्ञा गर्नुभएको छ। मत्ती 19 अध्यायको 28 पद र मत्ती 25 31 34 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। मित्र, स्वर्गका एक व्यक्तिको विषयमा रहेका केही कुरा यिनै हुन्। हामी तपाईँलाई येशु र परमेश्वरको राज्यको विषयमा बुझ्नको लागि भने संसारको एक व्यक्तिको बारेमा बताउन चाहन्छौ। संसारको एक व्यक्ति मानिसको पुत्र भन्ने उपाधि साधारण मानिसलाई भजन संग्रह 8:4 पद, इजकियल 2:8 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। साधारण मानिसलाई संकेत गर्न दिनदिनको बोलीचालीमा प्रयोग गर्न सकिने हुनाले येशूका निम्ति यो प्रयोग गर्दा यसको थप अर्थ थियो। यद्यपि यसले उहाँको ईश्वरत्वलाई संकेत गरे पनि, किनकि उहाँ परमेश्वरको स्वर्गका पुत्र हुनुहुन्थ्यो। यहोन्ना 3:13 पद, यहोन्ना 6:62 पदमा तपाईँले यस कुरालाई बुझ्न सक्नुहुन्छ। यसले उहाँको मानवतालाई पनि संकेत गर्थ्यो, किनकि उहाँ एक मानिस हुनुहुन्थ्यो, मानव जातिको एक सदस्य। मत्ती 8:20 पद। मित्र, हामीले तपाईँलाई यस कार्यक्रममा र यस अध्ययनमा बताइसकेका छौं कि येशू चाहिँ 100% परमेश्वर र 100% मानिस हुनुहुन्थ्यो भन्ने कुरा पनि हामीले अध्ययन गरिसकेका छौं र तपाईँले सायद यसलाई याद पनि गर्नुभएको छ। मित्र, मानिसको पुत्र एक अद्वितीय व्यक्ति हुनुहुन्थ्यो र हुनुहुन्छ, जसले ईश्वर र मानिस भएर मानिसको संसारमा परमेश्वरको अधिकार ल्याउनुभयो। मर्कुस 2:10-28 पद र यहोन्ना 5:27 पदमा तपाईँले यस कुरालाई बुझ्न सक्नुहुन्छ पढेर। परमेश्वरको राज्यको सम्बन्धमा स्वर्गबाट आउनुभएको मानिसका पुत्र साँच्चै संसारको व्यक्ति हुनुहुन्थ्यो, जो दाउदको राजकीय वंशमा जन्मनु भएको थियो र मसीहका सिंहासनको दावी गर्नुभएको थियो। यहुदीहरूका भ्रमित राष्ट्रिय आकांक्षाहरूका कारण येशूले उहाँ मसीह हुनुहुन्छ भन्ने विषयमा स्पष्ट रूपमा बोल्नु भएन। त्यसको साटो मानिसको पुत्र भन्ने उपाधि प्रयोग गरी मसीह शब्दको प्रयोग नगरी उहाँले आफू मसीह हुनुभएको दावी गरिरहनु भएको थियो। मानिसहरू यो मानिसको पुत्र भन्ने नामद्वारा अलमल्ल परेका छन् भनी उहाँले जान्नुहुन्थ्यो, तर तिनीहरूले उहाँको जीवन र सेवकाईको प्रमाणलाई विचार गरून् र उहाँको साँचो पहिचान आफै पत्ता लगाउन् भन्ने उहाँ चाहनुहुन्थ्यो। मत्ती 16 अध्यायको 13-16 पद, यहोन्ना 9 अध्यायको 35-36 पद अनि यहोन्नाकै 12:34 पदमा तपाईँले यस कुरालाई पढेर अझ बुझ्न सक्नुहुन्छ। मित्र, जब आखिरीमा यहुदी अगुवाहरूले येशूले आफैलाई मानिसको पुत्र भन्नुभएको अर्थ बुझे, तब उहाँमाथि ईश्वर निन्दाको दोष लगाए र उहाँलाई मारे। उहाँले आफू दाउदको वंशको मसीह मात्र नभएर परमेश्वरको बराबरीको स्वर्गका व्यक्ति हुनुभएको दावी गर्नुभएको हो भनी तिनीहरूले बुझे। मर्कुस 14:61-64 पद। येशू आफ्नो मृत्यु हुने कारणमा अचम्भित हुनु भएन, किनकि स्वर्गबाट आएका मानिसको पुत्र दुःख भोग्ने दास बन्नुपर्छ भन्ने कुरा उहाँले जान्नुहुन्थ्यो। आफ्नो राज्य प्राप्त गर्नुभन्दा अघि उहाँले दुःख भोगेर मर्नु पर्थ्यो। मर्कुस 8:31 पद, मर्कुस 9:12 पद, मर्कुस 10:45 पद, यहोन्ना 3:13-14 पद, यहोन्ना 8:28 पदमा हेरेर तपाईँले यस कुरालाई अझ बढी बुझ्न सक्नुहुन्छ। साथै उहाँ मरेकाबाट पुनर्जीवित हुनु पर्थ्यो। मर्कुस 9:31 पद। त्यसकारण परमेश्वरले उहाँलाई पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो, यस्तो महिमा जुन मानिसको पुत्र उहाँको राज्यमा विजयका साथ फेरि फर्किआउनु हुँदा पूर्ण रूपले प्रकट गरिनेछ। मर्कुस 8:38 पद, मर्कुस 13:35
26 पद र मर्कुस 14 65 पदमा तपाईँले कुरालाई पढेर अझ बुझ्न सक्नुहुन्छ। मित्र, संसारको एक व्यक्ति शीर्षकमा रहेका केही कुरा यिनै हुन् जुन हामीले तपाईँलाई येशु र परमेश्वरको राज्यको विषयमा बुझ्नको लागि केही कुरा बताएका छौं। अब भने मित्र, हामी तपाईँलाई परमेश्वरका पुत्रको विषयमा केही कुरा बताउनेछौ। जब बाइबलले येशुलाई परमेश्वरका पुत्र भनी भन्दछ, तब त्यसको अर्थ विचित्र हुन्छ। पवित्र बाइबलमा अर्को ठाउँमा इसरायललाई परमेश्वरका पुत्र भनिएको छ, प्रस्थान 4:22 पद। दाउद वंशीय राजालाई परमेश्वरका पुत्र भनिन्छ, दोस्रो समुएल 7:14 पद। र विशेष गरी मसीहलाई परमेश्वरका पुत्र भनिन्छ, भजन संग्रह 2:7 पद। लुका 1:32-33 पदमा तपाईँले यसलाई पढ्न सक्नुहुन्छ। तर यी कुनै पनि अर्थमा येशु परमेश्वरका पुत्र भन्दा महान हुनुहुन्थ्यो। उहाँ स्वयं परमेश्वर हुनुहुन्थ्यो र हुनुहुन्छ। त्यस अर्थमा उहाँ परमेश्वर हुनुहुन्थ्यो। उहाँ मसीह बनेर परमेश्वरका पुत्र हुनुभएको थिएन। उहाँ अघिबाटै अस्तित्वमा रहनुभएका परमेश्वरका पुत्र हुनुभएकाले गर्दा मसीह हुनुभएको हो। मत्ती 22:42-45 पद, योहन्ना 1:34-49 पद र योहन्नाकै 20:31 पदमा तपाईँले यस कुरालाई अर्थात् परमेश्वरका पुत्रको बारेमा अझ बढी पढेर बुझ्न सक्नुहुन्छ। मित्र, अब भने हामी तपाईँलाई अनन्तकालदेखिका पुत्रको बारेमा केही कुरा बताउन चाहन्छौ। येशु र परमेश्वरको राज्यलाई बुझाउने क्रममा अनन्तकालदेखिका पुत्र परमेश्वर पिता र पुत्र र पवित्र आत्माका त्रिएक व्यक्ति हुनुहुन्छ, जो सबै समान रूपले र अनन्तका परमेश्वर हुनुहुन्छ। येशु पुत्र हुनुहुन्छ भन्नुको अर्थ उहाँ परमेश्वरद्वारा सृष्टि गरिएको थियो, वा उहाँ पिताभन्दा पुरानो वा उहाँ पिताभन्दा सानो हुनुहुन्छ भन्ने होइन। उहाँसँग पिताको जस्तै ईश्वरत्व र गुण छ। मत्ती 11:27 पद, योहन्ना अध्याय 1:14-18, योहन्ना 8:19 पद, योहन्ना 10:30-38 पद, योहन्ना 14:9 पदमा तपाईँले यस कुरालाई पनि हेर्न सक्नुहुन्छ। उहाँसँग पिताको जस्तै शक्ति, अधिकार र जिम्मेवारीहरू छन्। योहन्ना 3:35 पद, योहन्ना 5:21 पद, 22 पद, 43 पद र योहन्ना 13 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। र पिताको जस्तै विचार र उद्देश्य पनि छन्। योहन्ना 5:17-20-30 पद, योहन्ना 8:16 पद, 28 पद, 29 पद र योहन्ना 14:10-24 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। मित्र, येशु परमेश्वरका पुत्र र उहाँका पिता बीचको सम्बन्ध विचित्रको छ र त्यसलाई विश्वासीहरू परमेश्वरका सन्तान र तिनीहरूका स्वर्गका पिता बीचको सम्बन्ध जस्तो सम्झनु हुँदैन। येशुको पुत्रपन अनन्त छ। पिता र पुत्र एउटा यस्तो सम्बन्धमा रहेका छन् जसमा दुवै एक समान र अपरिवर्तनीय रूपले परमेश्वर हुनुहुन्छ। यसको विपरीत विश्वासीहरू येशु ख्रीष्टमा विश्वास गरेर मात्र परमेश्वरका सन्तान बन्छन्। परमेश्वरले तिनीहरूलाई उहाँका सन्तान बनाउनुहुन्छ, तर उहाँले येशुलाई कुनै बेला उहाँको पुत्र बनाउनु भएको होइन। येशु सधैँ पुत्रको रूपमा रहनु भएको छ। योहन्ना 1:8 पद, योहन्ना 5:37 पद, योहन्ना 8:18-19 पद, योहन्ना 17:1-5 पद र गलाती 4:5-7 पदमा तपाईँले यस कुरालाई पढेर बुझ्न सक्नुहुन्छ। मित्र, येशुले विश्वासीहरूसँग परमेश्वरका पिताको बारेमा कुराकानी गर्नुहुँदा मेरा पिता र तिमीहरूका पिता भन्ने बीच होसियारी 7 फरक देखाउनुभयो। मत्ती 5:16, लुका 2:49, लुका 12:30 पद, योहन्ना 5:17 पद, 18 पद र योहन्ना 20:17 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। तापनि ख्रिस्टद्वारा विश्वासीहरू परमेश्वरसित यति नजिकको सम्बन्धमा आउँछन्, तिनीहरूले पनि उहाँलाई येशुले जस्तै अब्बा भनी पुकार्न सक्छन्। मर्कुस 14:36 पद र रोमी 8:15 पदमा हेरेर तपाईँले यस कुरालाई अझ बुझ्न सक्नुहुन्छ। मित्र, अनन्तकालदेखिका पुत्र
को विषयमा रहेका केही कुरा यिनै हुन्। हामी तपाईँलाई प्रभु येशु ख्रिष्टको बारेमा, येशु र परमेश्वरको राज्यको बारेमा बुझाउने क्रममा अझ बताउँदै जानेछौ आगामी श्रृंखलामा। त मित्र, यो हाम्रो येशु र परमेश्वरको राज्य बुझाइ क्रमाङ्क 3 हो र हामी यस शीर्षक अन्तर्गतको हाम्रो बुझाइ क्रमाङ्क या अध्ययन क्रमाङ्कलाई आगामी श्रृंखलामा अन्त्य गर्नेछौ, जसमा हामी तपाईँलाई पुत्रको कार्य, हिब्रु र ग्रीक पृष्ठभूमिहरू, महिमित र विजयी शीर्षक अन्तर्गत रहेर येशु र परमेश्वरको राज्यको बारेमा बताउनेछौ। त्यसपछि हामी पवित्र बाइबलको नयाँ नियमका 4 सुसमाचारको पुस्तकहरूलाई बुझ्ने क्रमको अर्को खण्डलाई शुरू गर्नेछौ, जसमा हामी 4 सुसमाचारका पुस्तकहरूको बारेमा हेर्नलाई शुरू गर्नेछौ। र अहिले तपाईँ कार्यक्रम बाइबललाई बुझाउमा हुनुहुन्छ र हामीलाई अहिलेसम्म सुनेर साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हामी तपाईँलाई अवश्य पनि पवित्र बाइबललाई बुझ्नको लागि थप उत्साह हाम्रो कार्यक्रममा दिँदै नै जान्छौ। र अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लाग्नुभन्दा अघि एउटा गीतलाई सुनौं।

0: श्रोता मित्र, कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। यो फेरि पनि अर्थपूर्ण गीतपछि
1: तपाईँले गुनिज एफएम 105.1 MHz काठमाडौँबाट र गुनिज एफएम 105.6 MHz पोखराबाट यस प्रसारणलाई सुनिरहनु भएको छ।
0: प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम बाइबललाई बुझाउमा हुनुहुन्छ र हामीले गएका कार्यक्रमहरूमा, गएका प्रसारणमा, हाम्रो गएका श्रृंखलामा तपाईंलाई उत्पत्तिको पुस्तक, प्रस्थानको पुस्तक, लेवीहरूको पुस्तक, गन्तीको पुस्तक, व्यवस्थाको पुस्तक, योशुको पुस्तक, न्यायकर्ताहरूको पुस्तक, रूटको पुस्तक, पहिलो समुएल र दोस्रो समुएलको पुस्तक, पहिलो र दोस्रो राजाको पुस्तक, पहिलो इतिहास र दोस्रो इतिहासको पुस्तक, इज्राको पुस्तक, अर्थात 15 पुस्तकसम्म तपाईंलाई सुनाइसकेका छौ र आज भने हामी तपाईंलाई नियमियाको पुस्तकबाट केही कुरा सुनाउनेछौ र पवित्र बाइबललाई बुझ्नको लागि तपाईंलाई केही मदत पुर्याउनेछौ। नियमियाको पुस्तकको परिचयलाई हेर्नेछौ र यसबाट हामीलाई स्वर्गमा विराजमान परमेश्वरले के सिकाउनु भएको छ त्यो कुरालाई हेर्नेछौ। प्रिय मित्र, राजा सोलोमनको मृत्यु पछाडि इसरायल देश उत्तरी राज्य र दक्षिणी राज्यमा विभाजन भयो। उत्तरी राज्य राजधानी सामरिया थियो। ईसापूर्व 722 असिरियहरूले कब्जा गरेर हेरैलाई बन्दी बनाए। यसै गरी दक्षिण राज्यको यरूसलेमलाई ईसापूर्व 586 बेबिलोनीहरूले कब्जा गरे। जब फारसीहरूले बेबिलोनीलाई परास्त गरे, तब फारसी राजाले इच्छुक यहुदीहरूलाई यरूसलेम फर्कन उत्साहित गरे। ईसापूर्व 539 लगभग 50,000 यहुदीहरू फर्केर परमेश्वरको भवन पुननिर्माण कार्य शुरू गरे। शुरूमा उनीहरूलाई विरोधीहरूले निरुत्साहित बनाएका थिए, जसले गर्दा उनीहरू जग मात्रै बसाल्न सक्षम भए। यसको करिब 16 वर्षपछि उनीहरूलाई उत्साह दिन परमेश्वरले हागै र जकरिया गम्बक्तालाई प्रयोग गर्नुभयो। यो समयमा मानिसहरू परमेश्वरको भवन होइन आफ्ना आफ्ना घरहरू बनाउन व्यस्त थिए, तर पछि आएर पुननिर्माण कार्य गरेर सम्पन्न गरे। प्रिय मित्र, ईसापूर्व 458 एज्राको नेतृत्वमा केही यहुदीहरू यरूसलेम फर्के। एज्राले मानिसहरूको नैतिक र आत्मिक जीवन स्तर वचन अनुसार बनाउन पर्याप्त परिश्रम र प्रार्थना गरेका थिए। यसपछि ईसापूर्व 445 परमेश्वर नियमियासँग बोल्नुभयो। उनले भत्केका पर्खालहरू निर्माण गर्न ध्यान पुर्याएका थिए। फारसका राजाले सेवन गर्ने मध्यमा विष छ कि छैन जाँच्ने काम नियमियाले गर्दथिए। यस्तो काम एउटा विश्वासयोग्य व्यक्तिले मात्र पाउँछ। उनी राजाको सेवा गर्ने उच्च पदमा भए पनि उनको मन र ध्यान परमेश्वरको सेवामा केन्द्रित थियो। उनले राजदरबारको सुख त्यागेर यरूसलेमको पर्खाल पुनर्निर्माणमा सहभागी हुने निर्णय गरे। राजाले उनलाई अधिकारपत्र र आवश्यक सबै मालसामान र सुरक्षासहित फर्किन अनुमति दिए। हामी प्राय सबैले आफूले देखेको कार्यालय, अफिस, व्यवसाय अनि चर्चका कमी कमजोरीहरूको तुरुन्तै पहिचान गरी टीका टिप्पणी गरिहाल्छौ। संसारमा भएका घटिकमी र नराम्रा पक्षहरूको विश्लेषण गर्न एवं व्यवस्था गर्न सजिलो छ। मानव यस्तो विश्लेषण गर्ने व्यक्ति मान सुधारक जस्तो देखिटो पल्छ, तर असल व्यक्तिले छलफल र गफ मात्रै गर्दैन तर सृजनात्मक कदम चाल्दछ। जब नेहमियाले यरूसलेमको समस्या थाहा पाए, त्यसका निम्ति उनी भित्रबाट दुखी भए। अरूको विरोध र निन्दा गरेर तितो बन्नुको सट्टा उनले आत्मिक कदम चाले। भत्केको पर्खाल निर्माण कार्यमा यहुदीहरूलाई उत्साह दिन र नेतृत्व गर्न परमेश्वरले नेहमियालाई प्रयोग गर्न खोज्नु भएको रहस्य उनले बुझेर त्यसलाई स्वीकार गरे। फलस्वरूप राजाको सेवा गर्ने आदरणीय काम छोडेर परमेश्वरको निर्देशन पूरा गर्न अघि बढे। उनले आफ्ना क्षमताहरू प्रयोग गर्न हिचकिचाएनन्, हिचकिच मानेनन्। उनले कुशल व्यवस्थापन, उत्साह, चुनौती, निरीक्षण, सुसंगठनका कार्यहरू दक्षता साथ सम्पन्न गरी विरोध र अवरोधको प्रतिवाद र अन्यायको अन्त्य गर्दै यरुसलेमको पर्खाल निर्माण गरेर सम्पन्न गरे। उनी विश्वासलाई कामले पूरा गर्ने व्यक्ति थिए। निहमियाले आफ्ना यहुदी मित्रबाट यरुसलेमका पर्खाल र ढोकाहरू भत्काइएको एवं इसरायलीहरूको निन्दा र अपमानको खबर सुनेपछि उनी परमेश्वरतिर फर्केर आफ्नो हृदयका पीड़ाहरू पोखाउन थाले। उनलाई बेखुसी बनाएको खबरले उक्त पर्खाल निर्माण गर्न उनको हृदयमा बोझ र दर्शन हालिदिनुभयो। निहमियाहा अध्याय एकको दुईदेखि एघार। उनले उपयुक्त समयमा राजासँग पर्खाल निर्माण गर्न अनुमति पत्र पाउन अनुरोध गरे। फलस्वरूप राजकीय अधिकार पत्र र आवश्यक सुरक्षा दलका साथ निहमियाहा यरुसलेमतिर प्रस्थान गरे। उनले मानिसहरूलाई सुगठन गरी पर्खाल निर्माणको काम विभाजन गरी सुम्पिदिए। निहमियाहा अध्याय तीन। निर्माणको कार्यमा सनबलत, तोबिया र अरू मानिसहरूले विरोध, धम्की, निन्दा र षड्यन्त्रहरू सकेसम्म गर्न पछि परेनन्। इसरायलीहरू मध्ये कोही कोही डरले आत्तिए, चिन्ताले व्याकुल बने। निहमियाहाले हरेक पटकका धम्कीहरूमा प्रार्थना साथ योजनाबद्ध कदम चालेर शत्रुका सबै योजनाहरू विफल तुल्याइदिए। निहमियाहा अध्याय चार। यहुदीहरूको बीचको आपसी शोषण र अत्याचारका कार्यहरूको पनि उनले गल्ती देखाइदिएर सुधारका कार्यहरू गरे। निहमियाहा अध्याय पाँच। अन्त्यमा सनबलत, तोबिया अरू विरोधीहरूले अन्तिम अवरोध गरे पनि उनले 52 दिनमा पर्खाल निर्माण कार्य सम्पन्न गरे। इसरायलका शत्रुहरू र मित्रहरू सबैले चाल पाए कि पर्खाल निर्माणको कार्य परमेश्वरको सहयोगमा सम्पन्न भयो। निहमियाहा अध्याय छ। यरुसलेमको पर्खालको निर्माण कार्य सम्पन्न भएपछि निहमियाहाले मानिसहरूको नाम सूची तयार गरी कार्य विभाजन गरिदिए। निहमियाहा अध्याय सात। उनीहरू परमेश्वरको आराधना गर्न पवित्र बाइबलीय ढाँचामा सुसंगठित भए। निहमियाहा अध्याय आठ नौ। यी कार्यहरूले उनीहरूमा आत्मिक जागृति आयो अनि उनीहरूले परमेश्वरको सेवा विश्वासयोग्यता साथ गरिरहने प्रण गरे। निहमियाहा अध्याय दश र एघार। अन्त्यमा कुल अनुसारका अगुवाहरू र पर्खाललाई परमेश्वरमा अर्पण गर्दै इसरायलबाट पापलाई निर्मूल पारेर विवरणहरू साथ पुस्तकको अन्त्य हुन्छ। निहमियाहा अध्याय बाह्र र तेह्र। प्रिय मित्र, निहमियाहाको पुस्तकको मुख्य पद चाहिँ यो हो। एलुल महिनाको 25 दिनमा पर्खालको काम सिद्धियो। त्यो बनाउन 52 दिन लाग्यो। जब हाम्रा सबै शत्रुहरूले यो कुरा सुने तब वरिपरिका सबै जातिहरू डराएर हतोत्साही भए, किनकि यो काम परमेश्वरको सहायताद्वारा पूरा भएको हो भनी उनीहरूले चाल पाए। निहमियाहा अध्याय छको 15 र 16 पद। अनि मित्र, यस पुस्तकको उद्देश्य, निहमियाको पुस्तकको उद्देश्य यहुदीहरू कैदबाट यरुसलेम फर्किएको तेस्रो ऐतिहासिक विवरण यस पुस्तकमा वर्णन गर्नु हो। यस पुस्तकमा वर्णन गरिएको छ यरुसलेमको पर्खाल निर्माण कार्य कसरी सम्पन्न भयो र उनीहरूको विश्वास कसरी नवीकरण भयो। ती कुराहरूको वर्णन यस पुस्तकले गर्दछ। अनि मित्र, यस पुस्तकको लेखक र लेखन मिति चाहिँ यही हो। लगभग 445 432 ईसा पूर्वमा निहमियाहाद्वारा यो पुस्तक लेखिएको हो। साथै शुद्धिकरण गर्ने कार्यमा इजरायलले सहयोग पुर्याएका थिए। प्रिय मित्र, हामी तपाईँलाई आगामी कार्यक्रममा एस्तरको पुस्तकबाट केही कुरा प्रस्तुत गर्दै साथ दिनेछौ र अहिलेलाई भने हामी कार्यक्रमको अर्को भागमा हामी प्रवेश गर्नेछौ। धन्यवाद।
1: र अब आउनुहोस् हामी आजको बाइबल अध्ययनतर्फ लागौं। र मित्र, अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम बाइबललाई बुझौं। र भर्खरै रेडियोलाई ट्युन गर्नुभएको छ भने तपाईँले अहिले गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट हामीलाई सुनिरहनु भएको छ।

आउनुहोस्, हामी आजको बाइबल अध्ययनतर्फ लागौं। येशू ख्रीष्टको नाममा तपाईलाई आजको यस बाइबल अध्ययन कार्यक्रममा स्वागत छ। हामीले हाम्रो पाठको निम्ति प्रयोग गरिरहेको पद उत्पत्ति अध्याय 3 पद 15 हो। यो त्यही पद हो जसलाई हामीले हाम्रो गएको अध्ययनमा हेरेका थियौं। उत्पत्ति अध्याय 3 पद 15 हामी पढ्छौ, 13 र स्त्रीको बीचमा र 13 सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु, त्यसले तेरो शिर कुच्याउनेछ र तैले त्यसको कुर्कुच्चो डस्नेछस्। मित्र, हामीले फेरि पनि यसै पदलाई अध्ययन गर्न गइरहेका छौं, किनभने यो एकदमै महत्वपूर्ण वचन हो र यसलाई बुझ्न अलिकति गाह्रो छ। यस वचनले हामीहरूको बीचमा एकदमै महत्वपूर्ण विचारलाई र सत्यतालाई प्रस्तुत गरिरहेको छ र हामीले यसलाई एकदम ध्यान दिएर अध्ययन गर्न थाल्दछौ भने हामीले थोरै मात्रामा भए पनि यस वचनको अर्थलाई बुझ्न सक्नेछौ, बुझ्न थाल्नेछौ। तपाईलाई याद छ होला कि हामीले पवित्र शास्त्र बाइबललाई अध्ययन गरिरहेका छौं र पवित्र बाइबलद्वारा हामीले कति यस्ता कुराहरूलाई सिकिरहेका छौं, बुझिरहेका छौं जुन हाम्रो निम्ति एकदम नयाँ छन्। कति कुराहरू हामी तत्काल बुझ्न सक्दैनौ र कति कुरालाई चाहिँ थाहा पाउँदा हामी भयभीत पनि हुँदछौ। यस्तो हुन्छ किनभने पवित्र बाइबलले ती कुराहरूलाई समेट्न गइरहेको छ जुन कुराहरू मानव जाति अर्थात मानिसका निम्ति आजका दिनमा एकदमै महत्वपूर्ण छन्, एकदमै उपयोगी छन् र हामीले यी सबै कुराहरूलाई छोटो समयमा नै बुझ्नु असम्भव छ। एक दुई मिनटमा हामी बुझ्न सक्दैनौ। मित्र, हुन सक्छ जब हामीले पवित्र बाइबलको कुनै पदको विषयमा विचार गरिरहेका हुँदछौ हामीले त्यस पदको पूरा मतलब बुझिरहेका हुँदैनौ, तर यदि हामीले एकदमै ध्यान दिएर पवित्र बाइबललाई निरन्तर रूपमा होसियारी साथ अध्ययन गर्दै गयौं भने हामीले अवश्य बिस्तारै वचनको सत्यतालाई बुझ्न थाल्नेछौ। पवित्र बाइबलमा रहेका हरेक घटनाहरू एकअर्कासित सम्बन्धित छन् र हामीलाई ती आत्मिक जानकारीहरू दिदछन् जसको विषयमा हामीले थाहा पाएको परमेश्वर चाहनुहुन्छ र जति हामीले पवित्र बाइबललाई गहिरिएर अध्ययन गर्दै जान्छौ उति नै हामी पवित्र बाइबलका सत्यता हामीलाई स्पष्ट हुँदै जानेछ। मित्र, अब आउनुहोस् फेरि उत्पत्ति अध्याय 3 पद 15 हेरौं। तपाईलाई याद छ होला कि परमेश्वरको सामुन्ने मानिस अर्थात आदम खडा छ जसले परमेश्वरको विरूद्धमा पाप गरेको छ र उसको साथमा स्त्री अर्थात हवा पनि थिइन् जसको विवाह उसित भएको थियो। उनीहरू हाम्रा पहिलो आमा बाबु थिए र सम्पूर्ण पृथ्वीभरि केवल उनीहरू दुईजना मात्र रहँदथे। उनीहरू दुवैले शैतानको आज्ञा मानेर परमेश्वरको विरूद्धमा विद्रोह गरे र साँप पनि परमेश्वरको सामुन्ने खडा छ। साँप सबै प्राणीहरू मध्ये अधिक धूर्त थियो र ऊ स्वर्गदूतको निम्ति एउटा साधन वा माध्यम बनेको थियो जसको कारणले गर्दा हब्बाले परमेश्वरको आज्ञा उल्लङ्घन गरिन्। स्त्रीले त्यस रूखको फल खाएर परमेश्वरको विरूद्धमा विद्रोह गरिन् जुन उसले खानु हुँदैन थियो र त्यसपछि त्यो फल आदमलाई दिए र आदमले पनि त्यो खाए। मित्र, तपाईलाई याद छ होला कि स्वर्गदूत एउटा आत्मिक प्राणी हो। परमेश्वरले अहिले यस पदमा साँपसित कुरा गरिरहनु भएको छ र परमेश्वरले साँपसित यसरी कुराकानी गरिरहनु भएको छ जस्तो कि उहाँले कुनै व्यक्तिसँग बातचित गर्नुहुन्छ। साँपको व्यक्तित्व थियो किनभने वास्तवमा ऊ पतन भएको स्वर्गदूत शैतानद्वारा प्रयोग गरिएको थियो। पवित्र बाइबलमा उल्लेख गरिएको छ कि यस पृथ्वीको सृष्टि गरिनुभन्दा केही समय अगाडि परमेश्वरले स्वर्गदूतहरूलाई आत्मिक प्राणीहरूका रूपमा सृष्टि गर्नुभयो र उनीहरूलाई परमेश्वरले मानव जातिको सेवा गर्नको निम्ति सृष्टि गर्नुभएको थियो र उनीहरूद्वारा मानव जातिमा उत्तम कुराहरू आउनुपर्ने थियो। तर यो स्वर्गदूत जसको नाउँ लुसिफर थियो र मलाई आशा छ कि तपाईँले बुझिरहनु भएको छ कि साँप
पतन भएको स्वर्गदूत लुसिफर र सैतानले एउटै व्यक्तिको विषयमा बताइरहेको छ। हामीले उसलाई पतन भएको वा खसालिएको स्वर्गदूत भन्ने नाउँले बोलाउँदछौ, किनभने उसले परमेश्वरको विरूद्धमा विद्रोह गर्यो र सदा सर्वदाको निम्ति उत्सापित भयो र उसले सदाको निम्ति नरकदण्ड प्राप्त गर्यो। यो खसालिएको स्वर्गदूत सैतान जो सापभित्र थियो त्यसैसित परमेश्वरले यहाँ कुरा गरिरहनु भएको छ। उत्पत्ति अध्याय 3 पद 15 परमेश्वरले हामीलाई यो मूल युद्धको बारेमा संकेत गरिरहनु भएको छ जसको अस्तित्व यो संसारमा छ। अब तपाईलाई यो थाहा भएकै कुरा हो कि यस संसारमा असल र खराबको बीचमा युद्ध चलिरहेको छ। हरेक मानिसले आफ्नो हृदयमा जान्दछ कि के असल छ र के खराब छ। पवित्र बाइबलले हामीलाई स्पष्ट रूपमा प्रकट गर्दछ कि संसारमा यी सब खराब कुराहरूको पछाडि कसको हात छ र असल कुराहरूको पछाडि कसको हात छ। हामीलाई उत्पत्तिको पुस्तकको यो वचन बुझ्नलाई गाह्रो पर्दछ र वचनको यस भागद्वारा हामीले सिकिरहेका छौं कि संसारमा रहेको यो दुष्टता, अधर्म र खराब कार्यको अगुवाई गर्ने शैतान नै हो। यो उही शैतान हो जसले हब्बालाई बकाउनको निम्ति साँपको भेष लिएको थियो। उसले आफ्नो योजना पूरा गर्नको निम्ति साँपलाई प्रयोग गरेको छ। शैतानलाई हामी दुष्ट आत्मा पनि भन्दछौ। शैतान संसारको सबै खराब कुराहरू, दुष्टताहरू र अधर्मको मुख्य जग र स्रोत हो। तर अर्कोतिर हामीले यो पनि याद गर्नु पर्दछ कि सबै असल कुराहरूका स्रोत र सबै असल कुराहरूमाथि अधिकार गर्ने स्वयं चाहिँ परमेश्वर हुनुहुन्छ, सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। किनकि परमेश्वर परम पवित्र, निर्दोष, ठिक न्याय गर्ने र धार्मिकताले परिपूर्ण हुनुहुन्छ। परमेश्वर पापरहित हुनुहुन्छ, उहाँमा कुनै किसिमका पाप छैनन्। यस प्रकारले परमेश्वर र शैतानको बीचमा युद्ध चलिरहेको छ। अब शैतान अर्थात खसालिएको स्वर्गदूतले मानव जातिलाई परमेश्वरको विरूद्ध विद्रोह गर्न लगायो र उनीहरूले परमेश्वरको विरूद्धमा विद्रोह गरे। यसै कारणले गर्दा अब मानव जाति शैतानको चेला र दास भएको छ। परमेश्वरको विरूद्धमा विद्रोह गरेकोले मानव अर्थात मानिस दुष्ट भएको छ र यो दुष्टता शैतानबाट सुरु भएको थियो। पवित्र बाइबलमा लेखिएको छ कि हरेक बालक जो गर्भधारण भएर यस संसारमा जन्मेको छ, जन्मदेखि नै ऊ पापले दूषित भएको छ र यसै कारणले गर्दा मानिस अर्थात हामीहरू स्वभावैले शैतानको चेलाहरू हौं। हामीहरू दुष्टको चेलाहरू हौं। तर हामीलाई यस्तो कुरा सोच्न मन पर्दैन, किनभने यस किसिमको सोचाइ हाम्रो सोचभन्दा एकदम फरक छ। हामीलाई यस्तो सोच्न र विश्वास गर्न मन पर्छ कि हामी स्वभावैले असल र पवित्र छौं। तर यो सोचाइ एकदमै गलत छ, किनभने हामीले यस तथ्यलाई थाहा पाइसकेका छौं कि हाम्रो पहिलो आमा बाबुले परमेश्वरको विरूद्धमा विद्रोह गरेका छन्। र अब हरेक पटक जब कुनै बालकको जन्म हुन्छ, उसले स्वभावैले परमेश्वरको विरूद्धमा विद्रोह गर्नेछ र ती कार्यहरू गर्नेछ जुन पापले पूर्ण छ। र यसले हामीलाई देखाउँदछ कि हामीहरू शैतानको पक्षमा छौं र यो एउटा युद्धको पक्ष हो। मित्र, वास्तवमा हामीले यहाँ देखिरहेका छौं कि सम्पूर्ण मानव जातिले आफ्नो नेता शैतान वा साँपको साथमा रहेर परमेश्वरसित युद्ध गरिरहेको छ र यो परमेश्वर बिल्कुलै निर्दोष हुनुहुन्छ। यही नै मानव जातिको अवस्था हो, एउटा एकदमै दुखित अवस्था। र परमेश्वरले यही दुश्मनीको विषयमा उत्पत्ति अध्याय 3:15 भन्नुहुन्छ, तेरो र स्त्रीको सन्तानको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। मित्र, तपाईँलाई याद छ होला कि हाम्रो गएको अध्ययनमा हामीले स्त्री र स्त्रीको सन्तानको विषयमा केही कुरा हेरिसकेका छौं।
स्त्री सम्पूर्ण मानव जातिको प्रतिनिधि हो, तर स्त्रीको सन्तान जुन यस पदको मुख्य विषय हो र जो युद्धको अर्को पक्षको नेता हुनुहुन्छ, उहाँ स्वयं परमेश्वर हुनुहुन्छ। अब यो कसरी हुन सक्दछ त कि परमेश्वर स्त्रीको सन्तान हुनुहुन्छ? स्त्रीले सम्पूर्ण मानव जातिको प्रतिनिधित्व गर्दछ। स्त्री मानव जाति हो र परमेश्वर नै हुनुहुन्छ। तब कसरी परमेश्वर स्त्रीको सन्तान हुनुहुन्छ त? र युद्ध त मानव जाति र उसको नेता शैतान र परमेश्वरको बीचमा चलिरहेको छ। अब अर्को समस्या यो हो कि यदि स्त्री मानव जातिको प्रतिनिधि हो भने र शैतान वा साँपले परमेश्वरसित युद्ध गरिरहेको छ र मानव जाति शैतानको पक्षमा छ भने स्त्री कसरी मानव जातिको प्रतिनिधि हुन सक्छ? यी एकदमै जटिल प्रश्नहरू हुन्। हामीले यी सबै प्रश्नहरूको उत्तर पूर्ण रूपले प्राप्त गर्न सक्दैनौ, तर पनि अबको आउने हाम्रो बाइबल अध्ययनमा यी प्रश्नहरूका उत्तर प्राप्त गर्ने कोसिस गर्नेछौ र उत्पत्ति अध्याय 3 हाम्रो अध्ययनलाई अघि बढाउनेछौ। मित्र, यो हाम्रो बाइबल अध्ययनको क्रमाङ्क 42 हो। अहिलेसम्म हामीलाई यस बाइबल अध्ययनमा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। मित्र, आज हामीले जुन विषयलाई प्रस्तुत गरेका छौं, यस विषयलाई तपाईँले अझ बुझ्नको लागि तपाईँ आफै पनि बाइबल अध्ययनलाई निरन्तरता दिनको लागि पवित्र आत्मा परमेश्वरसँग प्रार्थना साथ रहेर बाइबल पढ्ने क्रमलाई जारी राख्नुहोस् र बुझ्नलाई प्रयास गर्नुहोस्। र हामी तपाईँलाई उत्साह दिन चाहन्छौ कि तपाईँले अवश्य पनि बाइबलका सत्यताहरूलाई बुझै जानुहुनेछ, जसै तपाईँ आफै पनि पवित्र बाइबललाई पढ्नुहुन्छ। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं।

र अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बाइबललाई बुझौं। श्रोता मित्र, आओ भने आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ र आउँदो सातासम्मको लागि विदा माग्नु पर्ने बेला भइसकेको छ। त्यसैले मित्र, अब जाँदा जाँदै हामीलाई चिनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि बाइबललाई बुझौं कार्यक्रमको अर्को श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई म आइजेक राईलाई विदा दिनुहोस्। जय मसीह। गुड न्यूज एफएमलाई सुन्दै गर्नुहोला।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमाझ सदाथै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता प्रभु यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचनको सेवाको लागि बाइबल धर्मशास्त्रबाट मर्कुश 4 अध्यायको 26 29 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरू सबैले ध्यान लगाएर सुन्नुहुन्छ भनेर। यसरी म पाठ गर्नेछु। उहाँले भन्नुभयो, परमेश्वरको राज्य यस्तो हो, परमेश्वरको राज्य यस्तो हो, कुनै एकजना मानिसले जमिनमा बिउ छर्छ, कुनै एकजना मानिसले जमिनमा बिउ छर्छ, ऊ सुते पनि जागर रहे पनि रात दिन त्यो बिउ चाहिँ टुसाउँछ र बढ्छ, तर त्यो कसरी बढ्छ सो उसले जान्दैन। जमिन आफैले उमार्छ, पहिले टुसा, त्यसपछि बाला, तब बालामा पूरा दाना लाग्छ, तर जब अन्न पाक्छ तब तुरुन्तै उसले हँसिया लगाउन थाल्छ, किनभने फसलको बेला आइपुगेको हुन्छ। आदरणीय श्रोता, तोरी पाकेको बेलामा किसानले के गर्छ भन्ने कुरालाई कहिले याद गर्नुभएको छ? के ऊ हतारिँदैन र फसल पाकेको बेलामा नै कटानी गरेन भने खेर जाने ठूलो डर हुन्छ। त्यसैले जोडका तोडले कटानी गर्नु आवश्यक हुन्छ। र कहिलेकाहीँ म आफैले पनि जब गाउँमा हुँदाखेरि तोरीको सिजनमा तोरी पाकिसकेपछि त्यो तोरीलाई समयमै निकालेन भने, समयमा नै त्यसलाई कटनी गरेन भने केही समयपछि त्यो आफै फुटेर झर्छ, जसले गर्दाखेरि समयमा कटनी भएन भने त्यो खेर जाने ठूलो डर हुन्छ। र त्यसरी नै यहाँ यीशु प्रभुले फसलको समयमा कटनीको आवश्यक हुन्छ भन्ने कुरा यहाँ देखाउनु भएको छ। र त्यसको लागि उहाँले एउटा मौलाउने बिउको दृष्टान्तबाट यहाँ सिकाउँदै हुनुहुन्छ। र यहाँ सिकाउने क्रममा उहाँले भन्नुभयो, परमेश्वरको राज्य यस्तो हो, परमेश्वरको राज्य कस्तो हो, परमेश्वरको राज्यको बारेमा धेरैजनाले आफ्नो विचारहरू राख्न सक्छ। स्वाभाविक रूपमा परमेश्वरको राज्य भनेको चाहिँ परमेश्वरले शासन गरेको राज्य हो, र जहाँनिर परमेश्वर राजा हुनुहुन्छ र आफूलाई विश्वास गर्ने अथवा परमेश्वरलाई विश्वास गर्नेहरू चाहिँ उहाँका प्रजाहरू हुन् र उहाँको राज्यमा कानून चाहिँ बाइबल धर्मशास्त्र नै हुन्, संविधान चाहिँ बाइबल धर्मशास्त्र हुन्छ। यसरी यो राज्य एकदमै सुखमय, अन्य अत्याचार व्यभिचारबाट अलग, सुशासन र जनताहरूले असल जिन्दगी बिताउने राज्य भनेर बुझ्न सकिन्छ। परमेश्वरको राज्य चाहिँ एकदमै स्पष्ट हुन्छ र परमेश्वरको राज्य भन्ना साथ परमेश्वरले नै शासन गरेको राज्य हो भन्ने कुरा बुझिन्छ र प्रजाहरू चाहिँ उहाँलाई विश्वास गर्नेहरू, उहाँको वचन पालन गर्नेहरू नै हुन् भनेर स्पष्ट बुझ्न सकिन्छ। त्यसो हो भने यहाँ यो दृष्टान्तमा हामीले सिक्ने कुरा चाहिँ यहाँ यस्तो छ, परमेश्वरको राज्य यस्तो हो भनेर स्पष्ट हुन्छ र परमेश्वरको राज्य भन्ना साथ परमेश्वरले नै शासन गरेको राज्य हो भन्ने कुरा बुझिन्छ र प्रजाहरू चाहिँ उहाँलाई विश्वास

छ भने बिउ छर्दाखेरि एउटा व्यक्तिले एउटा किसानले बिउ छर्दाखेरि जब बिउ जमिनमा पर्छ त्यो जमिनमा परेको जग भनौँ बिउलाई अब किसानले हेर्न सक्दैन, किसानले अब केही गर्न सक्दैन। उसको काम भनेको बिउ छर्नु हो, उसले बिउ जमिनमा छर्छ भन्ने कुरा यहाँ स्पष्ट छ। परमेश्वरको राज्यमा राज्य भनेको के रहेछ भन्दाखेरि बिउ छर्नु रहेछ, बिउ छर्नेसँग सम्बन्धित छ। बिउ छरिसकेपछि अब उसको काम चाहिँ रोकिन्छ। त्यो बिउ छरेपछि यहाँ भनेको ऊ सुते पनि जागर रहे पनि रात दिन त्यो बिउ चाहिँ आफै टुसाउँछ। यहाँनिर यस्तो छ, यो बिउ टुसाउने कुरा छ र बिउ बढ्छ, तर त्यो कसरी बढ्छ सो उसले जान्दैन। यो हामी सबैलाई थाहा भएको कुरा हो। जब बिउ हामी छर्छौं, बिउ छर्ने काम किसानको हो र बिउ छर्छन् नै। बिउ छरिसकेपछि त्यसलाई टुसाउनका लागि त्यो किसानले केही गर्न सक्दैन। त्यसपछि त्यो बिउलाई बढाउनको लागि पनि किसानले केही गर्न सक्दैन। यो सो त आफै हुँदै जान्छ र यो कसरी बढ्छ किसानले अड्कल गर्न सक्दैन। यो कुरा रहस्यमय हुन्छ। यो कुराहरूको लागि हामीलाई अथवा किसानलाई यो बताइएको हुँदैन। यो भाग भनेको यो किसानले गर्न नसक्ने काम र किसानले गर्न नसकेको काम कसले गर्छ त भन्दाखेरि यो बिउ छर्ने काम किसानले गर्छ र बिउ टुसाउने र बिउ बढ्ने काम कसरी हुन्छ भन्ने कुरो किसानलाई थाहा हुँदैन। तर यो चाहिँ केवल परमेश्वरलाई मात्रै थाहा हुन्छ। त्यसकारणले यहाँ परमेश्वरको आफ्नो काम यहाँ देखिन्छ, मानिसको आफ्नो काम देखिन्छ र परमेश्वरको राज्य भनेकै एउटा किसानले बिउ छरेको जस्तै मानिसहरूले परमेश्वरको वचन प्रचार गर्छन्, परमेश्वरको जनहरूले मानिसहरूलाई प्रभुको वचन प्रचार गर्छन् र त्यसपछि त्यो मानिस भित्रपट्टि त्यो विश्वास कसरी गर्न सक्छ भन्ने कुरा, त्यो विश्वास चाहिँ परमेश्वरले नै त्यो व्यक्तिको जीवनमा वचन सुनिसकेपछि विश्वास हाल्ने काम पवित्र आत्मा आफैले गर्नुहुन्छ। हाम्रो काम चाहिँ बिउ छर्ने काम हो, बिउ छर्ने, सुसमाचार प्रचार गर्ने र प्रचार गरिसकेपछि मानिसको हृदयलाई परिवर्तन गर्ने काम र उनीहरूको मनमा अब यीशुलाई विश्वास गर्छु, परमेश्वरलाई विश्वास गर्छु भनेर त्यो मन जो छ भित्रपट्टि विश्वास हाल्ने काम चाहिँ हामीले गर्न सक्दैनौँ। त्यो भित्रपट्टिको मन परिवर्तन गर्ने काम र बिउ जसरी टुसाउँछ र बढ्छ त्यसरी नै एउटा मानिसले प्रभुको वचन सुनिसकेपछि उसमा विश्वास हालिदिने काम चाहिँ परमेश्वरले नै हालिदिनुहुन्छ। यो राज्य परमेश्वरको राज्य भनेको चाहिँ उहाँले नै शासन गर्ने राज्य हो र हामीहरू परमेश्वरका प्रजाहरू हामी र उहाँले भन्नुभएको आदेशलाई हामीले पालन गर्ने हो र हामीले त्यो आदेश पालन गर्न साथ परमेश्वरले आफ्नो काम गर्नुहुन्छ र परमेश्वरले यसरी रहस्यमय तरिकाले काम गर्नुहुन्छ र एउटा व्यक्तिलाई परमेश्वरको वचन सुनेपछि उसले आफूलाई नै भित्रपट्टि परमेश्वरले नै उसलाई व्यक्तिगत रूपमा एउटा कायल बनाउनुहुन्छ र उसले विश्वास गर्छ र विश्वास गरेपछि उसले आनन्द जीवन पाउँछ र जसरी यो बिउले एउटा नयाँ रूप नयाँ एउटा बिरुवा उम्रिन्छ अनि उम्रेर मात्र होइन यसले

0: फल दिन्छ र पछि यसको कटनी हुन्छ। त्यसरी नै परमेश्वरको राज्य भनेको चाहिँ यस्तो हो, एउटा मौलाउने एउटा बिउको एउटा दृष्टान्त जस्तै। यसभित्र परमेश्वर आफैले काम गर्नुहुन्छ र मानिसले गर्ने काम पनि छ, र यो काम गर्ने कुरा परमेश्वरको राज्यभित्र हुन्छ। मानिसले सुसमाचार प्रचार गर्ने हो, परमेश्वरको छोराछोरीहरूले प्रचार गर्नुपर्छ, यीशुको बारेमा भन्नुपर्छ, र उनीहरूको हृदय परिवर्तन गर्ने काम पवित्र आत्माले गर्नुहुन्छ, र यो परमेश्वरको राज्यभित्र यसरी मिलेर काम हुन्छ। र यहाँ एउटा बिउ छर्ने व्यक्तिले बिउ छरिसकेपछि यो रहस्यमय कामहरू हुन्छ। जसरी बिउ छर्दाखेरि बिउ उम्रने काम परमेश्वरले नै गर्नुहुन्छ, त्यसरी नै हामीले प्रचार गरिसकेपछि सुसमाचार सुनाइसकेपछि त्यो व्यक्तिहरूको जीवन परिवर्तन गर्ने काम परमेश्वर आफैले गर्नुहुन्छ। र आज धेरैजनाले भन्ने गर्छन् तिमीहरूले क्रिस्चियन बनायो भन्ने शब्दहरू प्रयोग गरिएको छ, र तिमीहरूले क्रिस्चियन धर्ममा परिवर्तन गरायो भन्ने शब्दहरू पनि वाक्यहरू पनि हामी सुन्छौं, आरोपहरू हामी सुन्छौं। तर परमेश्वरको राज्यमा रहस्य चाहिँ यही हो कि कसैले पनि क्रिस्चियन बनाउन सक्दैन। बनाएर हुने भएदेखि धेरैलाई बनाउन सकिन्थ्यो, तर कसैले पनि क्रिस्चियन बनाउन सक्दैन, कसैले पनि विश्वासी बनाउन सक्दैन। विश्वासी बनाउने काम, क्रिस्चियन बनाउने काम चाहिँ, अथवा मानिसको हृदय परिवर्तन गर्ने काम चाहिँ परमेश्वरले नै गर्नुहुन्छ, यो अरूले गर्न सक्ने काम होइन। त्यसैले जुन आरोपहरू आइराखेको छ कि क्रिस्चियन बनायो भन्ने आरोप, अथवा क्रिस्चियन धर्म परिवर्तन गरायो भन्ने जुन आरोप छ, यो कुरामा बाइबलले यसरी स्पष्ट बताउँछ, परमेश्वरको राज्यभित्र मानिसले कसैलाई पनि परिवर्तन गर्न सक्दैन। मानिसले चाहिँ यीशुको बारेमा सुनाउने काम गर्न सक्छ, गर्दछ, उसलाई आदेशकै रूपमा भनिएको छ, त्यस कारणले त्यो वचन प्रचार गर्नुपर्छ। वचन प्रचार गरिसकेपछि सुन्छन्, सुनेपछि उनीहरूको हृदयभित्रपट्टि परमेश्वर आफैले त्यो वचनलाई जीवित बनाएर सत्य बनाएर अनि परमेश्वरले नै उनीहरूको जीवनमा जसरी बिउ छर्दा बिउ टुसाउने काम बढ्ने काम जसरी आफैले जमिनमा गरिरहेको हुन्छ त्यो परमेश्वरले नै गरेको हुन्छ, त्यसरी नै मानिसहरूलाई सुसमाचार सुनाउँदाखेरि उनीहरूको जीवनमा परिवर्तन ल्याउने काम आफैले गर्नुहुन्छ। र त्यसपछि यहाँ अर्को एउटा शब्द छ कि अन्न पाकेपछि बटुल्ने काम हुन्छ भनिएको छ, अनि फसलको बेला पनि त्यहाँ हुन्छ भनिएको छ। र एउटा यो मौलाउने बिउको जुन दृष्टान्तबाट हामीले के बुझ्न सक्छौ भन्दाखेरि, एउटा व्यक्तिले सुसमाचार प्रचार गर्न सक्छ, प्रचार गरिसकेपछि उनीहरूले विश्वास गर्ने काम गर्छन्, र त्यो विश्वास गर्ने काम चाहिँ मानिसहरूबाट हुँदैन, त्यो चाहिँ परमेश्वरले नै उसको हृदयमा विश्वास हालिदिन्छ, र विश्वास हालिदिएपछि उसले यीशुलाई विश्वास गर्छ, पुकार गर्छ, र उसले यीशुलाई पुकार गरेपछि उसले आनन्द जीवन पाउँछ, अथवा मुक्ति उसले पाउँछ, र मुक्ति पाएपछि उनीहरूले आफ्नो परमेश्वरको राज्यमा उनीहरू सन्तान हुन्छन्, र परमेश्वरका सन्तान भएर परमेश्वरको प्रजा भएर यो उहाँको राज्यभित्र परमेश्वरको राज्यभित्र उनीहरू शासन गर्छन्। र यो सत्यता चाहिँ हामी सबैको लागि महत्वपूर्ण छ। र आज चर्चका प्रत्येक व्यक्तिहरूले येशूको वचन येशू ख्रीष्टको बारेमा सुनाइदिनुपर्छ, भनिदिनुपर्छ, आफूले देखेको र सुनेका कुराहरू बताइदिनुपर्छ। त्यसपछि बताइसकेपछि आफै उनीहरू प्रभुमा विश्वास गर्ने काम परमेश्वरले नै उनीहरूलाई उनीहरूको जीवन परिवर्तन गरिदिनुहुन्छ। जसरी अन्न पाकेको बटुल्ने काम हुन्छ, अनि वचन सुनेपछि उनीहरूले विश्वास गर्ने काम गर्छ। परमेश्वरले नै उनीहरूलाई परिवर्तन गराउँछ अनि परिवर्तन भएकाहरूलाई एकसाथ जम्मा गरेर उनीहरूले परमेश्वरको राज्यभित्र उनीहरू शासन गर्न थाल्छ। आज चर्च चाहिँ एउटा परमेश्वरको राज्यको एउटा प्रतिनिधित्व गरिरहेको छ। चर्च चाहिँ आज अदृश्य परमेश्वरको राज्यको एउटा दृश्य रूपमा प्रस्तुत गरिरहेको छ। आज मानिसहरूले स्वर्ग राज्य देख्नका लागि धेरै कोसिस गर्छन्। स्वर्ग राज्य कहाँ छ भनेर उनीहरूले भन्छन्, तर यो स्वर्ग राज्य चाहिँ परमेश्वरको राज्य चाहिँ अदृश्य रूपमा छ र देख्न सकिने भनेको चाहिँ चर्च मात्रै हो, मण्डली मात्रै हो, र मण्डलीमा आएर मानिसहरूले स्वर्ग राज्यको अनुभूति गर्न सक्छ। जहाँनिर उद्धार पाएकाहरू, मुक्ति पाएकाहरू, परमेश्वरको सन्तानहरूले त्यहाँनिर आराधना गरिरहेको हुन्छ, परमेश्वरलाई प्रशंसा गरिरहेको हुन्छ, अनि उनीहरूले आफ्नो जीवनमा भलाइका काम गरिरहेको हुन्छ र उनीहरूले मानिसहरूलाई सहयोग गरिरहेको हुन्छ र यसरी मुक्तिको लागि मण्डलीले एउटा ठूलो भूमिका बिउ छर्ने काम गरिरहेको हुन्छ र बिउ छरिसकेपछि परमेश्वरले हरेक मानिसलाई प्रभुमा विश्वास गर्ने अथवा उनीहरूको जीवन परिवर्तन गर्ने काम पनि परमेश्वरले गर्नुहुन्छ। र कटनी भनेको यही हो कि फसल भनेको यही हो कि हामी सबैजनाले आज प्रत्येक परमेश्वरको जनले चर्चले यो कुरा गर्नुपर्छ कि चर्चले यो कुरा गर्नुपर्छ कि हामी सबैले कटनी गर्नुपर्छ अथवा अन्न पाकेकाहरूलाई बटुल्ने काम गर्नुपर्छ। फसलको बेलामा हतारका साथ हामीले काम गर्नुपर्ने हुन्छ र आजको दिन हामीलाई परमेश्वरले फसलको समयमा नै कटनी गर्नका लागि जिम्मेवारी दिनुभएको छ। हामीले बिउ छर्ने काम गर्नुपर्छ, बिउ छरिसकेपछि कटनी पनि गर्नुपर्छ। बिउ छर्ने मात्रै होइन, बिउ छरिसकेपछि कटनी पनि गर्नुपर्छ। परमेश्वरको राज्यभित्र बिउ छर्ने काम हुन्छ र उमार्ने काम, बढ्ने काम परमेश्वरले गर्नुहुन्छ र त्यसपछि उनीहरूलाई बटुल्ने काम र उनीहरूलाई परमेश्वरको राज्यमा ल्याउने काम, डोर्याउने काम चाहिँ चर्चका प्रत्येक व्यक्तिहरूको जिम्मेवारी हुन्छ। त्यसकारण हरेकले फसलको समयलाई थाहा गरेर ढिलाइ नगरिकन बिउ छर्नुपर्छ र कटनी गर्नुपर्छ, बिउ छर्नुपर्छ र कटनी गर्नुपर्छ र समयमा नै कटनी गर्नु आवश्यक हुन्छ। त्यसको लागि तयारी हुनुपर्छ। त्यसकारण आउनुहोस्, हामी बिउ छरौं, प्रभु यीशुको बारेमा मानिसहरूलाई सुनाऊ र अनि उनीहरूले जब विश्वास गर्छन्, विश्वास गरेपछि उनीहरूलाई हुर्काउने काम, उनीहरूलाई प्रभुको राज्यमा डोर्याउने काम हामी सबैले गरौं र परमेश्वरको महिमा गरौं र परमेश्वरको राज्यभित्र गरिने कामहरू यही हो। परमेश्वरको राज्य भनेकै यही हो कि फसलको कटनी हुन्छ र समयमा नै कटनी हुनुपर्छ र बिउ छर्ने मात्र होइन र कटनी पनि छ। त्यसकारणले गर्दा मण्डलीमा मण्डलीले चाहिँ एउटा बिउ छर्ने काम गर्दछ र मण्डलीले उनीहरूलाई चेलापनमा हुर्काउनु पर्ने हुन्छ र उनीहरूलाई यीशु जस्तै हुने प्रक्रियामा उनीहरूलाई हुर्काउनु पर्छ र प्रभुको आगमनसम्म उनीहरूलाई तयारी गर्नुपर्छ। आउनुहोस् सबैजनाले, हामी हरेकले नै यो प्रतिबद्धता हामी जनाऊ कि बिउ छरौं र बिउ छरिसकेपछि उनीहरूलाई फेरि बटुल्ने काम पनि गरौं, हुर्काउने काम पनि गरौं र यो चाहिँ परमेश्वरको राज्यभित्र गर्ने कामहरू हो र मण्डली चाहिँ यसको मुख्य कर्ता भएर अगाडि बढ्नुपर्ने हुन्छ। राजाको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु र समय मिल्यो भने फेरि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजलाई यति भन्दै अर्को समय नाउन्जेलसम्मको लागि सबैजनालाई प्रभुले प्रशस्त आशीर्वाद दिनुभएको होस्।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
1: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
3: के रे, नानी त भर्खर 17 कि लाग्यो होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
3: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
4: ए हो र?
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा घर पर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
7: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदै छ नि।
6: कहाँ छ?
7: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
8: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
7: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9840201996, 9840201996
8: र सरिता महर्जन 9841910094, 9841910094।
6: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो, ठ्याक्क पारेर।

0: गुड न्यूज एफएम 105.1
1: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
2: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
1: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
2: थप जानकारीका लागि
1: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510969625, 9510969625 र 9862424210, 9862424210।
2: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
1: सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद, प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 नौ पद। कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरूसँगको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता पुनमको साथमा सुन्न नभुल्नुहोला।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: झोला भित्र के छ हो? झोला भित्र
2: ब्याग भित्र के छ?
3: हैन नानी, झोला भित्र के छ हो? मलाई हेर्न मन लाग्यो।
4: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम झोलाभित्र के छ अब प्रत्येक बिहिबार 4 बजेदेखि 5 बजेसम्म तपाईँले यो कार्यक्रम सुन्न सक्नुहुन्छ। र विशेष गरिकन कार्यक्रम झोलाभित्र के छमा चाहिँ हामीसँग लगभग 10 देखि 12 झोलाभित्र पोका हुन्छ। त्यो पोकाभित्र विभिन्न प्रकारका कुराहरू तपाईँ पाउन सक्नुहुन्छ। तपाईँले जस्तो 12 पोकामा मलाई चाहिँ कुन पोका फुकाउने भन्ने कुरा हुन्छ, र तपाईँले 1 नम्बर 2 नम्बर 3 नम्बर गरेर 12 पोका हुन्छ क्या, त्यो 12 पोकामा चाहिँ के हुन्छ भने म तपाईँलाई बताउन चाहन्छु। जस्तो मैले अहिले तपाईँलाई त्यो भन्न मिल्दैन, जस्तो एउटा पोकामा बाइबलको पद भन्नुपर्ने हुन्छ, दोस्रोमा चुटकिला हुन्छ, अर्कोमा अभिनय गर्नुपर्ने हुन्छ, कुनै पनि बिर्सन नसक्ने घटना हुन्छ एउटामा, 10 पास्टरको नाम र 10 मण्डलीको नाम बताउनु पर्ने हुन्छ, एउटामा के हुन्छ भने रिचार्ज कार्ड पाउनुहुन्छ, अर्कोमा पनि रिचार्ज कार्ड, लगभग तपाईँलाई 2 रिचार्ज कार्ड चाहिँ यो कार्यक्रममा पाउन सक्नुहुन्छ, कुनै झोलाभित्र त्यो रिचार्ज कार्ड पनि हुन्छ, र अर्को भनेको किताब पाउन सक्नुहुन्छ, एकजना लेखकले तपाईँलाई किताब दिनुहुन्छ, र अर्को सुसमाचार सुनाउनु पर्ने हुन्छ, र एउटा चाहिँ गीत गाउनु पर्ने हुन्छ। र यस्तै गरेर 12 झोलाहरू हुन्छ, झोलाभित्र त्यो पोकाहरू हुन्छ, त्यो पोका तपाईँले फुकाउनु पर्ने हुन्छ। कति नम्बर तपाईँले 1 नम्बर 2 नम्बर भन्नुभयो भने त्यही अनुसार तपाईँलाई पर्दछ। र यो कार्यक्रम चाहिँ अब आउने राजकाड पनि हुन्छ, र अर्को भनेको किताब पाउन सक्नुहुन्छ, एकजना लेखकले तपाईँलाई किताब दिनुहुन्छ, र अर्को सुसमाचार सुनाउनु पर्ने हुन्छ, र एउटा चाहिँ गीत गाउनु पर्ने

गर्नुपर्ने हुन्छ र जसले प्राप्त गर्नुहुनेछ हामी तुरन्तै तपाईँलाई ती गिफ्टहरू पनि उपलब्ध गराउनेछौँ र तपाईँले हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ अथवा त्यो गिफ्ट तपाईँले लिन आउन पनि सक्नुहुनेछ। त्यति मात्र होइन, तपाईँलाई रिचार्ज कार्ड चाहिँ हामी तुरन्तै त्यतिखेर नै तपाईँलाई उपलब्ध पनि गराउनेछौँ र कार्यक्रम झोलाभित्र के छमा चाहिँ लगभग 12 पोकाहरू हुन्छ झोलाभित्र। ती पोकाभित्र चाहिँ तपाईँले 1 नम्बर 2 नम्बर तपाईँले रोज्न सक्नुहुन्छ र मलाई 5 नम्बर भन्नु भने 5 नम्बरमा जे छ त्यो तपाईँले पाउनुहुन्छ होइन। ती कुराहरू एकदमै महत्त्वपूर्ण कुरा छ र तपाईँले आउने बिहारलाई भने स्पेसल समय बनाउनुहोस् र 4 देखि 5 हामी म प्रत्येक बिहार तपाईँलाई साथ दिनेछु। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: झोला भित्र के छ हो झोला भित्र
1: ब्याग भित्र के छ
2: होइन नानी झोला भित्र के छ हो मलाई हेर्न मन लाग्यो
3: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र मैले भने बाह्रवटा झोलाभित्र बाह्रवटा पोका रहनेछन् र बाह्रवटा पोकामा चाहिँ नम्बर दिएको हुन्छ जुन नम्बर तपाईँलाई मनपर्छ त्यो नम्बर तपाईँले भन्नुपर्ने हुन्छ हामी त्यो नम्बर खोल्नेछौ र त्यो नम्बरमा जे छ त्यो हुनुपर्ने हुन्छ तपाईँलाई रिचार्ज कार्ड पर्यो भने त्यो तपाईँले पाउनुभयो तपाईँको नम्बर हामीलाई दिनुपर्ने हुन्छ अथवा तपाईँले अभिनय गर्नुहोस् भन्यो भने तपाईँले अभिनय गर्नुपर्ने हुन्छ गीत गाउनुहोस् भन्यो भने गीत गाउनु पर्ने हुन्छ बाइबलको पद भन्नुहोस् भन्यो भने बाइबलको पद भन्नुपर्ने हुन्छ तपाईँले अब सुसमाचार सुनाउनुहोस् भनेको छ भने तपाईँले त्यतिखेरै होइन सुसमाचार सुनाउनु पर्ने हुन्छ र एउटा गीत गाउनुहोस् भन्यो भने तपाईँले गीत गाउनुपर्ने हुन्छ र पाँचवटा मण्डलीको नाम र पाँचवटा आदरणीय पास्टर बुवाहरूको नाम पनि तपाईँले बताउनु पर्ने हुन्छ र यो कुराहरू मैले तपाईँलाई बताइरहेको छु र आउने बिहिबार आजकै समयमा चार बजेदेखि पाँच बजेसम्म तपाईँलाई म कार्यक्रममा साथ पक्कै पनि दिनेछु र सबैभन्दा फाइदा चाहिँ के हुन्छ भने हामी अलिकति होइन अलिकति हामी बाठो पनि हुनुपर्छ कति कुरामा होइन अलिकति चलाक पनि हुनुपर्छ भन्छ नि एक्टिभ हुनुपर्छ भन्छ नि यो कार्यक्रमले मलाई लाग्छ तपाईँलाई एक्टिभ पक्कै पनि बनाउनेछ र तपाईँले फोन पनि गर्नुपर्ने हुन्छ त्यतिखेर हामीलाई होइन हामीलाई वाट्सएपबाट पनि हामीलाई फोन कल गरेर नै साथ दिनुपर्ने हुन्छ कार्यक्रममा र अहिलेलाई भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा म राख्न चाहन्छु।

अब ख्रिस्टकै निम्ति जिउँछु बाँकी जिन्दगी नै किन महत्वपूर्ण संगीतको साथ थियो र आज म तपाईँलाई यही केही महत्वपूर्ण कुरा पनि बताउन गइरहेको छु। हाम्रो जिन्दगी प्रभुलाई पाउनुभन्दा अगाडि जिन्दगी अर्थहीन थियो, होइन? हामी जे होस् एउटा व्यवस्थाभन्दा बाहिर थियौँ, जे खाने, जहाँ हिँड्ने, जे बोल्ने प्रकारको जीवन थियो हाम्रो। तर जब प्रभुमा आइसकेपछि चाहिँ के भयो भने अब हामीले जे पाए त्यही खानु हुँदैन रहेछ, जहाँ पाए त्यही जानु हुँदैन रहेछ, होइन, जे पाए त्यही बोल्नु पनि हुँदैन रहेछ, होइन। हामीले बोली यति महत्वपूर्ण कुरा छ नि, जे पाए त्यही बोलेर मान्छेलाई असर गर्ने काम गर्नु हुँदैन, होइन। जस्तो हामीले हाम्रो शरीरको लागि नहुने कुराहरू, जाँड, रक्सी, चुरोटका कुराहरू हामीले पिउनु हुँदैन रहेछ, खानु हुँदैन रहेछ भन्ने कुरा पनि, होइन, अब कति ठाउँ हामी जानु पनि हुँदैन। अनि त्यस्ता ठाउँहरू छन् जो हाम्रो बुवाआमाहरूले भन्ने गर्छन् यो ठाउँमा नजा, होइन, हाम्रो गुरु अग्रजहरूले भन्नुहुन्छ यो ठाउँमा नजा। किन नजा भन्दाखेरि त्यो ठाउँ जाने योग्य केही छैन, त्यही भएर पनि रहेछ कि त्यो ठाउँ जानु हुँदैन। तर हाम्रो स्वभाव चाहिँ कस्तो छ भने नखा भनेको कुरा खानै पर्ने, नजा भनेको ठाउँमा जानै पर्ने, नलगा भनेको कुरा लाउनै पर्ने, होइन, त्यो प्रकारको स्वभाव भएको कारणले अब चाहिँ हामीले एउटा परमेश्वरको वचनलाई, होइन, हेरेर जिउनु चाहिँ आवश्यक छ। परमेश्वरको वचन विरुद्ध हामी गयौँ भने त्यसले हाम्रो जीवनमा हानि गर्छ होइन। परमेश्वरको वचन आज्ञाहरू यति धेरै छन्, यो गर यो नगर ती कुराहरू छन्, होइन, ती कुराहरूलाई पालना गर्यौँ भने हामीले एउटा पवित्रताको जीवन साथसाथै एउटा आशिषको जीवन अथवा अरूको निम्ति उदाहरणीय जीवन चाहिँ हामी जिउन सक्छौँ। होइन भने हामी पहिले प्रभुमा पाउनुभन्दा अगाडि पनि जस्तै थियौँ, अहिले पनि प्रभुलाई पाएर पनि हामी त्यस्तै छौँ भने त हाम्रो जीवनबाट के परमेश्वरको महिमा होला र, होइन र? त्यो भएर तपाईँ र म चाहिँ एउटा उदाहरणीय छोराछोरी बन्नु चाहिँ आजको आवश्यकता हो। यो कुरा एकदमै महत्वपूर्ण कुरा पनि छ र तपाईँ र मैले यो कुरालाई मानि पनि लिनुपर्छ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: Good News FM 105.1 MHz.
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
4: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
3: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
4: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
3: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
4: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
3: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
4: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुन्डिज एफएम रेडियो 105.1 MHz मा तिहारले सुन्न सक्नुहुनेछ।

0: इक्जाम पनि सकियो,
1: मेरो एसई पनि सकियो,
2: मेरो प्लस टू को इक्जाम पनि सकियो,
3: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
4: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
1: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
4: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
1: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।
5: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
5: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
5: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
6: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हामी बाल बालिकालाई परमेश्वरले माया गर्नुहुन्छ। धन्यवाद। तपाईँहरू सुन्दै हुन्छ गुड न्युज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
8: यो अर्थपूर्ण भोजन पछि भने आज मैले तपाईँलाई एउटा नयाँ कार्यक्रमको जानकारी गराउँदैछु। धेरै वर्ष अगाडि यो कार्यक्रम हामी गुड न्युज एफएमबाट धेरैले सुन्नुहुन्थ्यो र हामीलाई फोन गर्नुहुन्थ्यो। हाम्रो निलिमाजीले यो कार्यक्रमलाई चाहिँ त्यतिखेर सञ्चालन गरिराख्नु भएको थियो र अब यो कार्यक्रमलाई पुनः हामी यो बिहारदेखि चाहिँ सञ्चालन गर्दैछौँ, चलाउँदैछौँ। झोलाभित्र के छ, एकदमै अर्थपूर्ण कार्यक्रम हुनेछ र तपाईँले यसमा आफ्नो प्रतिभालाई तपाईँले देखाउन पनि सक्नुहुन्छ र हाम्रो लागि यो निकै जटिल त हुँदैन, किनभने रमाइलो कार्यक्रम हो, रमाइलो गरौँ होइन। किनभने हामी प्रभुका जनहरू सधैँ तनावमा रहनु पनि हुँदैन, किनभने परमेश्वरले भन्नुभएको छ तिम्रो सारा फिक्र मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु भन्ने परमेश्वर, तपाईँ र मेरो परमेश्वर हुनुहुन्छ भने हामीले कुनै पनि कुराको फिक्री टेन्सन लिनु हुँदैन जस्तो लाग्छ मलाई। र कार्यक्रमप्रति सल्लाह सुझाव छ भने तपाईँले हाम्रो प्राविधिक मित्रलाई फोन गरेर पनि सुझावहरू टिपाइदिन सक्नुहुन्छ। अझै यस्तो गरे कस्तो होला जस्तो तपाईँलाई लाग्छ भने हाम्रो प्राविधिक मित्रलाई केही महत्वपूर्ण कुराहरू तपाईँले सल्लाह सुझाव पनि हामीलाई दिन सक्नुहुन्छ, किनभने यो कार्यक्रमलाई हामी एकदमै अर्थपूर्ण बनाउँदै जानेछौँ र यो कार्यक्रमलाई मैले मात्रै अर्थपूर्ण बनाउन सक्दिनँ, त्यसको लागि त तपाईँको पनि साथ सपोर्ट चाहिन्छ। र तपाईँको व्यापार व्यवसाय केही छ भने तपाईँले पनि यो कार्यक्रमलाई स्पोन्सर हुने गर्न सक्नुहुन्छ। कुनै पनि गिफ्ट ह्याम्पर दिएर हुन्छ कि रिचार्ज कार्ड दिएर हुन्छ कि होइन, तपाईँको व्यवसायको प्रमोसन हामी गर्नेछौँ होइन, किनभने तपाईँको विज्ञापनहरू रहनेछ यो कार्यक्रममा। यो कार्यक्रमभरि हामी विज्ञापनहरू पनि बजाउनेछौँ, तर तपाईँले त्यसको लागि चाहिँ तपाईँले केही सपोर्ट गर्नुपर्ने हुन्छ हामीलाई, जस्तो रिचार्ज कार्ड दिएर हुन्छ कि गिफ्टहरू दिएर हुन्छ कि किताबहरू दिएर हुन्छ कि हुन्छ नि त होइन, ती कुराहरू पनि एकदमै महत्वपूर्ण कुरा छन्। हजुर, अहिलेलाई पनि फेरि पनि राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

निकै नै अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र मैले तपाईँलाई आज कार्यक्रम झोलाभित्र के छ भन्ने कार्यक्रमको केही जानकारी दिइरहेको छु। यो चाहिँ अब आउने बिहिबारदेखि चार बजेदेखि पाँच बजेसम्म हामी यो कार्यक्रममा हुनेछौँ र तपाईँले पनि हामीलाई फोन गरेर एकदमै साथ दिनुपर्ने हुन्छ र त्यो कार्यक्रमभित्र के हुन्छ भन्ने कुरा पनि मैले तपाईँलाई बताइ नै सकेको छु। र सुरुमा त बाइबल पद हुन्छ, एउटा झोलामा चुट्किला भन्नुपर्ने हुन्छ, अभिनय गर्नुपर्ने हुन्छ, कुनै पनि बिर्सन नसक्ने घटना बताउनु पर्ने हुन्छ र दसजना पास्टरको नाम र पाँचवटा मण्डलीको नाम बताउनु पर्ने हुन्छ र रिचार्ज पाउनुहुन्छ एउटामा, दुईटामा रिचार्ज कार्ड पाउनुहुन्छ भने तेस्रोमा चाहिँ तपाईँले किताब पाउनुहुनेछ र सुसमाचार सुनाउनु पर्ने हुन्छ र एउटा गीत गाउनु पनि पर्ने हुन्छ र जुन झोलाभित्र जुन नम्बर तपाईँले पाउनुहुन्छ ती झोलाभित्र चाहिँ बाह्रवटा नम्बर हुन्छ। त्यो बाह्रवटा नम्बरमा तपाईँले जुनै नम्बर छाने पनि त्यहाँ अब जे पनि हुनसक्छ त्यो गर्न तपाईँ तयारी हुनुपर्ने हुन्छ र अहिलेलाई भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थ पूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। निकै नै अर्थपूर्ण संगीत र नयाँ कार्यक्रमको जानकारी कार्यक्रममा मैले दिइरहेको छु र तपाईँलाई अझै धेरै अर्थपूर्ण र अझै धेरै आशिषित बनाउनको लागि र अझै धेरै सार्थकता दिनको लागि नै कार्यक्रम हामीले नयाँ नयाँ कार्यक्रम तपाईँको लागि पस्कने कोसिस गरिरहेका छौं र तपाईँ बसेका दिनहरू पनि अर्थपूर्ण रहोस् भन्नैकै लागि पनि हो कार्यक्रम झोलाभित्र के छ भन्ने कार्यक्रम अब केही समयपछि तपाईँले सुन्न सक्नुहुनेछ, हामीलाई साथ दिन सक्नुहुन्छ। आइतबार भन्नाले बिहिबार 4 बजेदेखि 5 बजेसम्म हामी तपाईँसँग रहनेछौ र तपाईँले साथ दिनुपर्ने हुन्छ हामीहरूलाई र विशेष गरिकन कार्यक्रम अहिले देख्न सक्छौ हामीले लगातार धेरै नै कार्यक्रमहरू गरिरहेका छौं र 20 वर्षदेखि कार्यक्रम गरिरहेका छौं र अलिकति केही नयाँ ल्याउने कोसिस पनि हामीले कोसिस गरि नै रहेका छौं गर्दैछौ र त्यसको लागि तपाईँको प्रार्थनाको खाँचो छ हामीलाई र यो कार्यक्रम झोलाभित्र के छ भन्ने कार्यक्रममा चाहिँ तपाईँले पनि सपोर्ट चाहिँ गर्न सक्नुहुन्छ है। तर हामीलाई तपाईँले रिचार्ज कार्ड दिएर हुन्छ कि होइन, तपाईँको व्यापार व्यवसाय छ भने त्यो व्यापार व्यवसायलाई प्रचार प्रसार विज्ञापन राखेर हामी सहायता गरिदिनेछौँ र तपाईँले हामीलाई रिचार्ज कार्ड दिएर हामीलाई त होइन विनरलाई विजेताहरूलाई दिएर पनि तपाईँले सहायता गर्न सक्नुहुन्छ। आखिर हप्तामा एउटा हो, तपाईँले एउटा रिचार्ज कार्ड दिएर सहायता पुर्याउन सक्नुहुन्छ। हामी तपाईँको विज्ञापन निर्धक्क साथ गरिदिनेछौँ र तपाईँको व्यापार व्यवसायमा पनि परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुहुनेछ र जहिले पनि दिने मान्छे चाहिँ कहिले पनि गरिब हुँदैन जस्तो लाग्छ मलाई होइन। त्यो भएर यो समय तपाईँ र मेरो हो, तपाईँ र हामी मिलेर यो कार्यक्रमलाई एउटा अर्थपूर्ण बनाउने हो। मैले एक्लैले त केही पनि गर्न सक्दिनँ, तपाईँको प्रार्थना तपाईँको सपोर्टको पनि एकदमै खाँचो छ र मैले सपोर्टको कुरा चाहिँ किन गरेँ भने गिफ्ट ह्याम्पर तपाईँले दिन सक्नुहुन्छ, रिचार्ज कार्ड दिन सक्नुहुन्छ, व्यक्तिगत रूपमा पनि म दिन्छु अथवा मेरो तर्फबाट भयो भन्न सक्नुहुन्छ तपाईँले होइन। त्यसको लागि चाहिँ हाम्रो प्राविधिक मित्रलाई तपाईँले आफ्नो इच्छा आफ्नो केही सल्लाह सुझाव पनि तपाईँले राखिदिन सक्नुहुन्छ। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रम

आदरणीय श्रोता, अब भने लगभग कार्यक्रमले पनि मलाई बिदा दिइसकेको छ र कार्यक्रम झोलाभित्र के छ बाट प्राविधिक मित्र सुजन र म अपना मैलेलाई पनि बिदा हुन्छौ। धन्यवाद। जय मसीह। अभिवादन।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम महिमाको वेदी।
2: तर परमेश्वरलाई धन्यवाद होस् कि तिमीहरू जो एकपल्ट पापका कमारा थियौ, अब जुन शिक्षाको नमुनाहरू तिमीहरूलाई सुम्पिएको थियो त्यो हृदयमा पालन गर्ने भएका छौ। तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताको कमारा बनेका छौ। जय मसीह तथा हार्दिक स्वागत छ कार्यक्रम महिमाको वेदीको अर्को एउटा नयाँ श्रृंखलामा। प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक पक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बिहिबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नुको साथसाथै सुसमाचारी प्रवचन, हृदय स्पर्शी जीवन गवाईहरू लगायतका कुराहरूद्वारा तपाईँको बीचमा हामी सामग्रीहरू लिएर आउने गर्दछौ। र यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँको जीवन पनि परमेश्वरको महिमामा प्रवेश गरोस् भन्नको लागि नै हो, र तपाईँको जीवनमा पनि परमेश्वरको महिमा अवतरित हुन सकेको होस् र तपाईँ पनि अनन्त परमेश्वरको महिमामा प्रवेश गर्न सक्नु भएको होस् भन्ने चाहनाको साथ हामीले यो कार्यक्रमलाई प्रस्तुत गर्ने गर्दछौ। त श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रम प्रति उचित सल्लाह, सुझाव र प्रतिक्रिया दिने जिम्मेवारी पनि तपाईँको आफ्नै रहेको छ, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौं। आदरणीय श्रोता, भने आउनुहोस् आजको कार्यक्रममा मन र आत्माको तयारीको निम्ति सुनौ एउटा सुमधुर भक्ति गीत, र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा मिठो गीत।

यो सुमधुर गीत पछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने हामी ढिला नगरिकन आजको कार्यक्रमको विषय वस्तुभित्र प्रवेश गर्नेछौ। र जुन रहेको छ हामीले श्रृंखलाबद्ध रूपमा गत हप्तादेखि नै प्रस्तुत गरिरहेको पास्टर फूलबहादुर तामाङ ज्यूको जीवन गवाईलाई हामीले श्रृंखलाबद्ध रूपमा प्रस्तुत गरिरहेका छौ र आज पनि त्यही क्रमलाई निरन्तरता दिन आएका छौ। तदन्य श्रोता, उहाँको जीवन गवाई उहाँले यसरी अगाडि बढाउनुहुन्छ बप्तिस्माका क्षणहरू शीर्षकमा। बप्तिस्मा भनेको ख्रिस्ट येशूलाई विश्वास गरिसकेपछि पूर्ण रूपले अब म ख्रिस्ट विश्वास गरे भनेर देखाउने एउटा बाहिरी चिन्ह हो जो पानीमा डुबेर लिइन्छ र उहाँले त्यो क्षणको एउटा अद्भुत अनुभव गर्नुभएको छ र त्यो अनुभवलाई आजको कार्यक्रममा समावेश गर्दै उहाँको विश्वासको यात्रालाई थप अगाडि बढाउन चाहन्छु। आफ्नो स्वर्गारोहण अघि येशूले आफ्नो चेलाहरूलाई आज्ञा दिनुभयो, यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाऊ, पिता पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाऊ, हेर म युगको अन्तसम्म सधैँ तिमीहरूको साथमा छु, मत्ती 28:19-20। येशूको यस आज्ञालाई नेपाली मण्डलीले गम्भीरतापूर्वक लिएको छ, त्यसैले नेपाली मण्डली सुसमाचार सुनाई बप्तिस्मा दिने मण्डली हो। त्यसैले ख्रिस्टियन अभ्यास अनुसार एउटा मान्छेलाई येशूलाई ग्रहण गरिसकेपछि मण्डली आएपछि उसको अनुमतिमा बप्तिस्मा दिइन्छ र यो एउटा विधि हो। आफूले बप्तिस्मा नलिँदै फूलबहादुरले मण्डली सुरु गरिसकेका थिए, जुन कुरा त्यस बेलाको एउटा अनौठो अभ्यास थिएन। विश्वास गरेको 5 वर्षपछि अर्थात 2047 सालमा उनले बप्तिस्मा लिए र पछि उनलाई पास्टर अभिषेक गरियो। अभिषेक भएपछि उनले अरूलाई बप्तिस्मा दिन सुरु गरे। फूलबहादुरले स्थापना गरेको मण्डली नजिकै बहने बाँड खोला का केही मानिसहरूलाई बप्तिस्मा दिई उनले आफ्नो बप्तिस्मा यात्राको थालनी गरेको हामी पाउँदछौ। उहाँले कहिले एकजनालाई त कहिले दुईजनालाई र कहिले धेरैजनालाई बप्तिस्मा दिनुभयो, कहिले 5 त कहिले 10 जना भन्दा ठूलो समूहलाई परेको 5 वर्षपछि अर्थात 2047 सालमा उनले बप्तिस्मा लिए र पछि उनलाई पास्टर अभिषेक गरियो। अभिषेक भएपछि उनले अरूलाई बप्तिस्मा दिन सुरु

दिनुभएको अनुभव छ। एकपटक उहाँले 23 जनाको समूहलाई बत्तीसमा दिनुभयो। यो उहाँको जीवनको सबैभन्दा ठूलो समूहलाई बत्तीसमा दिएको उदाहरण हो। बत्तीसमा दिँदा तिता मिठा क्षेत्रहरू मध्ये एउटा नारायणी नदीसित जोडिएको छ। उहाँको मण्डलीको केही किलोमिटर पर मात्रै यो ठूलो बडेमाको एउटा नदी बहन्छ। एकपटक केही विश्वासीहरूलाई यही नदीमा बत्तीसमा दिन जाँदा नदीले उहाँलाई तान्दै गहिराईमा पुर्याएको थियो। यद्यपि बगाएर भने लगेन। नारायणीमा बत्तीसमा दिँदा खतरा हुन सक्ने ठानेर उहाँले पुनः बत्तीसमाकै लागि भनेर यस नदीमा जानु भएन। फुलबहादुरले धेरै जसो दिउँसो नै बत्तीसमा दिनुहुन्थ्यो। यद्यपि यदा कदा राति पनि बत्तीसमा दिएको उहाँसँग अनुभव छ। कहिले काहीँ अत्यन्त चिसो पानीमा पनि बत्तीसमा दिनु परेको थियो र उहाँले कहिले नदीमा त कहिले खोलामा त कहिले पोखरीमा अनि कहिले खोल्सामा बत्तीसमा दिनुभयो। 30 वर्षको अन्तरालमा उहाँले सयौं मानिसहरूलाई बत्तीसमा दिनुभएको छ र उहाँ अझै थप्नुहुन्छ, परमेश्वरले प्रार्थनाको जवाफ दिनुभएका क्षणहरू भनेर। सिक्ने इच्छा भएका फुलबहादुर तामाङ पास्टरीय तालिम लिन काठमाडौँको सातदो बाटोमा आउनुभयो, जहाँ उहाँ जस्तै विभिन्न ठाउँबाट अगुवाहरू तालिम लिन आउनु भएको थियो। विद्यार्थीहरूले सिकेको कुरा व्यवहारमा उतार्नु पर्थ्यो र एउटा तरिका भनेको सुसमाचार प्रचारमा जानुपर्ने हुन्थ्यो। उहाँहरूले ख्रिस्टीय प्रचार बोकेर खाजाको लागि रुपियाँ पैसाको जोह गर्नु पर्थ्यो। फुलबहादुरका सहपाठी तुलनात्मक रूपले जवान थिए र उहाँ चाहिँ सबैभन्दा पाका व्यक्ति हुनुहुन्थ्यो। दीक्षान्त समारोह सम्पन्न भयो तर उहाँलाई आफूले केही नसिकेको जस्तो लाग्यो। उहाँ बेचैन हुनुभयो र एक अर्थमा उहाँलाई 2 महिना त्यतिकै खेर गएको जस्तो लाग्यो। गरुङ्गो हृदय लिएर फुलबहादुर त्यस रात करिब 12 बजे आफू बसेको घरको छतमा उक्लनु भयो र घुँडा टेकेर प्रार्थना गर्नुभयो। हे प्रभु, मैले 2 महिनाको पास्टरीय तालिम पूरा गरे तर मलाई केही आउँदैन, मलाई मदत गर्नुहोस्। अनि उहाँको जवाफ आयो, बाइबल पढ। फुलबहादुर रिसाए, प्रभु यो कस्तो जवाफ हो, मैले यही तालिममा 2 महिना त बाइबल पढिसके, बाइबलको हरेक पुस्तकबाट कुनै न कुनै खण्ड त पढेकै छु नि, तपाईँ फेरि पनि मलाई बाइबल पढ्ने आज्ञा दिनुहुन्छ? आँखाबाट आँसु झार्दै फुलबहादुरले फेरि पनि परमेश्वरलाई पुकारा गरे र परमेश्वरले उहाँलाई जवाफ दिनुभयो। जवाफमा उहाँलाई फिलिप्पी 4:4 पढ्न अनुरोध गरिएको थियो, जहाँ लेखिएको छ, प्रभुमा सधैँ आनन्द गर, फेरि पनि म भन्छु आनन्द गर। यस पदले उहाँको बेचैनीलाई दूर गराइदियो र उहाँ शान्त हृदयले सुत्न सक्नुभयो। आदरणीय श्रोता, त्यसपछि सेवकाईको क्रममा पास्टर फुलबहादुर तामाङका तिता मिठा धेरै अनुभवहरू बटुल्न थालिए, जसमध्ये यहाँ केही प्रसंगहरू तपाईँको बीचमा राख्नु सान्दर्भिक ठाने। एक दिन शनिबारको दिन थियो। संगति सकेपछि पास्टर फुलबहादुर अर्को गाउँमा भएको विश्वासीहरूलाई भेटघाट तथा संगति दिनको लागि प्रस्थान गर्नुभयो। उहाँ बाइकबाट जानुभएको थियो र उहाँसित एकजना साथी पनि थियो, तर बाटोमा प्रचण्ड आँधी बेहरी र असिना पर्यो। यात्रालाई अगाडि बढाउन सकिने अवस्था भएन, त्यसैले जहाँ बास पाउँछ त्यही नै सुत्ने बन्दोबस्त गर्नुभयो। उहाँ एउटा सानो घरमा पुग्नुभयो र त्यहाँ एउटा गुन्द्री फेला पारी त्यही ओढेर सुत्नुभयो। राति एउटा सुँगुर त्यही गुन्द्री लिएर आएछ र उहाँको निन्द्रा खुल्यो र उहाँले गिरिवास भन्ने ठाउँमा यस्तो अनौठो अनुभव गर्नुभएको थियो। अर्को प्रसंग मंगसिरको महिनामा भएको थियो। सुसमाचार प्रचार गर्दै जाँदा फुलबहादुरको भेट एकजना पुरुषसित भयो। फुलबहादुरले यसो भन्दै येशूको सुसमाचार सुनाउनु भयो र येशू ख्रीष्ट संसारको मुक्तिदाता हुनुहुन्छ। उहाँ हाम्रा पापका लागि मर्न आउनु भएको थियो। धर्मले मुक्ति दिँदैन, तर येशूमा मुक्ति पाइन्छ। त्यसैले मुक्ति पाउनलाई येशूमा विश्वास गर्नुपर्छ। तर उनको जवाफ थियो, यो विदेशी धर्म हो, तपाईँहरू झोला लिएर हाम्रो धर्म संस्कृति मास्दै हुनुहुन्छ, यो पटक्कै राम्रो कुरा होइन। धर्म प्रचार गरे बापत कति पैसा पाउनुहुन्छ, झोलामा के छ? अनि उनले झोलामा भएको बाइबल खोसेर च्याप्न लाग्दा पास्टरले कडा जवाब दिए, तपाईँले बाइबल च्याप्नु भयो भने परमेश्वरले तपाईँलाई त्यसरी नै च्याप्नु हुनेछ, त्यसैले होसियार हुनुहोस्। उनी हच्किए। कुराकानी गर्दै जाँदा ती मानिस काँग्रेसका नेता रहेछन् भन्ने कुरा थाहा लाग्यो। प्रेरित पावलको रणनीति अप्नाउँदै पास्टरले विगतमा आफू पनि काँग्रेस नै भएको कुरा खुलाउनु भयो। अन्तमा शत्रुतापूर्ण वातावरण मित्रतामा परिणत भयो र दुईजनाले हात मिलाएर एक अर्काबाट विदा हुनुभयो। र यो तेस्रो उदाहरण यो हो, कुनै कामको लागि फुलबहादुर नवलपुरदेखि काठमाडौँ आउनुभयो। केही दिन बसेपछि उहाँको गोजीमा जम्मा 30 रुपियाँ मात्र

बाँकी रह्यो। फर्केर काठमाडौँबाट आफ्नो ठाउँमा जान उहाँ गाडी चढ्नु भयो, तर उहाँ सोझो हुनुहुन्थ्यो, त्यसैले आफूसित भएको 30 रुपियाँ मात्र भएको जानकारी सहचालकलाई गराउनु हुँदा सहचालकले मानेन र पास्टरलाई धकेली दिएर बसबाट बाहिर निकालिदियो। पाको मानिसलाई त्यस्तो दुर्व्यवहार गरिएको देख्दा अन्य यात्रुहरूले सहचालकलाई गाली गरे र उनलाई फेरि गाडीमा चढ्न आग्रह गरे र उहाँ मान्नु भएन। पछि धादिङ जाने गाडीमा चढेर आउँदा पृथ्वी राजमार्गमा त्यो पहिलेको गाडी पल्टेको देख्दा पास्टर छक्क पर्नुभयो। आफू त्यस गाडीमा नआएकोमा परमेश्वर प्रति आभार व्यक्त गर्नुभयो। पावलले रोमीहरूलाई लेखेको वचन उहाँको जीवनमा लागू भयो। हामी जान्दछौ उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। रोमी 8:28। धादिङबाट आउनुभएका चिनाजानका मान्छेहरूसित भेटघाट गरी पर्याप्त भाडा भएपछि उहाँ नवलपुर फर्किनु भएको थियो। आदरणीय श्रोता, यसै क्रममा उहाँले सुसमाचार प्रचार गर्दै जाने क्रममा विभिन्न ठाउँमा यसुको सुसन्देश पुर्याउनु भयो र फुलबहादुरसित उहाँ झ्यालखान भित्र परेको र त्यहाँ पनि सुसमाचार सुनाएको अनुभव उहाँ व्यक्त गर्नुहुन्छ। जेलमुक्त भएपछि कतिपयले येशूमा विश्वास गरी नयाँ जन्म समेत पाए र उहाँले चितवनको भरतपुर स्थित कारागारमा पटक पटक प्रचार गर्नुभयो। उहाँ बन्दीहरूलाई प्रेरित 16 अध्यायमा अभिलेखित घटना सुनाउनुहुन्थ्यो, जहाँ पाउल र सिलास कसरी रातभरि प्रार्थना गर्दा झ्यालखान हल्लिए र जेलमुक्त भए भन्ने विवरण पाइन्छ। पाउलको सुसमाचार प्रचारको नतिजा स्वरूप झ्यालखानाका हाकिम र उनको परिवारले विश्वास गरी बप्तिस्मा लिए भन्ने घटना बन्दीहरूका लागि निकै प्रासंगिक हुन्थ्यो भन्ने कुरामा फुलबहादुर सचेत हुनुहुन्थ्यो। बन्दीहरूलाई प्रचार गर्नुका अतिरिक्त उहाँले ख्रिस्टियन प्रचार पनि बाँड्नुहुन्थ्यो। क्रिसमसको अवसरमा एकपटक बन्दीहरूलाई चियापानको लागि भनेर 6,000 रुपियाँ दिएको पनि उहाँलाई स्मरण छ। पाउलले तिमोथीलाई दिएको आज्ञा स्मरण गर्दै उहाँ बन्दी गृहमा उच्च पदाधिकारीको लागि पनि प्रार्थना गर्नुहुन्थ्यो। पावल लेख्छन्, सर्वप्रथम म आग्रह गर्छु कि सबै मानिसहरूका निम्ति नम्र निवेदन, प्रार्थना र मध्यस्थको विन्ती र धन्यवाद चढाउन्, राजाहरू र सबै उच्च पदमा भएकाहरूको निम्ति पनि, ताकि हामी निर्धक्क र शान्तिपूर्ण भएर हर प्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं। पहिलो तिमोथी 2:1-2। सुसमाचार सुनाउनका अतिरिक्त फुलबहादुर बन्दीहरूलाई अपराधमा नलाग्न परामर्श समेत दिने गर्नुहुन्थ्यो। जुनसुकै कारणले थुनामा परेको भए तापनि जेलमुक्त भएपछि अपराध नदोहोर्याउन उहाँले सचेत गराउनुहुन्थ्यो। येशूमा हर किसिमका मानिसलाई क्षमा छ। वास्तवमा येशू त बन्दीहरूलाई छुटकारा दिन आउनु भएको थियो भने उहाँ आफैले भन्नुभएको छ, परमप्रभुको आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनको निम्ति र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नको निम्ति उहाँले मलाई पठाउनु भएको हो। लुका 4:18-19 उहाँ स्मरण गर्नुहुन्छ र वचनका यस्ता खण्डहरूले बन्दीहरूलाई उहाँले उत्साह दिनुहुन्थ्यो। आदरणीय श्रोता, यही क्रममा उहाँको जीवनमा एउटा घटना घट्न पुग्दछ। त्यो चाहिँ उहाँको सन्धि हराउनु भएको थियो। सिंहबहादुर तामाङ फुलबहादुरका सन्धि हुनुहुन्थ्यो। विश्वासमा आउनु अघि सिंहबहादुर झाँक्री हुनुहुन्थ्यो र उहाँ टुना मुनामा संलग्न हुनुहुन्थ्यो। उहाँले कयौं वर्षसम्म कपाल पाल्नु भएको थियो र उहाँको कपाल 4 फिटसम्म लामो थियो। येशूमा नयाँ जन्म पाएपछि मुस्किलले उहाँले आफ्नो लामो कपाल काट्नुभयो अनि उहाँ 2 छोरा र 2 छोरी गरी 4 सन्तानका पिता हुनुहुन्थ्यो। 2 दर्जन भन्दा बेसी अगुवाहरू सँगै फुलबहादुर नवलपुर स्थित देवचुली डाँडामा प्रार्थना गर्नको लागि जानुभयो। पास्टर लोकबहादुर तामाङकै टोलीको नेतृत्व गर्नुभएको थियो। यो समूहमा फुलबहादुरका सम्धि पनि सहभागी हुनुभएको थियो। घण्टौंको यात्रा पश्चात प्रार्थनाको टोली गन्तव्यमा पुग्यो र सिंहबहादुरले आँसु झार्दै प्रार्थना गर्नुभयो र उहाँ एकान्तवासमा रमाउने प्रभुका जन हुनुहुन्थ्यो। उहाँ प्रार्थनाको योद्धा पनि हुनुहुन्थ्यो। अगुवाहरू कहिले समूहमा प्रार्थना गर्थे त कहिले एकान्तमा, अनि एकान्तमा प्रार्थना गरिसकेपछि तिनीहरूले आफूले पाएको दर्शन बाँड्न एकै ठाउँमा जम्मा हुन्थे र अन्य अगुवाहरू पनि आए, तर सिंहबहादुर चाहिँ देखा पर्नु भएन। व्यापक रूपमा उहाँको खोजी गरियो तर फेला पर्नु भएन। डाँडाका कुना कप्चामा विभिन्न टोली बनाई खोजी गरियो, तापनि उहाँको लास भेटियो न त सास नै भेटियो। सिंहबहादुरको परिवार चिन्तामा डुब्यो, जुन अस्वाभाविक थिएन। मृत शरीर पनि फेला नपरेकोले अन्तत बाइबलमा हनोक जस्तै बुवा जिउँदै उठाइ लगिनु भयो भन्ने कुरामा सिंहबहादुरका छोराहरू रञ्जन कुमार तामाङ विश्वस्त हुन पुगे।
आदरणीय श्रोता, र यी सबै घटनाहरू पञ्चायत कालका कुराहरू हुन्। त्यस बेला इसाई बन्नु अवैधानिक थियो, तर पनि मानिसहरू ख्रिस्टमा आउने र ख्रिस्टियन बन्ने र लुकी छुपी भए पनि ख्रिस्टियन गतिविधि गर्ने गर्दथे। फुलबहादुर एकजना इसाई अगुवासँगै नवलपुरदेखि धादिङको दार्खाको लागि हिँड्नुभयो। दुईजना मलेखुसम्म गाडीमा जानुभयो र त्यहाँदेखि हिँडेर जानु पर्थ्यो। उहाँहरू धादिङ बेसीमा गएर बास बस्नुभयो र बेलुकी झिसमिसेमा गाउँमा आइपुग्नु होला भनी उहाँहरूलाई अवगत गराइएको थियो। यसैले धादिङ बेसीबाट दुवैजना दार्खाको लागि बाटो लाग्नुभयो र साँझतिर गाउँमा पुग्दा लाग्दा निकै होसियारीसित अगाडि बढ्नुभयो। कसैले नदेख्नु भएको होस् भन्ने उहाँहरूको चाहना थियो। गाउँ पुग्नै लाग्दा चार हात खुट्टा टेकेर अगाडि बढ्दै गर्दा मित्र चाहिँलाई मुखै भरि सिस्नुले पोल्यो र उहाँ रुन थाल्नुभयो। यद्यपि फुलबहादुरले आवाज ननिकाल्न भनी भन्नुभयो, किनकि बाहिरबाट मान्छे आएको थाहा पाएको खण्डमा स्थानीय गैर ख्रिस्टियनहरूले विरोध गर्नुको साथसाथै कार्यक्रम पनि बिथोल्न सक्थे। पछि उहाँहरू गाउँमा पुगेको थाहा हुन आयो र कति गैर ख्रिस्टियनहरूले विरोध पनि गरे, तथापि दशैंको कार्यक्रम भने सम्पन्न भएरै छाड्यो। उहाँ थप अगाडि लेख्नुहुन्छ, धादिङ जिल्लामा जन्मन भएका फुलबहादुरले उही जिल्लामा यीशुलाई व्यक्तिगत प्रभुको रूपमा स्वीकार गर्नुभएको थियो। नोकरी गर्न उहाँ छिमेकी मुलुक भारत जानुभएको थियो र जहाँ उहाँले केही वर्ष ज्याला मजदुरी गरेर बिताउनु भयो भने 20 वर्ष चाहिँ भारतीय सेनाको रूपमा जागिर खानुभयो। भारतमा छँदा उहाँ भारतका विभिन्न राज्यको साथ विभिन्न ठाउँमा पुग्नुभयो। उहाँ मेघालय, नागाल्याण्ड, आसाम, सिलिगुडी, कोलकाता, मणिपुर जस्ता ठाउँहरूमा पुग्नुभयो। ख्रिस्टाब्द 1972 लडाईँको क्रममा फुलबहादुर बंगलादेशको राजधानी ढाकामा पुग्नु भएको थियो भने 1985 भारतको काश्मीरबाट अवकाश पश्चात फुलबहादुर नेपाल फर्कनुभयो र धादिङमा विश्वास गरेपछि उहाँ नवलपुर आउनुभयो र यही उहाँले बसोबास गर्न थाल्नुभयो। भेटघाट वा सुसमाचारको क्रममा उहाँ नेपालका विभिन्न जिल्लामा पुग्नु भएको छ। चितवन, नवलपरासी, काठमाडौँ, ललितपुर, कपिलवस्तु, भैरवा, तनहु, बाँके, कैलाली, कञ्चनपुर जस्ता जिल्लाहरूमा। स्मरण रहोस्, फुलबहादुरलाई कोरिया पुग्ने अवसर पनि जुटेको थियो जहाँ उहाँले आफ्नो गवाही बाँड्नु भएको थियो र पास्टर फुलबहादुरले मनग्य योगदान दिनुभएको छ, जसमध्ये एउटा महत्वपूर्ण काम भनेको इसाईहरूको लागि समाधि स्थल जुटाउनु पनि थियो। विभिन्न ठाउँमा सम्भाव्य जग्गाहरू हेरियो। अन्तत अमरटारी स्थित एउटा जग्गा सुयोग्य देखियो। फलस्वरूप वडाध्यक्षलाई समाधि स्थलको लागि निवेदन गरियो र कुरो वन विभागमा पुग्यो। जिल्लाभरिका इसाईहरूका लागि चिहान स्थल दिन नसकिने भनी जवाब पाए तापनि गोछडा अभिषेक मण्डली अन्तर्गत स्थानीय मण्डलीहरूका लागि भने समाधि स्थलको व्यवस्था गरियो। गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले 2073 साल माघ 10 गते लेखेको पत्रमा समाधि उपलब्ध गराइएको छ। प्रस्तुत विषयमा त्यस अभिषेक गोछडा चर्चको पत्र संख्या 7374 चलानी संख्या 33 अनुसार जानकारी माघ भए अनुसार यस गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजना लिको परिच्छेद 8:10 यसै सामुदायिक वनको ब्लक नम्बर 1 पूर्ववटी बाँड खोलाको किनारमा इसाई धर्मावलम्बीहरूको लागि चिहानको व्यवस्था रहेको बेहोरा अनुरोध छ। साथै जैविक विविधताको संरक्षण तथा पर्यावरणीय सरसफाईमा उचित व्यवस्था मिलाउनु हुन समेत अनुरोध छ। आज पनि वरिपरिका मण्डलीहरूका मृत शरीर त्यही दफन गरिने गरिएको छ। त्यसै गरी उहाँ विभिन्न सामाजिक कार्यकलापमा पनि संलग्न हुनुहुन्थ्यो र फुलबहादुर जो मुइलामा जन्मेका एउटा दुर्गम गाउँ थियो, कानूनको पहुँच नपुगेको ठाउँ थियो, स्कूल थिएन, मानिसहरू अशिक्षित थिए, गाउँमा परिवर्तनको आवश्यकता थियो र परिवर्तन ल्याउने एउटा तरिका भनेको मानिसहरूलाई शिक्षाको ज्योतिले झिलिमिली पार्नु पर्दथ्यो। फुलबहादुरले गाउँमा जान्ने बुझ्ने मानिसहरूलाई स्कूलको आवश्यकता बोध गराउनु भयो। नपढ्नको लागि भवस्थको व्यवस्था थियो न त शिक्षकको, तरै पनि उहाँ लागि परेर उहाँकै नेतृत्वमा झारलाङमा स्कूलको स्थापना भयो। पढाउनलाई अर्कै गाउँबाट शिक्षक बाबुराम सिंह खडालाई निमन्त्रणा गरियो र उहाँ आउनुभयो र मगाइयो। चौरमा बसेर पढाइ लेखाइ शुरू भयो। झारलाङ विद्यालय नाउँले चिनिने यो स्कूल विक्रमसम्म 2019 सालमा स्थापना भएको थियो। यस महत्वपूर्ण कामको थालनीको लागि फुलबहादुर प्रशंसनीय पात्र हुनुहुन्छ। मलाङ दुङ तामाङलाई स्कूलको जिम्मा दिएर
फुलबहादुर रोजगारीको खोजीमा गाउँबाट निस्कनु भयो। स्कुलको निम्ति पहल गरेकोले फुलबहादुरले आफूलाई सामाजिक कार्यकर्ताको रूपमा पनि स्थापित गर्नुभयो। मण्डली समाजमा निर्माण हुन्छ, पास्टर समाजको एउटा हिस्सा हो। सामाजिक प्राणी भएकोले समाजका विभिन्न गतिविधिहरूमा संलग्न हुनु पास्टरको लागि अपरिचित कार्य होइन। परमेश्वरको राज्य विस्तार गर्ने क्रममा पास्टर फुलबहादुर विभिन्न सामाजिक कार्यमा संलग्न हुनु पुग्नुभयो। दुःखमा परेका, बुवा आमा नभएका र दुवै नभएका गरीब परिवारमा जन्मेका बाल बालिकाहरूको सम्पर्कमा आएको खण्डमा फुलबहादुरले त्यस्ता किसिमका बाल बालिकाहरूलाई आफूले चिनेको बाल आश्रममा राख्न पहल गर्दा पनि उहाँको सामाजिक सेवा झल्कन्छ। नवलपुर स्थित बाल श्रम निर्माण हुँदा उहाँ आफैले श्रमदान गर्नुभएको उहाँ सम्झनुहुन्छ। मण्डलीका दिदीबहिनीहरूलाई सिलाई तालिमका लागि आवश्यक प्रशिक्षण तथा सामग्री जुटाई उहाँहरूलाई दक्ष बनाउनको लागि पनि फुलबहादुरले ठूलो भूमिका खेल्नुभयो। स्कूलका छात्र छात्राहरूलाई छात्रवृत्ति जुटाइदिई तिनीहरूको आर्थिक भार कम गराउनको लागि फुलबहादुरले प्रयत्नरत कार्य गर्नुभयो। यसरी यसका अतिरिक्त विभिन्न अपाङ्गता भएका व्यक्तिका निम्ति भनेर खोलिएको संस्थामा पनि फुलबहादुरले सहयोग गर्नुभयो। कहिले स्कूल त कहिले कलेज जस्ता शैक्षिक संस्थाहरूलाई चन्दा दिएर त कहिले UMN जस्तै असल छिमेकी जस्ता संस्थाहरूसित मिलेर उहाँले सामाजिक गतिविधिमा आफ्नो संलग्नता देखाउनु भयो। कावासोती स्थित मध्यवर्ती बहुमुखी क्याम्पसलाई 50,500 रुपियाँ चन्दा दिए बापत उहाँको सम्मान गरिएको थियो र सम्मान पत्रमा लेखिएको छ। यस मध्यवर्ती बहुमुखी क्याम्पस कावासोती 17 गोछडा नवलपुरासीमा स्नातक तहमा व्यावसायिक तथा प्राविधिक शिक्षा होटल म्यानेजमेन्ट सञ्चालनार्थ नवलपरासीका जिल्ला कावासोती नगरपालिका वडा नम्बर 17 गोछडा निवासी फुलबहादुर तामाङ र श्रीमती धनमाया तामाङ ज्यूहरूबाट सहयोग स्वरूप 50,500 रुपियाँ प्रदान गरी पुर्याउनु भएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै सधन्यवाद यो सम्मान पत्र उल्लेख गरिएको छ। साथै यहाँको परिवारको सुस्वास्थ्य र दीर्घायु सुख शान्ति र समृद्धिको उत्तरोत्तर कामना गर्दछौ भन्ने बेहोराको पत्र पनि उहाँले प्राप्त गर्नुभयो। श्रोता, यसपछि उहाँका योगदानहरूको कारण योगदानकर्ता समाजबाट सम्मानित पनि हुनुभयो र तिनीहरूको आदरका हकदार हुन्। फुलबहादुर तामाङले आफ्नो जीवन पास्टरले सेवाको लागि समर्पित गर्नुभयो र झण्डै 40 वर्ष लामो इसाई जीवनमा उहाँ परमेश्वरको राज्यको विस्तारको लागि अथक प्रयत्नरत लागि पर्नुभयो र जीवनको उकाली ओरालीमा मनज्ञ संघर्ष गरेको उहाँको विभिन्न मण्डली संघ संस्था साथै समाजबाट सम्मानित हुनुभएको छ। 2079 नेपालकै सबैभन्दा ठूलो क्रिस्चियन संगठन नेपाल राष्ट्रिय मण्डली संगठनको गण्डकी प्रदेशबाट फुलबहादुर सम्मानित हुनुभयो। सम्मानमा उहाँको योगदानको बारेमा चर्चा गरिएको छ र त्यसै गरी 2042 सालमा विश्वास गरी 2042 सालदेखि नवलपरासी जिल्लाको गोछडा मण्डली स्थापना गर्नुभएका र इसाई समाज नवलपरासीको अध्यक्ष पदमा रही सेवा गर्नुभएका र NCFNमा साधारण सदस्यमा रही सहयोग गर्नुभई अविस्मरणीय भूमिका निभाउनु भएकोमा यस सम्मेलनले सम्झना स्वरूप उहाँलाई सम्मान पत्र पनि दियो। त्यसै गरी नवलपुर ख्रिस्टीय मण्डली परिषदले पास्टर फुलबहादुरको सेवा कार्यको तारिफ गर्दै उहाँलाई कदर पत्र प्रदान गरेको थियो र यसरी उहाँले विभिन्न प्रकारका सम्मानहरू प्राप्त गर्दै प्रभुको राज्यमा काम गरेकोमा उहाँको उत्साह बढाएको हामी पाउँदछौ। र अन्तमा फुलबहादुर तामाङ पास्टर सुसमाचार प्रचारक तथा समाजसेवी हुनुहुन्छ। एउटा सामान्य मानिसलाई पनि परमेश्वरले कसरी असाधारण रूपमा चलाउनु हुँदो रहेछ भन्नको लागि फुलबहादुर तामाङ एउटा ज्वलन्त उदाहरण हुनुहुन्छ। धादिङको दुर्गम गाउँ झारलाङमा जन्मनु भएका, नवलपुरमा आफ्नो सेवा स्थल बनाउनु भएका र बिरामी छोराको चंगाईको कारण येशूलाई मुक्तिदाताको रूपमा स्वीकार गर्नुभएका र अन्तमा भारतीय सेनामा जागिर खाएपछि त्यस पश्चात अवकाश पश्चात नवलपुरमा परमेश्वरको राज्य विस्तार गर्नुभएका पास्टर, जसरी परमेश्वरले अब्राहमलाई उरबाट कनान देशमा डाक्नु भएको थियो त्यसै गरी परमेश्वरले फुलबहादुरलाई धादिङबाट नवलपुरमा डाक्नु भएको थियो र भनी उहाँ विश्वास गर्नुहुन्छ। पञ्चायतकालीन अवस्थामा छँदै 2042 सालमा येशूलाई ग्रहण गरी सोही साल नवलपुरको गोछडा मण्डली स्थापना गरी फुलबहादुर परमेश्वरको राज्य विस्तारमा अटुट रूपमा खट्ने एक सेवक हुनुहुन्छ र उहाँले जिल्लाका
विभिन्न ठाउँमा मण्डली स्थापना गर्नुको अतिरिक्त मण्डली भवन बनाउने समेत काम गर्नुभयो र उहाँ एक जोशिलो सेवक हुनुहुन्छ। चाहे घाम होस् या पानी, कुनै कठिनाईको वास्ता नगरी उहाँले सुसमाचार खातिर विभिन्न ठाउँमा यात्रा गर्नुभयो। कयौं मानिसलाई प्रभुमा जिती सयौंलाई बप्तिस्मा दिएको र उहाँले प्रभुको राज्यको निम्ति एउटा स्मरणीय योगदान गरिएको कुरा हामीले भुल्नु हुँदैन। र पास्टरीय सेवा गर्नुको अतिरिक्त फूलबहादुरले समाज सेवा पनि गर्नुभएको छ। स्कूलमा चन्दा दिनुहुन्छ, छात्रवृत्ति उपलब्ध गराउनुभयो र विभिन्न असहाय व्यक्तिहरूलाई सहयोग गर्नुभयो र मण्डलीमा सिलाई तालिम भित्राएपछि उहाँ एउटा समाज सेवी पनि बन्नुभयो। पास्टर फूलबहादुर नेपाल इसाई जगतका एक धरोहर हुनुहुन्छ। उहाँ प्रभुको सेवामा लागिरहने असल सेवक हुनुहुन्छ र सुसमाचार प्रचारको योद्धा अनि मिसिनरी पनि। निसन्देह नेपाली इसाईहरूले उहाँको योगदानको कदर गर्नुपर्छ र नेपाली मण्डली इतिहासमा विश्वासका हिरोहरूको सूचीमा फूलबहादुरले आफ्नो नाम लेखाउन सफल हुनुभएको छ। आदरणीय श्रोता, यो थियो पास्टर फूलबहादुर तामाङजीको जीवन गवाई र यो कुरा सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम महिमाको वेदी, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। हस्त श्रोता, यिनै ठेगानाको साथसाथै पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र तपाईँको हप्ताभरिको आशिक्षण निम्ति एउटा बाइबल खण्ड छोड्दै विदा हुन्छौ, जुन रहेको छ रोमी 6:22 लेखिएको छ। तर तब तिमीहरू पापबाट मुक्त भई परमेश्वरका कमारा भएका छौ अनि तिमीहरूले पाउने प्रतिफल चाहिँ पवित्रकरण हो र त्यसको अन्त्य चाहिँ अनन्त जीवन हो। आमेन। र तपाईँले पनि यो हप्ता परमेश्वरबाटको पवित्रकरण र अनन्त जीवन प्राप्त गर्ने हप्ता बन्न सकेको होस् भन्दै विदा हुन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई विदा दिनुहोस्। अवस्था, जय मसीह।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जुन कार्यक्रमले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। त श्रोता, आजको कार्यक्रममा हामी परमेश्वरको बोलावटलाई सुनेर उहाँको आज्ञा पालन गर्दा परमेश्वरले आशिष दिनुहुन्छ र विभिन्न सांसारिक कठिनाईहरूबाट उन्मुक्ति दिनुहुन्छ भन्ने बारेमा हेर्नेछौ। आजको यही विषयमा तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलबाट अझै विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो बीचमा आदरणीय पास्टर प्रभजन साई आइसक्नु भएको छ।
1: आदरणीय श्रोतावृन्द, यहाँहरूका बीचमा फेरि पनि यो सुसमाचार सबैका लागि रेडियो कार्यक्रम मार्फत म प्रवचन उपस्थित भइसकेको छु। यहाँहरूका बीचमा सत्य ईश्वरीय यथार्थ ज्ञान दिनको लागि यो कार्यक्रम प्रसारण गरिँदैछ। श्रोता, तपाई र हामी कुनै पनि व्यक्तिले यो कार्यक्रम सुन्दा हुने नोक्सानी र बेफाइदा नहुने भएको कारण हामीले यो कार्यक्रम प्रसारण गरिरहेका छौ। जुन कार्यक्रम सुन्दा हामीले संसारका कुनै पनि अन्य ठाउँ र विद्यालयहरूले दिन नसक्ने शिक्षा यो कार्यक्रम मार्फत हामी प्रसारण गर्न गइरहेका छौ। अनर्थ नलगेर श्रोतावृन्द, हामी सबैले यो कार्यक्रम सुन्यौं भने हामीले एउटा यस्तो जीवन प्राप्त गर्नेछौ जुन जीवन हामीले कल्पना समेत गरेका नहुन सक्छौ। श्रोता, त्यस्तो जीवन कसले दिन्छ त? हो, हुन त मानिसहरूको भनाइ छ, मैले काम नगरेसम्म कोही अर्को आएर मेरो निम्ति गरिदिने छैन। तर श्रोता, एकजना कोही हुनुहुन्छ जसले तपाईँ र हाम्रो निम्ति सधैँ चिन्ता फिक्री गरिरहनु भएको हुन्छ, जसले तपाईँ र हामीलाई दुखी, गरीब, असहाय, अनाथ जस्तो भएको चाहनुहुन्न। हामीलाई एउटा असल पिताको काखमा रहेका बालबच्चा र असल पिताको अनुग्रह र आशीर्वाद पाएर हुर्केका बालबच्चा भएको चाहनुहुन्छ। श्रोता, आजको यो कार्यक्रममा एकजना व्यक्ति हुनुहुन्थ्यो जो सयौं शताब्दीको अन्त्यतिर जीवित हुनुहुन्थ्यो। उहाँ बेन्यामिनको इलाकाको अनातोतमा बस्ने पुजारीहरू मध्ये एकजना हिल्किया भन्ने व्यक्तिका छोरा हुनुहुन्थ्यो यर्मिया, र उहाँमा पवित्र ईश्वरले बोल्नुहुन्थ्यो, अगुवाई गर्नुहुन्थ्यो। त्यो ईश्वरले अगुवाई गरेको कुनै पनि कुरा न लुकाएर न छिपाएर मानिस, राजा, अधिकृत र सबैलाई उहाँले प्रसारण गर्नुहुन्थ्यो अथवा सूचना गर्नुहुन्थ्यो। तर कतिपय व्यक्तिहरूले त्यसलाई स्वीकार्थे र कतिपय व्यक्तिहरूले त्यसलाई विश्वास गर्दैनथे, र विश्वास गर्नेहरूमाथि ईश्वरले कस्तो आशीर्वाद दिनुहुन्थ्यो, र विश्वास नगर्नेहरू र आफ्नै चाल ढंगमा मात्रै रमाउनेहरूलाई ईश्वरबाट कस्तो कुराहरू तिनीहरूले पाउँथे, त्यो कुराहरू हामी हेर्नेछौ। श्रोता, तपाईँ हामीलाई थाहै छ, मानिसहरूले आफ्नो इच्छा पूरा हुने कुरा र आफ्नो चाहना अनुसारको काम कुराहरू भयो भने मात्रै आफूले खुसी मान्दछ, तर आफ्नो इच्छा विपरीतका कुराहरू भए भने उसले कहिले पनि खुसी मान्दैन। इभन उसको त्यो काम ठिक नभए तापनि त्यो व्यक्तिले ठिक हो, राम्रो हो भनेको सुन्न चाहन्छ। श्रोता, यहाँनिर एकजना व्यक्ति योहानान र एजन्याहा भन्ने ऐतिहासिक व्यक्तिहरू र तिनीहरूले यर्मिया अगमवक्तासँग गरेका कुराकानी र ती मानिसहरूले फेरि ईश्वरको वचनमा गरेको प्रतिक्रिया र व्यवहारको बारेमा हामी केही कुरा जान्नेछौ, जसले तपाईँ हाम्रो जीवनलाई पनि यसले छर्लङ्ग पारिदिनेछ, ऐनाको रूपमा काम गर्नेछ। श्रोता, योहानान र एजन्याहाले धेरै ठूला साना मानिसहरू ल्याएर यर्मिया अगमवक्ता कहाँ भेट गर्न आए, र तिनीहरूले तिनलाई भने, हाम्रो विन्ती सुन्नुहोस् र परमप्रभु तपाईँका परमेश्वरसित यी बाँचेकाहरूका निम्ति विन्ती गरिदिनुहोस्, किनकि तपाईँ आफ्नै आँखाले देख्नुहुन्छ कि हामी त्यति धेरै थियौं तर अब थोरै मात्र रहेका छौं। श्रोता, यी मानिसहरूलाई परमेश्वरले केही ताडना दिनुभएको थियो, केही अनुशासनमा राख्नु भएको थियो, जुन कुरा ती मानिसहरूकै कारणले ईश्वरले बाध्य भएर राख्नु परेको थियो, किनभने ईश्वरले तपाईँ र हामीलाई कहिले पनि समस्यामा पार्न चाहनुहुन्न र समस्यामा पार्नुहुन्न पनि। तर दुईटा कारणले तपाईँ र हामी समस्यामा अप्ठ्यारोमा कमजोरीपनमा रहँदछौ। पहिलो कुरा हुन्छ तपाईँ हाम्रो आफ्नै चाल ढङ्गको कारण, र दोस्रो कुरा हुन्छ संसारमा तपाईँ र हाम्रो खिलाफमा, तपाईँ र हाम्रो विरोधमा उत्रेको तर तपाईँ र हामीहरूको धेरै नजिक भए जस्तो व्यवहार गर्ने दुष्टात्मा सैतानिक राज्य, जहाँ धेरै करोडौं आत्माहरू छन् जसले तपाईँ र हामीबाट उनीहरूले केही चाहदछन्, केही पाउने इच्छा गर्दछन् र पाइरहेका पनि छन्, किनभने तपाईँ र हामीले साँचो ईश्वरको बारेमा नजानेको कारण। र ती मानिसहरू यर्मिया अगमवक्ता कहाँ आएर भन्दा उनीहरूले यसरी भनेका छन्, परमप्रभु तपाईँका परमेश्वरले हामीलाई कहाँ जाने हो र हामीले के गर्नुपर्ने हो सो देखाइदिउन् भन्ने प्रार्थना गरिदिनुहोस्, जुन कुरा यर्मिया भन्ने पुस्तक पवित्र धर्मशास्त्र बाइबल भित्र छ, र त्यो यर्मिया पुस्तकको 42:3 यो कुरा मैले अहिले पढेर सुनाए। र यर्मिया अगमवक्ताले तिनीहरूलाई भन्नुभएको छ 4, मैले तिमीहरूको कुरा सुने, म परमप्रभु तिमीहरूका परमेश्वरलाई विन्ती गरे अनुसार प्रार्थना गरिदिनेछु र परमप्रभुले जे भन्नुहुन्छ सो सबै तिमीहरूलाई बताइदिनेछु, म केही कुरा पनि तिमीहरूदेखि लुकाउने छैन। श्रोता, यहाँनिर यर्मिया अगमवक्ताले पनि ती मानिसहरूलाई तिमीहरूका परमेश्वर भन्नुभएको छ, जुन अरू मानिसहरूले यर्मियालाई तपाईँका परमेश्वर भनेर भन्नुभएको थियो। यर्मियालाई थाहा छ यी परमेश्वर सबैका परमेश्वर हुन् भन्ने कुरा, तर जो मानिसहरूले परमेश्वरको बारेमा पुरै कुरा यथार्थ कुरा जाने बुझेका थिएनन्, तिनीहरूले यी परमेश्वर जो यर्मियासँग बोल्नुहुन्छ ती यर्मियाकै परमेश्वर हुन्, हाम्रा परमेश्वर त फरक छन् भन्ने सोचेका थिए। तर यर्मियाले प्रत्युत्तरमा तिमीहरूका परमेश्वरलाई तिमीहरूले राखेको कुरा म राखिदिनेछु भन्नुभएको छ। यसमा के रहस्य छ भने परमेश्वर सबैका परम ईश्वर हुनुहुन्छ, यो धरतीमा हामीले मान्दै आएका ईश्वरहरूका पनि परम ईश्वर हुनुहुन्छ, उहाँ एक सत्य ईश्वर हुनुहुन्छ, र उहाँ कहाँ यर्मियाले बिन्ती राख्ने निर्णय गरेका छन् र बिन्ती राखेका छन्। बिन्ती राखेको लगतै एक मिनटमै परमेश्वरले जवाब दिनुभएको छैन। 7 हेर्यौं भने तल गएर 10 परमप्रभुको वचन यर्मिया कहाँ आयो। 10 सृष्टिकर्ता ईश्वरले ती मानिसहरूको जिज्ञासामाथि जवाब दिनुभएको छ, र परमप्रभुले यर्मिया मार्फत यसरी बोल्नुभयो र यर्मियाले यसरी भन्नुभएको छ। यर्मियाले तिनीहरूलाई भने, परमप्रभु इजरायलका परमेश्वर जसको सामान्य तिमीहरूले मलाई आफ्नो बिन्ती चढाउनलाई पठाएका थियौ, यसो भन्नुहुन्छ, यदि तिमीहरू यही देशमा रह्यौ भने म तिमीहरूलाई बनाइराख्नेछु तर भत्काउने छैन, म तिमीहरूलाई रोपी राख्नेछु तर उखेल्ने छैन, किनकि मैले तिमीहरूलाई गरेको सर्वनाशदेखि म दुखित छु। ईश्वरले जुन ताडना अप्ठ्यारो त्यो मानिसहरूमा आएको थियो र त्यो आउँदा उहाँले त्यसलाई तारिदिनु भएको थिएन, आउना दिनुभएको थियो, कारण तिनीहरू ईश्वरदेखि टाढा भागेर आफ्नै इच्छा आफ्नै आकांक्षा पूरा गर्नतिर लागेका थिए। जुन कुरा ईश्वरलाई पनि खुसी लागेको थिएन, मानिसहरूलाई दुःख पर्दा ईश्वरलाई कहिले पनि खुसी लाग्दैन, तर मानिसहरू तिनीहरूकै कारणले जुन दुःख आउँछ तिनीहरूमा त्यो कुरा भने ईश्वरले एकदमै दुःखका साथ स्वीकार्नु पर्ने हुन्छ। मानिसहरूलाई सिकाउँदा सिकाउँदै पनि तिनीहरूले ईश्वरको कुरा सुन्न छोडेर दुष्ट आत्माको कुरा सुनिदिएको कारण तिनीहरूले गल्तीको सजाय पाउनै पर्छ भन्ने सिद्धान्त ईश्वरीय हो। यहाँनिर हामीले सुन्यौं, तिमीहरू यो देशबाट कहीँ पनि नजाऊ, दायाँ बायाँ नजाऊ, तिमीहरूलाई यही देशमा सबै कुरा ठिक पारिदिनेछु, तिमीहरूलाई म रोपी राख्नेछु उखेल्ने छैन, तिमीहरूलाई बनाइराख्नेछु भत्काउने छैन भनेर ईश्वरले यर्मियाद्वारा बोल्नुभएको छ। तर तल 13 गएर हामी यो देख्छौ, तापनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका हुकुम पालना गरेनौ भने र हामी यस देशमा बस्ने छैनौ भनी भन्यौ भने हामी मिश्र देशमा नै गएर बस्नेछौ, किनभने त्यहाँ हामी लडाई देख्ने छैनौ, तुरैको स्वर सुन्ने छैनौ, न त रोटी नपाई भोकै रहनेछौ भन्यौ भनेदेखि त हे यहुदाका बाँचेकाहरू, परमप्रभुको वचन सुन, सर्वशक्तिमान परमप्रभु इजरायलका परमेश्वर भन्नुहुन्छ, यदि तिमीहरूले मिश्र देशमा गएर त्यहाँ बसोबास गर्नलाई पक्का नै गरेका छौ भने जुन तरबारदेखि तिमीहरू डराउँदछौ त्यसले नै तिमीहरूलाई मिश्र देशमै खेदेर भेटाउनेछ, र जुन अनिकालदेखि तिमीहरू डराउँछौ त्यो मिश्र देशमा तिमीहरूका पछि पछि आउनेछ र तिमीहरू त्यही नै मर्नेछौ। श्रोता, पवित्र आत्मा परमेश्वरले यो बोल्नु भएको कुरा हो। तपाईँ र हामीहरू यदि हामी आफ्नै कारणले धोका पाइरहेका छौ भने, हामी आफ्नै व्यवहार सही नभएको कारण धोकामा परेका छौ भने, हामी त्यो धोकेबाजी व्यक्ति जुन शान्तिको देशमा गए तापनि, जुन आशिषित देशमा गए तापनि, जुन ठाउँमा पुगे तापनि हामी समस्याको ढिक्कै त्यहाँ पुगेको हुन्छ र त्यहाँ पनि त्यही समस्या उत्पन्न हुन्छ। हामीले ठाउँ बदलेर, देश बदलेर, हामीले भाषा बदलेर, कुनै पार्टी बदलेर हामीहरू सुध्रिन सक्दैनौ। ईश्वरको वचन बाइबलले सिकाए झैं हामीहरूको हृदय परिवर्तन हुनु पर्दछ। हामी खुद परिवर्तन भयौं भने हामी जहाँ रहँदा पनि त्यो ठाउँ, त्यो क्षेत्र शान्ति र असल हुनेछ, किनभने त्यहाँ समस्या उत्पन्न गर्ने तपाईँ र हामी नै हौ भन्ने कुरा पवित्र शास्त्र बाइबलले देखाउँदछ। यदि तिमीहरूले ईश्वरको आज्ञा मानेनौ भने तिमी या त मिश्रमा जाऊ, या त बेबिलोनमा जाऊ, या त यहुदामा रहू, या त इजरायलमा रहू, तिमीहरूलाई जुन आउनु पर्ने दुःख र कष्टका दिनहरू हुन् उनीहरू चाहिँ तिमीहरू जहाँ गए पनि आइ नै हाल्नेछन्। तपाईँ र हामी आज पनि या आजको शक्ति र आशिषित देशहरू विकसित राष्ट्रहरूमा बेलायत, युएसए या अस्ट्रेलिया या जर्मन जहाँ पुगौ, तपाईँ र हामीहरू नै परिवर्तन भएका छैनौ भने हामी जति देश बदले पनि, जति हामीले ठाउँ बदले पनि, यदि हामीले ईश्वरको वचन नसुनेर, ईश्वरको वास्ता नगरेर हामी सांसारिक चाल ढंगमा नै हामी दिन बिताउन थाल्यौं भने हामीहरूको जीवन चाहिँ परिवर्तित भएर हामी आशिषको खानीमा बसे झैं महसुस गर्नेवाला छैनौ। र यहाँनिर सर्वशक्तिमान परमेश्वरले 18 पदमा आएर यसरी भन्नुहुन्छ, जसरी मेरो रिस र क्रोध यरूशलेमका मानिसहरू माथि खनिएको थियो, त्यसरी नै तिमीहरू मिश्र देशमा गयो भने मेरो क्रोध तिमीहरू माथि पनि खनिनेछ। तिमीहरू श्राप र त्रास, अपराध र निन्दाका पात्र बनिनेछौ। तिमीहरूले यो ठाउँ फेरि कहिले देख्न पाउने छैनौ। श्रोता, यो एकदमै खतरा पद छ। जुन परम ईश्वर सनातनका परमेश्वरले नै यस्तो भन्नुभयो, यदि तपाईँ र हामीलाई मेरो क्रोध तिमीहरू माथि दन्कनेछ भनेर यदि ईश्वरले भन्नुभयो भने तपाईँ र मेरो जीवनमा ईश्वरीय क्रोध दन्कियो भने के हो? तपाईँ र हामीहरूलाई एउटा सानो दुष्ट आत्मा शैतानले त यो धरतीमा झारिएका स्वर्गदूतहरू जो सानो शक्ति लिएर आएका छन् तिनीहरू रिसाउँदा त हाम्रो जीवन कस्तो तहस नहस हुन्छ। र सर्वशक्तिमान परम धन्यका ईश्वर रिसाइदिनु भयो भने, उहाँको क्रोध तपाईँ र हाम्रो जीवनमा आइपर्यो भने हामीहरू कति दुःख र कष्टमा, अप्ठ्यारोमा परौंला, त्यो हामी हृदयमै अनुभव गर्न सक्छौ। श्रोता, यदि ईश्वरले यो धरतीलाई एकछिन हिल्लाइदिनु भयो भने हामी तहस नहस भएर मर्न सक्छौ। उहाँले यो सूर्यलाई प्रकाश नदे भनेर आज्ञा गर्नुभयो भने हामी अन्धकारमा यो धरतीमा जिउनेछौ र लामो समय टिक्न सक्ने छैनौ। यदि सूर्यलाई अलिकता मात्रै पृथ्वीतिर तानी दिनुभयो, नजिक खिचिदिनु भयो भने तपाईँ र हामीहरूको हालत के होला? यदि उहाँले दुई चार दिनको लागि हावालाई रोकिदिनु भयो भने तपाईँ र हाम्रो हालत के होला? यदि यो धरतीमा पानीको वर्षा एक महिनासम्म पारिदिनु भयो र विभिन्न मूलहरू निकालिदिनु भयो भने, यदि समुद्रले यो सानातिना जमिनका टाकुरा छोपिदिनु भयो भने तपाईँ र हामीहरूको हालत के होला? ईश्वरको सृष्टि उहाँले जे पनि गर्न सक्नुहुन्छ, तर तपाईँ हामीले यो बुझ्न अति आवश्यक छ कि ईश्वर कृपालु ईश्वरले यो धरतीलाई उहाँले चलाइरहनु भएको छ, उहाँको कृपामा हामीहरू चलिरहेका छौ भन्ने कुरा हामीले कष्ट बुझ्नु पर्दछ। र त्यसैले ती ईश्वरलाई हमेशा हामी धन पैसा र कुनै पनि पशु पंक्षीको बलि नभएर हृदयका धन्यवादका भेटी चढाइरहनु पर्छ। या बाटो घाटोमा हिँड्दा होस्, या हामीहरू कुनै धार्मिक स्थलमा हौ, या हामी कार्यालयमा हौ, या हामी कामकाज जहाँ तहाँ हौ, ईश्वरलाई धन्यवाद दिने हृदय भने हाम्रो भइरहनु पर्दछ। श्रोता, यहाँनिर हामीले यो अध्यायबाट पाएको शिक्षा एउटा छ कि हामीहरूकै भूल, हामीहरूकै व्यवहार, हामीहरूकै चरित्र ईश्वरको आशिष प्रति घातक बनेको छ, ईश्वरको आशीर्वादको बाधक बनेको छ। तिमीहरूको एउटा घातक भूल ईश्वरको आज्ञा पालन नगरेर भङ्ग गरेको कुरालाई एउटा घातक भूल भनेर 20 पदमा भनिएको छ। यहाँ यसरी लेखेको छ कि तिमीहरूले एउटा घातक भूल गर्यौ, तिमीहरूले मलाई परमप्रभु तिमीहरूका परमेश्वर कहाँ यसो भनेर पठायौ, परमप्रभु हाम्रा परमेश्वर जे भन्नुहुन्छ त्यो सबै हामीलाई बताइदिनुहोस् र हामी त्यो गर्नेछौ। श्रोता, हामीहरू ईश्वरलाई खोज्दै हामीहरू विभिन्न धार्मिक स्थलमा जाँदछौ, ईश्वरलाई सोधेर र ईश्वरको वचन सुन्दछौ र सुनिसकेपछि हामीहरू घर फर्किँदछौ र घर आइसकेपछि पुनः हाम्रो त्यही स्वभाव र त्यही व्यवहार हुन्छ र ईश्वरको डर भए छैन हामीहरू आफ्नै इच्छा पूरा गर्न हामी तल्लीन हुँदछौ। यो कुराले गर्दा ईश्वरको श्राप, ईश्वरको क्रोध हाम्रो जीवनमा आइपुगेको छ। आदरणीय श्रोता, तपाईँ र म हामी सबै एकै ईश्वरका सन्तान हौ र हामी गाउँ गाउँ र टोल टोलमा हामीले बनाएका र हामीले मानेका ईश्वरहरू एकै ईश्वर हुनुहुन्न। उहाँ त सिर्फ स्वर्ग दूतहरू हुनुहुन्छ जो स्वर्गबाट यो धरतीमा सृष्टिकर्ता ईश्वरले झारिदिनु भएको थियो। जुन आत्माहरूलाई अंग्रेजीमा फलन एन्जल्स भनिन्छ, जो स्वर्गबाट झारिएका स्वर्गदूत हुन्। र श्रोता, तपाईँ र हामीले यो कुरा कसैलाई फलोअप गर्न अथवा कसैलाई विरोध गर्न र कसैलाई इन्कार गर्न होइन, सत्य कुरा बुझेर अरूलाई बुझाउन अति जरुरत छ। आदरणीय श्रोता, तपाईँ र म एक ढिक्का भएर ईश्वरमा पुकारौ र एक ईश्वरको छहारीमा आऊ र जुन एक ईश्वरको सत्य कुरा बताउन ईश्वरको पूर्णतामा यो धरतीमा जिएका येशु ख्रिस्टको नाउँमा, येशु ख्रिस्टको शिक्षामा, येशु ख्रिस्टको आशीर्वादमा हाम्रो जीवन समर्पण गरौं। येशु ख्रिस्टले तपाईँ र हामीलाई धेरै प्रेम गर्नुहुन्छ। हामीहरूका अशान्ति, हामीहरूका अप्ठ्याराहरू, हामीहरूका पापहरू, हामीहरूका अधर्महरू हामीबाट दूर गराएर हाम्रो जीवन एउटा नयाँ मोडमा पुर्याउन उहाँ चाहनुहुन्छ। येशु ख्रिस्ट यो धरतीमा कुनै पनि मानिसलाई बाध्यता लगाउन, कुनै पनि व्यक्तिको रीति रिवाजहरू, कुनै पनि व्यक्तिको लुगा कपडाहरू, कुनै पनि व्यक्तिको खानपिनहरूलाई बदल्न आउनु भएको होइन। उहाँ त सिर्फ तपाईँ र हामीलाई सत्यको ज्ञान दिन आउनुभयो, तपाईँ र हाम्रो हृदय परिवर्तन गर्न आउनुभयो, तपाईँ र हामीलाई आशिष र अनुग्रहले भरपूर बनाउन आउनुभयो। र सृष्टिकर्ता ईश्वर र मानिसहरूको सम्बन्ध बाबु छोराको सम्बन्ध हो र ईश्वरले जन्म दिएका मानिसहरू ईश्वरका सन्तान हुन्। त्यसैले आफ्नो पिताको आज्ञामा र आफ्नो पिताको योजनामा अगाडि बढोस् भनेर ईश्वर नै येशु भनेर यो धरतीमा आएर तपाईँ हामीलाई शिक्षा दिएर जानुभयो। जुन येशु ख्रिस्ट यही एसिया महादेशमा आउनुभयो र आज विश्वका कुनै पनि महादेशका मानिस, विद्वान, बुद्धिजीवी वर्गले येशु ख्रिस्टको शिक्षालाई पछ्याइरहेका छन्। आदरणीय श्रोता, तपाईँ र हामी यो देश नेपालमा छौ, यो देश नेपाललाई पनि ईश्वरको आशीर्वाद चाहिएको छ, यो देश नेपालमा पनि पवित्र आत्माको मुभमेन्टको खाँचो छ, यो देश नेपालमा पनि राजा प्रजा नेता जनता सबैले ईश्वरको आज्ञालाई सिक्नु र ईश्वरको आज्ञालाई मान्न जरुरत छ। ईश्वरको आशीर्वाद हामी सबैको आवश्यकता हो। त्यसैले श्रोतावृन्द, ठूलादेखि साना, हामी शिक्षितदेखि अशिक्षित, धनीदेखि गरिब, सबैलाई यो कार्यक्रम मार्फत वचनले यो भन्न चाहन्छ, हामी सबैले ईश्वरलाई सोध्न र ईश्वरको आशीर्वाद खोज्न त ईश्वर कहाँ जाँदछौ, तर ईश्वरले सिकाएको कुरा, ईश्वरले बताएको कुरा हामी पालना गर्दैनौ। त्यसैले यदि ईश्वरको वचन, ईश्वरको कुरा पालना गर्न हामी चाहदैनौ भने ईश्वरलाई किन सोध्न जाने, ईश्वरलाई किन खोज्न जाने? श्रोता, हामीहरूले बुझ्नुपर्ने कुरा यो हो, यदि तपाईँ हामीले ईश्वरलाई प्रेम गर्छौ र ईश्वरको आशीर्वाद हाम्रो जीवनमा चाहन्छौ भने ईश्वरको वास्तविकता बुझौं, ईश्वरको आशय बुझौं, ईश्वरको धारणा बुझौं र ईश्वरले तपाईँ र हामीलाई के भन्नुहुन्छ त्यो कुरा बुझ्ने प्रयास गरौं। त्यो कुरा बुझ्नलाई हामीले धर्मशास्त्रहरू अध्ययन गरौं र हाम्रा पारा पुर्खाले भनेका थिए भनेर त्यतिकै हचुवातालमा जान भन्दा पनि त्यो भनेको कुरा परीक्षण गरौं, त्यो भनेको कुरा सत्य तथ्यमा आधारित छ कि या भ्रम र अन्धविश्वासमा आधारित छ, त्यो कुरा हामीले ध्यान दिउँ। आदरणीय श्रोता, तपाईँ र हामीहरूलाई ईश्वरले गर्ने प्रेम र ईश्वर प्रति हामीले देखाउने व्यवहार अति उत्तम छ र हामीले पनि उहाँ प्रति असल व्यवहार गरौं। श्रोता, यसै बीच हामीहरू एउटा गीत सुन्नेछौ, जुन गीत ईश्वरको महिमाको लागि छ र तपाईँ र हामीले यो गीतका शब्दहरूद्वारा पनि ईश्वरीय केही यथार्थ बुझ्नेछौ। धैर्य गरेर ईश्वरका वचन र यो गीत मार्फत आएका शब्दहरू बुझेर ईश्वरीय नजिकतामा आउन हार्दिक अनुरोध गर्छु।

धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै उहाँले भने जस्तै हामीले साँचो परमेश्वरको बोलावटलाई हाम्रो जीवनमा चुन्नु अति आवश्यक छ, किनभने हामी उहाँका सृष्टि हौ, अर्थात उहाँका हातका रचनाहरू हौ। उहाँले हामीलाई उहाँको महिमाको निम्ति आफ्नो छोरा छोरीको स्थान दिएर हामीलाई बनाउनु भएको हो, अनि उहाँ चाहनुहुन्छ कि उहाँको मार्गमा असल तरिकाले उहाँका प्रत्येक छोरा छोरीहरू हिँडुन् र उहाँले हाम्रो निम्ति तयार पार्नुभएका सबै कुराको निम्ति धन्यवाद दिउन्। उहाँ एक असल पिता भएका कारण हाम्रो पापमय जीवनलाई छुटकारा दिई अनन्त स्वर्गीय राज्यको हकदार बनाउनको निम्ति उहाँले यीशु मसीहको रूप धारण गरेर यस पृथ्वीमा आउनुभयो र मानिसले कहिले तिर्न नसक्ने त्यो पापको मूल्य तिरेर हामीलाई अनन्त जीवनको योग्य बनाउनु भयो। प्रिय श्रोता, तपाईँ पनि आफ्नो सृष्टिकर्ता पिताको बाटोमा हिँड्न चाहनुहुन्छ र अनन्त जीवन चाहनुहुन्छ भने आज नै येशु ख्रिस्टमा आफ्ना पापहरूलाई पश्चाताप गरी आफ्नो जीवनलाई उहाँको हातमा सुम्पनुहोस्। उहाँले तपाईँलाई अनन्त स्वर्गीय जीवन प्रदान गर्न चाहनुहुन्छ। तपाईँ पनि यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ, केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्झिन सक्नुहुनेछ, जसको लागि हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 9860237454 9860237454, र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो सुरक्षा आशिष र अनुग्रहमा राख्नु भएको। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16। टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईमा ठूलो योग्यता छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक 4 यहाँहरूलाई स्वागत छ। तपाईँको आफैले आफ्नो बारेमा कस्तो धारणा राख्नुहुन्छ? के तपाईँ परमेश्वरले तपाईँको बारेमा भन्नुभएको कुरामा विश्वास गर्नुहुन्छ, वा तपाईँको परिवार, साथीभाइ र अरू मानिसहरूले तपाईँको बारेमा के भन्छन् भन्ने कुरामा ध्यान दिनुहुन्छ? धेरै जस्तो मानिसहरूले अरूले आफ्नो बारेमा के भन्छन् भन्ने आधारमा आफ्नो बारेमा आफ्नो विचार बनाउने छनौट गर्छन्। यो एउटा ठूलो समस्या हो, किनभने मानिसहरूको विचार परमेश्वरले हाम्रो बारेमा के सोच्नुहुन्छ भन्ने भन्दा धेरै फरक हुन्छ। वास्तवमा धेरै पटक मानिसहरूले हामी प्राय बेकार र महत्वहीन छौं भन्ने सोच्छन्। हामीले उनीहरूलाई हामी आफ्नो बारेमा के विश्वास गर्छौ भन्ने कुरामा प्रभाव पार्न दिनुहुँदैन। बरु हामीले परमेश्वरले हाम्रो बारेमा के भन्नुहुन्छ भनेर सुन्न रोज्नुपर्छ। परमेश्वरले तपाईँलाई अद्भुत भन्नुहुन्छ। उहाँले तपाईँलाई महान भएको घोषणा गर्नुहुन्छ र उहाँको इच्छा यो छ कि तपाईँले ख्रीष्ट येशूमा भएको तपाईँको पहिचानलाई जान्नुहोस् र बुझ्नुहोस्। दोस्रो कोरिन्थीको पुस्तक 5:21, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो। प्रिय श्रोता, यीशु ख्रीष्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्नेहरूका लागि बाइबलले भन्छ कि तिमीहरू परमेश्वरको नजरमा धर्मी छन्। तिनीहरूका विगतका पापहरू यीशु ख्रीष्टले तिनीहरूको पापको लागि क्रुसमा बगाउनु भएको रगतले धोइएका छन्। यद्यपि तपाईँलाई क्रिसमा वास्तवमा को हुनुहुन्छ र तपाईँले आफ्नो बारेमा के विश्वास गर्न रोज्नुहुन्छ, ती दुई पूर्ण रूपमा फरक कुरा हुन सक्छन्। केही क्रिस्चियनहरूले यीशु ख्रीष्टले आफ्नो लागि के हासिल गर्नुभयो भनेर स्वीकार गरेका छैनन्। तिनीहरू विगतमा गरेका केही पापहरूको आधारमा आफूलाई हेर्न जारी राख्छन्। यो मानसिकताले तपाईँलाई आत्मिक रूपमा पछाडि राख्छ। यसले तपाईलाई परमेश्वरले तपाईँको लागि भण्डार गर्नुभएको सबै अद्भुत चीजहरू प्राप्त गर्नबाट रोक्नेछ। हामीले परमेश्वरको अनुग्रह र दयालाई चिन्नु अत्यन्तै महत्वपूर्ण छ। अनुग्रह त्यो हो जहाँ परमेश्वरले तपाईँलाई त्यो चीज दिनुहुन्छ जुन तपाईँ प्राप्त गर्न योग्य हुनुहुन्नथ्यो। दया त्यो हो जहाँ परमेश्वरले तपाईँले गलत गर्नुभएको कुराको लागि तपाईँलाई दोषी ठहराउनु भएन। जब यीशु ख्रीष्ट क्रुसमा मर्नुभयो, उहाँले तपाईँको सबै विगतका पापहरूको मूल्य तिर्नुभयो। श्रोता, आफूलाई परमेश्वरले तपाईँलाई जसरी हेर्नुहुन्छ त्यसरी नै हेर्ने छनौट गर्नुहोस्। आफूलाई त्यस्तो व्यक्तिको रूपमा हेर्नुहोस् जसको विगतका पापहरू यीशुले तपाईँको लागि क्रुसमा बगाउनु भएको रगतले पूर्ण रूपमा पखालिएका छन्। जब तपाईँ यीशु ख्रीष्टले सम्पन्न गर्नुभएको कामको कारणले तपाईसँग भएको विशाल मूल्यलाई चिन्न रोज्नुहुन्छ, तपाईँ आफ्नो शिर माथि उठाएर आफू बसेको समुदायमा हिँड्न सक्नुहुन्छ। तपाईँ आफैमा विश्वास गर्नुहुन्छ, किनकि तपाईँलाई थाहा छ कि परमेश्वरले तपाईँलाई क्रिसमा के हुनको लागि सृष्टि गर्नुभएको थियो। दोस्रो कोरिन्थीको पुस्तक 5:17, यसकारण कोही क्रिसमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बित्ति गएको छ, हेर नयाँ आएको छ। यस क्षणमा तपाईँ भित्र परमेश्वरको धार्मिकता छ, यसले तपाईँलाई धेरै मूल्यवान व्यक्ति बनाउँछ। तपाईँले गर्नुभएको कामको कारणले होइन, तर यीशुले तपाईँको लागि गर्नुभएको कामको कारणले। त्यसैले जब तपाईँ अरूसँग अन्तर्क्रिया गर्नुहुन्छ, आफ्नो बारेमा यो विश्वास गर्ने छनौट गर्नुहोस्। जब तपाईँ त्यसो गर्नुहुन्छ, तपाईँले अरूप्रति परमेश्वरको निस्वार्थ प्रेम प्रदर्शन गर्नुहुनेछ र परमेश्वरले तपाईँको बाटोमा अद्भुत मानिसहरू ल्याउनुहुनेछ, ताकि तपाईँसँग तिनीहरूको मिठो र शक्तिशाली सम्बन्ध हुन सकोस्, एउटा सम्बन्ध जुन परमेश्वरको प्रेममा आधारित छ। प्रिय श्रोता, तपाईँ पूर्ण रूपमा सम्मान र माया पाउन योग्य हुनुहुन्छ। अरूले तपाईँको बारेमा के भन्छन् भन्ने कारणले होइन र तपाईँले गर्ने सबै कुरामा तपाईँ सिद्ध हुनुहुन्छ भनेर पनि होइन। हामी सधैँ गल्ती र पाप गर्नेछौँ किनभने हामी हाम्रो शरीरमा कमजोर छौँ। हामीलाई परमेश्वरको सामु योग्य बनाउने कुरा भनेको हाम्रो तर्फबाट येशू ख्रीष्टले सम्पन्न गर्नुभएको काम हो। सधैँ यो कुरालाई दावी गर्नुहोस्, ख्रीष्टमा तपाईँ को हुनुहुन्छ भनेर सम्झनुहोस् र परिवारका सदस्यहरू, छिमेकीहरू वा अरू कसैलाई तपाईँलाई अन्यथा भन्न नदिनुहोस्। परमेश्वरले तपाईँलाई सृष्टि गर्दा उहाँ के गर्दै हुनुहुन्थ्यो भनेर उहाँ जान्नुहुन्थ्यो र उहाँसँग तपाईँको जीवनको लागि एक महान उद्देश्य र योजना छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
4: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
4: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

ज्योतिमा सन्तहरूका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुल्याउनु हुने पितालाई धन्यवाद चढाओ। उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनु भयो र आफ्नो प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नु भएको छ। उहाँमा हाम्रो उद्धार अर्थात् पापको क्षमा छ।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशली हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। अघिल्लो दिनहरूमा हामीले अयुबका मित्रहरूबाट लगातार आरोप, कठोर शब्द र गलत निष्कर्षहरू सुन्यौं र आज चाहिँ अयुबले त्यसको जवाफ दिन थाल्नु भएको छ है।
2: आजको अध्ययनमा हामी अयुबले आफ्ना मित्रहरूलाई स्पष्ट र गहिरो जवाफ दिन थालेको देख्छौ। उहाँले एकदम नम्र तर दृढ भएर भन्नुहुन्छ, तिमीहरूलाई जे थाहा छ मलाई पनि थाहा छ। यसले के देखाउँछ भने पीड़ामा परेको व्यक्ति सधैँ कमजोर सोच भएको हुँदैन।
1: अनि दाई मलाई एउटा कुरा धेरै छोयो, अयुबले सबै कुरा सुनेपछि पनि अन्तत परमेश्वरसँगै कुरा गर्ने चाहना गर्नुभयो।
2: आजको मुख्य शिक्षा पनि यही हो, प्रार्थनाको उत्तर सधैँ परमेश्वरमै हुन्छ। मित्रहरूले गलत बुझे, मानिसहरूले आरोप लगाए, तर अयुबले अन्तिम आशा परमेश्वरमै राख्नुभयो।
1: भनेपछि दाई यसको अर्थ मानिसले नबुझे पनि परमेश्वरले बुझ्नुहुन्छ।
2: अवश्य पनि भाइ। र अर्को सुन्दर कुरा, प्रार्थनाले परिस्थिति बदल्नुभन्दा पहिला हामीलाई बदल्छ। अयुबको मन पीड़ाले भरिएको थियो, तर परमेश्वरसँग बोल्दै जाँदा उहाँको विश्वास अझ स्पष्ट हुँदै गयो।
1: अनि दाई कहिलेकाहीँ हामी पनि प्रार्थनामा माग मात्र गर्छौ, यो दिनुस् त्यो गरिदिनुस् भनेर।
2: हो त भाइ, आज अयुबमा पनि देखिन्छ। धेरै पटक हामी प्रार्थनामा आफ्ना कुरा माग्दै, जवाफ खोज्दै, परमेश्वरसँग प्रश्न गर्दै जान्छौं। अयुबले पनि आफ्नो अवस्था, आफ्नो निर्दोषता र आफ्ना प्रश्नहरू परमेश्वर सामु खुलेर राख्नुभयो। तर त्यो विद्रोह होइन, त्यो सम्बन्ध हो। परमेश्वरसँग इमान्दार हृदयले कुरा गर्नु नै साँचो प्रार्थना हो।
1: भनेपछि दाई आजको अध्ययनले हामीलाई चाहिँ प्रार्थनाको अर्थलाई अझ धेरै जीवन्त बनाउँछ जस्तो मलाई लाग्छ।
2: अवश्य पनि भाइ। अब यही गहिरो भावना सहित आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन अयुब 12 र 13 अध्यायबाट गर्न गइरहेका छौं। यहाँ हामी देख्छौ अयुबले आफ्ना तीन साथीहरूको सवालको जवाब दिन्छन्। यो खण्डमा अयुबले दिने लामो उत्तर जवाबले वाद विवाद बहसको पहिलो क्रमको अन्त गर्दछ। यो कुराको याद राखौं, अयुबको दिनमा मानिसहरू बौद्धिक प्रतिस्पर्धा प्रतियोगितामा मजा लिन्दथे। मानिसहरूले एक आपसको विरूद्धमा बहस गर्दथे। अयुब 12 अध्याय 1 र 2 पद हेर्दै अगाडि बढ़ौ। यहाँ यस प्रकार लेखिएको छ, तब अयुबले जवाब दिए, तपाईहरू त सिद्ध मानिस हुनुहुन्छ औ सम्पूर्ण बुद्धि तपाईहरूकै, यसमा केही सन्देह छैन। अहिले अयुब छेड हान्ने व्यङ्ग्यात्मक कथनको प्रयोग गर्दछन्। अयुब अर्को शब्दमा भन्छन्, तिमीहरू सोच्दछौ कि तिमीहरूसँग सबै सवालको जवाब छ, तिमीहरू त्यो मानिस हौ र बुद्धि तिमीहरूसँगै मर्नेछ। तिनीहरूले यस किसिमले कुरा गरिरहेका थिए मानौ अयुब बुद्ध थिए र अयुबका समस्याको बारेमा तिनीहरूसँग सबै उत्तर थिए, मतलब अयुबका समस्याको बारेमा तिनीहरू जान्दथे। आगे पद 3 भन्छन्, मेरो विवेक छ औ तपाईहरूको पनि, तर तपाईहरूका जस्तै मेरो पनि विचार शक्ति छ, केही कुरामा पनि म तपाईहरूभन्दा कम छैन, यस्ता कुरा कसले जान्दैन। अयुब भन्छन्, तिनीहरूले जति जान्दछन् त्यति नै ऊ पनि जान्दछ, जति तिनीहरूको विचार शक्ति समझ छ त्यति नै उसको पनि छ। समस्या यो हो कि तिनीहरूले वास्तविक खास परिस्थितिको बारेमा बोलेनन्। त्यस बहसमा केही महत्वपूर्ण कुरा छ जुनमा म तपाईहरूको ध्यान आकर्षण गर्न चाहन्छु, ताकि तपाईले त्यसमा हेर्न सक्नुहुनेछ। अर्को शब्दमा ती तीन साथीहरूले अयुबमाथि त्यस किसिमले आक्रमण गर्दछन् जुनले उसलाई आफू स्वयंको बचाउ गर्न कर लगाउँछ, बाध्य गराउँदछ। तिनीहरूले यस दृश्यमा परमेश्वरको परिचय गराएनन्। तिनीहरूले कृपाको परमेश्वर र अनुग्रहको परमेश्वरको बारेमा बोलेनन्। तर व्यवस्थाको परमेश्वरको बारेमा बोले। यद्यपि उहाँ व्यवस्थाको परमेश्वर हुनुभए तापनि उहाँ कृपा र अनुग्रहको पनि परमेश्वर हुनुहुन्छ। तिनीहरूले अनुभवमा, परम्परामा र व्यवस्थामा उसलाई ल्याए, तर तिनीहरूले सत्यतामा उसलाई ल्याएनन्। जब तिनीहरूले अय्युबको विरूद्ध आफ्ना झुट्टा आरोपहरू ल्याए, यसले अय्युबलाई आफै स्वयंको बचाउ गर्न बाध्य गरायो र ऊ सही बिल्कुल थियो भन्ने कुरामा घोषणा गर्न र दावी गर्न बाध्य गरायो। जुन क्षणमा अय्युब आफैलाई धर्मी निर्दोषको रूपमा मान लिए, दावी गरे, उही क्षणमा उसले परमेश्वरलाई धर्मी न्यायको रूपमा मान लिइरहेका थिएनन्। यस बिन्दुसम्म यो यस्तो देखिन्छ, मानौ अय्युब भनिरहेका छन् परमेश्वर गलत हुनुहुन्छ र परमेश्वर आलोचनाको योग्य हुनुहुन्छ। यही नै विचार धेरै मानिसहरूको त के धेरै क्रिस्चियनहरूको पनि छ। अय्युबका साथीहरूले अय्युबलाई आफै स्वयंको घृणा गर्न, निन्दा गर्न र एक दोषीको रूपमा आफैलाई पाउन, साथै परमेश्वर उचित र न्यायसंगत हुनुहुन्छ भन्ने कुरामा विश्वास दिलाउने कुरामा डोर्याउनु पर्ने थियो। परमेश्वरले आफ्नो वचनमा यी सबै बहस, यो सत्यताको प्रकट गर्न रेकर्ड गर्नुभएको छ। अय्युबको जवाबको वचनले यो कुराको प्रमाण गर्दछ, आत्माको भग्नपन र मनको दीनताबाट ऊ कति धेरै टाढा थिएछ, जुन चाहिँ ईश्वरीय उपस्थितिमा हुने कामबाट भन्छ मानव जीवनमा। उसका साथीहरूले उसलाई कहिले पनि त्यस स्थानमा ल्याएनन्, डोर्याएनन् जहाँ उसले पाउले जस्तै भन्न सके, रोमी 7:18 म जान्दछु कि ममा केही असल कुराले बास गर्दैन, वा पहिलो कोरन्थी 15:10 म जे छु त्यो परमेश्वरको अनुग्रहद्वारा हो। आज धेरै क्रिस्चियनहरू, तिनीहरू को हुन्, तिनीहरूले के गरेका छन् र तिनीहरूको जीवन कस्तो छ, तिनीहरूले कति दिएका छन्, त्यसमा घमण्ड गर्छन्। यो यस्तो देखिन्छ, मानौ परमेश्वर चाहिँ खालि प्राप्त गर्ने हुनुहुन्छ, लिने मात्र हुनुहुन्छ, अनि तिनीहरू चाहिँ दिनेवालाहरू। यो यस्तो देखिन्छ कि तिनीहरू परमेश्वर भन्दा श्रेष्ठ उक्तम छन्। मेरो मित्र, हामी परमेश्वरको निम्ति सही तरिकामा साक्ष्य दिइरहेका छैनौं। चाहे हामी कति मानिसलाई सुसमाचार सुनौ र येशूको बारेमा बताऊ, जबसम्म तपाईँ र म त्यो स्थान लिँदैनौ जहाँ हामी आफैलाई निन्दित दोषीको रूपमा मान लिँदैनौ, थाहा पाउँदैनौ, विचार गरिँदैनौ र परमेश्वरलाई न्यायी, धर्मी हुनुहुन्छ भनी हामी विचार गर्दैनौ र परमेश्वरको आदरमान स्तुतिको योग्य हुनुहुन्छ भनेर हामी विचार गर्दैनौ भने, त्यही नै यो पुस्तकको महान पाठ हो। पद 4:5 भनिएको छ, 4:5 तापनि म मेरा मित्रहरूको निम्ति एउटा हाँसोको पात्र भएको छु, हाँसोको पात्र, म निर्दोष र निपराध छु, म निर्दोष र निपराध छु, म यस्तो मानिस जसले परमेश्वरको पुकार गर्दा उहाँले जवाब दिनुहुन्थ्यो, तपाईँहरूलाई दुःख नै छैन, तापनि तपाईँहरू मेरो हाँसो गर्नुहुन्छ, लोट्न लागेको मानिसमाथि तपाईँहरू अझै प्रहार गर्नुहुन्छ। अय्युब अति नै धेरै सिकिस्त बिरामी मानिस हुन्, तर ऊ यी तीन मानिसहरूको जवाब दिइरहेका छन्। उसले तिनीहरूलाई भन्छन्, तिमीहरू अहिले आनन्द कुशल र आनन्ददायक स्थितिमा छौ र तिमीहरू मलाई सुझाव सल्लाह दिन सक्छौ, तर म चाहिँ यहाँ लोटिरहेको छु, तिमीहरूसँग मेरो निम्ति आनन्दको सान्त्वनाको कति पनि वचन छैन। म निकै सालदेखि सेविकामा छु र अहिले म महसुस गर्छु कि कति धेरै हाम्रा जीवनहरूमा पेसाको मनोवृत्ति प्रवेश गर्दछ। म कहिले कहीँ हस्पिटलमा गएर बिरामीहरूलाई मन लागिरहेका निम्ति प्रार्थना गर्न, सुसमाचार प्रचार गर्न जान्थे। म तिनीहरूलाई भन्दथे, परमेश्वर तिमीहरूसँग छ, र म उनीहरूको निम्ति प्रार्थना गरेर यो भन्थे, नडराऊ, परमेश्वरले तिमीलाई डोर्याउनेछ, सम्हाल्नेछ। त्यसपछि म त्यहाँबाट बाहिर जान्थे, आफ्नो बाटोतिर लाग्थे। त्यो एक दिन आयो, म हस्पिटलमा जानु परेको थियो, अरू बिरामीलाई भेट्न होइन, तर म आफै हस्पिटलमा भर्ना हुन। जब कोही व्यक्ति म कहाँ आएर प्रार्थना गरिसकेपछि त्यहाँबाट निस्कि जान्थे आफ्नो बाटोतिर, र म चाहिँ बाहिर निस्कि जान्दिन थिए, म त्यही रहन्थे। तब मित्र, म तपाईँलाई भन्न चाहन्छु कि त्यस्तो स्थानमा हुने काम बिल्कुल अलग भिन्नै कुरा हो। म हस्पिटलमा निकै दिन रहनु पर्ने थियो, त्यही नै समयमा तपाईँलाई कोही व्यक्तिको आवश्यक पर्छ ताकि उसले तपाईँलाई सहायता र सान्त्वना दिन सकोस्। त्यही नै अयुबलाई आवश्यक परिरहेको छ, तर उसको साथीहरूले त्यो उसलाई दिइरहेको छैन। अनि त्यसपछि निम्न बाँकी पदहरूमा अयुब निरन्तर आफ्नो भनाइलाई जारी राख्छन् कि उसका मित्रहरूसँग त्यस्ता श्रेष्ठ बुद्धि ज्ञान छैन, तिनीहरू मात्र परमेश्वरको बारेमा जाने मानिसहरू होइनन्। अयुबले पनि मानिसहरूको मामलामा परमेश्वरको शक्तिको बारेमा जान्दछन्, यही नै अयुब तिनीहरूलाई भन्दछन्। अहिले अयुब कडवाहट भएका छन् र व्यङ्ग्यात्मक वचनद्वारा छेडा हान्दछन्। उसका साथीहरू उसलाई कति पनि सहायता गरिरहेका थिएनन् र ऊ सिधै परमेश्वरलाई प्रार्थना अर्जी गर्न इच्छा गर्दछन्, लालसा गर्दछन्। 13:1-2 पदमा भन्छन्, यी सबै त मैले आफ्नै आँखाले देखिएको छु, मेरो आफ्नै कानले ती सुनेको छ र मैले ती बुझेको छु। तपाईँहरू जे जान्नुहुन्छ त्यो म पनि जान्दछु, कुनै कुरामा म तपाईँहरूभन्दा कम छैन। उसले ती सारा सत्यताहरूको बारेमा जान्दछन् जुन उसका साथीहरूले बताए। तिनीहरूले उसलाई कति पनि नयाँ कुरा बताएनन् जुन उसले अघि वा पहिले जानेका थिएनन्। यसरी तिनीहरूले उसलाई सहायता गरेनन्। अनि 3 पदमा भन्छन्, तर म चाहिँ त सर्वशक्तिमानसँग कुरा गर्नेछु र परमेश्वरसँग बहस गर्न तयार छु। अयुब आफ्ना साथीहरूलाई याद नगर्न उपेक्षा गर्न चाहन्छन् र सिधै परमेश्वरलाई विन्ती गर्न चाहन्छन्। ऊ परमेश्वरसँग विश्वास दिलाउन तर्क गर्न बहस गर्न चाहन्छन्। ओ, यो कति सुन्दर कुरा हुने थियो होला त्यस बेला उससँग त्यहाँ एकजना भएर उसलाई परमेश्वरको कृपा र अनुग्रहको बारेमा र कति धेरै उसलाई परमेश्वर सहायता गर्न चाहनुहुन्छ सो कुरा बताइदिए। 4 पदमा भनिएको छ, तपाईँहरू चाहे मूर्खहरू जस्तै आफ्ना झुटा कुराले सत्यलाई कलंकित पार्नुहुन्छ, तपाईँहरू सबै बेकम्मा हुनुहुन्छ। अयुबले यो कुराको दोहोर्याउँछन् कि उसका साथीहरू उसको मामलाको सही तरिकामा बुझ्न पत्ता लगाउन सकिरहेका छैनन् र तिनीहरूले उसलाई सहायता गरिरहेका छैनन्। तिनीहरू ती डाक्टरहरू जस्तो हो जससँग चिनी रोग डायबिटिजको रोग छ तर भन्छ कि तब मात्र रोगी निको हुन्छ जब उसको फोक्सो निकाल्नुपर्छ। हा मित्र, त्यससँग डायबिटिज र फोक्सोसँग कुनै लेनदेन छैन। हा मित्र, त्यसरी नै अयुबका मित्रहरूले खास सम्पूर्ण पोइन्टको विषयको गुमाए। आगे पद 5 भन्छन्, तपाईँहरू चुप लागि बसे त हुने थियो, औ चुप लागेकोले नै तपाईँहरू बुद्धिमान ठरिनु हुने थियो। उसले तिनीहरूलाई सबभन्दा उक्तम कुरा नै चुप रहँदा हुन्छ भने त्यो नै तिनीहरूले भनिरहेको कुरा भन्दा बुद्धिमान कुरा हुनेछ भनेर अयुब तिनीहरूलाई भन्छन्। अनि 6-7 पदमा भन्छन्, अब मेरो वचन सुन्नुहोस्, मेरो बहस सुन्नुहोस्, औ मैले मेरो मामिला पेश गर्दा ध्यानसित सुन्नुहोस्। के तपाईँहरू परमेश्वरको पक्षमा भएर यसरी अप्रिय कुरा बोल्नुहुन्छ अथवा उहाँको तर्फ भएर तपाईँहरू झुटो कुराको साबित गर्नुहुन्छ? अयुब भन्छन् कि परमेश्वरले तिनीहरूलाई उहाँको झुटो विवरण दिएको निम्ति र कुरा बंग्याएको निम्ति दण्ड दिनुहुनेछ। अनि 11-14 पदमा भनिएको छ, के परमेश्वरको महामहिमाले तपाईँहरूलाई भयभीत पार्दैन औ उहाँको भयले तपाईँहरूलाई विभल पार्दैन? तपाईँहरूको अभिमानी कुरा त धूलो र खरानी मात्र हो, तपाईँहरूका आड माटो जस्तो धूलो पीठो हुनेछ। तपाईँहरू चुप्प लागि बस्नुहोस्, मलाई मेरो मनको कुरा बोल्न दिनुहोस् औ ममाथि जे हुन आउँछ सो आउन दिनुहोस्। म मेरो घिस्रो पासोमा थापिदिनेछु र मेरो प्राण मेरो हातमा राख्नेछु। यी सबै कुराको बीचमा अयुबको विश्वास अदूषित र अभङ्ग उभिन्छ। उसले आफ्ना साथीहरूको वचनको भयंकर घातक आक्रमणको अनुभव गरेका छन् जो अहिलेसम्म वास्तवमा ऊबाट विरान भइसकेका थिए जुन हामी देख्नेछौ। अनि 15 भन्छन्, उहाँले मलाई मानु भए तापनि म धुकचुक मान्ने छैन, म अझै मेरो मामिला उहाँको सामने पेश गर्नेछु। यो अय्युबको महान विश्वासको कथन हो। तपाईँले देख्नुभयो होला कि अय्युबका साथीहरूले उसलाई केही गोप्य पापहरूको बारेमा दोष लगाइरहेका थिए, जस्तै अनैतिकता, बेइमानदारीता वा शरीरको कुनै प्रकारको अन्य पापहरूको बारेमा। अय्युब यी कुनै कुराको दोषी छैनन्, तर यहाँ हामी उसको पापको जड़को देख्न आरम्भ गर्नेछौ। अय्युब भन्छन् ऊ परमेश्वरको उपस्थितिमा जानेछन् र ऊ आफैलाई त्यहाँ बचाउ गर्नेछन्। मेरो मित्र, जब तपाईँ परमेश्वरको उपस्थितिमा आफैलाई बचाउ गर्न जानुहुन्छ, त्यसै क्षणमा तपाईँले आफ्नो मामलाको मुद्दाको हार्नुहुनेछ। जब तपाईँ उहाँको सामने उभिनुहुन्छ, तपाईँ खालि दोषको निम्ति विन्ती गर्न सक्नुहुन्छ, किनभने उहाँले तपाईँलाई राम्ररी जान्नुहुन्छ। तपाईँ परमेश्वरको उपस्थितिमा आफ्नो बचाउ पक्षमा बोल्नको निम्ति कुनै वकिल लिएर जान सक्नुहुन्न, जसले केही चलाक रूटिनद्वारा तपाईँलाई आरोपबाट दोषबाट मुक्त गर्न सक्छ। कुनै वकिलले परमेश्वरको यस कथनलाई रद्द गर्न सक्दैन। सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन आएका छन्। त्यसको मतलब त्यहाँ कोही पनि धर्मी छैन, एकजना पनि छैन, र पाप गर्ने हरेक प्राणी मर्नेछ। परमेश्वरले त्यसको बदल्नु भएको छैन। कुनै बुद्धिमान वकिलले त्यसबाट मुक्त गर्न सक्दैन, न तपाईँ कुनै नम्र मनको नम्र दिमागको वकिलको सामने खड़ा हुन गइरहनु भएको छ। मित्र, तपाईँ यो ब्रह्माण्ड यो विश्वको परमेश्वरको सामने उभिन गइरहनु भएको छ, जो नैतिक शासक हुनुहुन्छ। कसैले पनि उहाँको सामने मुद्दाको मामलाको मिलाउन सक्दैन। त्यसकारण गर्नुपर्ने आवश्यक कुरा नै आफ्नो दोषको निम्ति विन्ती गरेर आफैलाई कृपाको अदालतमा फ्याँक्नु हो। तपाईँ पत्ता लगाउनुहुनेछ कि परमेश्वरसँग कृपा आसन छ। यो नै कृपा आसन हो, किनभने यसमा येशु ख्रिष्टको रगत छ। ख्रिष्टले तपाईँको पापको निम्ति मूल्य तिर्नुभयो। मेरो मित्र, त्यही नै एक बाटो हो तपाईँ दण्डबाट उम्कन मुक्त हुन सक्नुहुन्छ। तपाईँ देख्न सक्नुहुन्छ कि अय्युबलाई केही एकजनाको नित्यन्त आवश्यक छ, जसले परमेश्वरलाई उस कहाँ प्रतिनिधित्व गर्दछ र उहाँको सामने आफैलाई बचाउ गर्ने कोशिशबाट उसलाई अलग राख्दछ। कोही एकजनाले उसलाई यो देखाउन आवश्यक छ, ताकि उसले आफैलाई परमेश्वरको कृपामा फ्याँक्न सकुन्। यस पुस्तकसँग तपाईँ र मेरो निम्ति महान सन्देश छ। अनि 16 पदमा भनिएको छ, उहाँ मेरो उद्धार पनि हुनुहुनेछ। उहाँ मेरो उद्धार पनि हुनुहुनेछ, किनकि कुनै पनि ईश्वरहीन मानिस उहाँको सामने देखा पर्न सक्दैन। यस मानिसको आत्मामा आशाको ज्योतिको चमक चम्कन थाल्छ। उसले भन्छ, उहाँ मेरो उद्धार हुनेछ। अह मित्र, यो पुरानो नियमको पनि शिक्षा हो, साथै नयाँ नियमको शिक्षा हो कि परमेश्वर हाम्रो उद्धार हुनुहुन्छ। दाऊदले यो तथ्यको थाहा पाएका थिए, किनभने दाऊदले भयानक पाप गरेथे। निश्चय नै ऊ निरन्तर पापमा रहिरहेनन्, तर उसलाई उद्धारकर्ताको आवश्यक पर्यो। उसले भजन संग्रह 62 अध्यायको 2 पदमा लेखे, उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार गर्ने हुनुहुन्छ। उहाँ मेरो अग्लो धरहरा हुनुहुन्छ, म साह्रो गरी डग्ने छैन। उद्धार भनेको सिक्का पैसा होइन, जुनको हामी गोजीमा बोक्दाखेरि कहीँ कतै खसाएर हराउँछौ। उद्धार परमेश्वर हो, आज उद्धार येशु ख्रिष्ट हो। त्यहाँ दुईवटा मात्र विकल्प छ, या त तपाईसँग उहाँ हुनुहुन्छ, या तपाईसँग उहाँ हुनुहुन्न, या तपाई उहाँलाई विश्वास गर्नुहुन्छ, या विश्वास गर्नुहुन्न। मित्र, त्यहाँ अर्को विकल्प छैन। तपाईँ यी दुई मध्ये कुनै एक साइडमा उभिनुहुन्छ, या त तपाईँ उहाँमा हुनुहुन्छ या हुनुहुन्न, या त तपाईँ उहाँको लागि हुनुहुन्छ या उहाँको विरूद्धमा हुनुहुन्छ। प्रेरित 4 अध्याय 12 पदले भन्दछ, स्वर्गीय मुनि मानिसहरूको बीचमा कुनै नाउँ दिइएको छैन जसद्वारा उद्धार पाउन सक्छौ। मित्र, उहाँ मात्र एक हुनुहुन्छ जसले मानव जातिलाई उद्धार गर्न सक्नुहुन्छ। यो अद्भुत कुरा हो कि अय्युब, जो सम्भवत कुलपतिहरूका दिनमा अर्थात अब्राहम, इसाक र याकुबहरूको दिनहरूमा रहन्थे, उससँग पनि आशाको ज्योतिको झलक पाएथे, जो येशु ख्रिष्ट हुनुहुन्थ्यो। आगे 17 पदमा भन्छन्, सुन्नुहोस्, मेरो कुरा सुन्नुहोस् र मेरो व्याख्यामा कान थाप्नुहोस्। अय्युब भन्छन्, मेरो कुरा सुन्नुहोस्। आगे पद 18 भन्छन्, यो कुरा निश्चय थाहा पाउनुहोस्, मैले मेरो मामिला पेश गरेपछि मलाई यो थाहा हुन्छ कि म निर्दोष ठहरिनेछु। अय्युब सोच्दछन् कि परमेश्वरको सामने पनि उससँग असल मामला छ। उसले भन्छ ऊ जान्दछ कि ऊ निर्दोष ठरिनेछ किनकि ऊ निर्दोष छ। तर उसले यो दावी गर्दैनन् कि त्यस आधारमा कसैले उसको निम्ति त्यस निर्दोष सिद्ध गर्ने कामको वा धर्मी ठहराउने कामको प्राप्त गरे। त्यहाँ कोही कोही मानिसहरू छन् जो भन्छन् ओ मलाई परमेश्वरको सामने आउने कुरामा कतै पनि आपत्ति छैन, म मेरो असल धर्म कर्महरूको आधारमा उभिन सक्छु उहाँको सामने। मित्र मसँग तिनीहरूको निम्ति खबर छ जसले यस्तो सोच्दछन्। तिनीहरू पहिले नै परमेश्वरको सामने निन्दित दोषी भइसकेका छन्। मेरो मित्र हामी सबै पापीहरू हौ, हामी त्यस्तो संसारमा रहेका छौं जुन परमेश्वरको विरूद्धमा विद्रोहमा छ किनभने हाम्रा हृदयहरू दुष्ट खराब छन्। मित्र हामी सबैजना यस पृथ्वीमा उहाँको योजनाकोमा त्यति महत्वपूर्ण छैनौ। उहाँले हामी बेगर पनि अति नै राम्ररी आफ्नो योजनाको पूरा गर्न सक्नुहुने थियो, तर परमेश्वरलाई धन्यवाद होस् उहाँले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रो निम्ति हाम्रो निर्दोष हुने धर्मी ठरिने बाटोको बनाउनु भयो। न्यायाधीशले हामीमाथि कृपा गर्नुभयो र आफ्नो पुत्र हाम्रा दण्ड तिर्नलाई पठाउनुभयो। त्यही नै कारण उहाँले हामीलाई निर्दोष ठहराउन सक्नुहुन्छ, धर्मी ठहराउन सक्नुहुन्छ। 19 पदमा भनिएको छ मसँग प्रखर बहस गरेर मेरो मुख बन्द गरिदिने र मृत्युमा पार्ने को छ। यो चाखलाग्दो कुरा हो। आरम्भमा अयुबले भनेथे ऊ मर्न चाहन्थे अनि कामना उसले गरे कि ऊ कहिले पनि नजन्मिएको भए हुने थियो। अहिले ऊ भन्छ मसँग प्रखर बहस गरेर मेरो मुख बन्द गरिदिने र मृत्युमा पार्ने को छ। ठिकै छ अयुब, यदि तिमी मर्न चाहन्छौ भने यसको बारेमा कुरा गर्न किन छोड्दैनौ? तपाईँ यो कुराको थाहा पाउनुहुनेछ उसले त्यो गर्ने छैन, ऊ फेरि त्यसको बारेमा कुरा गर्नेछ। त्यही नै फुच्चे मानिसको तरिका हो। हामी सबैसँग भन्ने धेरै कुरा छ मित्र, र हामी धेरै कुरा मुखले भन्छौ तर अति नै कम व्यवहारमा काम गर्छौं त्यस अनुसार। अनि पद 20 र 21 भनिएको छ मलाई यी दुई शर्तहरू मात्र मंजूर होस् तब म तपाईँको दृष्टिबाट लुक्ने छैन, तपाईँको गरौं हात मबाट टाढा लैजानुहोस् र तपाईँको डरले मलाई भयभीत नपारोस्। आयु भयभीत भएका मानिस हुन्। अनि 22 पदमा भनिएको छ तब मलाई ढाक्नुहोस् र म जवाब दिनेछु अथवा पहिले म बोल्नेछु र तपाईँले मलाई जवाब दिनुहोस्। मित्र आयुबले परमेश्वरलाई के गर्नुपर्ने हो सो कुराको भनिरहेका छन्। म यस कुरामा डराउँछु कि हामी धेरै जना पनि त्यसै गर्छौं। मैले धेरै मानिसहरूले यो भनेको सुनेको छु, तिनीहरूसँग उत्तर नदिएका धेरै प्रार्थनाहरू छन्। अह यो कुरा गलत हो, त्यहाँ कुनै पनि उत्तर नदिएका प्रार्थनाहरू छैनन्। परमेश्वरले सधैँ उत्तर दिनुहुन्छ र धेरै पल्ट उहाँले उत्तर दिनुहुन्छ यस्तो किसिमले हुँदैन भनेर। कमसे कम उहाँले मेरो धेरै प्रार्थनाको उत्तर हुँदैन भनेर दिनुभएको छ, तर त्यो पनि उत्तर हो। हामीले यो कुराको स्वीकार गर्नै पर्छ कि हाम्रा धेरै प्रार्थनाहरू परमेश्वरलाई आज्ञा आदेश दिए जस्तै हुन्छ, एक नोकरलाई जस्तै। हामी भन्छौ त्यो गर्नुहोस् र तपाईँले त्यो त्यो फल्ला फल्ला तरिकामा गर्नुहोस्, तर परमेश्वर त्यस तरिकामा चाल लिनुहुन्न मेरो मित्र। आयुबले परमेश्वरलाई यो भन्ने कोशिश गर्दछन् कि उहाँले उसको परिस्थितिमा या परिस्थितिको कसरी चलाउनु सम्हाल्नु, तर परमेश्वरले भन्नुहुन्छ म तिम्रो योजना अनुसार चाल चल्ने छुइनँ अयुब, मसँग योजना छ र म त्यसको तिम्रो जीवनमा काम गराउन गइरहेको छु र त्यही योजना अनुसार तिम्रो जीवनमा काम हुनेछ। मैले क्रिश्चियन कलेज विद्यार्थीहरूसँग बोल्ने अवसर पाएको थिएँ र मैले ती जवान केटाकेटीहरूले प्रार्थनाको बारेमा तर्क गरिरहेको सुन्दा छक्कै पढे। तिनीहरूले भने प्रार्थनाको के काम, तिमी परमेश्वरलाई बदल्न सक्दैनौ। तिनीहरूले सोचे कि प्रार्थना गरिराख्नुपर्ने कुनै काम छैन। त्यसले मलाई यहाँ अयुबलाई स्मरण दिलायो। तिनीहरूको प्रार्थनाको सम्बन्धमा विचार चाहिँ त्यो थियो परमेश्वर नै एक हुनुहुन्छ जो तिनीहरू कहाँ आएर बोलाउनुहुन्छ, बात गर्नुहुन्छ। मैले तिनीहरूलाई यो स्पष्ट पार्ने कोशिश गरे कि प्रार्थनाको उद्देश्य परमेश्वरलाई बदल्नु होइन। हामीले त्यस्तो विचार कहाँबाट आयो, हामीले त्यस्तो विचार कहाँबाट पायौं? के हामी सोच्छौ या विचार गर्छौं कि प्रार्थनाद्वारा परमेश्वरलाई बदल्न सक्छौं? परमेश्वरले पहिले नै आफ्नो योजना जनाइसक्नु भएको छ, बनाइसक्नु भएको छ र उहाँसँग सबै जानकारी छ। न हामी आफ्ना प्रार्थनामा उहाँलाई केही त्यस्तो नयाँ कुरा भन्न सक्छौ जुन उहाँ कहिले जान्नुहुन्न। मित्र, प्रार्थनाको प्राथमिक उद्देश्य हामीलाई बदल्नु हो। हामी प्राय यस्तो कथन सुन्ने गर्छौं अनि म सोच्दछु कि यो आंशिक रूपमा सत्य छ। प्रार्थनाहरूले हरेक कुराहरू बदल्छ। म सोच्दछु कि यसले हरेक कुरा बदल्छ, तर महत्वपूर्ण कुरा यो हो कि प्रार्थनाले हामीलाई बदल्छ। मित्र, परमेश्वर कुनै सेवक वा नोकर हुनुहुन्न जसलाई तपाईँ कुनै कुरा गर्न आज्ञा दिनुहुन्छ र उहाँले गर्नुहुनेछ। त्यही नै तरिका अयुब यहाँ गरिरहेका छन्। अनि आगे तेइसदेखि पच्चीस पदमा मेरो विरूद्धमा कतिवटा अधर्म र पापका अभियोग छन्, मलाई मेरा कसुर र मेरा पाप जनाइदिनुहोस्। तपाईँ आफ्नो मुख किन लुकाउनुहुन्छ र मलाई आफ्नो शत्रु चाहिँ व्यवहार गर्नुहुन्छ? के तपाईँ उडाएको पापलाई पनि खेर्नुहुन्छ? के तपाईँ सुकेको भुसको पछि लाग्नुहुन्छ? अयुब जान्न चाहन्छन्, बुझ्न चाहन्छन् कि उससँग कति पाप र अधर्महरू छन् जसले गर्दा उसलाई यस तरिकामा व्यवहार गरिँदैछ, त्यो बुझ्न चाहन्छन्। अनि आगे पद 27 र 28 भन्छन्, ठिंगुरामा मेरा खुट्टा ठोकिदिनुभयो, मेरा पैतालामा कमाराका निशान लगाउनुभयो, यसकारण म त सडेको र नाश हुने र किराले खाएको वस्त्र जस्तै नष्ट हुँदैछु। अयुब विचार गर्दछन् कि ऊ सडिरहेको छ। उसले आफ्नो कष्टको कारण कति पनि देख्न सक्दैन कि किन उसको जीवनमा यस्ता तमाम कष्टहरू आयो त्यसको बुझ्न सक्दैनन्। अनि हामी अर्को दिनमा निरन्तर आफ्नो छोटो जीवनमाथि अयुबको चिन्ताको बारेमा देख्नेछौ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: आजको अध्ययनले मलाई एउटा कुरा सिकायो, हामी परमेश्वरसँग खुलेर बोल्न सक्छौ।
2: यही अयुबको सुन्दरता हो। उहाँले मित्रहरूलाई जवाफ दिनुभयो, तर अन्तत आफ्नो मुद्दा परमेश्वरकै सामु राख्न चाहनुभयो। यसले हामीलाई सिकाउँछ, जीवनका सबैभन्दा कठिन प्रश्नहरूको उत्तर अन्तत परमेश्वरमै छ
1: र प्रार्थनाले हामीलाई बदल्छ भन्ने कुरा पनि अझ धेरै मन छोयो नै।
2: अवश्य पनि भाइ, हामी धेरै पटक सोध्छौ, प्रार्थना भनेको परमेश्वरलाई हाम्रो पक्षमा राजी गराउने माध्यम हो, तर वास्तवमा प्रार्थना भनेको हाम्रो हृदयलाई परमेश्वरको इच्छासँग मिलाउने प्रक्रिया हो। अयुबको पीड़ा उस्तै थियो, तर प्रार्थनामा उहाँको विश्वास अझ बलियो हुँदै गयो।
1: साँच्चै नै दाइ, र कहिलेकाहीँ हामी पनि अयुब जस्तै प्रभु मेरो कुरा सुनिदिनुहोस् भनेर चाहिँ आफ्नै कुरालाई चाहिँ जोड दिइराखेका हुन्छौं, होइन त दाइ?
2: हो भाइ, र त्यो गलत होइन। परमेश्वरसँग साँचो सम्बन्धमा माग, आँसु, प्रश्न, गुनासो र भरोसा सबै आउँछन्। महत्वपूर्ण कुरा के हो भने हामी उहाँबाट टाढा नजाउ। आजको जीवनमा पनि धेरै पीड़ा, गलत आरोपबीच बाँचिरहेका छन्। यस्तो समयमा अयुबले सिकाउँछन्, मानिसको न्याय भन्दा परमेश्वरको उत्तर ठूलो हुन्छ।
1: साँच्चै नै, र दाइ, अर्को अध्ययनमा अझ नयाँ भावनात्मक मोड आउँछ जस्तो मलाई लाग्छ।
2: अवश्य पनि, अर्को अध्ययनमा हामी अयुबको आफ्नो छोटो जीवनको चिन्ता र त्यसले ल्याएको व्याकुलता कसरी व्यक्त गर्छन् भन्ने हेर्नेछौ। यो भागले हाम्रो जीवनको क्षण भंगुरता र परमेश्वरमाथिको निर्भरतालाई अझ गहिरो बनाउनेछ।
1: साँच्चै नै, र आदरणीय श्रोताहरू, आजको अध्ययनबाट पाउनुभएको शिक्षा, प्रार्थना वा आशिषहरू कृपया हामीसँग बाँड्नको निम्ति नहिचकिचाउनुहोस्।
2: हजुर, तपाईहरूको प्रतिक्रिया, गवाही र प्रेमका शब्दहरू नै हाम्रो सेवकाईको उत्साह हुन्। कृपया हामीलाई सम्पर्क गर्नुहोस्, तपाईहरूले पाउनुभएको आशिष हामीसँग बाँड्नुहोस्, ताकि तपाईहरूको गवाहीबाट हामी पनि आशिषित हुन सकौं। र फेरि हामी अर्को अध्ययनमा भेट्ने वाचासहित यहाँहरूबाट विदा हुन्छौं। परमेश्वरको अनुग्रह हामी सबैसँग रहिरहोस्।
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको कामना हामी गर्दछौं र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौं र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौं र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97024209797
4: टाइम चेक यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। बाटो सत्य र जीवन के हो, भविष्य र विगतको बीच यो वर्तमान समयमा कसरी आफ्नो जीवनलाई सञ्चालन गर्ने अनि आफूलाई सकारात्मक रूपमा असलपनाको लागि कसरी परिवर्तन गर्ने जस्ता विषयहरूमाथि केन्द्रित आशाको झल्को दिन प्रयासरत रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोताहरूलाई विनम्र अभिवादन। आउनुहोस् आजको प्रस्तुतिलाई अघि बढाउँ यो संगीत मार्फत।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, सुनवाई हुने प्रार्थनाको रहस्यको बारेमा हामीले कुरा गरिरहेका थियौं। परमेश्वरसँग कसरी प्रार्थनापूर्वक दोहोरो वार्तालाप गर्न सकिन्छ र प्रार्थनाको महत्व हाम्रो जीवनमा के छ भन्ने कुरालाई हेरिरहेका छौं। अहिले पनि हामी त्यसै क्रमलाई वा त्यो अध्ययनको सिलसिलालाई जारी राख्नेछौ। आउनुहोस् यो छोटो प्रार्थनाद्वारा। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद तपाईँलाई। तपाईँसँग प्रार्थनामा कुराकानी गर्नु कति महत्वपूर्ण रहेछ भनेर यी दिनहरूमा हामी पढ़िरहेका छौं। तपाईँले हामीलाई तपाईँको शाश्वत सत्यताहरूमा अगाडि बढाउनुहोस्। महत्वपूर्ण कुरा जीवनमा के रहेछ भन्ने कुरा हामीलाई सही तरिकाले बुझाउनुहोस् र आजको वचनद्वारा तपाईँ हामीसँग बोल्नुहोस् र तपाईँ बोल्नु भएपछि हामीलाई सुन्ने हृदय पनि दिनुहोस् भनेर विन्ती गर्छौं। प्यारो प्रभु येशू ख्रीष्टको नाम, आमेन। श्रोता मित्रहरू, सुनवाई हुने प्रार्थनाको रहस्यहरूको बारेमा कुरा गर्दाखेरि हामीले कम्तीमा पनि दुईवटा बुँदालाई हेरेका थियौं। एउटा चाहिँ प्रार्थनाको वचनसम्मत पहिलो बुझाइले प्रार्थना गर्दा ख्रिस्टसँग नजिक रहनु पर्दछ भनेर बताउँदछ। महत्वपूर्ण कुरा जीवनमा के रहेछ भन्ने कुरा हामीलाई सही तरिकाले बुझाउनुहोस् र आजको वचनद्वारा तपाईँ हामीसँग बोल्नुहोस् र तपाईँ बोल्नु भएपछि हामीलाई सुन्ने हृदय पनि दिनुहोस् भनेर विन्ती गर्छौं। प्यारो प्रभु येशू ख्रीष्ट।

0: आज हामी तेस्रो बुँदादेखि अगाडि बढ्नेछौ र तेस्रो बुँदामा हामी लिएका छौँ कि विनम्रताको साथ परमेश्वरको इच्छामा आफूलाई सुम्पनु। तपाईँले प्रिय चेला प्रेरित भविष्यवक्ता युहन्नाद्वारा लिखित पहिलो युहन्नाको पत्रमूलक पुस्तकको पाँचौं अध्यायको चौध पदमा हेर्नुभयो भने त्यहाँ यस्तो लेखिएको पाउनुहुन्छ, परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ।
1: परमेश्वरले प्रार्थनाको माध्यमद्वारा हामीलाई अचम्मका कुराहरू, उहाँसँगको सम्बन्धका आयामहरू सिकाउनको लागि मात्र नभई प्रार्थनाद्वारा अचम्मका आशिषहरू दिन पनि चाहनुहुन्छ। त्यसैले कहिलेकाहीँ हामीले मागेको कुराको निम्ति नाइ हुँदैन भन्ने जवाफ परमेश्वरले दिनुहुन्छ भने कहिलेकाहीँ हामीले सोचेको वा चाहेको वा देखेको वा सुनेको वा महसुस गरेको भन्दा बेग्लै दिशातर्फ हाम्रो ध्यान केन्द्रित गरिदिनुहुन्छ। यस्तो कारणले गर्दाखेरि, यस्तो प्रतिक्रियाले गर्दाखेरि, परमेश्वरबाट आउने यस्तो प्रकारको जवाफले गर्दाखेरि हामी भविष्यमा सान्दर्भिक र स्पष्टताका साथ लक्ष्यमा केन्द्रित वा विषयमा केन्द्रित भएर प्रार्थना गर्न सिक्न पुग्दछौ। श्रोता, प्रार्थना गर्नुको असली अर्थ परमेश्वरको इच्छामा दिन प्रतिदिन चल्न चाह गर्नु पनि हो। तसर्थ प्रार्थनाको जीवन व्यतीत गर्न चाहने व्यक्ति परमेश्वरको जवाफलाई जान्न वा चिन्न को निम्ति पनि उत्सुक र तयार हुनुपर्दछ र ती अनुभवबाट सिक्ने जमर्को पनि उसले गर्नुपर्दछ। आफूले परमेश्वरसँग के मागेको छ प्रार्थनामा र कहिले र कहाँ कस्तो उत्तर परमेश्वरबाट प्राप्त भयो भने कतिपयले प्रार्थनाको डायरी राख्ने बानी अपनाएका हुन्छन् र त्यो आफैमा रोचक र आत्मिक रूपमा सहयोगी साबित पनि हुन सक्छ। साँचो हृदयले प्रार्थना गर्न चाह गर्ने मानिसहरूलाई स्वयं परमेश्वरकै पवित्र आत्माले अगुवाई गर्ने गर्दछ। रोमीको 8:27 यसो भन्दछ, श्रोता मित्रहरू, मानिसहरूको हृदयको खोजी गर्नुहुने परमेश्वरले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छा अनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ। यदि परमेश्वरले जसरी हेर्नुहुन्छ त्यसरी वचनसम्म तवरले हेर्ने वा बुझ्ने बानी बसाल्यौं भने हामीले हाम्रो इच्छालाई परमेश्वरको इच्छा अनुसार चलाउन सक्ने अवस्थामा हामी पुग्न सक्दछौ। श्रोता मित्र, यो भयो सुनवाई हुने प्रार्थनाको रहस्यहरू मध्येको तेस्रो बुँदा। अब हामी चौथो बुँदातर्फ वा सिद्धान्ततर्फ लाग्नेछौ र त्यसले चाहिँ के भन्दछ त भने धैर्यतापूर्वक परमेश्वरको प्रतीक्षा गर्नु। अब प्रार्थना गर्दाखेरि तपाईँ र म परमेश्वरमा विश्वास राखेर धैर्यतापूर्वक उहाँले जवाफ दिनुहुन्छ भनेर प्रतीक्षारत पनि हुनुपर्छ। राजा दाऊदले सहायताको निम्ति गरेको प्रार्थना जुन भजन संग्रहको 40 उल्लेखित छ त्यसको 1 यसो भन्दछ, श्रोता मित्रहरू, मैले धैर्य साथ परमप्रभुको प्रतीक्षा गरे, उहाँले ममाथि दृष्टि गर्नुभयो र मेरो पुकार सुन्नुभयो। यहाँ भन्न खोजेको महत्वपूर्ण कुरा भनेको हामीले हाम्रो ध्यान परमप्रभु परमेश्वरमाथि अनि हाम्रो समस्या समाधान हेतु उहाँले औल्याउनु भएको समाधानमाथि आफ्नो ध्यान वा नजर केन्द्रित गर्नुपर्दछ। हत्तर न पत्तरमा आत्तिएर आफ्नो प्रार्थनाको सूची वा फेहरिस्त परमेश्वरमा चढाउने अनि त्यसपछि अत्यास वित्यासपूर्ण तरिकाले आफ्नो समस्याहरूले अब मलाई बिताउने आते थिच्नै आते वा बिताउने भए भनेर केही नगरी चिन्ता मात्रै गरिरहने बानी अप्नाउनु वा अप्नाउने काम गर्नु हामीले हुँदैन। त्यस्तो व्यवहार हामीले लिएर आउनु हुँदैन आफूमा। श्रोता मित्रहरू, बरु प्रार्थना गरिसकेपछि त्यसको साथसाथै समस्या समाधानको निम्ति परमेश्वरलाई पुकारा गरे लगतै भनौं।

0: भन्ने हो भने
1: आफू फेरि परमेश्वरको वचनको परवाह नै नगरी संसारिक अनैतिक मोज मज्जातिर फर्कने हतारो पनि गर्नु हुँदैन। हेर्नुहोस्, विश्वास, पश्चाताप, प्रेम र आशापूर्ण हृदयले परमेश्वरमा धैर्यतापूर्ण तवरले उहाँको अगुवाई र उद्धारको प्रतीक्षामा हामी प्रार्थनापूर्ण भाव मुद्रामा पवित्र सोचहरूद्वारा हामीले आफूलाई सदैव तयार राखिरह्यौं भने पहिलो कुरा त यसरी राखिरहनु पनि पर्दछ र त्यो राखिरह्यौं भने श्रोता मित्रहरू काहीँ न काहीँ गएर यसले हाम्रो विश्वास बढाउने काम गर्छ र परमेश्वरले जब आफ्नो असल समयमा हाम्रो समयमा होइन उहाँको असल समयमा किनभने उहाँलाई कतिखेर दिनुपर्छ कस्तो दिनुपर्छ सबै कुरा हामीभन्दा ज्यादा थाहा छ परमेश्वरले अवश्य दिनु नै हुन्छ। हुन त अब आज भोलिको हाम्रो यो स्मार्टफोनको क्लिकमा सबै थोक पाउने र ब्याङ्कको एटीएम मसिनमा डेबिट कार्ड छिराउने बित्तिकै पैसा झर्ने उत्तर आधुनिक युगमा यस प्रकारको धैर्यता पाउन कठिन होला र मान्छे एकदमै अधीर वा अधैर्य भइरहेको यो समयमा धैर्यताको कुरा गर्दा कतिपयलाई अपच पनि लाग्ला। तर परमेश्वरमा हामीले त्यो धैर्यता प्राप्त गरौं वा त्यो धैर्यताको लागि वा निम्ति हामीले शक्ति माग्यौं भने त्यो पनि उहाँले आफ्नो ख्रिस्टमा सम्भव तुल्याउनुहुन्छ र हाम्रो जीवनमा धैर्यतापूर्ण आचरणको अनुशासनको पनि निकै तरतारो वा खाँचो भएको छ। अहिलेको समयमा भन्दाखेरि त्यो अनुपयुक्त पनि नहोला। मित्रहरू, परमेश्वरले त तपाईँ र मेरो प्रार्थनाको उत्तर दिन चाहनुहुन्छ। परमेश्वरले तपाईँ र मेरो प्रार्थनाको सुनवाई पनि गर्नुहुन्छ। परमेश्वरले जवाफ दिनुहुँदाखेरि तर हामी चाहिँ के सोच्छौं भने मेरो प्रार्थनाको सुनवाई नै भएन, मेरो प्रार्थनाको उत्तरै आएन। त्यो किन भन्दाखेरि हामीले आफ्नो हिसाबले मात्रै सोच्छौं। परमेश्वरले जुन हिसाबले सोच्नुहुन्छ त्यो जान्नको निम्ति हामीले परमेश्वरको वचनलाई हेर्नु पर्दछ। कलसीको पुस्तकले बताउँदछ, हरेक कुराहरू चाहे ती दृश्य हुन् वा अदृश्य हुन् ती ख्रिस्टद्वारा ख्रिस्टकै निम्ति ख्रिस्टबाट बनिए। परमेश्वरले हरेक कुराहरू जुन गर्नुहुन्छ असल कुरा त्यो आफ्नो महिमाको निम्ति गर्नुहुन्छ। तपाईँ र मैले मागेको कुरा परमेश्वरको इच्छा सम्बन्ध छ कि छैन, तपाईँ र मैले विन्ती गरेको कुराले परमेश्वरको महिमा हुन्छ कि हुँदैन भन्ने कुरामा त कमै मान्छेले ध्यान दिन्छन्। खालि मैले यो पाए हुन्थ्यो, मैले त्यो पाए हुन्थ्यो भनेर हेक्का राखौं श्रोता मित्रहरू। प्रार्थना मान्छेले कहिले गर्छ? आपतमा गर्दाखेरि पनि गर्छ। प्रार्थना मान्छेले कहिले गर्छ? ऊ सजिलो सरल अवस्थामा हुँदा पनि गर्छ। प्रार्थना सुरक्षाको लागि पनि गर्छ, प्रार्थना चङ्गाईको लागि पनि गर्छ मान्छेले। प्रार्थना ज्ञानको लागि पनि गर्छ, प्रार्थना विजय हुनुको लागि पनि गर्छ, प्रार्थना सफल हुनुको लागि पनि गर्छ, प्रार्थना आशा बढाउनुको लागि पनि गर्छ। तर जे सुकै अवस्थामा जसरी प्रार्थना गरिए पनि एउटा कुरा हेक्का राख्नुपर्छ, प्रार्थना चाहिँ विश्वासको एउटा क्रियाकलाप। परमेश्वर जीवित हुनुहुन्छ, परमेश्वरको अस्तित्व छ, परमेश्वरले मलाई बनाउनु भएको, मेरो निम्ति परमेश्वरले एउटा असल योजना बनाउनु भएको छ र परमेश्वरमा रहेर उहाँको वचनसम्म जीवन जिएर परमेश्वरको पुत्रको नाममा मैले जे जति कुराहरू माग्छु त्यो उहाँले मलाई दिन उहाँ सक्षम हुनुहुन्छ र मैले मागेको कुरा परमेश्वरको इच्छा सम्मत पनि हुनुपर्छ भन्ने दृढ विश्वासका साथ मागेको हरेक कुरालाई परमेश्वरले सम्बोधन पनि गर्नुहुन्छ। तपाईँले याद गर्नुभयो भने प्रार्थना जुन सुनवाई हुने गर्दछ त्यो प्रार्थनाको केही सात सरल सिद्धान्तहरूलाई हामीले हेरिरहेका छौं। पहिलो कुरा हामीले जुन हेर्यौं त्यसले हामी जसको नाममा प्रार्थना गरिएको छ यानि कि परमेश्वरको ख्रीष्ट हो उनीसँग नजिक रहनु पर्दछ। दोस्रो बुँदा जुन हामीले हेर्यौं त्यो विश्वास जुन छ त्यो परमेश्वरमा त्यो निरन्तर हुनुपर्छ। अब प्रार्थना गर्यो त्यसपछि सिधै ए सुन्छ कि सुन्दैन दिन्छ कि दिँदैन भन्ने तरिकाले हुँदैन। तेस्रो कुरा हामीले जुन हेर्यौं त्यो विनम्रताका साथ परमेश्वरको इच्छामा आफूलाई सुम्पनुपर्छ। जब तपाईँ र मैले आँखा बन्द गर्छौं हात जोड्छौं शिर निहुराउँछौं परमेश्वरको सिंहासन अगाडि यसले एउटा विनम्रताको भावलाई पनि प्रकट गर्ने गर्दछ। हुन त विनम्रता देखावटी तरिकाले मात्रै आउने होइन, मनको विनम्रता हुनुपर्छ। म अशक्त छु, म कमजोर छु, मलाई परमेश्वरले मात्रै उद्धार गर्न सक्नुहुन्छ भन्ने विनम्रता हामीमा हुनुपर्छ। चौथो हामीले जे हेर्यौं त्यो चाहिँ धैर्यतापूर्वक परमेश्वरको प्रतीक्षा गर्नु। होला तपाईँले सोचेको मैले सोचेको समयमा आएन होला प्रार्थनाको जवाब, तर परमेश्वरले आफ्नो असल समयमा दिनुहुन्छ, किनभने उहाँ आफ्नो वाचाको पक्का हुनुहुन्छ, उहाँ प्रतिज्ञा पूरा गर्नुहुने परमेश्वर हुनुहुन्छ भनेर जति नै समय लागे पनि परमेश्वरसँग प्रार्थनामा शंका नगरिकन निवेदन गर्ने धैर्यता हाम्रो हुनुपर्छ भनेर हामीले हेर्यौं। श्रोता मित्रहरू, के तपाईँले आज प्रार्थना गर्नुभयो? श्रोता मित्रहरू, के तपाईँले परमेश्वरलाई मलाई तपाईँको इच्छा अनुसार तपाईँसँग कुरा गर्न सिकाउनुहोस् भनेर निवेदन गर्नुभयो? किनभने मान्छेले त जे मन लाग्यो त्यही कुरा माग्छ, उसले आफ्नो शरीर अनुसार चल्छ, आत्मा अनुसार चल्दैन। संसारको थोकहरू हेर्छ अनि संसारमै रमाउँछ मान्छे। तसर्थ प्रार्थना गर्नुभन्दा अगाडि पनि छोटो प्रार्थना गर्नुहोस्, प्रभु म तपाईँसँग कुराकानी गर्न चाहन्छु, मलाई शब्दहरू दिनुहोस्। अनि जब परमेश्वरले नै तपाईँलाई शब्द दिनुहुन्छ, परमेश्वरले नै तपाईँको मनमा आएर यो माग यो पूरा गर, तब तपाईँको प्रार्थनाको सुनवाई नहुने कुनै त्यहाँ शंका नै हुँदैन, गुन्जाइस नै हुँदैन। यो कुरालाई हामीले मनन गर्दै श्रोता मित्रहरू, परमेश्वरसँग निरन्तर प्रार्थना पूर्ण जीवन हामीले बिताउन सकेका हौं भन्दै आजको यो अध्ययनबाट म शिशिर बिदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाई शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्न र आफ्ना सबै मार्गहरूमा उहाँलाई सम्झिने सन्देश दिई समस्त मानिसहरूलाई पवित्र आचरण र सत्यपूर्ण जीवन जिउन प्रेरित गराउने कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिको समापन हुने बेला आइपुगेको छ। प्रेम र भलाई, करुणा र सद्भाव अनि भाइचाराको पवित्र सन्देश बोकी हामी फेरि भोलि यही स्टेशन र यही समय उपस्थित हुनेछौ। कार्यक्रम सुनेर यदि यहाँहरूले आत्मिक ऊर्जा प्राप्त गर्नु भएको छ वा केही बाइबलीय जिज्ञासा वा प्रार्थनाका विषय छन् भने हामी यहाँहरूलाई हामीसँग सम्पर्क गर्न प्रेरित गर्न चाहन्छौ र हाम्रो सम्पर्क इमेल आइडी हो newhopeforall2013@yahoo.com newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल र सम्पर्क नम्बर हो 9808236। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा भेट हुने आशाका साथ शिशिर र म मतिनालाई पनि कार्यक्रम नयाँ आशाबाट बिदा दिनुहोस्। नमस्कार।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन। कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

प्रिय मित्र, सबै ख्रिस्टियनहरू चाहे उनीहरू पूरा जीवनभरि नै येशुख्रिष्टद्वारा उद्धार गरिएका हुन् या भर्खरै उद्धार गरिएका हुन्, उनीहरूमा दैनिक ख्रिस्टियन जीवन सम्बन्धित थुप्रै प्रश्नहरू उब्जिरहेका हुन्छन्, जुन स्वाभाविक कुरा पनि हो। हामीले आज त्यस्तै केही प्रश्नहरूलाई तपाईँको माझमा उत्तरसहित लिएर आएका छौं। हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ।

0: प्रिय श्रोता, आउनुहोस् आजको पहिलो प्रश्नलाई सुनौ।
1: इमानुएलको अर्थ के हो, कृपया मलाई बताइदिनुहोस्।
0: प्रिय मित्र, इमानुएलको अर्थ हो परमेश्वर हामीसँग। यो नाउँ सबैभन्दा पहिले ईसापूर्व 735 देखि 716 यहुदाको राजा आहाजको समयमा एउटा बालकलाई दिइएको थियो। त्यो बालकको जन्म र नामाकरण राजा तथा प्रजालाई यो आश्वासन दिनको निम्ति गरिएको थियो कि शत्रुको सेनाले आक्रमण गर्दा परमेश्वर तिनीहरूको रक्षाको लागि तिनीहरूको साथमा हुनुहुन्छ। हामीले यस कुरालाई बाइबलको यसाया 7:10-16 उल्लेख गरिएको पाउँछौ। आउनुहोस् यसाया 7:10-16 हामी पढौं। फेरि परमप्रभुले आहाजलाई भन्नुभयो, तल गहिरो भन्दा गहिरोबाट होस् वा माथि भन्दा माथिबाट होस्, परमप्रभु आफ्ना परमेश्वरसित कुनै एउटा चिन्ह माग। तर आहाजले भने, म माग्ने छैन, म परमप्रभुको परीक्षा गर्ने छैन। तब यसायाले भने, हे दाउदका घराना, अब सुन, के मानिसहरूको धैर्यलाई जाँच्न यथेष्ट भएन? के तिमीहरू मेरा परमेश्वरको धैर्यलाई जाँच्छौ? यसै कारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ, हेर कन्या गर्भवती हुनेछ र त्यसले एउटा छोरा जन्माउनेछ र उनको नाउँ इमानुएल राखिनेछ। खराबलाई इन्कार गर्न र असललाई छान्न जानेपछि उहाँले दही र मह खानुहुनेछ। तर बालकले खराबलाई इन्कार गर्न र असललाई छान्न अघि त्यो देश उजाड पारिनेछ, जसका दुई राजाहरूदेखि तिमीहरू डराएका छौ। मित्र, आहाजलाई जुन प्रतिज्ञा दिइएको थियो त्यो नयाँ करारमा येशूको जन्मको सम्बन्धमा मत्तीको सुसमाचारमा उल्लेख छ। कन्या मरियमले पवित्र आत्माको सहायताद्वारा इमानुएल नाउँ भएको एउटा बालकलाई जन्माउन लागेकी थिइन्। तर यसपल्ट परमेश्वर हामीसँगको अर्थ धेरै विस्तृत थियो। प्रभु येशू ख्रीष्टमा परमेश्वर स्वयं संसारमा आउनु भएर संसारको मानिसहरूको माझमा एउटा मानिस जस्तो भएर जिउनुभयो। पवित्र बाइबलको मत्ती 1:18-23 हामी पढ्छौ, येशू ख्रीष्टको जन्म यस प्रकारले भयो। उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे। तर जब उनले यी कुरा विचार गर्दै थिए, सपनामा परमप्रभुका दूत देखा परे र उनलाई यसो भने, योसेफ, दाउदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनु हुनेछ। अगम वक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्। हेर, एउटा कन्याले गर्भ धारण गर्नेछे र त्यसले एउटा पुत्र जन्माउनेछे र उहाँको नाउँ इमानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीसँग। मित्र, मेरो विश्वास छ कि तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो। तपाईँको अर्को प्रश्न के छ?
1: कृपया मलाई गब्रियल स्वर्गदूतको बारेमा बाइबलमा उल्लेख गरिएका केही कुरालाई बताइदिनुहोस्।
0: स्वर्गदूत वा परमेश्वरका सन्देशवाहकहरूको बारेमा बाइबलमा घरिघरि उल्लेख गरिएको पाइन्छ, तर तिनीहरूका नाउँहरू कुनै कुनै स्थानमा मात्र उल्लेख गरिएको छ। ती नाउँहरूमध्ये एउटा नाउँ हो गब्रियल। यहुदालाई कैदमा लगिएको समयमा गब्रियलले डानियललाई एकजना मानिसको रूपमा दर्शन दिएर तिनले देखेको दर्शनको अर्थ बताए। आउनुहोस् डानियल 8:15-17 पढौं र सोही कुरालाई अझ स्पष्ट रूपमा बुझौं। दानियल 8:15-17 यस्तो लेखिएको छ, जसै म दानियल दर्शन हेर्दै थिए र त्यो बुझ्न कोसिस गर्दै थिए, मानिसको रूपमा एकजना मेरो सामु उभिए, अनि मैले उलैबाट यसो भनेर बोलाएको मानिसको स्वर सुने, हे गब्रियल, यस मानिसलाई दर्शनको अर्थ बताइदेऊ। जसै तिनी म उभिएको ठाउँ नजिक आए, म डरले भयभीत भएर लम्पसार परे। तिनले मलाई भने, हे मानिसको पुत्र, यो बुझ कि दर्शनले अन्तको समयलाई संकेत गर्दछ। त्यसपछि गब्रियल फेरि देखा परे, अनि त्यस बेलामा चाहिँ दानियलले आफ्नो जातिको पक्षमा गरेको पाप स्वीकारको जवाफ लिएर आए। तिनले दानियललाई आश्वासन दिँदै भने कि अब परमेश्वरले यहुदीहरूलाई तिनीहरूको देशमा फर्काएर लैजानु हुनेछ, अनि ख्रिष्टको आगमनद्वारा उहाँको युगो पुराना उद्देश्यहरू पूरा गर्नुहुनेछ। तपाईँले यस कुरालाई दानियल 9:20-27 पढ्न सक्नुहुन्छ। अनि धेरै शताब्दी पछि परमेश्वरले गब्रियललाई फेरि उहाँको ईश्वरीय उद्देश्यहरू पूरा हुन लागेको कुरा प्रकट गर्नको निम्ति प्रयोग गर्नुभयो। गब्रियलले परमेश्वरको तर्फबाट जकरियालाई ख्रिष्टको अग्रदूतको जन्म हुने कुराको घोषणा गरे, जुन कुरालाई पवित्र बाइबलको लुका 1:11-20 लेखिएको हामीले पाउन सक्छौ। अनि त्यसपछि मरियमलाई चाहिँ स्वयं ख्रिष्टको जन्म हुने कुराको घोषणा गरे। आउनुहोस् हामी त्यसलाई पढौं। लुका 1:26-38 हामी पढ्छौ, छैटौं महिनामा परमेश्वरले गब्रियल स्वर्गदूतलाई गालिलको नासरत नाउँको सहरमा पठाउनुभयो। तिनी एउटी कन्या केटी कहाँ गए, जसको मगनी दाउदका घरानाको योसेफ भन्ने एउटा मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो। स्वर्गदूतले तिनी कहाँ गएर भने, हे कृपा पात्र, तिमीलाई अभिवादन, परम प्रभु तिमीसँग हुनुहुन्छ। तर तिनी त्यस कुराले साह्रै विचलित भइन् र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्। स्वर्गदूतले तिनलाई भने, नडराउ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। अब हेर, तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरो जन्माउने छौ, र तिमीले उहाँको नाउँ येशु राख्नेछौ। उहाँ महान हुनुहुनेछ र परम प्रधानका पुत्र कहलाइनु हुनेछ, र परम प्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। उहाँले याकुबको वंशमाथि सदा सर्वदै राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त्य हुने छैन। मरियमले स्वर्गदूतलाई भनिन्, यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ। स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ, यसै कारण जो जन्मनु हुनेछ उहाँ पवित्र अर्थात परमेश्वरका पुत्र कहलाइनुहुनेछ। हेर, तिम्री नातेदार एलिसिबाले पनि तिनको वृद्धावस्थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाजी कहलाइएकी थिइन् तिनी अहिले 6 महिनामा छिन्, किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। अनि मरियमले भनिन्, हेर्नुहोस्, म परमेश्वरकी दासी, मलाई तपाईँको वचन अनुसार होस्। तब स्वर्गदूत तिनीबाट विदा भए। मित्र, म आशा गर्छु तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो, र अहिलेलाई हामी अर्को प्रश्नतिर जाने छैनौ। कृपया अरू प्रश्नलाई अर्को पटक सोधिदिनुहोला। धन्यवाद। श्रोता, प्रभु यीशु ख्रीष्ट परमेश्वर हाम्रो लागि उद्धारकर्ता बनेर आउनु भएको विषयमा त हामीले भर्खरै अध्ययन गरिहाल्यौं, र यीशु ख्रीष्टमाथि विश्वास गर्नेहरूका लागि त उहाँको दोस्रो आगमन पनि एउटा ठूलो आशिषको कारण हुनेछ। तर उहाँमाथि विश्वास नगरेकाहरूलाई त्यो दिन र समय एकदमै डरलाग्दो समय हुनेछ, किनभने परमेश्वरले अन्तिम इन्साफ गर्ने अधिकार यीशु ख्रीष्टलाई दिनुभएको छ। प्रत्येक मानिस यीशु ख्रीष्टको न्याय आसनको अगाडि उभिनु पर्नेछ। दोस्रो कोरिन्थी 5:10। ख्रीष्टले गर्नुहुने इन्साफ बिना पक्षपात हुनेछ। यस संसारमा झैं त्यस अन्तिम दिनको इन्साफ हुने छैन, तर ठिक ठिक र जस्ताको तस्तै इन्साफ गरिनेछ। जसले यस संसारमा येशु ख्रीष्टमा विश्वास गरेको छ त्यो उद्धार पाएर स्वर्गमा जानेछ। जसले यस संसारमा ख्रीष्टमा विश्वास गरेको छैन त्यो दण्डको आज्ञा पाएर नरकमा पठाइनेछ। अन्तिम इन्साफ गरिसकेपछि कुनै अपील गर्न सम्भव हुने छैन। यसै कारण उद्धार पाउनलाई मानिसले यसै जीवनमा येशु ख्रीष्टमा विश्वास गर्नुपर्छ। त्यस बाहेक अर्को कुनै उपाय छैन। श्रोता, कृपया अहिले नै प्रभु येशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी ग्रहण गरिहाल्नुहोस्, पछि धेरै ढिला भइसकेको हुनेछ।

हामी आशा गर्दछौं कि हाम्रो कार्यक्रमको यस भागले तपाईंलाई क्रिस्चियन विश्वासमा उत्साहित पारेको छ। हामीलाई सुन्नुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

प्रिय मित्र, हुन त तपाईँहरू मध्ये कतिजना अझसम्म पनि येशु ख्रिस्टले गर्नुभएका दावीहरूप्रति विश्वस्त हुनुभएको छैन होला। तर तपाईँले यस कुरालाई कृपया मनमा राख्नुहोस् कि येशु ख्रिस्टले ती मानिसहरूलाई पवित्र आत्मा परमेश्वरको सहायता उपलब्ध गराउने प्रतिज्ञा गर्नुभएको छ, जसले एकदमै उचित कारणहरू सहित उहाँको सामुन्ने प्रश्नहरूलाई उठाउँदछ। पवित्र बाइबलको यूहन्ना 7:17 येशूले भन्नुहुन्छ, यदि कुनै मानिसले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरा शिक्षा परमेश्वर तर्फबाट हो कि मेरो आफ्नै तर्फबाट हो, सो उसले जान्नेछ। यहाँ येशूले हामीलाई याद दिलाउनुहुन्छ कि हामीले कुराहरूलाई केवल ती जस्तो छन् त्यही रूपमा मात्र हेर्दैनौ, तर हामी जस्तो छौं त्यही रूपमा पनि हेर्दछौ, जसको कारणले गर्दा हामीहरू प्रभु येशूमा विश्वस्त हुने अवस्थामा पुगेकै हुँदैनौ। तर परमेश्वरले गम्भीर भएर पापदेखि उद्धार पाउन खोज्ने मानिसलाई अवश्य त्यो उद्वेगको मुक्ति दिनुहुन्छ जुन हाम्रो प्रभु येशू ख्रीष्टमा छ। त्यसैले श्रोता, अहिले नै प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, किनभने बाइबलले रोमी 10:9 हामीलाई बताउँदछ कि यदि तिमीले येशूलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। कृपया प्रार्थनाद्वारा येशूलाई तपाईँको व्यक्तिगत मुक्तिदाता भनी स्वीकार गरी आफ्नो हृदयमा निम्त्याउनुहोस्। त्यसको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे येशू प्रभु आउनुहोस्, आमेन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उद्वेगको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesu.sandesh@gmail.com। ठेगाना एकपटक फेरि yesu.kosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

श्रोता, हामी एकदमै खुसी छौं कि तपाईँले आज यीशुको सन्देश कार्यक्रमलाई सुनिरहनु भएको छ। तपाईँले गर्नुभएको यस कार्यको निम्ति हामी तपाईँप्रति कृतज्ञ छौं र यसरी नै निरन्तर हामीलाई सुनिरहनुहुन्छ भन्ने हाम्रो आशा छ। हामी कलवरी ख्रिस्ट महिमा चर्च परिवारले निरन्तर तपाईँ श्रोताहरूका लागि प्रार्थना गरिरहेका छौं र प्रिय ख्रिस्ट विश्वासी जनहरू कृपया हाम्रो लागि पनि प्रार्थना गरिदिनुहोला।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम खेलकुद र विश्वास। जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खेलकुद र विश्वासमा। आदरणीय श्रोता, कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी तपाईलाई खेलसँग सम्बन्धित रहेर सुसमाचार पनि सुनाउन सकिन्छ भन्ने विषयहरूमा विभिन्न कुराकानीहरू तपाईँको लागि राख्दै आइरहेको छौं। साथै खेलकुद र विश्वासका कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि केही आशिषमय कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्न गइरहेको छौं र हामी परशुराम गिरीज्यूबाट कुराकानीहरू सुन्न र सुनाउन गइरहेको छौं र म ढिला नगरिकन यो समय दिन चाहन्छु परशुराम गिरीज्यूलाई।
2: जयमिश्री, हामी आज फेरि तपाईँहरूको माझमा विश्वासकर्ता कार्यक्रम खेलकुद कार्यक्रममा हामी प्रस्तुत भइसकेको छौँ। म प्रस्तुतकर्ता परशुराम गिरी। आज हाम्रो साथमा हुनुहुन्छ हाम्रो आदरणीय महेन्द्र खड्का सर, उहाँ आशिष चर्चमा हुनुहुन्छ। जयमिश्री हजुरलाई
3: जयमिश्री,
2: सबैभन्दा पहिला हजुरको परिचय र जीवनको पृष्ठभूमि बारेमा बताइदिनुहोस् न।
3: अब मेरो नाम महेन्द्र खड्का हो। मेरो खास मेरो ओरिजन सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वार्ड नम्बर 10 पर्छ। मेरो बाल्यकाल त्यहीँ सुर्खेतमै बित्यो र पढाइको सिलसिलामा अनि म काठमाडौँतिर आएँ। पढाइ अनि सँगसँगै काम गर्दै पढ्दै यसरी आफ्नो जीवनलाई अगाडि बढाउने क्रममा आज तपाईँहरूको माझमा छु। मेरो घरमा मेरो श्रीमती, मेरा दुईटा नानीहरू छन् छोरीहरू, अनि मेरो आमा हुनुहुन्छ, अनि हामी तीन दाजुभाइ अनि एउटा दिदी हो मेरो परिवारमा। सबै कुरा राम्रै छ। मेरो जीवन पनि अरू मानिसहरू जस्तै सामान्य सङ्घर्षबाटै सुरु भएको हो। दुःख, अभाव, अशान्ति यी सबै मैले अनुभव गरेँ, तर आज म खुलेर भन्न सक्छु परमेश्वरले मलाई कहिले पनि छोड्नु भएन। परमेश्वरका कारणले मेरो जीवनमा धेरै उतार चढावहरू आए तापनि, मलाई व्यवसायिक कुरामा होस्, मलाई आफ्नो जीवनमा स्वास्थ्य सम्बन्धी ब्लड क्यान्सर भएको बेलामा होस्, परमेश्वरले मलाई कहिले पनि छोड्नु भएन। उहाँको अनुग्रह र उहाँको आशिषमा आज म फेरि तपाईँहरूको माझमा यसरी बोल्न सक्नु भएको छ।
2: हजुरले ब्लड क्यान्सरको बारेमा कुरा गर्नुभयो। तपाईँ ब्लड क्यान्सर जस्तो गम्भीर जुन चाहिँ एउटा गम्भीर रोगबाट तपाईँ कसरी बच्नुभयो, केही बार यसबारेमा बताइदिनुहुन्छ?
3: मलाई आजभन्दा लगभग 15-16 वर्ष अगाडि ब्लड क्यान्सर भएको थियो। त्यो बिचमा अब क्यान्सर भन्ने बित्तिकै अनि हाम्रो समाज अनि हाम्रो भोगाई एकछिन त अब स्तब्ध भइन्छ, होइन, जहाँ सुने म त्यहीँ थचक्कै बसेको स्थिति थियो। त्यस्तो अवस्थामा अनि म जब सुनेपछि म सबै ट्रिटमेन्टहरू कहाँ के कसरी गर्न सकिन्छ भनेर बुझ्ने क्रममा त्यसको भोलिपल्टै म इन्डियाको दिल्लीमा गएर मैले त्यहाँ आफ्नो उपचार सुरु गरेँ। लामो समयको उपचार पश्चात म गरिरहेको थिएँ र उपचार गर्दा गर्दै पनि मलाई त्यति राम्रो निको भइरहेको थिएन। त्यसमा फेरि मुटुमा अलिकति समस्याहरू थपिएको थियो। त्यो बिचमा धेरै अशान्तिहरू भएका थिए, घरमा औषधि गर्ने कुराहरूदेखि लिएर घरमा अन्य अशान्तिहरू कुराहरू, घरमा मेरो भाउजूहरू पनि जिउहरू कामले उहाँहरूको पनि सायद शैतानले काम गरिरहेको थियो। त्यो बिचमा औषधिले पनि काम नगरेको अवस्था थियो। जब त्यो सबै कुराहरू जिन्दगीमा अब सकिँदैन, सबै कुराहरूबाट निराशा भइसकेपछि अब कहाँ गएर के हुन्छ, धामी झाँक्री अब सबै कुराहरू गर्ने कुराहरू भयो। त्यो पनि नभइसकेपछि, त्यसले पनि ठिक नभइसकेपछि सपनामा जहिले पनि साँपहरू आएर सपनामा साँपहरू डस्ने त्यस्तो अवस्था थियो। त्यो भइसकेपछि हो परमेश्वरमा जानुपर्छ, परमेश्वर त हामीलाई थाहा थिएन, क्रिस्चियन हुनुपर्छ भन्ने हाम्रो कुरा भएको थियो। सायद परमेश्वरको योजना नै थियो होला। मलाई पहिला क्रिस्चियन भन्ने बित्तिकै म एकदमै हेट गर्ने मान्छे, क्रिस्चियनलाई एकदमै हेरेको दृष्टिले हेर्ने मान्छे थिएँ। परमेश्वरले यसैलाई नै चुन्नुपर्छ भन्ने भएको हुनुपर्छ मेरो विचारमा। अनि म यहाँ काठमाडौँमा दुःख पाइरहेको थिएँ अनि मलाई उपचार गर्ने पैसाहरू थिएन। त्यतिखेर पैसा धेरै चाहिने, अब उपचार गर्नलाई पनि पैसा चाहिने, घर व्यवहार केटाकेटी पढाउन लेखाउन सबै गर्नुपर्ने, आफ्नो भएको बास पनि नभएको अवस्था, अरूलाई बेचेर भाडामा बसेको अवस्था थियो। त्यस्तो बिचमा यहाँबाट सुर्खेत गएको थिएँ, मेरो आफ्नो सम्पत्ति केही बेचेर या ब्याङ्किङ लोन गरेर अब विदेश जानुपर्छ उपचार गर्न भन्ने सोचिरहेको बेलामा सुर्खेत जब घरमा पुग्यौँ अनि मेरो आमा पनि मसँगै हुनुहुन्थ्यो, किनकि उहाँ आमालाई सँगै लानुपर्ने थियो किनकि उहाँको नाममा प्रपर्टीहरू थियो। त्यो गर्न भनेर गयौँ हामी। तर त्यो सबै भइसकेपछि जब म सुर्खेत गएको थिएँ, आमा र म चाहिँ ब्याङ्कतिर गयौँ अनि मेरो भाउजू हुनुहुन्थ्यो, ज्योति भाउजू घरमा, अनि उहाँले चाहिँ नानीहरूलाई, तिनवटा नानीहरूलाई स्कुलबाट निकाल्नु भएछ। निकालेर चाहिँ अब आज मामाको घर जाने भन्नुभएछ। अनि मामाको घर जाने क्रममा चाहिँ त्यो बिचमा भेरी नदी पर्छ, अनि उहाँहरू तिनजना केटाकेटी र भाउजू चारजना एकैपटक त्यो नदीमा सुसाइड गर्ने भएर उहाँले डिसिजन गर्नुभएछ। त्यो हामीले सुन्यौँ, अनि अनि हामी पनि त्यो नदीको तिर जान कोसिस गर्यौँ, अनि साधनहरू खोजेर हामी गयौँ त्यहाँ। त्यो गइसकेपछि त्यो नदीको छेउमा पुगिसकेपछि मेरो भतिजी कान्छी चाहिँ नानीले चाहिँ मम्मी म चाहिँ मर्दैन, तपाईँहरू चाहिँ जानुहोस् भनेर चाहिँ उता भेरीको पुलको बिचमा जङ्गलको बिचमा बसिरहेको अवस्था थियो। अनि उताबाट कोही गाउँले एकजना दाई आउनुभएछ, अनि उहाँले चिन्जानको तपाईँ जङ्गलको बिचमा कसले ल्याए नानी भनेर सोधपुछ गर्ने क्रममा चाहिँ यसो यसो भयो भनेपछि, अनि त्यो दाईका कारणले परमेश्वरले फेरि त्यहाँ पनि सहायता गर्नुभयो हामीलाई भन्नुपर्छ, अनि म पनि पुग्नु, अनि त्यो दाईले पनि त्यो भाउजूहरूलाई समातेर राखेको अवस्था थियो। अनि उहाँहरूलाई असारको महिनाको पानीको समय थियो, उहाँहरूलाई लिएर हामी आयौँ। अनि आएपछि मेरो एकजना फुपू हुनुहुन्छ, उहाँ त इसाई भइसक्नु भएको थियो, उहाँको धेरै स्वास्थ्य समस्या भएर सातवटा चाहिँ अपरेसन गरेको, उहाँलाई इसाई भएपछि स्वास्थ्य लाभ भएको थियो। अनि म चाहिँ त्यही घरमा, मेरो घरभन्दा अगाडि उहाँको घर थियो, म त्यहीँ झरेँ, गाडीमा झरेर अनि त्यहीँ गएँ। घरमा अब दाजु पनि विदेशमा हुनुहुन्थ्यो, आमालाई छोड्यो, अब कसैले बुवा पहिले बित्नु भएको, अनि त्यस्तो अवस्था थियो। अनि त्यो दिन त्यहीँ बस्यौँ हामी। त्यसको भोलिपल्ट बिहान चिया खाने क्रममा चाहिँ भाउजूसँग बस्यौँ। अब भाउजूलाई यस्तो यस्तो छ, यस्तो समस्याहरू छ, जो कामले मनस्थिति ठिक छैन भन्ने अवस्था भएपछि अब के गर्ने कसो गर्ने, अब म त फेरि जानुपर्छ उपचार गर्न, मलाई टाइम छैन भन्ने कुरा भइरहेको थियो। अनि त्यो बिचमा चाहिँ मैले भने भाउजूलाई पुलिसमा जिम्मा लगाइदिउँ, अनि म त जानुपर्छ, उसको शिरमा आएर केही सल्लाह गर्ला उनीहरूसँग भन्ने कुरा गरिरहेको थिएँ। फुपूले भन्नुभयो त्यसो गर्नु हुँदैन, नचाहिने काम गर्नु हुँदैन, अब क्रिस्चियन हुनुपर्छ बाबु भन्नुभयो। अनि मैले भने फुपू म सबै हुन तयार छु, चाहे क्रिस्चियन बनाउनु चाहे मुस्लिम बनाउनु, तर म यो समस्याबाट मुक्त हुन चाहन्छु। क्यान्सर छ, घरको समस्या छ, नानी केटाकेटी आफू कहिले मर्ने थाहा छैन, त्यस्तो अवस्थामा थाकेको थकित अवस्थामा अनि त्यो पाइसकेपछि सबै कुराहरू सुरु भयो। शनिबार गएर ग्रहण गरियो, अनि त्यसको एक महिना जति मेरो भाउजूले निरन्तर मण्डली प्रार्थना गर्दा उहाँलाई निको भयो। उहाँको पहिला ब्रेन ट्युमर छ भन्ने कुरा थियो, त्यो पनि निको भयो, अनि उहाँ स्वास्थ्यमा लाभ उहाँको भयो। मेरो आमाको पनि स्वास्थ्य लाभ भयो, किनकि मेरो आमालाई पनि किडनीको समस्या थियो पहिला, त्यो पनि ठिक भयो। तर मलाई क्यान्सर ठिक भइरहेको थिएन, अलिक टाइम लागेको थियो। र विश्वासी भएको तीन महिनापछि एउटा थलीमा एउटा राजु पास्टर हुनुहुन्छ, दाई जेपी भन्छन् धेरै, अनि उहाँले मलाई बोलाउनु भएको थियो। यसो किचनहरूको एउटा चियापानमा उहाँसँग मेरो भेट भएको थियो, अनि डाक्टर सुन्दर थापाहरू लगायतका थुप्रै हुनुहुन्थ्यो। अनि मैले उहाँहरूलाई भने तपाईँहरूको धर्म काम लाग्दो रहेछ भने, मैले
4: विश्वास गरिसकेपछि
3: के भयो बाबु भन्नुभयो राजुले जेपी दाईले। अनि मैले भने कि खै मलाई ठिकै भएको छैन, उहाँ हाँस्नुभयो, अनि एक दिन मेरो मण्डलीमा आउनु मिल्छ भाइ भन्नुभयो। मैले भने धेरै दामी झाँक्री काँगै ढिङ्का आइदिउँ दाइ होइन भनेर कुराकानी गरेँ मैले। त्यसपछि उहाँले चाहिँ हुन्छ आउनुहोस् भन्नु, म गएँ। मेरो नानी ठुलो नानीलाई पनि लिएर गयौँ, सानै थियो, उसको दाहिने हात चल्थेन बेला बेला, बाबु छोरी गयौँ हामी। त्यहाँ गइसकेपछि सङ्गतिको दुई घन्टा पछि अनि उहाँले तेल राखेर हातमा प्रार्थना गर्नुभयो, बाबु अब ठिक हुन्छ भाइ भन्नुभयो। मैले ठिक भएको छैन दाई भन्नुभयो, उहाँ हाँस्नुभयो अनि एकछिन बसौँ भन्नुभयो। अनि त्यो दिन मलाई उहाँले धेरै कुराहरू सिकाउनु भयो, बाइबल कसरी पढ्ने, प्रार्थना कसरी गर्ने, विश्वासको अलिकति भाग परमेश्वरलाई कसरी राख्ने विश्वासमा भनेर कुराहरू गर्दै गएपछि चाहिँ उहाँले सिकाउनु भयो। अनि त्यो कुराहरू म लिएर आएँ असारको महिना अन्त, यहाँ साउन पहिलो हप्ता थियो, गर्मी समय थियो, अनि म बहालमा बस्थेँ नक्सालमा। त्यो दिन आएर मैले साँचो रूपमा घुँडा टेकेर 45 मिनट चाहिँ प्रार्थना गरेँ राति, प्रभु मलाई हजुरको चरणमा आएँ, मलाई जीवन दान दिने या मलाई उठाउने हजुरकै इच्छा प्रभु, यदि मलाई दुःख यहाँभन्दा सन्चो नहुने हो भने म प्रार्थना गरेको बेलामा हजुरले मलाई उठाउनुपर्छ प्रभु भनेर म दुरु दुरु गरेर धेरै प्रार्थना गरेँ। 45 मिनट प्रार्थना गरेपछि सुते म। त्यस्तो दिन वा त्यसको भोलिपल्ट मलाई थाहा छैन, सपनामा मलाई जिजस क्राइस्टले दर्शन दिनुभयो। म त्यसरी नै रोएर प्रार्थना गरिरहेको थिएँ, अहिले पनि मलाई झल्झली याद छ। सेतो कपडामा कालो कपास कालो दारी भएको परमेश्वर अग्लो आउनुभयो, म प्रार्थना गरेको गरेछु प्रभु, मलाई तपाईँले छुटकारा दिनुपर्छ या तपाईँले मलाई साथमा लानुपर्छ भनेर म प्रार्थना गरिरहेको थिएँ। अनि परमेश्वर हाँस्नुभयो र हात उठाएर जानुभयो, बोल्नु भएन मसँग। त्यसको उठेँ म 2:15 बजेको रहेछ राति, त्यतिकै सुतेँ त्यो दिन। अनि प्रभु धन्यवाद, आजसम्म मैले कुनै एउटा पहिले हिन्दू थिएँ, कसैको दर्शन पाएको होइन, र आज मैले साँचो परमेश्वरको दर्शन पाएँ, म आजबाट पक्का इच्छा भएछु प्रभु भनेर मैले धन्यवाद दिएँ परमेश्वरलाई। अनि त्यसको भोलिपल्ट त्यही काठमाडौँकै नक्सालमा जहाँ बहालमा बस्थेँ म, त्यो घरमा फेरि सपना देखेँ मैले राति। त्यो सपना यहाँ सुते तापनि म सुर्खेतको देखेँ, जुन घरमा म जन्मेको हुर्केको ठाउँ थियो, त्यहाँ चाहिँ मलाई एउटा साँपले फेरि खेद्दै थियो। पहिला पहिला म साँपदेखि एकदमै भाग्थेँ, त्यो दिन चाहिँ मलाई कहाँबाट परमेश्वरले त्यो ज्ञान बुद्धि दिइदिनु भयो, जब मलाई साहस दिनुभयो, पहिला भाग्ने मान्छे म घर गएर मेरो घरको त्यो पुरानो घरमा तीन तला माथि तरवारहरू थियो, त्यहाँ छेत्री घरमा तरवार हुनु पर्यो, म दुईटा जाय तरवार लिएर आएर मैले त्यो ठुलो न ठुलो अहिलेको भाषामा भन्दा अब त्यो एनाकोन्डा भनौँ या ठुलो अथिङ्गर भनौँ त्यस्तो टाइपको सर्पले मलाई खेप्दै थियो, तर मैले त्यसलाई धेरै टुक्रा गरेँ सपनामा, टुक्रा गरेर अनि मैले सपनामा त्यो अरूलाई भन्दोरहेछ यसलाई वालमा राख्नुपर्छ भित्तामा सबले देख्नुपर्छ मैले गरेको काम भनेर त्यो सपना मैले जब काटेँ, काटिसकेपछि त्यो दिनदेखि मेरो शरीरमा चङ्गाइ आयो र हेर्दा रातिको 2 बजेको रहेछ, त्यो दिनदेखि मेरो परिवारमा स्वास्थ्यमा म काम काज केही नभएको मान्छे, फेरि मरिसकेको एउटा धुलो भइसकेको मान्छेलाई परमेश्वरले फेरि जोडेर डल्ला बनाएर जोडजाड गरेर फेरि मेरो जीवनमा आशिष दिनुभयो, खाना लाउनलाई समस्या हुन दिनु भएन, सबै कुरा मेरो सकिसकेको स्थिति थियो, मसँग केही पनि थिएन, शैतानले त्यसरी लगेको थियो, परमेश्वरले फेरि मलाई एउटा आशा दिनुभयो,
2: भरोसा
3: एकदमै त्यो ठ्याक्कै मिल्न जान्छ। त्यसकारण मलाई अयुबको पुस्तक एकदम मनपर्छ, म धेरै पढ्छु, मण्डलीहरूमा पनि यसलाई म भन्छु धेरै।
2: भनेपछि तपाईँको चरणमा जब तपाईँले अहिले हेर्दाखेरि सोच्दाखेरि त्यति बेलामा तपाईँ पारिवारिकमा आत्महत्याको संकट आयो भन्दा सुन्दा कस्तो फिल भएको थियो? अहिले सुन्दाखेरि कस्तो भएको थियो? तपाईँलाई गाह्रो भएको थियो, कस्तो भएको थियो?
3: त्यो गाह्रो त नहुने कुरा भएन, त्यतिखेर म इसाई नहुने कुरामा एउटा थियो, जब इसाई भइसकेपछि जब परमेश्वरलाई पाइसकेपछि जस्तो भजन संग्रह 23:1 भनिएको छ, परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केहीको कमी हुने छैन, यो कुराले म भावुक पनि हुन्छु बेला बेलामा। त्यो निराशामा भएको, अभावमा भएको, दुःखमा रहेको, अशान्तिमा रहेको, समाजदेखि त्यागिएको म जस्तो मान्छेलाई परमेश्वरले फेरि जोड्नु, यो कुरा अन्य जातिका मान्छेहरूलाई त अचम्म लाग्छ होला, जो विश्वासमा रहेका मान्छेहरू, जो मेरो घरमा पटक पटक यस्ता घटनाहरू घटेका छन्, बुवा क्यान्सरले बित्नुभयो, आमालाई किडनी फेल भयो, मलाई क्यान्सर भयो, त्यो समस्याबाट गुज्रेको मान्छे हामीहरू, सम्पूर्ण जीवन औषधि गर्दा गर्दै सकिएका हामीहरू, अहिले मेरो घरमा साधारण रोगा खोकी त हुन्छ होला, नत्र ठुलो रोग छैन।
2: तपाईँलाई आमाको किडनीको बारेमा, अब तपाईँले त्यो क्यान्सर हुँदा हुँदै आमाको किडनी फेल भयो भन्दा सुन्दाखेरि तपाईँलाई कस्तो अनुभव भयो?
3: अब मलाई क्यान्सर हुनुभन्दा अगाडि आमाको किडनी बिग्रेको, त्यो उपचार चलिरहेको थियो,
2: उपचार चलिरहेको, तपाईँको क्यान्सर हुनु, अरू अरूको त्यो आत्महत्याको कुराहरू छ तपाईँको
3: सबै,
2: यस्तो त्यति बेला कसरी सम्हाल्नु छ?
3: यस्तो सिलसिलेवार घटनाहरू घट्यो कि म काठमाडौँको भेनस हस्पिटलमा बोर्ड मेम्बर भए, म त्यो हस्पिटलमा अलिकति लगानी गरेर जानको एउटै कारण के थियो त भन्दा मेरो घरका मान्छे धेरै बिरामी हुन्छन् र त्यहाँ सेक्योर हुन्छ, सधैँ पैसा हुँदैन घरमा, कमसेकम मेरो हस्पिटल भयो भने त पैसा नहुँदा नि उपचार हुन्छ, केही छुटमा उपचार हुन्छ। यस्तो दिन आयो कि मलाई त्यो क्यान्सर हुने बेलासम्ममा चाहिँ प्रत्येक दिन घरको एउटा मान्छे हस्पिटल लानु पर्थ्यो एभ्री डे, अनि पछि पछि म बाहिर हुन्थेँ, कामकाजमा हुन्थेँ, क्यान्सर भए तापनि म शान्तिपूर्ण कामहरू गरिरहेको थिएँ, अनि घरमा कसरी बिरामी भयो भने म घर जान दिक्क लाग्ने, तिमीहरू हस्पिटलतिर सिधै आउनु, म यताबाट हस्पिटल जान्छु भन्ने त्यस्तो अवस्था थियो। परमेश्वरले सबै कुराहरूबाट मलाई त्यो पीडाहरूबाट मुक्त गर्नु
2: भनेपछि हाम्रो मन्दिर छ यो भनेपछि परमेश्वरले जुन चाहिँ तपाईँहरूको घरमा भएको तपाईँले यसलाई के श्राप मान्नुहुन्छ?
3: हो, एकदमै दुईवटा कुरा छ यसमा, अब एउटा श्राप त हो नै परापूर्व कालदेखि, अनि मलाई कस्तो लाग्छ भने कहीँ कतै हाम्रा पुर्खाहरूले केही मिस्टेकहरू गरेका हुन सक्छन्, उहाँहरूले आर्जन गरेको सम्पत्तिले हामीले हक गरिरहेका हुन सक्छौँ, उहाँहरूको सम्पत्ति चाहिँ हामीले लिने र उहाँहरूको त्यो पाप नलिने भन्ने हुँदैन, त्यो सँगसँगै आउँछ है। अनि एउटा कुरा त्यो, अनि एकजना अर्को मेरो आफ्नै काकी एकजना हुनुहुन्थ्यो, अब उहाँलाई मैले क्षमा गरिसकेको छु, उहाँलाई उहाँसँग मेरो केही कुरा छैन, उहाँलाई मैले उहाँको लागि प्रार्थना गर्छु, उहाँले हाम्रो विरुद्धमा पूजाहरू गर्नुहुन्थ्यो, उहाँहरू पञ्चबलि दिनुहुन्थ्यो, विभिन्न पूजाहरू गर्नुहुन्थ्यो, अनि त्यो कारण पनि हिन्दू धर्ममा रहिरहेको भए अहिलेसम्म मलाई उहाँले सक्नुहुन्थ्यो, जब मलाई परमेश्वर मेरो एउटा ढाल भनेर मेरो अगाडि उभिनुभयो, त्यो कुराहरूले मलाई छुन सकेन, र उहाँहरूलाई पनि राम्रो छैन, तर उहाँहरूको लागि अहिले पनि मेरो प्रार्थना छ, उहाँहरूलाई पनि परमेश्वरले आशिष दिनुभएको होस्, उहाँहरूले पनि परमेश्वरलाई चिन्नु भएको होस्, र उहाँहरूको जीवनमा पनि त्यो मैले पाएको जस्तो आशिष उहाँहरूले पनि पाउनु भएको होस् भन्न म चाहन्छु।
2: भनेपछि हजुरको भनाइ हुन्छ, जति पनि हाम्रो पिता पुर्खाले गरेका पापहरू, अधर्महरू, ती श्रापहरूलाई चाहिँ प्रभु येशू ख्रीष्टको रगतद्वारा मात्र त्यो शुद्धिकरण अथवा त्यो क्षमा अथवा त्यो काट्न सक्छ भन्ने तपाईँको भन्नु?
3: एकदमै, अहिले अन्य जातिका मानवहरूले, मानिसहरूले जुन गर्नुहुन्छ, रक्तदान गर्नुहुन्छ, त्यहाँ पनि बलि चढाउनुहुन्छ, तर त्यसबाट पाप क्षमा हुँदो रहेनछ, किनकि मैले पनि त्यो गरेर मलाई क्यान्सर भइसकेपछि मैले धेरै मठ मन्दिरमा रगतको बलि चढाएको छु तर त्यसले मलाई मुक्ति दिन सकेन. त्यो बलि यस्तो चिजको हुनु पर्यो जो निष्खुट छ, जो पवित्र छ, त्यो अरूमा सम्भव छ.
2: थुमाकोले मात्र हुँदैन, पशुकोले
3: हुँदैन, त्यो पवित्र यीशु ख्रीष्टको रगतले हाम्रा पिता पुर्खादेखिका सबै पापहरू पखालिन्छ. हामी चाहिँ आशिषित हुने कुरा त्यसले मात्र हो. त्यसकारण जब परमेश्वरले हामीलाई बाइबलमा भन्नुभएको छ यर्मिया 30:17 म तलाई स्वास्थ्य दिन्छु र तेरा घाउहरू निको पार्नेछु परमप्रभु भन्नुहुन्छ. उहाँ बिना कसै वा डक्टरबाट या अन्य कुराबाट सम्भव छैन. उहाँको चरणमा आएर हामीले गरेका पापहरू धोई पखाली गर्ने र हामीसँग भएका सम्पूर्ण कुराहरूलाई निको गर्ने परमेश्वर मात्र हुनुहुन्छ. अरूमा सम्भवै छैन त्यो, किनकि त्यो भोगेर आएको मान्छे हो हामीहरू. हामी कुनै कुरा मलाई क्यान्सर भयो भन्दै हिँडेको होइन, किनकि हामीसँग डक्टरको रिपोर्ट छ, औषधि गरेको ठाउँहरूको प्रमाण छ र भोग्दा भोग्दै धेरै संसारका मलाई चिन्ने जतिले देख्नु भएको छ त्यो रोग लागेर पनि फेरि यो लेभलमा आउनु, साधारण जीवन फेरि जिउन सक्नु, त्यो अरू कहीँ पनि सम्भव छैन. हाम्रो यसो खिच्न मात्र
2: तपाईँ एउटा मेडिकल व्यवसाय मेडिकल क्षेत्रमा तपाईँ एकदमै राम्रो दखल भएको मान्छेलाई ब्लड क्यान्सर भएपछि अब तपाईँले यस्तो निको हुन्छ भनेर तपाईँले 100% कति पर्सेन्ट मात्र मेडिकलले निको पार्छ अथवा हुन्छ भन्ने थियो तपाईँको?
3: त्यतिखेर जब म रोग लागेको थियो म परमेश्वरमा आइपुगेको थिइनँ. त्यतिखेर त म आफ्नो सके जति कति दिन बाँच्छु गर्छु भन्ने थियो. जब म परमेश्वरमा आइसकेपछि जस्तो एक्ट 5:15 भनिएको छ विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ. जब हामी घुँडा टेक्यौँ परमेश्वरमा सम्पूर्ण विकल्पहरू कहीँ केही नभएपछि अनि हामी त्यहाँ आएका थियौँ अनि हाम्रो त्यो प्रार्थना परमेश्वरले सुन्नु
2: भनेपछि तपाईँले अहिले जुन यो कुराहरू गरिरहनु भएको छ तपाईँको मेडिकल व्यवसायहरूलाई अथवा तपाईँको साथी डक्टरहरूलाई अनि भन्दाखेरि तपाईँले कसरी भन्नुहुन्छ अथवा कसरी तपाईँले गवाही दिनुहुन्छ?
3: म उहाँहरूलाई अहिले पनि भन्छु, चाहे सोसियल मिडियामा होस् चाहे व्यक्तिगत रूपमा भेट्दा होस्, परमेश्वरले मलाई निको गर्नुभयो. अनि उहाँहरू पनि भन्नुहुन्छ एउटा चमत्कार तपाईँको जीवनमा भयो, उहाँहरू पनि स्वीकार गर्नुहुन्छ.
2: तर उहाँले प्रभुलाई चाहिँ विश्वास गर्नुहुन्छ,
3: उहाँहरूले गर्नुभएको छैन तर पनि कहिले काहीँ भन्नुहुन्छ प्रार्थना गरिदिनु है भन्नुहुन्छ. त्यसकारण हामीलाई बचाउने भनेको जब हामी विश्वासमा रहेर जब घुँडा टेक्छौँ प्रार्थनामा रहन्छौँ अनि हामीलाई परमेश्वरले त्यसरी बचाउनुहुन्छ अनि आशिष दिनुहुन्छ. र कुनै पनि दुःखमा निराशामा जब मेरो घरमा आत्महत्याका कुराहरू आए, सुसाइड गर्ने कुराहरू आए, त्यस्तो बेलामा पनि जब हामीले घुँडा टेक्यौँ जब त्यसपछि हामी प्रार्थनामा आयौँ, जसरी यहुन्ना 10:10 भनिएको छ म तिमीहरूले जीवन पाउन र प्रशस्त पाउन भनेर आएको हुँ. हामी जस्ता पापीहरूका लागि, हामी जस्ता दुःखमा कष्टमा अभावमा रोगमा दुःखमा भएका मान्छेहरूलाई बचाउनलाई जब परमेश्वर स्थितिमा आउनुभयो भने यदि हामीले उहाँका नाममा घुँडा टेक्यौँ भने सबै कुराहरू सम्भव रहेछ. एउटा उदाहरण म मेरो परिवार हो, मैले अहिले यहाँलाई भन्न चाहन्छु, मलाई क्यान्सर हुँदा मेरो नानी जम्मा 10 महिनाको थियो, ठुलो नानी, आज त्यो नानी एसी दिँदैछ यो वर्ष. त्यतिखेर म प्रार्थना गर्ने प्रभु मेरो नानीलाई एसएलसी दिने बेलासम्म मलाई देख्ने मलाई दिनु होला प्रभु. परमेश्वरले त्यो दिन पनि अहिले ल्याउनु भयो.
2: भनेपछि तपाईँले त्यो बेलालाई हेर्दाखेरि सोच्दाखेरि त एउटा यो जीवनको त्यो परिवेशमा तपाईँले अहिले फर्केर हेर्दाखेरि कस्तो अनुभूति हुन्छ?
3: तपाईँलाई नानीको कुरा जोडिहालेँ मैले. प्ले ग्रुपमा नानीलाई भर्ना गर्ने बेलामा म स्कुलहरू खोज्दै थिएँ अनि नक्सालको एउटा बृहस्पति विद्या सदन स्कुलमा म पुगेँ. म रोगमा थिएँ, समस्यामा थिएँ, मसँग पैसा त थिएन तर त्यो स्कुल म हो थियो अनि मैले नानीलाई त्यहाँ भर्ना गरेँ. भर्ना गर्ने एउटै कारण थियो, एलकेजी युकेजी केकेकेजीमा 3-4 गर्दाखेरि त्यहाँ 1 वर्ष कम रहेछ अनि मैले त्यहाँ नानीलाई भर्ना गरेँ. कारण 1 वर्ष पनि मेरो नानी अगाडि छिटो बढ्ला, म बाँच्दा बाँच्दै माथि प्रगति गर्ला भनेर मैले त्यसरी भर्ना गरेको थिएँ. आज त्यो नानीले एसी दिँदैछ चैतको 19 गतेदेखि.
2: भनेपछि तपाईँको जीवन त परमेश्वरले एउटा नयाँ एउटा वरदान दिनुभएको जीवन.
3: दुई मात्रै छैन मैले भने त्यो समयमा यस्तो पीडामा थिएँ म, नानीहरूलाई दुध किन्ने पैसा हुन्थेन, घर बाल किन्ने पैसा हुन्थेन, नानीहरूलाई चक्लेट किन्ने पैसा हुन्थेन, किराना पसलमा उधारो हुन्थ्यो, ती सबै कुराहरू थिए, नानीहरूको फी तिर्न सक्थिनँ टाइममा.
2: भनेपछि यो कुरालाई लिएर हेर्दाखेरि बेला बेला मानस पटलमा आउँदाखेरि परमेश्वरलाई तपाईँलाई झन् धन्यवाद दिनु मन लाग्छ.
3: परमेश्वरले गर्नुभएको उपकार त मैले कसरी तिर्न सक्छु? सम्भवै छैन त्यो, मेरो त्यो जीवनभरि नै सम्भव छैन त्यो कुरा. तर उहाँले जहिले पनि आशिष दिनु कुरा अहिले पनि कमी गर्नुभएको छैन. हरेक क्षण मलाई परमेश्वरले आशिष दिइरहनु भएको छ, त्यसको त वर्णनै गर्न सक्दैछ.
2: भनेपछि महेन्द्र सर, परमेश्वरले तपाईँलाई अब परमेश्वरको सन्तान हुने अधिकार पनि दिनुभएको छ यौना एकको बाह्र अनुसार, अनि तपाईँलाई एउटा वैभव व्यवसाय र चर्चको अगुवा बनाउनु भयो, अनि यसलाई तपाईँले कसरी हेरिरहनु भएको छ र यसलाई कसरी अगाडि लानु भएको छ तपाईँ? सेवा,
3: मैले सेवा यस्तो निस्वार्थ रूपले गर्नुपर्छ भन्ने एउटा परमेश्वरबाट आशिष पाएको छु। जसरी हामीलाई सिकाइन्छ, बाइबलले सिकाउँछ, देऊ त तिमीलाई दिइनेछ, त्यो कुरा म आफ्नो जीवनबाट पनि लागू गर्छु। म दिन दुखीहरूलाई सहायता गर्छु, परमेश्वरले मलाई गरी खानलाई काम दिनुभएको छ। म कहिले काहीँ व्यस्तता भइन्छ, धेरै कामहरू हुन्छ, सेवागाई गर्ने टाइम पुग्दैन, तर पनि म बचेको समय एकदमै सदुपयोग गर्छु। विश्वासीहरूका बिचमा जाने, मण्डलीको काम गर्ने कुराहरूमा म एकदमै आफूलाई व्यस्त राख्न खोज्छु। मलाई गुरुवार पनि भन्नुहुन्छ, तिमी कसरी भ्याउँछौ भन्नुहुन्छ, किनकि परमेश्वरले जुन योजना राखेर मलाई जिउँदो बनाउनु भएको छ, जुन आशिष दिनुभएको छ, अझ धेरै समय मैले दिनु पर्थ्यो परमेश्वरलाई, किनकि म त काल पर्खेर बसेको मान्छे थिएँ। त्यस्तो बीचमा पनि उहाँले फेरि जीवित बनाउनु भयो, आशा दिनुभयो, भोकबाट भोकबाट अभावबाट समाजमा एउटा गिरेको जस्तो अवस्थामा फेरि झुरुक्कै उठाउनु भयो, समाजमा एउटा स्थापित गर्नुभयो। त्यो चान्चुने कुरा छैन, अरू कहीँ कतै सम्भव छैन, किनकि अनुभव गरेर आएको मान्छे उहाँले। त्यस कारण कहिले काहीँ गर्व लाग्छ, कहिले काहीँ मात्तिन पनि खोजिन्छ, अलिकति घमण्ड पनि आउँछ, मेरो साथमा परमेश्वर हुनुहुन्छ भनेर। त्यो ठुलो आशिषको कुरा छ।
2: भनेपछि तपाईँले अघि प्रसङ्गवश भन्नुभएको फुपूले जुन चाहिँ देवतालाई भाकल गरेर तपाईँलाई मार्न खोजेको छ भन्ने थियो, त्यसमा चाहिँ सैतानिक शक्ति र परमेश्वरको शक्तिको बीचमा जुन चाहिँ एउटा युद्ध छ नि, जसरी हामीले एपिसी छ अध्यायमा हामीले हेऱ्यौँ भने आत्मिक लडन्तको कुरा छ। भनेपछि तपाईँलाई चाहिँ बचाउनको लागि परमेश्वर चाहिँ ढाल भएर बसिदिनु भयो, यो कुरामा अझ हाम्रो श्रोता बहिनीलाई कसरी तपाईँले व्याख्या गर्नुहुन्छ?
3: मेरो फुपू होइन, काकी,
2: काकी सरी
3: हो, उहाँहरूको त्यो नेगेटिभिटी जुन सैतानिक शक्तिहरूबाट परमेश्वरले मलाई ठ्याक्कै बचाउनु भयो, नत्र भए उहाँले मलाई सक्नुहुन्थ्यो यदि म परमेश्वर नपाएको भए। उहाँका बीचमा परमेश्वरको अगाडि सैतान जहिले पनि हारेको छ। हामीले सबै कुराहरू हेर्दै गयौँ भने बाइबल अनुसार परमेश्वरको अगाडि कुनै कुरा टिक्न सक्दैन, चाहे त्यो कुकर्म होस्, चाहे सैतानी स्वभाव होस्, चाहे सैतान आफै होस्, त्यो प्रास्त हुन्छ। र अन्य जातिहरूका बीचमा, हाम्रा विरोधीहरूका बीचमा परमेश्वरले भन्नुभएको छ, तैँले तिनीहरूलाई माफी दे र तेरा पापहरू अपराधहरूको बारेमा माफी दिन्छु। जब परमेश्वरले भन्नुभएको छ, त्यस्तै कुरा मैले पनि उहाँहरूलाई कुनै रिस लाग, उहाँहरू पनि मेरो छैन, मैले पनि अघि पनि भने यहाँलाई परमेश्वरसँग मेरो प्रार्थना छ, परमेश्वरले उहाँहरूलाई पनि आशिष दिनुभएको होस्, उहाँलाई चुन्नुभएको होस्, उहाँहरू पनि दुःखमा समस्यामा अभावमा हुनुहुन्छ, उहाँहरूलाई पनि बचाउनु भएको होस् परमेश्वरले भन्ने मेरो अनुरोध छ परमेश्वर।
2: भनेपछि महेन्द्र सर, तपाईँको विश्वासको बिउ चाहिँ तपाईँले यसो फर्केर हेर्दाखेरि कहिलेबाट सुरु भएको जस्तो लाग्छ? कि तपाईँ त्यो घुँडा टेकेको अवस्थामा तपाईँ रोएर बस्ने बेलामा, त्यसपछि
3: हो हामीले परमेश्वर योजना रहेछ पक्कै पनि, परमेश्वर योजना नभएको भए म यसरी आइपुग्थेन र मलाई त्यो रोग पनि यहीसँग जोडिएको जस्तो लाग्छ, नत्र भए म परमेश्वरसँग आउँथिन। म अहिले घमण्डमा रहेको मान्छे, म 26 वर्षको उमेरमा कलेजको प्रिन्सिपल भएको, 26 वर्ष मैले आफ्नै कलेज चलाएको, किङ्स कलेज चलाएको, आर्थिक रूपमा सबै कुरा टाक्र टुक्र ठिकठाक भइसकेको र एउटा घमण्डमा पनि आइसकेको मान्छे म, मसँग त सबै छ नि भन्ने भइसकेको अवस्थामा थिएँ। त्यो सबै कुराहरू मलाई असल मान्छे बनाउनलाई, एउटा ढुङ्गाको मुटु भएको मान्छेलाई फेरि मासुको मुटु बनाउनु पर्ने अवस्था र परमेश्वरको योजनामा थियो, अनि मलाई सबै कुराहरूबाट लानुभयो। अनि घरको अलिकति म दाजुभाइ दिदी बहिनीहरूमा परिवारमा अलिक ठिकठाकको मान्छे, मैलाई नै सैतानले ढाल्न खोजेको थियो। तर जब म परमेश्वरमा आइसकेपछि सैतानले जहिले पनि के गर्छ त भन्दा, जो सक्षम छ त्यसलाई ढाल्छ ताकि त्यो परिवारलाई खान सकु भन्छ। जब म परमेश्वरमा आएपछि मेरो सम्पूर्ण परिवारले घुँडा टेकेको, दाजुभाइ दिदी बहिनी, मेरो 80 वर्षको आमाले सुद्धा परमेश्वरमा घुँडा टेक्नु भएको छ। त्यस कारण परमेश्वरसँग नहाएको भए मेरो जीवन सकिन्थ्यो, र म मात्र होइन मेरो सँगसँगै मेरो परिवार सकिन्थ्यो।
2: सबैलाई रोग बिमार
3: कोही पनि खाली छैन। यस्तो समय थियो कि मैले सुन छोए भने पनि फलामुने अवस्था थियो, जुन कान छोए त्यही बिग्रिने। सबै छु, पढ्या छु, लेख्या छु, ज्ञान बुद्धि सबै छ, नेपालको बारेमा संसारमा नलेज छ, तर हुँदैन त केही पनि। त्यहाँनिर परमेश्वरको जब आशिष आइसकेपछि सबै कुराहरू बिस्तारै बिस्तारै बिस्तारै, जुन हामी भन्छौँ आशिषको झरीको कुरा गर्छौँ, परमेश्वरले अलिअलि अलिअलि गरेर आशिष दिनु।
2: भनेपछि तपाईँको त्यो एउटा विश्वासको बिउले त्यो ठुलो फलहरू फलिरहेको छ र त्यो बेलामा फली पनि रहेको छ, होइन? त्यस कारणले पनि अब मैले चाहिँ हामी कार्यक्रमको अन्त्यमा आएको छु। आज तपाईँलाई, तपाईँको बीचबाट, तपाईँबाट श्रोताहरूलाई के सन्देश दिन चाहनुहुन्छ अन्त्यमा?
3: अब सन्देश त धेरै कुराहरूबाट दिन सकिन्छ। पहिलो कुरा त मेरो आफ्नै जीवनबाट पनि विश्वासमा रहेका म जस्ता धेरै मान्छेहरू, लाखौं मान्छेहरू संसारमा हुनुहुन्छ, उहाँहरू पनि केही न केही दुःख पीड़ा राखेरै परमेश्वरमा आउनु भएको छ। सुखमा आनन्दमा रहेको मान्छे कमै देख्छु म परमेश्वरमा आएको। आज म यति भन्न चाहन्छु, जुनसुकै परिस्थिति होस् परमेश्वरलाई नछोड्नुहोस्। जसरी म मृत्युको मुखबाट फर्किएको मानिस हुँ, मलाई शैतानले मिल्नै खोजेको थियो र परमेश्वरले मलाई बचाउनु भयो, मेरो परिवार बच्यो, मेरो आमा बस्नुभयो अनि मेरो दुईटा नानीहरू छन्, सन्तानहरू मैले पाएको छु, उनीहरूलाई पढाउन लेखाउन सबै कुराहरू परमेश्वरले आशिष दिनुभयो र मैले आफ्नो एउटा व्यवसाय गर्न पाएको छु र सँगसँगै परमेश्वरको सेवा पनि गर्न पाएको छु। यो एउटा विरलै मान्छेले पाउने एउटा आशिष हो यो, र परमेश्वरमा रह्यो भने असम्भावना केही पनि छैन। त्यसकारण रोमी 8:28 भनिएको छ, परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइ नै हुन्छ, परमेश्वरको नजिक हुने मान्छेहरूलाई परमेश्वरले आशिष नदिने भन्ने कुरै हुन्न। तर हामी आफू कति पवित्र छौं, हाम्रो मन कस्तो छ, परमेश्वर प्रतिको हाम्रो लगाव कस्तो छ, र अर्को कुरा अरू मान्छेप्रति हामीले क्षमा दिएका छौं कि छैनौं। यदि तपाईँ सबै कुरा गर्न सक्नुभयो भने तपाईँको जीवन पनि ठ्याक्कै यीशु ख्रीष्टको साथै हुन सक्छ, किनभने उहाँले सबैलाई आफू रित्तिएर आफू शरीरको एक एक थोपा रगत बची पनि जुन र शरीरमा बग्ने पानीको थोपा हुन्छ नि, त्यो पनि उहाँले हाम्रो लागि सक्नु भएको छ। त्यसकारण त्यस्ता परमेश्वर पाएका हामीहरू त्यसै पनि आशिषित छौं। त्यसकारण 2 कोरिन्थी 5:17 भनिएको छ, यदि कोही ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो। परमेश्वरमा जब हामी आइसक्छौँ, परमेश्वरमा आइसकेकी परमेश्वरलाई जब पाउँछौ, सबैले पाउने कुरै छैन यो, जसलाई परमेश्वरले चुन्नुहुन्छ त्यो आशिषको कुरा पहिलो कुरा त, र त्यसपछि हामी कति रहन सक्छौ परमेश्वरको विश्वासमा। पाउनु ठूलो कुरा छैन, परमेश्वरमा रहेर टिक्नु ठूलो कुरा छ। मान्छेहरू आज पनि तपाईँले मैले कुरा गर्दै पनि आज हजारौं लाखौं मान्छेहरू परमेश्वर आयो होला, तर त्यो परमेश्वरसँगको त्यो सँगै सँगैको हिँडाइ कति मान्छेले हिँडेका छन् त्यो नै प्रमुख ठूलो कुरा हो। त्यसकारण म एकदमै परमेश्वरप्रति धन्यवादी छु, सबै कुरा उहाँले नै सिर्जनु भएको हो। उहाँको इच्छा भएसम्म हामीलाई कुनै कुराको कमी घटी, चाहे त्यो भौतिक कुरा होस्, चाहे त्यो आत्मिक रूपमा होस्, चाहे हाम्रो समाजमा रहोस्, चाहे हाम्रो सम्मान सम्मानमा रहोस्, हामीले परमेश्वरलाई गरेको सम्मान उहाँले हामीलाई पनि सम्मानमा राख्नुहुन्छ, उहाँले हामीलाई आशिष दिनुहुन्छ।
2: हुन्छ, हाम्रो श्रोताबिन, हामी यो समय सकिएको हामी घोषणा गर्न चाहन्छौँ। अनि आज हाम्रो बीचमा महेन्द्र खड्का सर आउनु भएको छ, उहाँले एकदमै मार्मिक, सान्दर्भिक अनि विश्वासको कुराहरू गरेर हामीसँग एउटा आशिषको कुरा राख्नुभयो। त्यसको लागि म महेन्द्र सरलाई धेरै धेरै धन्यवाद छ। अब हामी यो कार्यक्रमबाट हामी बिदा लिन चाहन्छौँ। आज खेलकुद तथा विश्वासको कार्यक्रमबाट म प्रस्तुतकर्ता परशुराम गिरी पनि बिदा हुन चाहन्छु। आगामी दिनहरूमा यस्तै विश्वासको तथा खेलकुदको कार्यक्रम लिएर तपाईँहरूको माझमा म आउनेछु। हुन्छ, सबैलाई जय मसी।
3: जय मसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ आजको कार्यक्रमबाट तपाई आशिषित हुनुभएको छ र कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ। र यो समय हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ। अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ म पुनम विदा हुन चाहन्छु। जय मसी, नमस्कार।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
10: के भयो बोलादै, के गुनगुनाइरहेको?
9: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
10: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
9: यति सजिलै?
10: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
11: टाइम चेक, यति बेला रातिको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती।
2: जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम अन्तर्विन्ती लिएर म ज्ञानो उपस्थित भइसकेकी छु र अन्तर्विन्तीमा चाहिँ हामी प्रार्थनासँग सम्बन्धित कुराकानी गर्ने गर्दछौ। एकअर्काको निम्ति प्रार्थना, आफ्नो निम्ति प्रार्थना कति धेरै महत्वपूर्ण कुरा छ भनेर चाहिँ परमेश्वरको वचनमा थुप्रै ठाउँमा उल्लेख गर्नुभएको छ अनि विभिन्न किसिमको प्रार्थनाको विषयमा त्यहाँनिर लेखिएको छ। हामीले गर्ने निरन्तर नियमित गर्ने प्रार्थनाको विषयमा, उपवाससँग सम्बन्धित प्रार्थनाको विषयमा, विभिन्न समयहरूमा बस्ने प्रार्थनाको विषयमा थुप्रो व्यक्तिहरूले चाहिँ त्यहाँ उपवास बस्नुभएका कुराहरू, प्रार्थना गर्नुभएका कुराहरू र हामी हेर्छौँ भने चाहिँ परमेश्वरको वचनमा पनि एकदमै उत्साहपूर्ण तरिकाले प्रार्थनासँग सम्बन्धित कुराहरू उहाँले गर्नुभएको छ अनि प्रार्थना र अन्तर्विन्ती किन र कसरी गर्नुपर्छ भन्ने विषयमा पनि परमेश्वरको वचनमा थुप्रै थुप्रै ठाउँमा लेखेको हामी देख्दछौ। त्यो कारणले गर्दा आज हामी यो समय चाहिँ प्रार्थना के हो त भन्ने विषयमा थोरै कुराकानी गर्नेछौ। प्रार्थना के हो भन्ने विषयमा सबभन्दा राम्रो परिभाषा अथवा बाइबलका विभिन्न खण्डहरूले नै दिन्छन् होइन, यसको परिभाषा चाहिँ यीशु ख्रीष्टले मत्तीको पुस्तकमा सिकाउनु भएको खण्ड विश्लेषण गर्दा चाहिँ प्रार्थनासित तीन कुराहरू पर्दछन्, जस्तै सम्बन्ध, प्रवेश र सम्बोधन। मत्तीको पुस्तक 6:9-13 तपाईँहरूले यो कुरालाई पाउन सक्नुहुनेछ। वास्तवमा प्रार्थना को सर्वश्रेष्ठ नमुना अथवा अर्थ यस खण्डले चाहिँ प्रकट गरेको छ। परमेश्वरलाई व्यक्तिगत रूपमा चिनेर स्वीकार गरेका व्यक्तिहरू उहाँका सन्तानहरू हुन्। यस्तो सम्बन्ध बिना अथवा बाबु र छोराछोरीको नाता बिना प्रार्थना सम्भव छैन। प्रार्थना चाहिँ परमेश्वरसँग जब हामीले परमेश्वरलाई चिनेर आफ्नो हृदयमा ग्रहण गर्छौ अनि हामीले उहाँसँग कुराकानी गर्ने कुरालाई नै हामी प्रार्थना भन्दछौ। यीशु ख्रीष्टलाई विश्वास नगरेका कुनै पनि व्यक्तिको प्रार्थना परमेश्वरको सिंहासनसम्म पुग्न सक्दैन पनि भनिन्छ होइन। मानिसको परम्परा अनुसार शिक्षा दिएर रटेको प्रार्थना वास्तवमा यथार्थ प्रार्थना होइन। त्यो कारणले गर्दा चाहिँ परमेश्वरले चुन्नुभएका व्यक्तिहरू, परमेश्वरले बनाउनु भएका व्यक्तिहरू जसले चाहिँ परमेश्वरलाई चिनेर उहाँको नाउँमा प्रार्थना गर्छन्, घुँडा टेक्छन् भने चाहिँ त्यो प्रार्थना चाहिँ वास्तविक प्रार्थना हो भनेर चाहिँ हामीलाई परमेश्वरको वचनले चाहिँ सिकाउनु भएको छ। अनि साँचो प्रार्थना सम्बन्धबाट सुरु हुन्छ। कुनै पनि कुराको विषयमा प्रार्थना गर्न सक्छौ होइन, जस्तो बिरामी हुँदा, स्वास्थ्य हुँदा, घटिकमी अभाव हुँदा, प्रशस्तता हुँदा, अथवा जुनसुकै समयमा पनि हामी प्रार्थना गर्न सक्छौ र जुनसुकै विषयमा पनि हामी प्रार्थना गर्न सक्छौ। तर त्यसको लागि चाहिँ हाम्रो सम्बन्ध हुनुपर्दछ, त्यो पनि परमेश्वरसँग। कोसँग माग्ने त को हो त स्रोत भन्ने कुरा थाहा पाउनु पर्छ। त्यो कारणले गर्दा प्रार्थना गर्नु अघि अथवा कुनै विषयका निम्ति निवेदन गर्नु अघि चाहिँ परमेश्वरमाथि विश्वास गर्नु चाहिँ एकदमै असल कुरा हो अथवा आवश्यक कुरा हो। योहन्नाईको बारेमा पनि यो कुरालाई भनिएको छ, सम्बन्ध बिना परमेश्वरको उपस्थितिमा प्रवेश गर्न सकिँदैन। त्यो कारणले गर्दा परमेश्वरसँग सम्बन्ध पश्चात नै हामी प्रार्थना गर्न सक्छौ। तपाईँ कुनै पनि कलेजमा अथवा कुनै पनि स्कूलमा भर्ना गर्नको निम्ति, त्यो स्कूलमा पढ्नको निम्ति, त्यो स्कूलको लागि चाहिँ भर्ना भएको हुनुपर्छ अथवा त्यो स्कूलमा पढ्नको लागि, जानको लागि, त्यहाँको हो भन्नको लागि चाहिँ तपाईँले त्यहाँ चाहिँ भर्ना गर्नुपर्छ अथवा नाम लेखाउनुपर्छ, तपाईँको परिचय दिनुपर्छ, को हुनुहुन्छ भन्ने कुरा थाहा पाउनुपर्छ। भनेको चाहिँ प्रार्थना गर्नको निम्ति पनि तपाईँ कोसँग प्रार्थना गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ, परमेश्वरसँग तपाईँको सम्बन्ध के हो भन्ने कुरा चाहिँ तपाईँले थाहा पाउनुपर्छ भनेर चाहिँ म यो समय चाहिँ तपाईँहरूलाई उत्साह दिन चाहन्छु। अनि तपाईँहरूले कसरी प्रार्थना गरिरहनु भएको छ विचार गर्नुहोस्। तपाईँले परमेश्वरसँग सम्बन्ध आजसम्म जोडेर प्रार्थना गर्न सक्नु भएको छैन भने चाहिँ अबदेखि जोड्नुहोस् र परमेश्वरले प्रार्थना सुन्नुहुनेछ भन्ने उत्साह दिँदै तपाईँहरूबाट बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ट्ज।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ उदयको पुनः प्रसारण।

जयवश्री नमस्ते. गुड न्यूज एफएम 105 थोप्लो 1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं. कार्यक्रम नयाँ उदयको साथमा सोमबार हो हामी 2-3 बजीसम्म यो कार्यक्रममा आउने गर्छौं श्रोता र परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू नै गर्ने गर्छौं पवित्र धर्मशास्त्र बाइबलमा रहेर. सन्ध्यासँगैमा आएको छु एक घण्टाको निम्ति. मिठा मिठा गीत संगीत त छँदैछन् र आज उत्साह दिने कुराहरू नै म गर्नेछु भन्दै कार्यक्रमको शुरूआतमा विज्ञान बराइलीले गाउनुभएको निकै मिठो गीतबाट शुरू गर्छु.

निकै अर्थपूर्ण भजन हामीले विज्ञान परालीजीको आवाजमा सुनिरहेका थियौँ। जीवनमा कहिले काहीँ हृदय टुटेको हुन्छ, टुक्रा टुक्रा बनिएको हुन्छ। हामीलाई लाग्दछ धेरै टुक्रिएको छ मेरो हृदय, म केही पनि गर्न सक्दिनँ, होइन ममा त्यो बल छैन। जसरी अङ्ग्रेजीमा भनिन्छ सफरिङ, ट्रबल, पेन, एन्जाइटी भनेर पनि हामी नाम लिन्छ यसलाई। तर यो दुःखको बेलामा पनि विज्ञानजीले भन्नुभएको जस्तो परमेश्वरले हिम्मत, शान्ति र आशा दिने हामीलाई प्रण गर्नुहुन्छ र उहाँले बाइबलमा उत्कृष्ट पदहरू पनि हामीलाई दिनुभएको छ। पक्कै पनि भजन सङ्ग 34:18 भन्दछ, प्रभु चाहिँ हृदय टुक्रिएका मानिसहरूका नजिक हुनुहुन्छ र आत्मा दुखित भएका मानिसहरूलाई उहाँले बचाउनुहुन्छ भनेर भनिएको छ। यसै 41:10 मलाई साह्रै मनपर्ने पद हो, यहाँ भनिएको छ, न डराऊ किनभने म तेरो साथमा छु, निराश नहो किनभने म तेरा परमेश्वर हुँ, म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु र आफ्नो धार्मिकताको बाहुबलले तलाई थाम्दछु। यसैयालाई चाहिँ यसैया जसरी इजरायलीहरूको निम्ति अगमवाणी गर्ने अगमवक्ता थिए र यसैयालाई परमेश्वरले नडराओ भन्दै हुनुहुन्छ। हामी पनि आजका यसैया, यर्मिया, इजुगेल हामी पनि त हो नि, परमेश्वरले माया गर्नुहुने जनहरू होइन, र हामीलाई पनि त परमेश्वरले नडराऊ भन्नुभएको हो नि त, होइन। त्यसैले गर्दाखेरि आज हामी डराइरहनु पर्ने छैन। मन टुक्रिन्छ, हृदय टुक्रिन्छ कति अवस्थामा, कहिलेकाहीँ मानिसले तिरस्कार गरेको समयमा परिवारबाट तिरस्कृत हुन्छौं, समाजबाट तिरस्कृत हुन्छौं, अनि भनेका कुराहरू पुग्दैनन्। कहिलेकाहीँ आर्थिक समस्याहरू पर्छ, मानसिक समस्याहरू हुन्छ, शरीरमा रोगहरू निको हुँदैनन्, अनि हामीलाई कस्तो लाग्छ भने सबैतिरबाट बाटोहरू बन्द भइसकेपछि अब मेरो केही पनि छैन भने जस्तो हुन्छ। साँच्ची नै कति अवस्थामा हामी मैले कहिलेकाहीँ सपना पनि देख्ने गर्थेँ, अनि प्रभुसँग सोद्धथे के सपना होला यो, कहिलेकाहीँ म जान्थे सोद्धा तर म कहाँ जाँदैछु थाहा नहुने, अनि मैले बाटो नपाएर फेरि पनि फर्कन्थेँ, होइन। त्यस्तो सपना पनि मैले जीवनमा कति देखेको छु, अनि मलाई दुःख पनि लाग्थ्यो, अनि एक किसिमले यो केही दर्शन पनि हो कि जस्तो पनि लाग्दथ्यो, अनायासै हिँडिरहेको तर गन्तव्य थिएन। त्यस्तो सपनाहरू पनि देखिन्छ कहिलेकाहीँ, अनि यस्ता सपनाहरू देख्दा अनि हामीले हाम्रो आँखाले प्रत्यक्ष अप्रत्यक्ष रूपमा दृश्यहरू देखिरहँदाखेरि हाम्रो मन घोच्छ, हाम्रो मन पोल्छ, अनि हामीलाई प्रभुदेखि टाढा लान पनि सक्छ यस्ता कुराहरूले। त्यसैले मन बलियो बनाउनको निम्ति चाहिँ परमेश्वरको वचन नै पढ्नुपर्छ भनेर सधैँमा भन्ने गर्छु। कार्यक्रम नयाँ उदयमा यसरी नै उत्साहका कुरा र आशाका कुरा गर्ने कार्यक्रम पक्कै पनि हो यो, र हामी हरेकजनलाई हरेक अवस्थामा उत्साहको खाँचो पर्छ। स्वतः हाम्रो मन सधैँ एकै किसिमको हुँदैन, फ्लक्चुएट टाइपको, एकदम उतार चढाव, होइन, कहिले माथि जाँदछ कहिले तल जाँदछ, होइन। तपाईँ सुन्ने श्रोताहरू पनि अहिले खुशीमा हुनुहुन्छ भने भोलि दुखित पनि हुन सक्नुहुन्छ। जीवन यस्तै हो, दुःख सुख

अनुभवको संगम हो होइन. कहिले प्रशस्त हुन्छ, कहिले अभाव हुन्छ, कहिले दुःख छ, कहिले चाहिँ निको हुन्छ, होइन. यस्तै छ मन. मैले कतिजना व्यक्तिहरूको मन देखेको छु. हामीलाई इजकेल पुस्तक 36:26 भन्दछ, तिनीहरूको हृदय मैले ढुङ्गाको निकालेर मासुको हृदय दिएको छु भन्नुहुन्छ. तर कति व्यक्तिहरू ढुङ्गाको हृदय भोकेर हिँडिरहेका हुन्छन्, र मन पनि धेरै किसिमको हुँदो रहेछ श्रोता. कसैको सिसा झैं फुट्ने मन, होइन, कसैको ढुङ्गा झैं साह्रो मन, कसैको मैन जस्तो पग्लने मन, होइन. विभिन्न किसिमको मनहरू छन्. त्यसमध्ये म चाहिँ थर्ड क्याटेगोरीमा पर्छु पक्कै पनि. मैन जस्तो पग्लने मन छ मेरो पनि, होइन. कसैको दुःखहरू देख्दाखेरि आँसु आउँछ आँखामा, कसैलाई अभाव हुँदाखेरि, कसैको अप्ठ्यारो परिस्थिति देख्दाखेरि मलाई नै परै झैं लाग्छ, म किन यति कमजोर होला भन्ने मलाई पनि लाग्दछ. तर जब पनि मैले परमेश्वरको वचनद्वारा उत्साहहरूलाई दिने गर्दछु, त्यतिखेर आफू पनि उत्साहित भएको महसुस पक्कै पनि गर्दछु. हामी मानिस हौ, संसारमा रहन्जेल दुःख हुन्छ नै. यो दुःखले गर्दा नै प्रभुको बाटोबाट म विचलित हुन्छु भन्ने चाहिँ कहिले पनि सोच्नु हुँदैन, किनभने परमेश्वरले तपाईँहरू मेरो निम्ति असाध्यै आनन्दको मुकुट अनि हामीलाई एउटा मुक्तिको मुकुट राख्नु भएको छ. कार्यक्रममा फेरि पनि निकै नै मिठो गीत राख्छु यतिखेर, अनि विविध कुराकानी लिएर म फेरि आउँछु यता.

रिता बाज्यूको आवाजमा निकै नै अर्थपूर्ण भजन हामीले फेरि पनि सुनेका छौं। दोस्रो भजन श्रोता मित्र, कार्यक्रम नयाँ उदयमा हामीले उत्साहका कुराहरूलाई गरिरहेका छौं र जब मनमा चोट लाग्छ अनि पीर व्यथाहरू बल्झन्छ अनि चारैतिरबाट एकदम हृदय टुट्ने किसिमका अवस्थाहरू आउँछन् त्यतिखेर हामीलाई लाग्दछ किन ती सबै कुराहरू चाहिँ आफैले वहन गर्नुपर्छ। हामीले एउटा कुरा चाहिँ बुझ्नुपर्छ, जब दुःख आउँछ नि श्रोता तपाईँलाई मदद गर्ने कोही पनि हुँदैन, इभन तपाईँको आफ्नो परिवार होइन आफ्नो साथी मित्रहरू जब दुःख पर्छ त्यतिखेर त छोडिदिन्छन् होइन। आज संसार यस्तै छ। रोहित थापाज्यूको गीतलाई मैले मनन गर्दै थिएँ, बाँच्ने आधार तिमी हो। तपाईँ केमा बाँच्दै हुन्छ, कुन आधारमा बाँच्दै हुन्छ अहिले है? कतिजनाले भन्दछन् मेरो अहिले भनौँ न एउटा सङ्गिनी भनौँ न गर्लफ्रेन्ड बोयफ्रेन्डको रूपमा अहिले जति भनिन्छ नि ऊ नभएको भए म बाँच्नै सक्दिनँ थिएँ होइन, उसले उसको आधारमा पनि बाँचिरहेको छु होइन। आधार नै त्यसलाई बनाउँछन् मानिसले संसारका कुराहरूलाई। आज मेरो मम्मी नभएकोदेखि म बाँच्ने थिएन, मेरो बुबा नभएकोदेखि बाँच्नु थिएन, मेरो यति मिल्ने मित्र हुनुहुन्छ त्यो मित्र नभएदेखि त मरि नै सक्थे होला होइन, यस्तो किसिमका शब्दहरू हामीले मनबाट निकाल्छौं। तर परमेश्वरलाई गरिएको भरोसाले चाहिँ अनन्ततातिर डोर्याउँछ। आज मानिसले जस्तो परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्न, परमेश्वरले अगापी प्रेम गर्नुभयो, त्यो अगापी प्रेमले गर्दा नै आज हाम्रो हृदय छोएको छ। आज मानिसले सबैले त्यागे पनि प्रभु हाम्रो साथमा हुनुहुन्छ भन्ने कुरा चाहिँ कहिले पनि बिर्सनु हुँदैन। त्यसैले श्रोता मित्र, प्रार्थनामा रहनु अनि येशूसँगै रहनु चाहिँ महत्वपूर्ण कुरा हो। जस्तो सुकै आँधी बिरी जीवनमा आए पनि हामी सजिलैसँग येशूसँग पार गर्न सक्छौ। त्यसैले गर्दाखेरि आज हाम्रो जीवनमा परमेश्वरले दिनुभएका उत्साहका धेरै वचनहरू छन्। जस्तै मत्तीको पुस्तक 11 को 28 र 30, जसले पनि निकाल्ने अनि सुनाउने गर्नुहुन्छ यो वचनलाई, हे थाकेका र बोझले दबिएका हो म कहाँ, म तिमीहरूलाई विश्राम दिनेछु अनि मेरो जुवा सजिलो छ हलुका छ पनि भन्नुभएको छ, अनि मेरो हृदय चाहिँ विनम्र छ किनभने म नम्र र विनम्र हृदय अनि तिमीहरूका आत्माहरूमा विश्राम पाउनेछन्। म नम्र र विनम्र हृदयको छु र तिमीहरूले विश्राम पाउनेछौ तिमीहरूको आत्मामा भन्नुभएको छ। र परमेश्वर पनि नम्र अनि विनम्र भएको हुनाले तपाईँ र मेरो हृदयलाई पनि उहाँले त्यस्तै चाहनुहुन्छ, पवित्र हो म पनि पवित्र छु, विनम्र हुनुपर्छ। सबैभन्दा ठूलो कुरो जीवनमा सुख पाउनु छ, आनन्द पाउनु छ भनेदेखि विनम्र हुनु पनि ठूलो कुरा हो श्रोता। जीवनमा कति मानिसहरूले आफूलाई सानो बनाउनै सक्दैनन् होइन, त्यो घमण्ड जीवनबाट एक किसिमको इगो हुन्छ नि, त्यो हटाउनै नसक्ने व्यक्तिहरू पनि हामीले देखेका छौँ। कति कठोर व्यक्ति, मैले नै जित्नुपर्छ, म नै माथि हुनुपर्छ, मैले भनेका कुराहरू नै ठिक हुन्, जबकि उसले गल्ती कुराहरू बोलिरहेका छ भने पनि मैले बोलेका कुराहरू ठिक हुन्, यस्तो हृदयलाई चाहिँ परमेश्वरले घृणा गर्नुहुन्छ। त्यसैले गर्दाखेरि तपाईँ र मैले चाहिँ घमण्डलाई त्याग्नुपर्छ, नम्र हुनुपर्छ। जब म पनि आफैमा नम्र हुन सिकेँ धेरै फाइदाहरू भए, परमेश्वरले पनि धेरै आशिष दिनुभयो। तर कठोर मन बोकेको भए म आज यतिकै आश्रित म पक्कै पनि हुने थिइनँ। त्यसैले गर्दा प्रभुलाई धन्यवाद दिन चाहन्छु, यो मन परिवर्तन गर्ने पनि उहाँ हुनुहुन्छ र यीशुले हाम्रो मन मात्रै होइन हाम्रो जीवन स्तर नै उज्यालो बनाइदिनुभयो। हामी कस्ता व्यक्तिहरू थियौं, परमेश्वरले आशिष दिनुभएर हामीलाई आज एउटा पुछार होइन शिर तुल्याउनु भएको छ, जसले गर्दा आज संसारमा परमेश्वरका जन भनेर हामीले भन्न पाएका छौं। उचा शिर गरेर होइन सबैको अगाडि एकदमै छाती खोलेर हामी विजयका सन्तान हो भन्न पाएका छौं। त्यसैले गर्दा यो चाहिँ हाम्रो लागि महान कुरो हो। तपाईँ कसको सन्तान? जस्तै संसारमा हुँदाखेरि मेरो बुबा आर्मी हुनुहुन्थ्यो अनि सुबेदार मेजर हुनुहुन्थ्यो, मेरो बुबालाई सबैले मान्दथे गाउँमा पनि होइन, मेरो बुबा पेन्सनर पनि हुनुहुन्थ्यो अनि म इन्डियामै जन्मे होइन, म बेङ्गलोरमा जन्मेको थिएँ, त्यसरी नै तर मलाई त्यति थाहा चाहिँ छैन त्यहाँ इन्डियामा मेरो जन्म भए पनि, मेरो बुबा आर्मी हुनुहुन्थ्यो तर पनि मलाई त्यति ख्याल चाहिँ छैन, बच्चामै मलाई नेपाल ल्याउनु भएको। त्यसैले मेरो बुबाको नामले म चिनिन्थे गाउँतिर, सुबेदारको छोरो भनेर भन्दथे, गुरुङ सुबेदार भनेपछि धेरैले चिन्नुहुन्थ्यो होइन। तर यस्तो चिनाई परमेश्वरले चाहनुहुन्न, यो चाहिँ शरीरको चिनाई हो होइन। शरीरमा हाम्रो विभिन्न नामहरू हुन्छन्, जब हामी संसारमा पैदा हुन्छौँ हाम्रो नामै हुँदैन होइन, अनि नाम हुँदैन त्यसपछि हामी आफ्नै तरिकाले नाम राख्छौँ, आफ्नै चुनावमा नामहरू राख्छौँ र आज हाम्रो नाम अनुसारको चाहिँ परमेश्वरले दिनुभएको चुनाव होइन कि हाम्रो हृदय हेरेर उहाँले हामीलाई चुन्नु भएको छ। त्यसैले गर्दा आज संसारमा भएका जति पनि हाम्रा मान मर्यादा इज्जतहरू अनि हाम्रो नाम अनुसार
का कुराहरू छन्, यी सबै कुराहरूले परमेश्वरमा कुनै किसिमको अर्थ राख्दैन। यो चाहिँ आत्मासँग आत्माको कनेक्सन हो। परमेश्वरसँग सम्बन्धमा रहिरहनको निम्ति चाहिँ हामी येशु ख्रिस्टसँग बाघको हाँगा जस्तै टाँसिरहनुपर्छ, जसले धेरै फलहरू फलाउँदछ। रोमीको पुस्तक 8:18 पनि भन्दछ, म भन्छु अहिलेका दुःखहरू भविष्यमा हामीलाई प्रकट हुने महिमासँग तुलना गर्न सकिँदैन भनेर पावलले पनि भन्छन्। अहिले दुःख भएर के भयो त, परमेश्वरको राज्यमा त त्यति ठूला कुराहरू राखेका छन्, यो अहिलेको दुःखसँग हामीले तुलना गर्नै सक्दैनौं। हाम्रो प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य हुनुहुन्छ, जसले हामीलाई सबै दुःखहरूमा सान्त्वना दिनुहुन्छ, ताकि हामी पनि अरूलाई सान्त्वना दिन सकौं। हो श्रोता, म पहिले प्रभुलाई नपाउँदाखेरि जब शरीरमा दुःख भयो, परिवारमा दुःख भयो भने अर्कै तरिकाले सोचिन्थ्यो, होइन, शरीरको तरिकाले सोच्दथ्यौं। तर आज परमेश्वरलाई पाइसकेपछि दुःख त आउँछ जीवनमा, तर हाम्रो सोचहरू अर्कै छ, किनभने हामीलाई एउटा ढुक्क छ, परमेश्वरमा एउटा हाम्रो आधार बनेको छ, परमेश्वर हाम्रो एउटा धरहरा चट्टान बनिनु भएको छ, अनि उहाँलाई हामी भरोसा गर्न सक्छौं। र उहाँले चाहिँ हामीलाई दुःखहरूमा सान्त्वना दिनुहुन्छ। ठिकै छ, त्यो दुःखबाट उम्कने बाटो त परमेश्वरले हामीलाई पक्कै पनि दिनुहुन्छ नि, त्यसैले हामी त्यो परमेश्वरको सान्त्वना पाउनको निम्ति चाहिँ आज्ञाकारी बन्नुपर्छ, नम्र बन्नुपर्छ, हाम्रो मनमा भएका सम्पूर्ण गोहरू हटेको हुनुपर्छ। हामी नम्रतामा आएर सबैभन्दा सानो भयो भने परमेश्वरले हामीलाई समयमा उच्च पार्छु भन्नुभएको छ। पक्कै पनि गुड न्यूज एफएमको प्रसारणमा हामी कार्यक्रम नयाँ हुँदै सुन्दैछौ। कार्यक्रम नयाँ हुँदैमा जीवनमा हुने उतार चढ़ावका कुराहरू नै हामी गर्दै गर्नेछौ। यतिखेर एउटा निकै नै मेरो गीत सुनाउँछु, त्यसपछि म आउँछु।

साँच्चै भन्ने हो भने ख्रिस्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकौँ। व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो जो ख्रिस्टमाथि निर्भर हुन्छ, जुन चाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकौँ र उहाँको मृत्युमा उहाँ जस्तै भए उहाँका दुःख भोगमा सहभागी हुन सकौँ। सम्भव भए मरेकाहरूबाट म पुनरुत्थान प्राप्त गर्न सकौँ।

हजुर, फेरि पनि एडियन देवानको आवाजमा निकै मिठो गीत हामीले सुन्यौं श्रोता मित्र। हामी चाहिँ परमेश्वरको महिमा गर्नलाई बनिएका हौ भन्दै हुनुहुन्थ्यो। मलाई यो गीतले पनि एकदम छोयो। मलाई भजन एकदमै मनपर्छ, संगीत एकदम मनपर्छ, आफूलाई पनि गुनगुनाउन मन लाग्छ, जहिले पनि परमेश्वरको भजन गाइरहन मन लाग्छ होइन। त्यसै कारणले पनि होला भजनको शब्द शब्द निहाल्न मन लाग्छ, भजनको शब्दमा पसेर परमेश्वरलाई महिमा दिन मन लाग्छ। यस्तै जीवन हामीले जिउनुपर्छ श्रोता, नत्र भने हाम्रो यो मनलाई कसले लान्छ लान्छ होइन। कुन बेला कहाँ पुग्छ मन हो, कहिले अमेरिका पुग्दछ, कहिले जापान पुग्दछ, कहिले नेपालमै बस्दछ होइन, कहिले जंगलतिर जान्छ, कहिले फुलबारीतिर जान्छ। यो मन त कहाँ कहाँ पुग्छ पुग्छ, यो मनलाई चाहिँ हामीले बाँध्नै सक्दैनौँ। त्यसैले गर्दा यो मनलाई सन्तुलनमा राख्नको निम्ति, परमेश्वरलाई महिमा दिइरहनको निम्ति चाहिँ भजन पनि एउटा मुख्य पाटो हो। भजन गाइरह्यौं भनेदेखि चाहिँ हाम्रो मन त्यतातिर जान्छ, कन्सन्ट्रेटेड हामी जब हुन्छौं, परमेश्वरमा केन्द्रित भइसकेपछि चाहिँ हामीले परमेश्वरको महिमा गरेको सुहाउँदछ। र मुखले मात्रै परमेश्वरको महिमा प्रशंसा गर्नु एउटा कुरो हो भने हृदयले गर्नु भनेको अर्को कुरो हो। त्यसैले हामी कसरी चाहिँ परमेश्वरलाई महिमा दिँदैछौ भन्ने कुरो तपाईँ आफूले बाहेक कसैले पनि थाहा पाउँदैन। मैले परमेश्वरलाई हृदयदेखि दिँदैछु अथवा अरूको अगाडि त म जसरी पनि परमेश्वरलाई महिमा दिन सक्छु, घुँडा टेकेर होइन, अर्कै किसिमको वस्त्रहरू लगाएर, राम्रा राम्रा शब्दहरू बोलेर, स्तरीय शब्दहरू बोलेर, नम्रता देखाएर पनि गर्न सक्छु, तर हृदय चाहिँ हाम्रो असल हुनुपर्छ नि त। त्यसैले गर्दा आज हामी परमेश्वरको महिमा गर्नलाई भनिएको हौ। परमेश्वरको महिमा गर्नु जस्तो मजा केहीमा पनि छैन। आज मानिसले भन्छन् केमा तिमीलाई एउटा अविस्मरणीय क्षण तिम्रो के हो र तिमीलाई के गर्दा मजा आउँछ भन्दाखेरि मानिसले संसारका ठूल्ठूला कुराहरूलाई भन्दछन्। मसँग एउटा गाड़ी भयो भने मलाई मजा आउने थियो होइन, मसँग राम्रो श्रीमान अथवा श्रीमती भए मजा आउने थियो, अथवा मसँग यसरी देश विदेश टुल्न पाए मजा आउने थियो। यस्ता किसिमका मानिसहरूले को चुनावहरू हामीले देख्छौ जुन चाहिँ बिति जाने, यसैहरूले भन्दछन् घाँस्दै ओइलाउँछन् होइन। आज घाँस के हुन्छ, भोलि चुलामा फ्याँकिन्छ अनि उसको अस्तित्व नष्ट हुन्छ, त्यस्तो कुराहरूको पछि हामी लागिरहेका हुन्छौँ। परमेश्वरले चाहिँ भन्नुहुन्छ नष्ट नहुने कुराहरू तिमीहरूलाई मैले दिएको छु। त्यसैले मैले यहाँ यसायाको पुस्तक 43:2 पढ्दै थिएँ, हामी परमेश्वरको जन भएर चाहिँ हामीले शरीरमा ठूल्ठूला कुराहरू नपाए पनि परमेश्वरको वचन पाउनु, उहाँलाई महिमा दिनु नै सबैभन्दा महत्वपूर्ण हो। फेरि पनि भन्दछु र यहाँ उहाँले भन्नुहुन्छ, त पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु, त नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउने छैनन्, त आगोबाट भएर जाँदा डर्ने छैनस्, त्यसको ज्वालाले तँलाई भस्म पार्ने छैन। वचन सत्य छ परमेश्वरको, अनि वचन चाहिँ हाम्रो जीवनमा पक्कै पनि पूरा हुन्छ स्वतः। यो चाहिँ मानिसले भनेको जस्तो अहिले गरिदिन्छु भनेर नगरेको होइन, परमेश्वरले चाहिँ सत्य कुरा बोल्नु भएको छ, यो हुन्छ नै, यो चाहिँ 1000% पनि भन्न सक्छौँ हामी। किनभने हामीले प्रार्थना गर्दाखेरि नसुन्ने परमेश्वर होइन, र तपाईँ पनि जब तपाईँको विश्वास कमजोर हुन्छ अनि यस्ता वचनहरू निकालेर बलियो हुनुहोस्, ताकि परमेश्वरबाट अझ धेरै पाउनको निम्ति तपाईँको हृदय परिवर्तन गर्दै जानुहोस्। भोलि त्यो परिवर्तन भएको हृदय यहाँसम्म पुगोस् कि जुन तपाईँ पृथ्वीमा हुनुहुन्छ तर तपाईँको हृदय भने स्वर्गमा छ, त्यस्तो किसिमका हृदय हामीसँग हुनुपर्छ। र आज कति मानिसहरूले परमेश्वरलाई छोडेर होइन केही समय उब्रेका समयमा परमेश्वरलाई महिमा दिने पनि गर्छौं, यो चाहिँ एकदमै दुःखको कुरा हो। हामी चिन्ता फिक्रीमा डुब्नुभन्दा परमेश्वरलाई महिमा सधैँ दिन चाहिँ असल कुरा हो। कसरी सक्छौ त्यसरी दिने, कहिलेकाहीँ हामी बिरामी मानिसहरूलाई हेरेर पनि सक्छौ होइन। मैले चिनेका अनलाइन संगतिका केही हाम्रो पास्टर गुज्यूहरूले भन्दै हुनुहुन्थ्यो, हामी चाहिँ केही अब यो क्रिसमसमा सहयोग बोकेर हामी चेपाङ बस्तीतिर जाने इच्छा पनि राखेका छौ। परमेश्वरको इच्छा के हुन्छ, त्यहाँ चाहिँ गएर चाहिँ हामीले क्रिसमसमा एउटा त्यहाँ जसलाई अन्नको अभाव छ होइन, खाना लगाउनको अभाव छ, त्यस्तो ठाउँमा गएर पनि प्रेम बाँड्छौँ भनेर भन्दै हुन्थ्यो। यो एकदमै हामीले यो यसरी पनि परमेश्वरको सेवा गर्न सक्छौँ। परमेश्वरको सेवकाई हामीले बोलेर गर्न सक्छौँ, हिँडेर गर्न सक्छौँ, कसैलाई सहयोग गरेर गर्न सक्छौँ होइन। विभिन्न किसिमका तरिकाहरू छन् परमेश्वरलाई महिमा दिने तरिकाहरू। नभन्नुहोस् कि तपाईँले चाहिँ परमेश्वरलाई महिमा दिएको छैन भने, सानो एउटा एक कप पानी दिनु पनि परमेश्वरलाई दिएको भनेर भनिएको छ नि होइन। कसैले मेरो नाउँमा तिमीहरूलाई एउटा चिसो पानी मात्रै पिलाउँछ भने पनि यो चाहिँ मलाई नै तिमीहरूले गर्यौ भनेर भन्नुभएको छ। त्यसैले यहाँ भनिएको छ, संसारमा तिमीहरूले दुःख पाउनेछौ तर हिम्मत राख, मैले संसारलाई जितेको छु भनेर योहन्ना 16:33 प्रभु येशूले आफै भन्नुहुन्छ।
त्यस्ता प्रभुलाई हामीले पाएका हौं जसले संसारलाई विजय गर्नुभयो अनि स्वर्गमा चढ़िजानुभयो। त्यस्ता प्रभुका जन हौं, फेरि पनि हामीलाई लिन आउँदै हुनुहुन्छ भनेर हामी विश्वास पनि गर्छौं हिब्रू 11:1 अनुसार। त्यसैले गर्दाखेरि तपाईँ र मैले हिम्मत राख्नुपर्छ, संसारलाई तपाईँ र मैले पनि पक्कै जितेका छौं, किनभने विजयीका प्रभुलाई पाएका छौं, जीत बोकेर हिँड्ने मानिसहरू हौं हामी। त्यसैले गर्दा संसारमा आएका सानातिना कुराहरूले हामीलाई अन्नको अभाव हुँदा अथवा वस्त्रको अभाव हुँदा अथवा घाँसबास कपडा कपासको अभाव हुँदा नै परमेश्वरलाई पछि पार्ने कुराहरू चाहिँ हामीले गर्नु हुँदैन। र यहाँ धेरै वचनहरूमा हामीले के देख्छौं भन्दाखेरि परमेश्वरबाट वचनले नै शक्ति पाएको हामी देख्छौं, किनभने वचनमा शक्ति भएको हुनाले नै आज तपाईँ र मैले जीवन पाएका हौं। र परमेश्वरले किन आज वचन पढ्न लाउनुहुन्छ हामीलाई भन्दाखेरि उहाँ चाहिँ हामीसँग कम्युनिकेशन गर्न चाहनुहुन्छ। कम्युनिकेट हामी कसरी हुन्छौं, कम्युनिकेशनमा कसरी बस्न सक्छौं भन्दाखेरि परमेश्वरले स्वर्गबाट पठाउनु भएको पत्रको रूपमा बाइबल छ। र हामी जब बाइबललाई हेर्छौं, उत्पत्तिमा एउटा कुरा देख्छौं भने प्रस्थानमा एउटा देख्छौं, गन्तीमा एउटा देख्छौं भने लिभीमा एउटा देख्छौं, व्यवस्थामा एउटा देख्छौं। यसरी हामीले समय बिताउँदै गयौं परमेश्वरसँग भने हामीसँग परमेश्वर बोल्नुहुन्छ, पक्कै पनि आवाज हामीले सुन्दैनौं। किनभने पुरानो समयमा जब परमेश्वर बादलहरूमा देखा पर्नुहुन्थ्यो अनि आधी बेरीमा परमेश्वर होइन आगोका ज्वालामा पोथ्रामा चाहिँ त्यहाँ परमेश्वरको उपस्थिति हामीले देख्छौं मूसाको साथमा, भनेदेखि आज त्यस्तो समय छैन। हामीसँग बाइबल छ अनि परमेश्वरको पवित्र आत्मा छ, अनि त्यसले नै हामी मनन गर्न सक्छौं कि वचनद्वारा नै उहाँसँग कुराकानी गर्ने। जस्तै तपाईँलाई परमेश्वरसँग केही कुराकानी गर्न मन लाग्यो भने प्रार्थना पनि एउटा माध्यम हो, त्यसपछि विशेष गरी वचन। तपाईँले अब तपाईँलाई समस्या पर्यो भने समस्याको विषयमा वचन निकाल्नुहोस् होइन, अनि परमेश्वर तपाईँसँग बोल्न थाल्नुहुन्छ। तपाईँलाई शान्ति आनन्दको वचन चाहियो भने त्यहाँ जानुहोस् होइन। अहिले त अब हामीलाई सामाजिक सञ्जालमा पनि अब गुगलहरूबाट होइन धेरै कुराहरू हामीले निकाल्न सक्छौं। त्यसैले गर्दाखेरि अहिले समय हुँदा नै हामीले परमेश्वरको महिमा चाहिँ सबैतिरबाट गरेको राम्रो हो। वचन गाउन सक्नुहुन्छ, गाएर परमेश्वरको महिमा गर्नुहोस्। कसैलाई सहयोग गर्न सक्नुहुन्छ गर्नुहोस् होइन, अनि तपाईँले वचन कसैलाई सुनाएर परमेश्वरमा ल्याउन सक्नुहुन्छ त्यो पनि गर्नुहोस्। यी सबै कुराहरू चाहिँ परमेश्वरको महिमाको लागि हो। आज म यहाँबाट बोल्दैछु, तपाईँ सुन्दै हुनुहुन्छ, तपाईँ उत्साहित हुनुभयो भने यो मेरो लागि आशिषको कुरो हो र परमेश्वरले पनि तपाईँलाई धेरै आशिष दिनुहुन्छ भन्दै कार्यक्रम नयाँ उदयमा यतिखेर एउटा निकै नै मिठो गीत सुनौ है त।

हजुर, हामीले दिपेन मगरको आवाजमा सुन्यौँ अहिलेको भजन पनि निकै नै मिठो थियो, निकै मिठो अर्थपूर्ण भजन हामीले सुनिरहेका छौँ शुभ कार्यक्रम नयाँ उदयमा। र परमेश्वरको वचनले हामीलाई भन्दछ, त्यो मानिस धन्य हो जो आपद विपदमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउँदैछ जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। याकूबको पुस्तक हेर्नुभयो भने 1:2-12 हामीले देख्छौं, जब जीवनमा कष्ट र आपद विपदहरू आउँछन् तब हामीले हाम्रा मानवीय बुद्धिले त्यो कुरा बुझ्न कठिन हुन्छ। त्यसैको मौका छोडेर दियावलसले हाम्रो मनमा शंकाको बिउ पनि रोपिदिन्छन्। किन ममाथि यो समस्याहरू आइपरे होला भन्ने प्रश्नमाथि प्रश्न आइदिन्छ। हामीहरूको मनमा परमेश्वरको भलाइप्रति नै शंका गर्ने समयहरू पनि दियावलसले ल्याइदिनेछन्। कति समयहरूमा त हाम्रा मनहरू तितो भएर जान्छ। कसरी असल परमेश्वरले यी आपद विपदहरू हाम्रो जीवनमा अनुमति दिन सक्नुभयो होला भनेर हामी छक्क पनि पर्छौं। र याकूबले यो पत्र लेख्दा सतावटको कारण घरबार गुमाएर विभिन्न देश र ठाउँहरूमा गएर संघर्ष गरिरहेका विश्वासीहरूलाई हौसला दिनको लागि लेखिएको हो याकूबको पुस्तक। र घरबार गुमाएर आर्थिक र भौतिक रीतिले शारीरिक अनि दैनिक जीवनमा कसरी जिउने होला भनी अन्यल भइरहेका विश्वासीहरूलाई एउटा हौसलाको लागि लेखिएको याकूबको पुस्तक। जति पनि बाइबलमा लेखिएका कुराहरू छन् हामीलाई हौसलाको लागि नै छ श्रोता। र किन यसरी लेखिए भन्दाखेरि मानिसलाई जहिले पनि हौसला उत्साहको खाँचो पर्छ, अनि कसैले माया गरिदिएन, कसैले हौसला दिएन भने हामीलाई एक्लै बाँच्न गाह्रो हुन्छ। त्यसैले गर्दाखेरि हामी कसैको प्रेममा अनि कसैको हौसलामा कसैको उत्साहमा नै बाँचिरहेका छौँ, नत्र जीवनमा चाहिँ हरेस खान्छौँ हामीले। त्यसैले गर्दा परमेश्वरले पनि यही जानेर हामीलाई हरेक अवस्थामा उत्साहका वचनहरू दिनुभएको छ। जब नै जीवनका आपद विपद आइपर्छन् जीवनमा र एउटा उद्देश्यको निम्ति नै हुन्छ भनेर पनि जान्नुपर्ने हुन्छ। कहिलेकाहीँ हाम्रो जीवनमा चाहिँ दुःखहरू आउँछन् एउटा लेसन सिकाउनको लागि, शिक्षा दिन्छ। यो दुःखले चाहिँ हामीलाई अझ परमेश्वरको नजिक लान्छ कि सायद होइन, अझ राम्रो हो नि त। कहिलेकाहीँ दुःख आउँदाखेरि चाहिँ मलाई कस्तो लाग्छ भने परमेश्वरको नजिक जानको निम्ति यो दुःख आएको हो, किनभने जब प्रताडित हुन्छौँ, जब हामी पीडामा हुन्छौँ अनि घुँडामा आउन मन लाग्छ, प्रार्थना गर्न मन लाग्छ, अझ पनि परमेश्वरको नजिक जान मन लाग्छ, त्यसैले नै परमेश्वरले कहिलेकाहीँ अलाउ गर्नुहुन्छ यो दुःखहरू जस्तो पनि लाग्छ हो पनि, किनभने हामीले अयुबको जीवनलाई पनि त हेर्न सक्छौँ। र आपद विपद आउँदैमा चाहिँ हामी सकिँदैनौँ, हामी नष्ट हुँदैनौँ, किनभने हामी नष्ट नहुनेहरूका सन्तान, परमेश्वरका सन्तान भएको हुनाले हामी जहिले पनि बलियो भएर रहन्छौँ। त्यसैले दुःख आउँदैमा तपाईँको कुनै कुराहरू त्यसले लान सक्दैन, किनभने तपाईँको हृदयमा यीशु ख्रीष्ट हुनुहुन्छ। जब विश्वासीहरू व्यक्तिगत आपद विपदबाट भएर जान्छन् नि, तिनीहरूसँग भएको विश्वास कस्तो खालको विश्वास हो भने पनि प्रमाणित हुँदछ। भूकम्प गएको समयको ख्याल गर्दाखेरि म अलिकति डरपोक व्यक्ति पनि थिएँ होइन, भुइँचालोबाट चाहिँ मलाई एकदमै डर लाग्छ, अनि त्यतिखेर भागिरहेको थिएँ होइन, अनि अलिकति हल्लाउने बित्तिकै अनि के गर्ने भन्दाखेरि चाहिँ मौका हेरेर भाग्न नै आइहाल्थ्यो होइन, त्यो शरीरले मनमा सोचेको छैन, शरीरले एक्सनमा परिवर्तन भइहाल्थ्यो। त्यो आफ्नो आफ्नो मनअनुसारको हुन्छ। कतिजना चुप लागेर प्रार्थना गरिरहेको हुनुहुन्थ्यो, म चाहिँ भागिरहेको हुन्थेँ कति अवस्थामा, अनि आफूलाई सोच्थे हो प्रभु यो त भरोसा छैन नि भने यस्तो हुन्थ्यो। अनि कहिले काहीँ मलाई कस्तो लाग्थ्यो भने म कमजोर घरभित्र छु अनि घर बेसरी जमिन हल्लिरहेको छ, म कसरी भित्र बसिरहँ त, सकेसम्म त बाहिर निस्किन राम्रो हो नि त भनेर हामीलाई त्यस्ता किसिमका डरहरू हुन्छन्। र जब आपद विपद अप्ठ्यारो परिस्थिति आउँछन्, परिवारमा कोही बिरामी हुन्छ अनि घरमा आर्थिक अभावहरू हुन्छन्, श्रीमान श्रीमती बीच मनमुटाव हुन्छ अनि छोराछोरीले भनेका मान्दैनन्, आमा बुवाले हाम्रा कुराहरू सुन्नुहुन्न, छोराछोरीले अर्कैतिर हिँड्नुहुन्छ अनि के गरौँ गरौँ हुन्छ होइन, त्यस्तो परिस्थिति पनि आउँछ विश्वासीहरूको जीवनमा, किनभने यहाँबाट हामीले लेसन सिक्नु छ नि त। अब यस्तो अवस्थामा चाहिँ तिमी हाम्रो विश्वासले कस्तो काम गर्छ भन्ने कुरा हो होइन। यस्तो समयमा पनि परमेश्वरको महिमा त हामीले गर्नै पर्यो। आज मलाई रिस उठेको छ, परमेश्वरलाई महिमा गर्दिनँ भन्न मिलेन। आज श्रीमतीसँग झगडा परेको छ, म परमेश्वरको महिमा गर्दिनँ भन्न त पाइँदैन होला। आज छोराछोरीले भनेका मानेका छैनन् अनि त्यसले गर्दा मलाई यो आत्मामा चाहिँ पिन्ज भइरहेको छ, म चाहिँ प्रार्थना गर्न सक्दिनँ भन्न पनि पाउँदैनौँ हामीले, किनभने हामी परमेश्वरका जन हौ। अनि फेरि पनि सन्तुलनमा आइहाल्नुपर्छ, ब्यालेन्समा त्यो कुराहरू ल्याउनको लागि चाहिँ
हामीलाई परमेश्वरको वचनको जरुरी पर्छ र याकुबले पनि त्यही भएर चाहिँ उत्साहका कुराहरू हामीलाई लेखिदिनु भएको छ र हामी कार्यक्रम नयाँ उदयमा छौं। श्रोता मित्र, तपाईँको जीवनमा नयाँ उदय ल्याउनको निम्ति यो कार्यक्रमले पक्कै पनि भूमिका खेल्दछ भन्ने मैले विश्वास पनि लिएको छु। परमेश्वरले सहायता गर्नुहुन्छ हामीलाई, जति पनि हामी यहाँ बोल्दछौँ पवित्र आत्माको शक्तिमा परमेश्वरको अगुवाईमा हो भने त्यो वचनले चाहिँ काम गर्दछ। वचनले भन्दछ, परमेश्वरको वचन यस्तो हो, जमिनमा गएर जब वृष्टि हुन्छ अनि जमिनमा रोपिएको बिउ चाहिँ अंकुरण भएर बाहिर प्लान्टको रूपमा बिरूवाको रूपमा आउँदछ, जमिनमा गएर फल फलाएर नै उसले छोड्छ भनेर भनिएको छ। त्यस्तै परमेश्वरको वचन पनि हाम्रो हृदयमा भइसकेपछि त्यसले 30 गुणा 100 गुणा 1000 गुणा फल फलाउन सक्दछ। त्यसैले गर्दाखेरि जब हाम्रो हृदयमा परमेश्वरको वचनै मात्रै हुन्छ नि, अनि तपाईँलाई समस्या पनि टरेको थाहा हुन्छ, होइन, वास्तव हुँदैन समस्या, दुखेको पनि वास्तव हुँदैन, होइन, जसले जे गरे पनि मतलब हुँदैन, खालि भविष्यको वचन मात्रै तपाईँ खेलाएर बस्न सक्नुहुन्छ। हुन्छ, कार्यक्रम नयाँ आउँदै फेरि पनि एउटा गीत सुनाउँछु, अन्ततिर आइरहेको छु, एउटा गीत सुनाउँछु, त्यसपछि म आउँछु।

श्रोता प्रवीण मगरको आवाजमा हामीले जसो मिनिस्ट्रीजबाट यी भजन सुनिरहेका थियौं। म मेरो मुहारलाई निकै नै मनपर्छ मलाई यो भजन है। कार्यक्रम नयाँ अध्यायको लगभग अन्ततिर हामी छौ। कार्यक्रमको अन्ततिर सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्यालाई पनि धन्यवाद दिँदै म भने छुट्टिन्छु। धन्यवाद चाहिँ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।